0: फर्म र कपडा मध्यस्थकर्ता बिना नै सिधा सम्पर्कद्वारा कारखानामा
1: घर कार्यालय या आफ्नो कुनै पनि व्यवसायका लागि आवश्यक फर्निचर अब सोफा हबमा
0: अर्डर अनुसार तपाईँले खोजे जस्तै अनि रोजे जस्तै फर्निचरका लागि हामीलाई सम्झनुहोस्
1: देशभर डेलिभरीको सुविधा चितवन र आसपासमा निशुल्क
0: सम्पर्क
1: आफ्नो कुनै पनि व्यवसायका लागि आवश्यक फर्निचर अब सोफा हबमा
0: अर्डर अनुसार तपाईँले खोजे जस्तै अनि रोजे जस्तै फर्निचरका लागि हामीलाई सम्झनुहोस्
1: देशभर डेलिभरीको सुविधा चितवन र आसपासमा निशुल्क
0: सम्पर्क भरतपुर 4 लङ्कु 24 कोटीदेखि 2 किलोमिटर पश्चिम मोबाइल 9847528156 9513155504
1: उत्कृष्ट अनि विश्वासिलो सेवाका लागि तपाईँको प्रतीक्षामा सोफा हब चितवन
2: क्यान्सरको उपचार सिएमसी क्यान्सर इन्स्टिच्युटमा
3: सुविधा सम्पन्न भवन र अत्याधुनिक प्रविधि सहित सम्पूर्ण क्यान्सर उपचारका लागि अति विश्वसनीय सिएमसी क्यान्सर इन्स्टिच्युट
2: नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्टको ट्रु बिम मेसिन भएको 16 काउच र हाइपर आर्प लगायतका अति आधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी टाउको तथा मुखको क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठे घरको मुख गर्भाशय तथा मूत्राशयको क्यान्सर रगतमा हुने क्यान्सर लगायत सबै किसिमका क्यान्सरहरूको पहिचान तथा उपचार गरिन्छ
3: सरकारी अस्पतालकै शुल्कमा उपचार गरिनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि रहेको छ
2: आफू वा नजिकका कोही कसैलाई क्यान्सर भएको शंका लागेमा विशेषज्ञ चिकित्सकहरूलाई आजै भेट्नुहोस्
3: सम्पर्क सिएमसी क्यान्सर इन्स्टिच्युट फोन 0554943353555
2: क्यान्सरलाई हराएर जीवनलाई जित्ने हिम्मतको सहारा सिएमसी क्यान्सर इन्स्टिच्युट
4: हेरिमाल विदेशबाट आएपछि पहिलोचोटि हिजो रोहनको विवाहमा ज्वन्त गइयो खुब रमाइलो भयो यार फेरि त्यसले लगाएको कोट प्यान्ट देख्दा त मलाई पनि सिलाउँ सिलाउँ जस्तो लाग्यो मलाई जन्तीमा पनि दुलाहाको भन्दा कोट प्यान्टकै बढी प्रशंसा गर्ने कहाँ सिलाएछ त्यसले त्यति राम्रो कोट प्यान्ट
5: ल तँलाई के थाहा त विदेश गएपछि कति चेन्ज भइसक्यो नारायणगढ थियो नि पहिलाको काठमाडौँ टेलर्स अहिले त नयाँ व्यवस्थापनका साथ सही चोक मिलन रोड स्थित नारायणी सपिङ कम्प्लेक्सभित्र खुलेको छ नि त त्यहाँ उच्च स्तरीय आकर्षक सुरका कपडाहरू पाउनुको साथै ग्यारेन्टीका साथ सिलाइ पनि गरिन्छ मेरो बिहेमा पनि त्यही सिलाएको अनि अहिले रोहनले पनि त्यही सिलाएको त हो नि
4: हो र त्यसो भए म पनि आजै जान्छु काठमाडौँ टेलर्समा सुट सिलाउन
6: हजुर हामी कहाँ सुटका कपडा सर्टका कपडा जाडोको लागि उलन सर्टको कपडा कटराइज पाइन्टका कपडाहरू सुपथ मूल्यमा पाइनुको साथै आकर्षक डिजाइनमा ग्यारेन्टीका साथ सिलाइ गरिन्छ
7: सम्पर्क काठमाडौँ टेलर्स नारायणी सपिङ कम्प्लेक्सको ग्राउन्ड फ्लोर शहीद चोक मिलन रोड नारायणगढ मोबाइल नम्बर 9845577535 प्रोप्राइटर रत्नलाल गोतामे
8: ओहो ला ला ला ला क्यामेराम्यान खसेछ हत्तेरिका हात खुट्टा दुवै भाँचे जस्तो छ ल होस् पनि छैन ल ल ल ल तुरुन्तै काठमाडौँ लानु पर्यो हेलिकप्टर चार्टर गरेर मगाइहाल त
9: पर्ख दीपक
8: किन
9: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्तिहाल्नु पर्छ र वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको नसा च्यापिएको खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ तिमीले भुल्यो कि क्या हो पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे घरको अपरेसन त्यही गराएको होइन कस्तो राम्रो छ अहिले माइजीलाई
8: त्यसो भए हेलिकप्टर क्यान्सिल एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ
10: हजुर हामी कहाँ आधुनिक प्रविधियुक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे 24 घण्टा सिटी स्क्यान तथा आईसीयु सेवा उपलब्ध गराइन्छ
11: थप जानकारीको लागि एनपीआई नारायणी सामुदायिक हस्पिटल फोन नम्बर 0564938 17 0564938211 0564938401 र 0564938514 मोबाइल नम्बर 9844206913
12: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन् नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर थप जानकारीका लागि सम्पर्क नम्बर 9761

0: शून्य पच्चीस तीस।
1: विश्वका 16 देशमा सञ्चालन 55 भन्दा बढी आफ्नै कार्यालयहरू सहितको विश्वसनीय स्टडी एब्रोड कन्सल्टेन्ट एईसीसी ग्लोबल
2: अस्ट्रेलिया, युके, युएसए, न्यूजील्यान्ड, क्यानाडा लगायत अन्य देशहरूमा उच्च शिक्षा अध्ययनको लागि जाने सोच्दै हुनुहुन्छ भने यो ग्लोबल फ्युचर स्टार्स विथ एईसीसी ग्लोबल।
1: Certified counselors,
2: IELTS, PT and Duolingo preparation.
1: No service charge, साथै उत्कृष्ट visa success rate भएको
2: सन्त कोमल बिल्डिङ सही चोक नारायणगढ।
1: फोन 0565900019।
2: ACC छ त विश्वास छ।

0: काठमाडौँ बेकरी अफ फ्रेस बेकरी इन टाउन साथै
1: एक्सट्रिम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
2: एक्जाम पछिको फुर्सदमा के गर्ने होला भनेर सोचिरहेको छु म त तिमी त निकै बिजी छौ नि
3: म त अहिले बारिस्टा र बेकरी ट्रेनिङ लिइरहेकी छु
2: हो र कहाँबाट नि
3: काठमाडौँ बेकरी एन्ड बारिस्टा ट्रेनिङ सेन्टर 24 कोठी भरतपुरमा एकदमै प्रोफेसनल ट्रेनिङ सेन्टर हो नि यो त
2: के सिकाउँछ त त्यहाँ
3: एस्प्रेसो लाटे क्यापिचिनो र कफी आर्ट लगायत कफी बनाउने सम्पूर्ण कला सिकाइन्छ साथै केक पेस्ट्री मफिन जस्ता बेकरी आइटम बनाउन पनि तालिम दिइन्छ
2: असाध्यै राम्रो रहेछ तर प्र्याक्टिकल एक्सपिरियन्स पनि पाइन्छ त
3: पक्कै इन्टर्नसिपको पनि व्यवस्था छ जसले गर्दा हामीलाई हात बस्न एकदमै सजिलो हुन्छ
2: वाह त्यसो भए त विदेश जान चाहने वा आफ्नै क्याफे खोल्न चाहनेका लागि पर्फेक्ट रहेछ नि
3: हो नि इन्टरनेसनल स्ट्यान्डर्ड ट्रेनिङ अनुभवी ट्रेनर र प्र्याक्टिकल क्लासले गर्दा सिक्न अझै सजिलो हुन्छ
2: म पनि जोइन गर्छु अब त काठमाडौँ बेकरी एन्ड बारिस्ता ट्रेनिङ सेन्टर 24 कोटी भरतपुर फोन 98550333338 97055333338 र 97055333349 सिप सिकौँ सफल बनाऊ

0: अभ्यास संघर्ष र आत्मविश्वासलाई सफलताको आधार बनाउनु पर्ने भनाई।
1: आफूले कमाएर खर्च गर्दा त त्यो छुट्टै आनन्द हुन्छ
2: नि, अपर्च्युनिटी खोज्ने हो, छैन भने बाहना चाहिँ हामीलाई त्यो छुट छैन भन्छु है म चाहिँ।
3: क्षयरोग विरुद्धका नयाँ खोपहरूले 10 लाख व्यक्तिको जीवन बचाउन सक्ने गाभीको दाबी सन् 2029 उपलब्ध हुने अपेक्षा।
0: र नेपालसँग अर्को वर्षभित्र द्विपक्षीय श्रृङ्खला खेल्ने बारे बङ्गलादेश सकारात्मक।
4: हिमालको हिउँ पग्लदैछ, मुहानहरू सुक्दैछन्, जलवायु परिवर्तनमा हाम्रो मौनताले हिमाल नै झुक्दैछन्।
5: बाढीको बेगले प्रलयको बिगुल बजाइसक्दा पनि, भावी नभई यही पुस्तालाई बगाइसक्दा पनि, हाम्रो मौनता कहिलेसम्म?
6: साझा पृथ्वी, साझा दायित्व।
4: जलवायु न्यायमा सामूहिक ऐक्यबद्धता र खबरदारीका लागि यही भाद्र 30 र 31 गते राज्यका 753 वटै स्थानीय तहको सहभागितामा निलगिरी हिमालको काख, काली गण्डकीको तट, मोक्ष भूमि जोमसोम मुस्ताङमा आयोजना हुने घरबझोङ जलवायु परिवर्तन सम्मेलन 2083 सहभागी बनौ।
5: आयोजक घरबझोङ गाउँपालिका जोमसोङ मुस्ताङ।
4: स्थानीय तहको जिम्मेवारी, जलवायु न्यायका लागि साझेदारी।
5: घरबझोङ घोषणा पत्र जारी गरौँ, जलवायु न्यायको नेतृत्व गरौँ।
7: बालापन उमेरले छेक्दैन, मनको कलाकारिता कसैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग उभि, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खास, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
3: काया कैरनमा अब खबरको सिलसिला। चाडपर्व नजिकिँदै गर्दा बजारमा दैनिक उपभोग्य वस्तुको मूल्य आकर्षिन थालेको छ। एक महिनामै चामलको मूल्य प्रतिबोला 400 रुपियाँसम्म बढेको छ भने खानेतेल, दाल, चिनी, तरकारी, फलफुल र अन्डाको मूल्य पनि निरन्तर उकालो लागिरहेको छ। उपभोक्ता अस्वाभाविक महँगीको मार झेल्न बाध्य छन्। बाढी पहिरोका कारण सडक तथा ढुवानी अवरुद्ध हुँदा तरकारी र फलफुलको आपूर्ति प्रभावित भएको व्यवसायीको भनाइ छ। अर्कोतर्फ थोक व्यापारीले अस्वाभाविक रूपमा मूल्य बढाएको उपभोक्ता अधिकार कर्मीको आरोप छ, तर सरकारले मूल्य नियन्त्रण र आपूर्ति व्यवस्थापन प्रभावकारी बनाउन सकिरहेको छैन। चिनी किलोको 140 रुपियाँ पुगेको छ भने बजारमा चिनीको अभाव छ। पछिल्लो एक महिनाको अवधिमा चामल बोरामै 400 रुपियाँसम्म बढेको छ। प्याजको भाव 7% बढ्यो। 200 रुपियाँ किलोको कागती 450 रुपियाँसम्म पुगेको छ। ग्यासको लाइन नहट्दै चाडपर्वको मुखमा दैनिक उपभोग्य वस्तुको समेत बजार भाव आकाशिन थालेको हो। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुगमन शाखाका निर्देशक अनिल किराती मूल्य नियन्त्रणका लागि हस्तक्षेपकारी कदम चाल्न सक्ने अवस्थामा नरहेको बताउनुहुन्छ। त्यस्तै उपभोक्ता अधिकार कर्मी माधव तिमिल सिन्हा भन्नुहुन्छ, भाव अनियन्त्रित बढ्दा सरकारको कुनै पनि निकायको हस्तक्षेपकारी भूमिका छैन। अनियन्त्रित महँगी शीर्षकको खबर नयाँ पत्रिका दैनिक र कारोबार दैनिकले छापेका छन्।
0: भक्तपुर र काठमाडौँको सिमाना भएर बग्ने मनोहरा खोलामा गए राति बाढी आएको छ। खोलामा पानीको बहाव बढेपछि स्थानीय बासिन्दालाई राति नै सुरक्षित ठाउँमा सारिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले बताउनुभयो। खोला किनारमा टहरा एवं घर बनाएर बसोबास गर्दै आएकाहरू बस्ती छाडेर भक्तपुरको लोकन्थली हाइटमा पुगेका हुन्। चाङ्गुनारायणको डगरकोट, काठमाडौँको साँको लगायतका क्षेत्रमा हिजो बेलुकादेखि अबेरसम्म परेको ठूलो वर्षाका कारण आएको बाढीले खोला किनाराका बस्तीमा पानी पसेको छ। राति 9 बजे खोलाको बहाव बढेपछि प्रहरीले साइरन बजाएको थियो, साथै मनोहरा खोलाको छेउमा नजान अनुरोध गरिएको थियो। सरकारले मनोहरा सुकुम्बासे बस्ती यसअघि नै हटाइसकेको छ। जडीबुटी पेप्सिकोलाको पश्चिमतर्फ निजी जग्गा भाडामा लिएर र आफ्नै जग्गामा घरटहरा बनाएर बसेकाको बस्तीभित्र बाढी पसेको हो। अहिले भने मनोहरा खोलाको पानीको सतह केही घटेको छ।
3: यसैबीच गैराती देशका धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। पछिल्लो 12 घण्टामा सङ्खुवा सभाको टाँसी गाउँमा सबैभन्दा धेरै 112 मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै भक्तपुरको चाँगु नारायणमा पनि 90 मिलिमिटरभन्दा धेरै वर्षा मापन भएको छ। अहिले कोशी बागमती र गण्डकी प्रदेशको एक दुई ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ। आज कोशी बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भागका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यसैबीच भोटेकोसी बाढीबाट विस्थापित भएका 2418 व्यक्ति रसुवा, नुवाकोट र धादिङका 33 होल्डिङ सेन्टरमा रहेका छन्। त्यहाँ कुनै कडा महामारी नफैलिएको भए पनि रुगाखोकी र भाइरल ज्वरो देखिएको छ। बाढी प्रभावित माथिल्लो भागका खानेपानी मुहानमा खासै क्षति पुगेको छैन। तल्लो क्षेत्रमा इकोली जीवाणु नै भेटिएको छ। 33 होल्डिङ सेन्टरमा 2400 बाढी पीडित, खानेपानीको मुख्य समस्या, महामारीको जोखिम यथावत शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
0: हिमाली जिल्ला मोस्ताङको सदरमुकाम जोमसोममा आजदेखि गरबजोङ जलवायु परिवर्तन सम्मेलन सुरु हुँदैछ। सम्मेलनमा सहभागिताका लागि आयोजक गरबजोङ गाउँपालिकाले यसअघि सबै पालिकालाई पत्राचार गरेको थियो। सम्मेलनमा 420 भन्दा धेरै पालिकाले सहभागिता जनाउने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीम कुमार बस्नेतले जानकारी दिनुभयो। सम्मेलनमा 36 जिल्ला समन्वय समितिका तर्फबाट पनि सहभागिता हुनेछ। जलवायु परिवर्तन हिमाल पहाड र तराईका पालिकामा पुर्याएको असर र अनुकूलन लगायतका विषयमा साझा धारणा तय गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गर्न मुस्ताङमा पहिलो पटक ऐतिहासिक रूपमा गरबजोङ जलवायु परिवर्तन सम्मेलन गर्न लागिएको आयोजकले जनाएको छ। सम्मेलनका लागि मुस्ताङका अन्य 4 पालिकाले पनि सहयोग गरेका छन्। गरबजोङ गाउँपालिका अध्यक्ष मोहन सिंह लालचन्दले सम्मेलन साझा पृथ्वी, साझा दायित्व, जलवायु न्यायमा सामूहिक ऐक्यबद्धता साथै खबरदारीका लागि महत्त्वपूर्ण रहेको बताउनु भएको छ। सम्मेलनको उद्घाटन कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले गर्नुहुनेछ। यसै गरी गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डे विशेष अतिथिका रूपमा सहभागी हुनुहुनेछ। भोलिसम्म चल्ने सम्मेलनले गरबजोङ घोषणा पत्र जारी गर्नेछ। गएको भदौ 10 गते भोटेकोसीको बाढीले जनधनको ठूलो क्षति गरेको अवस्थामा गरबजोङमा जलवायु परिवर्तन सम्मेलन हुन लागेको हो।
3: कहाया खैरनमा आफ्नै सिपलाई व्यवसायमा रूपान्तरण गरेर स्वदेशमै अवसर सिर्जना गर्नेहरूको विषयमा केन्द्रित रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
8: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाहपथ काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
9: सपना तपाईँको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभल मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैङ्कको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
10: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
11: भर्ना खुल्यो।
8: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तहमा बिई सिभिल, बिई कम्प्युटर, बी आर्किटेक्चर र बिआइटी विषयहरूमा भर्ना खुल्यो।
11: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
8: फोन नम्बर 01-5670-924, 5670-925।
3: उज्यालो रेडियो नेटवर्कसँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कहिरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले चाड पर्वको मुखैमा बजारमा दैनिक उपभोग्य वस्तुको भाव बढ्यो, महँगी अनियन्त्रित, सरकारले हस्तक्षेप गर्न नसकेको उपभोक्ता अधिकार कर्मीको भनाई, बाढी पीडितको होल्डिङ सेन्टरमा खानेपानीको समस्या, भक्तपुरको मनोहरामा रातको समयमा बाढी, अहिले पानीको सतह केही घट्यो, मुस्ताङमा आजदेखि घरबझोङ जलवायु सम्मेलन सुरु हुँदै लगायतका खबर प्रस्तुत गर्यौं।
0: अब बाँकी प्रसंग। पछिल्लो समय वैदेशिक रोजगारी धेरैका लागि सहज विकल्प जस्तो देखिए पनि आफ्नै गाउँठाउँमा बसेर कमाई गर्नेहरू पनि धेरै छन्। चुनौतीसँग जुझ्दै, त्यसबाट सिक्दै र फेरि उठ्दै निरन्तर अघि बढ्ने हो भने एक दिन सफलता पक्कै हात लाग्छ भन्ने उनीहरूको अनुभव छ। थप जानकारी सहित साथी महेश गेवाली।
12: बजाङ घर भई काठमाडौँको सीतापाइला बस्ने गीता महर हुम्ला, जुम्ला, मुगु, बजाङ, रुकुम लगायतका जिल्लाहरूबाट कच्चा हेम्पको रेसा ल्याएर ट्राउजर, ज्याकेट, कोट, इनरवेयर, मोजा, टोपी, चप्पल, तेल, साबुन जस्ता अर्ग्यानिक हेम्पका उत्पादनहरू बनाउनुहुन्छ। उहाँले अरू 45 महिलालाई रोजगारी पनि दिनुभएको छ। उहाँले बनाएका ब्याग सरकारी कार्यालयदेखि सांसदहरूले पनि बोक्छन्। यसै व्यवसायबाट मासिक 2-3 लाख रुपियाँसम्मको कारोबार हुन्छ। स्वदेशमै मेहनत गरेर आत्मनिर्भर बन्न सकिन्छ भन्नेमा उहाँ विश्वस्त हुनुहुन्छ।
13: घरभित्रै बस्यो भने म के सक्दिनँ, म गर्दिनँ भनेर मैले बिहानदेखि बेलुकासम्म मोबाइल चलाउँदै मेरै रुममै बसिराख्यो भने अनि सरकारले मलाई आएर जब दिने हो र कारखानाहरू यसो खोलिएको मान्छेहरू आएर तिमी जब गर आऊ मेरोमा भने बोलाउने हो र होइन जस्तो लाग्छ है। मलाई चाहिँ यो पनि अपर्च्युनिटी खोज्ने हो, छैन भने बाहना चाहिँ हामीलाई त्यो छुट छैन भन्छु है। म चाहिँ जसरी मिहिनेत अलिक कम गर्न चाहने अनि जस छिटो पैसा कमाओस् भन्ने हुँदा नि त्यो दिगो हुँदैन नि त। नेपालमा बसेर थोरै भए दुःख गर्नुहोस्, इज्जतका साथ शान्तका साथ बस्नुहोस् होइन।
12: तनहु कि मैया नौपाने अहिले ललितपुरको भैँसे पार्टीमा बस्नुहुन्छ। उहाँले 8 वर्ष अघि ललितपुर महानगरपालिका वडा नम्बर 13 तालिम लिई फुरन्दाना, चिप्स, मस्यौरा र विभिन्न अचारहरू उत्पादन गर्नुहुन्छ। महिनाको 50-60 हजारदेखि चाडपर्व र ठुला अर्डरको बेला 1 लाख रुपियाँभन्दा बढीसम्मको कारोबार हुन्छ। व्यवसायले महिलाहरूले आफ्नै कमाईबाट स्वाभिमानपूर्वक बाँच्न सिकाएको छ।
1: प्रत्येक चिजमा हामीले बिहान बेलुकाको तरकारी किन्न, बच्चाहरूको टिफिनको लागि श्रीमानसँग, आफूभन्दा ठुलो मान्छेसँग मलाई आज यति पैसा दिनुहोस् न, मलाई यो चाहियो भन्नुको साटो आफूले कमाएर खर्च गर्दा त छुट्टै आनन्द हुन्छ नि। आफूलाई आवश्यकता अनुसार खर्च गर्न पाइयो किनभने त्यो रकम देखाउनु परेन नि त, कमाएको पनि त आफूले देखाउनु परेन भने मैले दिएको पैसा खै भन्ने त हुन्छ कमाएर दिनेलाई, त्यो खोज्न केही नै परेन नि। र हामीलाई सामान्य घरमा सानोतिनो खर्च टार्नलाई पनि चलिरहेको छ।
12: ललितपुरको ढुङ्गे धाराकी स्थानीय सानुमाया वज्राचार्यले वडा नम्बर 11 तितौरा बनाउने तालिम लिनुभयो। अहिले रङ्गिला, खट्टी मिठी, झोलवाला आँप, चारपाटे क्यान्डी लगायत 8 थरी तितौरा बनाएर बेच्नुहुन्छ। कहिलेकाहीँ एकै दिन 10,000 रुपियाँसम्मको बिक्री हुन्छ। आत्मनिर्भरताको लागि विश्वास र जागर नै सबैभन्दा ठुलो शक्ति हो भन्ने उहाँको अनुभव छ।
14: म यो काम गरेर यति गरेर मैले किन नखाने, सबैभन्दा ठुलो मेहनत, विश्वास, आत्मनिर्भर गर्नु पर्यो। जति आफूले जागर गर्यो त्यति त हुन्छ हुन्छ।
12: वर्षाका आकाश शाह अहिले काठमाडौँको चाबहिल बस्नुहुन्छ। उहाँले छठ पर्वमा मात्र पाइने ठेकुवालाई वर्षभरि उपलब्ध गराउने सपना बोकेर माइके घरेलु उद्योग अन्तर्गत माइके ठेकुवा ब्रान्ड दर्ता गरी बजारीकरण गरिरहनु भएको छ। उद्योगमा 4-5 महिलालाई रोजगारी पनि दिनुभएको छ। मासिक 1-1.5 लाख र कहिलेकाहीँ 3 लाखसम्म पनि कमाई भइरहेको छ। नेपालमै पनि सिप मेहनतको भरमा सफल हुन सकिन्छ भन्ने उहाँको विश्वास छ।
15: पढ्नु चाहिँ पऱ्यो, एटलिस्ट ब्याचलर पढ्यो भने स्किल हुनु पऱ्यो, अब बोल्न सक्नु पऱ्यो, अब एप्रोच गर्नु पऱ्यो, जस पैसा कमाउनु गाह्रो चाहिँ होइन, आफूमा विश्वास हुनु पऱ्यो, सकिन्छ, फुल्ले दिमाग लगाउनु पऱ्यो, के स्किल छ त्यही अनुसारले मोनिटाइज गर्नु सक्नु पऱ्यो। गर्नेले गरिरहेछन्, बिजनेस गरेर कमाइरहेछन्, गाडी चलिरहेछन्, नेपालमै पनि कोही छन् होला एज अ स्ट्रगल गरिरहेछन् होला, तर एटलिस्ट ट्रस्ट हुनु पऱ्यो, प्लान हुनु पऱ्यो।
3: सफल उद्यमीका अनुभव, सङ्घर्ष र सफलताका कुरा अहिले बिहान 8 बजेको कार्यक्रम देश प्रदेशमा सुन्न सक्नुहुन्छ। फेरि पनि खबरकै सिलसिला। भोटेकोसी बाढीमा भएको कुल क्षतिमध्ये झन्डै 3 खर्ब रुपियाँ निजी क्षेत्रको रहेको सरकारले प्रारम्भिक अनुमान गरेको छ। बाढीमा सरकारी र निजी क्षेत्रको गरी 4 खर्ब 8 अरब रुपियाँ बराबरको क्षति भएको दूर्त क्षति तथा आवश्यकता मूल्याङ्कन RDNA को प्रतिवेदनले अनुमान गरेको हो। बाढीले निजी क्षेत्रका धेरै व्यावसायिक प्रतिष्ठान, आवास गैस जलविद्युत आयोजना विद्यालय गाडी सञ्चार माध्यम लगायत भौतिक संरचनामा क्षति भएको राष्ट्रिय योजना आयोगका सहसचिव एवं आरडिएनएका संयोजक अर्जुन भण्डारीले बताउनुभयो। निजी क्षेत्रको मात्रै झन्डै 3 खर्ब रुपियाँ बराबरको क्षति भएको प्रारम्भिक प्रतिवेदनले देखाएको उहाँ बताउनुहुन्छ। प्रतिवेदनमा निजी क्षेत्रको मात्र क्षति आकलन नगरिएको पनि उहाँले बताउनुभयो। बाढीले व्यापार उद्योग गरेर झन्डै 4,800 व्यावसायिक प्रतिष्ठानमा आंशिक वा पूर्ण रूपमा क्षति पुगेको आकलन छ, जसबाट 1,46,19 करोड रुपियाँ बराबरको क्षति भएको छ। बाढीबाट समग्रमा 4,08,00,000,000 क्षति भएको छ। पुनर्निर्माणका लागि 7,23,31 करोड रुपियाँ आवश्यक पर्ने प्रारम्भिक अनुमान छ। आजको कान्तिपुर दैनिकमा खबर छ।
0: अर्थमन्त्री स्वर्णिम वागले द्विपक्षीय बैठकका लागि भारत भ्रमणमा जानुहुने भएको छ। सरकारी स्रोतका अनुसार भारतीय अर्थमन्त्री निर्मला सीतारमणको निमन्त्रणामा वागले असोज 1 गते दिल्ली जान लाग्नु भएको हो। उहाँले नेपाल भारत सहकारी र भुटेकोशी विपद पछिको पुनर्निर्माणबारे छलफल गर्ने कार्यतालिका छ। भ्रमणमा उहाँले भारतका विदेश मन्त्री एस जयशङ्करसँग भेटवार्ता गर्नुका साथै भारतीय उद्योग परिसंघ सिआइआईले आयोजना गर्ने कार्यक्रमलाई पनि सम्बोधन गर्ने तयारी छ।
16: कृषि मन्त्र नार्कसँग
17: बाढीका कारण मरेका पशु पन्छी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशु पन्छीलाई खुला ठाउँ, बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिर्कोन छर्किएर गाड्नुहोस्।
3: काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
17: बाढी र डुबानबाट बच्न के गर्ने?
12: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने। खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व सङ्केत हुन्।
17: यस्ता पूर्व सङ्केत देखिने बित्तिकै सचेत बनौ।
12: बस्तीभित्र निश्चित ठाउँ खुला राखौँ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराउँ।
17: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौँ।
12: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौँ।
17: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशीको कनेक्शन।
2: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
3: पैसामा छ शक्ति, पैसामा छ सहारा।
2: धोती, पटुका र इजारको गाँठो हुँदै गाड धनसम्म,
3: ब्याङ्कको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइलसम्म।
2: यच्छ प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने?
3: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने?
2: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने।
3: इतिहास, गाथा र कथा, गाँठका कुरा।
2: गाँठका कुरा
3: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। गएको भदौ 10 गते र 14 गते त्रिशुलीको बाढीले रसुवा र नुवाकोटबाट बगाई ल्याएर गोर्खातर्फको किनारमा फेला परेका खाना पकाउने ग्यासका 30 थान सिलिन्डर स्थानीय युवाहरूले फिर्ता गरेका छन्। शहीद लखन गाउँपालिका 4 ठेउवा टारका युवाहरूले त्रिशुली किनारबाट सङ्कलन गरेका 30 सिलिन्डर वडाध्यक्ष र प्रहरी चौकी रागिनाशको रोहबरमा फिर्ता गरेका हुन्। फिर्ता गरिएका 30 सिलिन्डर ठेउवा टारको एक घरमा सुरक्षित गरी राखिएको वडाध्यक्ष यम बहादुर थापाले जानकारी दिनुभयो। सङ्कलित 30 सिलिन्डर मध्ये 10 थान भरिएका र बाँकी सिलिन्डर रित्तो रहेको वडाध्यक्ष थापाले जानकारी दिनुभएको हो। साथै त्रिशुली किनारका युवाहरूले 3 थान अक्सिजन ग्यास सिलिन्डर पनि सङ्कलन गरी फिर्ता गरेका छन्। त्रिशुलीको बाढीले बगाई ल्याएका ग्यास सिलिन्डर नदी किनारका स्थानीयवासीले सङ्कलन गरेको जानकारी पाएपछि प्रहरी प्रशासनले फिर्ता गर्न माइकिङ गरी अनुरोध गरेको थियो। सङ्कलन भएका सबै सिलिन्डर नुवाकोटको होल्डिङ सेन्टरमा लगेर हस्तान्तरण गर्ने योजना रहेको वडाध्यक्ष थापाको भनाइ छ। तर जिल्ला प्रशासन कार्यालयले भने यस्ता ग्यास सिलिन्डर धादिङ, गोर्खा, तनहुँ, चितवन लगायतका विभिन्न जिल्लाहरूमा पनि सङ्कलन भइरहेकाले एउटै मापदण्ड बनाएर फिर्ता गर्ने जनाएको छ। त्रिशुलीले बगाएका ग्यास सिलिन्डर फिर्ता शीर्षकको खबर अन्नपूर्ण पोस्टमा छ।
4: अब विदेशको खबर। क्षयरोग अर्थात् टिबी विरुद्धका नयाँ खोपहरूले 1 दशकभित्र 70 लाखभन्दा धेरै जीवन बचाउन सक्ने गाभीले जनाएको छ। परीक्षणको अन्तिम चरणमा रहेका नयाँ टिबीका खोपहरूले अर्को उपलब्धिमूलक रोग प्रतिरक्षण उपकरण बन्न सक्ने क्षमता राख्ने विश्वव्यापी खोप गठबन्धन गाभीका प्रमुख सानिया निस्तारले बताउनुभयो। सन् 2029 उपलब्ध हुने अपेक्षा गरिएका यी खोपहरू सबैभन्दा बढी आवश्यकता भएका देशहरूमा पर्याप्त आपूर्ति सुनिश्चित गर्नुपर्नेमा गाभीले जोड दिएको छ। नयाँ र आशाजनक अन्तिम परीक्षणमा रहेका खोपहरूमध्ये एकले आउँदो 1 दशकदेखिको अन्त्यसम्म नियामक स्वीकृति हासिल गर्ने अपेक्षा गरिएको छ। गाभीको नयाँ विश्लेषण अनुसार तिनीहरूले सन् 2030-50 73 लाखभन्दा बढी मानिसको ज्यान जोगाउन सक्छन्। खोपहरूले शताब्दीको मध्यसम्म न्यून र मध्यम आय भएका देशहरूमा 135 अर्ब डलरसम्म आर्थिक लाभ दिन सक्ने क्षमता राख्ने गाभीको दावी छ। गाभीले लाइसेन्स सुरक्षित भएपछि बजारमा आउन निकै समय लाग्न सक्ने केही जोखिमहरू पनि पहिचान गरेको छ। अपर्याप्त विश्वव्यापी र आन्तरिक वित्त प्रोत्साहनले यो खोपको प्रयोगलाई सीमित गर्न सक्ने पनि गाभीको विश्लेषण छ। यो रोगबाट जोगाउन एकमात्र खोप ब्यासिल क्याल्मेट गेरिन बिसिजी रहेको छ, जुन बालबालिकालाई दिँदै आएको छ। विदेशकै अर्को खबरमा अमेरिकाले अदालतको आदेशपछि नेपालसहित 75 देशलाई डाइभर्सिटी अर्थात् डिबी तथा आप्रवासी भिसा दिन पुनः प्रक्रिया अघि बढाएको छ। गएको जनवरीमा अमेरिकी ट्रम्प प्रशासनले नेपालसहित 75 देशका नागरिकलाई सरकारी सहायता मा निर्भर हुन सक्ने सम्भावना देखाउँदै आप्रवासी र डिबी भिसा जारी गर्न अस्थायी रोक लगाएको थियो। यो रोक असंवैधानिक र कानुनी अधिकार बाहिरको रहेको उल्लेख गर्दै सङ्घीय अदालतले बदर गरिदिएको थियो। अदालतले विदेश मन्त्रालयलाई आर्थिक वर्ष 2026 समाप्त हुनु अघि नै रोकिएका भिसा प्रक्रियालाई पूर्णता दिन समेत निर्देशन दिएको छ। विदेश मन्त्रालयको नयाँ निर्देशनले अगस्त 23 सेप्टेम्बर 30 बीच अन्तर्वार्ताको मिति तोकिए पनि पछि सारिएका आर्थिक वर्ष 2026 डाइभर्सिटी भिसा आवेदकलाई प्राथमिकता दिन दूतावासहरूलाई निर्देशन दिएको अमेरिकी सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्।
5: अब खेल खबर। बङ्गलादेश क्रिकेट बोर्ड बिसिबीले अर्को वर्ष सन् 2027 नेपालसँग द्विपक्षीय श्रृङ्खला खेल्नेबारे सकारात्मक प्रतिक्रिया जनाएको छ। यसअघि नेपाल क्रिकेट सङ्घ क्यानले आफ्नै घरेलु मैदानमा श्रृङ्खला खेल्ने प्रस्ताव गरेपछि बिसिबीले सकारात्मक रूपमा छलफल अघि बढाएको हो। बिसिबीका क्रिकेट सञ्चालन प्रमुख साहियार नफिसले पत्रकारसँग कुरा गर्दै नेपाल क्रिकेट सङ्घबाट केही समय अघि नै द्विपक्षीय श्रृङ्खला खेल्ने प्रस्ताव आएपछि बिसिबी र क्यान बिचेसको सम्भावनाबारे सकारात्मक छलफल भइरहेको बताउनु भएको छ। नफिसले बङ्गलादेशको आउने क्रिकेट तालिका व्यस्त रहेकाले उपयुक्त समय मिलाउन चुनौती भए पनि सन् 2027 वर्तमान फ्युचर टुर्स प्रोग्राम एफटिपी चक्रभित्रै श्रृङ्खला आयोजना गर्ने प्रयास भइरहेको बताउनुभयो।
4: अब केही खबर संक्षेपमा। आज गणेश चतुर्थी र ऋषि पञ्चमी पर्व एकै साथ मनाइँदैछ। विशेष गरी ऋषि पञ्चमी पर्व सप्त ऋषिको पूजा आराधना गरी मनाउने गरिन्छ। महिलाहरूले आज बिहानै उठेर नजिकको नदी खोला ताल तलैया र पोखरीमा गई स्नान गर्ने चलन छ। स्नान गरेपछि अरुण धरतीसहित अत्रि गौतम भारद्वाज जमदग्नि वशिष्ठ कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ जसलाई ऋषि पञ्चमीको पूजा लगाउने भनिन्छ। सप्त ऋषिको पूजा गर्ने भएकोले आजको पञ्चमीलाई ऋषि पञ्चमी भन्ने गरिएको हो। आज काठमाडौँको टेकु मूलपानी लगायत देशभरका ऋषेश्वर मन्दिरमा पूजाका लागि श्रद्धालु महिला भक्तजनको घुइँचो लाग्छ। यस वर्ष गणेश चतुर्थी र ऋषि पञ्चमी पर्व एकै दिन परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख छ।
5: नेपाल वायुसेवा निगमको एकमात्र सञ्चालनमा रहेको व्हाइट बडी जहाज प्राविधिक समस्याका कारण जापानको नारितामै थन्किएपछि निगमका सयौँ यात्रुको उडान प्रभावित बनेको छ। इटलीमा अर्को व्हाइट बडी एक महिनाभन्दा लामो समयदेखि थन्किएका बेला सञ्चालनमा रहेको एउटै व्हाइट बडी पनि हिजो जापानमा रोकिएपछि निगमको अन्तर्राष्ट्रिय उडान सञ्चालनमै असर परेको छ। आइतबार राति 11 बजे काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नारिताका लागि उडेको निगमको एयरबस A330 व्हाइट बडी हिजो बिहान नारिताबाट काठमाडौँ फर्किनुपर्ने तालिका थियो।
4: भारतले आउँदो डिसेम्बरसम्म नेपाललाई दैनिक 18 घन्टा विद्युत दिने निर्णय गरेको छ। भारतको विद्युत मन्त्रालयले शुक्रबारदेखि लागू हुने गरेर 31 डिसेम्बर अर्थात् पुस 16 दैनिक 18 घन्टा 654 मेगावाट विद्युत उपलब्ध गराउने निर्णय गरेको हो। हरेक दिन मध्यरात 12 बजेदेखि साँझ 6 बजेसम्म नेपाललाई विद्युत उपलब्ध गराउने भारतीय प्रेस सूचना ब्युरोले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। विज्ञप्ति अनुसार मुजफ्फरपुर ढल्केबर 400 केबी डबल सर्किट प्रसारण लाइन मार्फत 600 मेगावाटसम्म र टनकपुर महेन्द्रनगर 132 केबी सिङ्गल सर्किट प्रसारण लाइन मार्फत 54 मेगावाटसम्म विद्युत उपलब्ध गराइनेछ। जनवरी 2027 पछिका लागि भने आउँदो डिसेम्बरमा पुनरावलोकन गरिने प्रेस विज्ञप्तिमा उल्लेख छ।
5: विद्यालय तहमा नयाँ पाठ्यक्रम लागू गर्ने कि पुरानो भन्ने अन्यलका कारण विद्यालय तहको पाठ्य पुस्तक छपाई प्रभावित भएको छ। तत्काल यो अन्यलको अन्त्य नभएमा आउने शैक्षिक सत्र 2084-85 विद्यालय तहमा पाठ्य पुस्तक अभावको समस्या निम्तिने चिन्ता बढेको छ। विद्यालय तहको पाठ्य पुस्तक छपाई र वितरणको जिम्मेवारी पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले समेत यसमा चिन्ता व्यक्त गरेको छ।
4: काया कैरनमा अब पालो उखानको।
5: पूजाको घण्टा बेलामा बज्छ विपत्तिको कुबेलामा।
4: उखान सँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबर फेरि एकपटक।
5: चाड पर्वको मुखैमा बजारमा दैनिक उपभोग्य वस्तुको भाव बढ्यो। महँगी अनियन्त्रित, सरकारले हस्तक्षेप गर्न नसकेको उपभोक्ता अधिकार कर्मीको भनाई।
4: बाढी पीडितको होल्डिङ सेन्टरमा खाने पानीको मुख्य समस्या। भक्तपुरको मनोहरामा रातको समयमा बाढी, अहिले पानीको सतह केही घट्यो। मुस्ताङमा आजदेखि घरबजोङ जलवायु सम्मेलन सुरु हुँदै।
5: आफ्नै सिपलाई व्यवसायमा रूपान्तरण गरेर स्वदेशमै अवसर सृजना गर्नेहरू बढ्दै। निरन्तर प्रयास, सङ्घर्ष र आत्मविश्वासलाई सफलताको आधार बनाउनु पर्ने भनाई।
4: क्षयरोग विरुद्धका नयाँ खोपहरूले 10 लाख व्यक्तिको जीवन बचाउन सक्ने गाविको दावी। सन् 2029 उपलब्ध हुने अपेक्षा।
5: र नेपालसँग अर्को वर्षभित्र द्विपक्षीय श्रृङ्खला खेल्ने बारे बङ्गलादेश सकारात्मक।
4: र अन्त्यमा आजको कार्टुन। नयाँ पत्रिका दैनिकमा रवि मिश्रले बनाउनु भएको कार्टुन हालै चर्चा र आलोचनामा रहेको आइसियुमा रहेका बिरामीसँग लिएको अन्तर्वार्ताबारे केन्द्रित छ। यहाँ एकजना बिरामी अस्पतालको आइसियु बेडमा छन्, ती अन्तर्वार्ता लिने व्यक्ति पनि ती बिरामीको छेउमा छन्। अनि उनी भन्दैछन्, मन्दिरमा बसेर लिए, आइसियुमा पसेर लिए, सुखमा लिए, दुःखमा लिए, लिदिन लिदिन भन्दै लिए। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी सङ्घर्ष विष्टसँगै हामी पनि बिदा माग्छौँ। घरबाट बाहिर निस्कनु अघि सडक र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौँ। नमस्कार।

0: सोफा हब चितवन
1: गुणस्तरीय फर्निचर सुपथ मूल्यमा पाइने चितवनको विश्वासिलो ठाउँ सोफा हब चितवन
0: खरीद एक पटक वारेन्टी 10 वर्ष अनि ढुक्क हुनुहोस् वर्षौं वर्ष
1: हामी सोफाहरू यस कारण दिन सक्छौ सुपथ मूल्यमा
0: आफ्नै कारखाना र शोरूम एकै ठाउँमा
1: उच्च गुणस्तरको काठ फर्म र कपडा मध्यस्थकर्ता बिना नै सिधा सम्पर्कद्वारा कारखानामा
0: घर कार्यालय या आफ्नो कुनै पनि व्यवसायका लागि आवश्यक फर्निचर अब सोफा हबमा
1: अर्डर अनुसार तपाईँले खोजे जस्तै अनि रोजे जस्तै फर्निचरका लागि हामीलाई सम्झनुहोस्
0: देशभर डेलिभरीको सुविधा चितवन र आसपासमा निशुल्क
1: सम्पर्क भरतपुर 4 लङ्कु 24 कोटीदेखि 2 किलोमिटर पश्चिम मोबाइल 9847528156 9853155504
0: उत्कृष्ट अनि विश्वासिलो सेवाका लागि तपाईँको प्रतीक्षामा सोफा हब चितवन सोफा हब चितवन
2: शान्त अनि मनोरम पारिवारिक वातावरणमा सुविधा सम्पन्न रेस्टुरेन्ट सहित स्वादिष्ट परिकारका लागि सिसई पार्क भिलेज
3: प्राकृतिक सौन्दर्य सँगै आनन्ददायी बसाई अनि परिकारको मजा सिसई पार्कमा
4: विवाह व्रतबन्ध सभा सेमिनार तालिम गोष्ठी लगायतका कार्यक्रमहरू गर्दै हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्
3: वातानुकूलित हल र डिलक्स रुम
4: हात्ती ढुङ्गा तथा जीप सफारी
3: स्विमिङ पुल
4: थारू सांस्कृतिक नृत्य
3: अर्गानिक खाना र नास्ता
4: चिल्ड्रेन्स पार्क सहित पर्याप्त पार्किङको सुविधा
3: साथै सहकारी शैक्षिक भ्रमण लगायत समूहमा आउनेहरूका लागि विशेष छुट
2: सम्पर्क सिसई पार्क भिलेज रत्नगर 9 चितवन नारायणगढ हुँदै टिकोली जंगल पारी गणेश चोकदेखि 1.5 किलोमिटर दक्षिण तर्फ फोन 0656564656 मोबाइल 9804249321

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
3: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
2: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
3: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
2: केबलकार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
3: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबलकार, गैंडाकोट 1, नवलपुर।
4: क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युटमा
5: सुविधा सम्पन्न भवन र अत्याधुनिक प्रविधि सहित सम्पूर्ण क्यान्सर उपचारका लागि अति विश्वसनीय सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्टको ट्रू बिम मेसिन भएको 16 काउच र हाइपर आर्प लगायतका अति आधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी टाउको तथा मुखको क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशयको क्यान्सर, रगतमा हुने क्यान्सर लगायत सबै किसिमका क्यान्सरहरूको पहिचान तथा उपचार गरिन्छ।
5: सरकारी अस्पतालकै शुल्कमा उपचार गरिनुको साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि रहेको छ।
4: आफू वा नजिकका कोही कसैलाई क्यान्सर भएको शंका लागेमा विशेषज्ञ चिकित्सकहरूलाई आजै भेट्नुहोस्।
5: सम्पर्क सीएमसी क्यान्सर इन्स्टिच्युट, फोन 0554943353।
4: क्यान्सरलाई हराएर जीवनलाई जित्ने हिम्मतको सहारा सीएमसी क्यान्सर इन्स्टिच्युट।
6: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। हेर्नुहोस्, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
7: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
8: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0556951474, मोबाइल 98555509034।

0: हरियाली गार्डन र प्राकृतिक सौन्दर्य सहितको शान्त ठाउँ इला कम्फर्ट हरकपुर।
1: हरा भरा वातावरण, विशाल स्विमिङ पुल र मनमोहक माहौलले यहाँ बिताएको हरेक पललाई बनाउँछ विशेष।
0: विवाह, व्रतबन्ध, हल्दी, मेहेन्दी, ब्याचलर पार्टीदेखि सभा सम्मेलन र सेमिनार सम्म सबै कार्यक्रमका लागि पर्फेक्ट भेन्यू इला कम्फर्ट हरकपुर।
1: अर्गानिक खेतीबाट प्राप्त ताजा साग सब्जी, स्वच्छ वातावरण र आधुनिक सुविधा सहित इला कम्फर्ट हरकपुरले बनाउनेछ तपाईँका यादहरू अझ अविस्मरणीय।
0: इभी फास्ट चार्जिङ सुविधा सहित माटोको चुलोमा पकाइएका लोकल परिकारहरू अनि नारायणीको ताजा माछा,
1: लग्जरी प्रकृति र आतिथ्यको आनन्द भरपूर इला कम्फर्ट हरकपुर, गैंडाकोट 12 नवलपुर। सम्पर्क 078-590-557, 98-550-77-169।
2: ओहो, ल ल ल ल, क्यामेराम्यान खसेछ, हत्तेरीका हात खुट्टा दुवै भाँचे जस्तो छ। ल, होस पनि छैन, ल ल ल ल, तुरुन्तै काठमाडौँ लानु पर्यो, हेलिकप्टर चार्टर गरेर मगाइहाल त।
3: पर्ख दीपक,
2: किन
3: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्तिहाल्नु पर्छ र? वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे घरको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
2: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
4: हजुर, हामी कहाँ आधुनिक प्रविधियुक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आईसीयू सेवा उपलब्ध गराइन्छ।
5: थप जानकारीको लागि एनपीआई नारायणी सामुदायिक हस्पिटल, फोन नम्बर 056-493-817, 056-493-211, 056-493-401 र 056-493-514, मोबाइल नम्बर 9844-20-96-31।

0: सम्पर्क भरतपुर 4 लङ्कु 24 कोटीदेखि 2 किलोमिटर पश्चिम, मोबाइल 9847528156, 9853155504।
1: उत्कृष्ट अनि विश्वासिलो सेवाका लागि तपाईँको प्रतीक्षामा सोफा हब।

मार्फत दुईतर्फी निःशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025330।

0: साथ जसले सम्बन्ध गाँस्छ ज्ञान मसला।
1: विश्वका 16 देशमा सञ्चालन 55 भन्दा बढी आफ्नै कार्यालयहरू सहितको विश्वसनीय स्टडी एब्रोड कन्सल्टेन्ट AECC ग्लोबल
2: अस्ट्रेलिया, UK, USA, न्यूजील्यान्ड, क्यानाडा लगायत अन्य देशहरूमा उच्च शिक्षा अध्ययनको लागि जाने सोच्दै हुनुहुन्छ भने यो ग्लोबल फ्युचर स्टार्ट्स विथ AECC ग्लोबल।
1: Certified counselors,
2: IELTS, PT and Duolingo preparation.
1: No service charge, साथै उत्कृष्ट visa success rate भएको
2: सन्त कोमल बिल्डिङ सही चोक नारायण गढ।
1: फोन 0565900019।
2: ACC छ त विश्वास।
3: Time check.
4: अहिले 7 बजेको छ।
3: टाइम चेक का साथमा केक भनेकै काठमाडौँ बेकरी और फ्रेश बेकरी इन टाउन साथै
5: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।
6: एग्जाम पछिको फुर्सदमा के गर्ने होला भनेर सोचिरहेको छु म त। तिमी त निकै बिजी छौ नि।
7: म त अहिले बारिस्टा र बेकरी ट्रेनिङ लिइरहेकी छु।
6: हो र, कहाँबाट नि?
7: काठमाडौँ बेकरी एन्ड बारिस्टा ट्रेनिङ सेन्टर 24 कोठी भरतपुरमा। एकदमै प्रोफेसनल ट्रेनिङ सेन्टर हो नि यो त।
6: के सिकाउँछ त त्यहाँ?
7: एस्प्रेसो, लाटे, क्यापिचिनो र कफी आर्ट लगायत कफी बनाउने सम्पूर्ण कला सिकाइन्छ। साथै केक, पेस्ट्री, मफिन जस्ता बेकरी आइटम बनाउन पनि तालिम दिइन्छ।
6: असाध्यै राम्रो रहेछ। तर प्र्याक्टिकल एक्सपिरियन्स पनि पाइन्छ त?
7: पक्कै, इन्टर्नसिपको पनि व्यवस्था छ जसले गर्दा हामीलाई हात बस्न एकदमै सजिलो हुन्छ।
6: वाह, त्यसो भए त विदेश जान चाहने वा आफ्नै क्याफे खोल्न चाहनेका लागि पर्फेक्ट रहेछ नि।
7: हो नि, इन्टरनेसनल स्ट्यान्डर्ड ट्रेनिङ, अनुभवी ट्रेनर र प्र्याक्टिकल क्लासले गर्दा सिक्न अझै सजिलो हुन्छ।
6: म पनि जोइन गर्छु अब त। काठमाडौँ बेकरी एन्ड बारिस्ता ट्रेनिङ सेन्टर 24 कोठी भरतपुर। फोन 98550033338, 97055333338 र 97055333349। सिप सिकौ सफल बनाऊ।

0: तपाईँको आफ्नै रेडियो स्टेशन 91.6 MHz।
1: नमस्कार, म कृष्ण प्रसाद पौडेलको आजको शुभ साहित्य शुभ मुहूर्तका साथ राशिफलमा यहाँलाई स्वागत छ।

सर्वकार्येषु सर्वदा। आजको दिन यहाँहरू सबैको शुभ होस्, मङ्गलमय होस्। आज मिति 2083 साल भदौ महिना 30 गति मङ्गलबार, तदनुसार सेप्टेम्बर महिनाको 15 तारिक सन् 2026 नेपाल सम्बत 1146 यल्लाथ्व सूर्य दक्षिणायन वर्षा ऋतु रौद्र नाम संवत्सर भाद्र शुक्ल पक्षको आज चौथी तिथि बिहान 7 बजेर 54 मिनटसम्म।

त्यसपछि पञ्चमी तिथि लाग्नेछ। स्वाति नक्षत्र, इन्द्र योग, भगवरण, आनन्द आदि योगमा आज ध्वज योग परेको छ। सूर्यदय समय बिहान 5:49 रहेको छ भने सूर्यास्त 6:07 हुनेछ। आज जन्मिएका र अब जन्मिने बालबालिकाहरू सबैको आजको दिन तुला राशि हुनेछ। चन्द्रमाको बास पश्चिम दिशामा, चन्द्रमाको स्वरूप सेतो, यात्राको लागि राम्रो शुभ साइत, उत्तम साइत आज पश्चिम र दक्षिण दिशा अति राम्रो साइत चुरेको दिन हो आज। र आजको दिन विशेष गरेर महत्त्वपूर्ण दिन, आज मङ्गल चतुर्थी व्रत, ऋषि पञ्चमी व्रत, सप्तर्षि पूजा र त्यस्तै धर्म विनायक राष्ट्रिय रथ यात्राको दिन आज रहन गएको छ भने आजको दिन बडो दिव्य दिन हो आजको दिन। र आजको दिनमा कुनै पनि महत्त्वपूर्ण काम गर्ने तयारी गर्दै हुनुहुन्छ भने आज बिहान 10:26 11:58 लाभ बेला रहनेछ। त्यस्तै अर्को समय रहेको छ 3:03 4:36 शुभ बेला रहनेछ। प्रस्तुत छ आजको लागि जीवनभर सम्झिराखे राम्रो ज्ञानको कुरा। मङ्गलबार र चतुर्थी तिथिको दिनमा कहिल्यै पनि तुलसी पत्र टिप्नु हुँदैन र रिक्ता तिथिमा कहिले नयाँ काम गर्नु हुँदैन। प्रस्तुत छ मेष आदि 12 राशिको राशिफल। मेष राशि, मेष राशि हुने तपाईँको दिन आजको लागि राम्रो दिन देखिएको छ। विद्या बुद्धि पराक्रम बढेर आउला, काममा सफलता मिल्ने सोचे जस्तै शुभ दिन तपाईँको देखिन्छ। वृष राशि, वृष राशि हुने तपाईँहरू सबैको दिन यहाँको लागि आजका दैनिक ग्रह गोचरलाई निहालेर समय यहाँको लागि आजका ग्रह गोचर राम्रा देखिएका छन्। काम गर्नमा मन लाग्ने, धीर सम्पत्ति प्राप्त हुने महत्त्वपूर्ण दिन देखिएको छ। मिथुन राशि, मिथुन राशि हुने तपाईँको दिन आजको लागि भने दैनिक ग्रह गोचर सामान्य देखिएको छ। कतै कतै राम्रो हुने, कतै नराम्रो हुने, कतै अब्जस आउने, यस्तै यस्तै रूपमा समय व्यतीत हुनेछ। कर्कट राशि, कर्कट राशि हुने तपाईँको दिन आजका लागि भने ग्रह गोचर अप्ठ्यारा अप्ठ्यारा ग्रहहरू देखिएका छन्। चतुर्थी कलह गमह, अब्जस आउने, भनेका काम भेलामा नहुने, अब्जसिलो झन्झटिलो दिन देखिएको छ। सिंह राशि, सिंह राशि हुने तपाईँको दिन आजको लागि ग्रह गोचर तपाईँको लागि साह्रै राम्रो दिन। आजको दिन तपाईँलाई काम गर्नमा मन लाग्ने, साथीभाइको सहयोग हुने, मिठो खाने, रमाइलो गर्ने राम्रो शुभ दिन यहाँको देखिएको छ। कन्या राशि, कन्या राशि हुने तपाईँको दिन पनि आज उत्तम दिन हो। बोलेको बोली बिक्ने खालको समय छ, जस कारणले तपाईँलाई चारैतिर मान सम्मान मिल्ने शुभ दिन यहाँको देखिएको छ। तुला राशि, तुला राशि हुने तपाईँको दिन आज माया प्रेममा रमाउने दिन, खुसियाली साटा साटा गर्ने दिन। आजको दिन भौतिक सुख सुविधाहरू पनि प्रशस्त मिल्ने शुभ दिन देखिएको छ। वृश्चिक राशि, वृश्चिक राशि हुने तपाईँहरू सबैको दिन आजका लागि अलिकति अप्ठ्यारा ग्रहहरू देखिएका छन्। कसै कसैलाई स्वास्थ्य बाधा, कसैलाई धन घटी, कसैलाई कसैले धोका दिन पनि सक्ने हुनाले सावधानी अपनाउनु पर्ने देखिन्छ। धनु राशि, धनु राशि हुने तपाईँको लागि भने आजको दिन अत्यन्त राम्रो दिन हो। आजको दिन तपाईँको लागि आफूले आँटेका काम सफल हुने खालको, आज सोचे आँटेका सबै काम पुरा हुँदै जाने दिव्य दिन यहाँको देखिएको छ। मकर राशि, मकर राशि हुने तपाईँहरू सबैको दिन यहाँको लागि आज कर्ममा राम्रा ग्रहहरू भएको हुनाले समाजमा इज्जत बढेर आउला, सोचेका काम पुरा हुँदै जाने, लक्ष्मी दाहिने गणेश सम्मुख चौतर्फी उन्नतिको योग देखिएको छ। कुम्भ राशि, कुम्भ राशि हुने तपाईँहरू सबैको दिन आजका लागि भने सामान्य देखिएको छ। कसै कसैलाई राम्रै हुने, कसैलाई अलि धोका हुने खालको समय छ। 7:30 शनि छ, जस कारणले सावधानीपूर्वक हरेक काममा ध्यान दिएर गर्नु राम्रो हुनेछ। मीन राशि, मीन राशि हुने तपाईँको दिन आजका लागि भने ग्रह गोचरलाई निहालेर आज अलिकति अप्ठ्यारा अप्ठ्यारा ग्रहहरू हुन्। राम्रै गर्दा गर्दै पनि अब्जसिलो झन्झटिलो अप्ठ्यारो ग्रह छ, ध्यान दिएर काम गर्नु राम्रो हुनेछ। हवस् त, यिनै राशिफलका साथ यहाँको दिन शुभ होस्। ओ मङ्गलम भगवान् विष्णु मङ्गलम गरुडध्वज।

0: sip on ya. Extreme energy drink.
1: Sinergy FM 91.6 MHz.

0: Abi Alice'in deyince Tinazi FM 91.6 Çitvanku Avaz.
1: शान्त अनि मनोरम पारिवारिक वातावरणमा सुविधा सम्पन्न रेस्टुरेन्ट सहित स्वादिष्ट परिकारका लागि सिसई पार्क भिलेज
2: प्राकृतिक सौन्दर्य सँगै आनन्ददायी बसाई अनि परिकारको मज्जा सिसई पार्कमा
3: विवाह व्रतबन्ध सभा सेमिनार तालिम गोष्ठी लगायतका कार्यक्रमहरू गर्दै हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्
2: वातानुकूलित हल र डिलक्स रुम
3: हात्ती ढुङ्गा तथा जीप सफारी
2: स्विमिङ पुल
3: थारू सांस्कृतिक नृत्य
2: अर्गानिक खाना र नास्ता
3: चिल्ड्रेन्स पार्क सहित पर्याप्त पार्किङको सुविधा
2: साथै सहकारी शैक्षिक भ्रमण लगायत समूहमा आउनेहरूका लागि विशेष छुट
1: सम्पर्क सिसई पार्क भिलेज रत्नगर नौचितवन नारायणगढ हुँदै टिकोली जंगल पारी गणेश चोकदेखि 1.5 किलोमिटर दक्षिण तर्फ फोन 0656 564 56 मोबाइल 98024 9931 21
4: सोफा हब चितवन
5: गुणस्तरीय फर्निचर सुपथ मूल्यमा पाइने चितवनको विश्वासिलो ठाउँ सोफा हब चितवन
4: खरीद एक पटक वारेन्टी 10 वर्ष अनि ढुक्क हुनुहोस् वर्षौ वर्ष
5: हामी सोफाहरू यस कारण दिन सक्छौ सुपथ मूल्यमा
4: आफ्नै कारखाना र शोरूम एकै ठाउँमा
5: उच्च गुणस्तरको काठ फर्म र कपडा मध्यस्थकर्ता बिना नै सिधा सम्पर्कद्वारा कारखानामा
4: घर कार्यालय या आफ्नो कुनै पनि व्यवसायका लागि आवश्यक फर्निचर अब सोफा हबमा
5: अर्डर अनुसार तपाईँले खोजे जस्तै अनि रोजे जस्तै फर्निचरका लागि हामीलाई सम्झनुहोस्
4: देशभर डेलिभरीको सुविधा चितवन र आसपासमा निशुल्क
5: सम्पर्क भरतपुर 4 लङ्कु 24 कोटीदेखि 2 किलोमिटर पश्चिम मोबाइल 9847128156 9853155504
4: उत्कृष्ट अनि विश्वासिलो सेवाका लागि तपाईँको प्रतीक्षामा सोफा हब चितवन सोफा हब चितवन
6: मोनिकाजी ए मोनिकाजी सुन्नुहोस् त
7: हजुर सर
6: भोलि सेमिनारमा भाग लिन चितवन जानु छ राम्रो खाने बस्ने ठाउँको व्यवस्था गर्नु पर्यो कुनै कम्प्लेन नहोस्
7: चितवनको नारायणगढ बजार नजिकै त्रिशुली नदीको किनार दासडुङ्गामा रहेको अशोक रिसोर्टमा व्यवस्था गरिहाल्छु नि सर तपाईँ ढुक्क हुनुहोस्
8: विशेषताहरू सबै कोठाहरूबाट त्रिशुलीको मनमोहक बहाव देखिने डेलिसियस खाना लग्जरियस बेडरुम स्प्रिङ्स वाटर बग्ने स्विमिङ पुल किड्स स्विमिङ पुल नारायणी बीच क्याम्प सिटर बाथरुम भिआइपी मिटिङ रुम फेमिली ग्यादरिङ रुम टेरेस रेस्टुरेन्ट मिटिङ हल कन्फरेन्स हलको व्यवस्था भएको चितवनकै उत्कृष्ट रिसोर्ट सहरी कोलाहलबाट केही दूरी मात्र पर शान्त वातावरणमा रहेको अशोका रिसोर्टलाई सधैँ सम्झनुहोस् अशोका रिसोर्ट भरतपुर 29 दासडुङ्गा चितवन सम्पर्क नम्बर 97453 88819 98132 52214

0: हरियाली गार्डन र प्राकृतिक सौन्दर्य सहितको शान्त ठाउँ इला कम्फर्ट हरकपुर।
1: हरा भरा वातावरण, विशाल स्विमिङ पुल र मनमोहक माहौलले यहाँ बिताएको हरेक पललाई बनाउँछ विशेष।
0: विवाह, व्रतबन्ध, हल्दी, मेहेन्दी, ब्याचलर पार्टीदेखि सभा सम्मेलन र सेमिनार सम्म सबै कार्यक्रमका लागि पर्फेक्ट भेन्यू इला कम्फर्ट हरकपुर।
1: अर्गानिक खेतीबाट प्राप्त ताजा साग सब्जी, स्वच्छ वातावरण र आधुनिक सुविधा सहित इला कम्फर्ट हरकपुरले बनाउनेछ तपाईँका यादहरू अझ अविस्मरणीय।
0: इभी फास्ट चार्जिङ सुविधा सहित माटोको चुलोमा पकाइएका लोकल परिकारहरू अनि नारायणीको ताजा माछा,
1: लग्जरी प्रकृति र आतिथ्यको आनन्द भरपूर इला कम्फर्ट हरकपुर, गैंडाकोट 12 नवलपुर। सम्पर्क 078-590-557, 98-550-77-169।
2: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगर।
3: पहिला मलाई विश्वास लाग्थेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
4: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, फोन 056-595-1474, मोबाइल 98-550-50-934।
5: जय माता मौला काली।
0: काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
1: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
0: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
1: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इला रिसोर्ट मौला काली।
0: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इला रिसोर्ट मौला काली।
1: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इला रिसोर्ट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
6: सोफा हब चितवन,
7: गुणस्तरीय फर्निचर सुपथ मूल्यमा पाइने चितवनको विश्वासिलो ठाउँ सोफा हब चितवन।
6: खरीद एक पटक, वारेन्टी 10 वर्ष, अनि ढुक्क हुनुहोस् वर्षौं वर्ष।
7: हामी सोफाहरू यस कारण दिन सक्छौ सुपथ मूल्यमा,
6: आफ्नै कारखाना र शोरूम एकै ठाउँमा।
7: उच्च गुणस्तरको काठ, फर्म र कपडा, मध्यस्थकर्ता बिना नै सिधा सम्पर्कद्वारा कारखानामा।
6: घर, कार्यालय या आफ्नो कुनै पनि व्यवसायका लागि आवश्यक फर्निचर अब सोफा हबमा।
7: अर्डर अनुसार तपाईँले खोजे जस्तै अनि रोजे जस्तै फर्निचरका लागि हामीलाई सम्झनुहोस्।
6: देशभर डेलिभरीको सुविधा, चितवन र आसपासमा निशुल्क
7: सम्पर्क। भरतपुर 4 लङ्कु, 24 कोटीदेखि 2 किलोमिटर पश्चिम। मोबाइल 98-457-28-156, 98-513-15-504।
6: उत्कृष्ट अनि विश्वासिलो सेवाका लागि तपाईँको प्रतीक्षामा सोफा हब चितवन। सोफा हब चितवन।
8: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो कुर्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
2: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस्। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो न।
3: पहिला मलाई विश्वास लाग्थेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छु भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
4: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656951474, मोबाइल 98550509034।
5: जय माता मौला काली।
9: काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 औं शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
10: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
9: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
10: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
9: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
10: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
11: सुन्दै हुनुहुन्छ 91.6 चितवनको आवाज।

क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97 61 00 25 30।

0: Synergy FM 91.6 MHz.
1: विश्वका 16 देशमा सञ्चालन 55 भन्दा बढी आफ्नै कार्यालयहरू सहितको विश्वसनीय स्टडी एब्रोड कन्सल्टेन्ट AECC ग्लोबल
2: अस्ट्रेलिया, युके, USA, न्युजिल्यान्ड, क्यानाडा लगायत अन्य देशहरूमा उच्च शिक्षा अध्ययनको लागि जाने सोच्दै हुनुहुन्छ भने यो ग्लोबल फ्युचर स्टार्ट्स विथ AECC ग्लोबल.
1: Certified counselors,
2: IELTS, PT and Duolingo preparation.
1: No service charge, साथै उत्कृष्ट visa success rate भएको.
2: सन्त कोमल बिल्डिङ सही चोक नारायण गढ.
1: Phone 0565900019.
2: ACC छ त विश्वास.
3: के तपाईँ नयाँ घर तथा कार्यालय बनाउँदै हुनुहुन्छ? आफूले भने जस्तै फर्निचर तयार गरी घर अनि अफिस सजाउने तपाईँको चाहना पूरा गर्ने विश्वासिलो विकल्प भनेकै सोफा हब चितवन हो. अब सोफा, कुर्सी, टेबल, दराज, पलङ, डाइनिङ टेबल, किचन क्याबिनेट, टिभी क्याबिनेट, अफिस डेस्क, रिसेप्सन टेबल, पुस्तकालय ऱ्याक, स्टडी टेबल, पसल काउन्टर, होटल रेस्टुरेन्ट र स्टेज सेटअपदेखि हरेक ठाउँका लागि आवश्यक फर्निचर आफ्नै अगाडि भने जस्तै गरी तयार गर्न सम्झनुहोस् सोफा हब चितवनलाई. यी सामानहरू अर्डर अनुसार फ्याक्ट्रीमै र हाम्रा मिस्त्रीहरू तपाईँको बन्दै गरेको घर, कार्यालय या कुनै पनि संघ संस्थामा गई तयार गर्नेछन्. हरेक ठाउँमा सम्पूर्ण डिजाइनका फर्निचरहरू आफ्नै अगाडि भने जस्तै गरी तयार गर्न सम्झनुहोस् सोफा हब चितवनलाई. सोफा हब चितवन, भरतपुर 4 लङ्खु. फोन 98457 28156.
4: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो. हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि. वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ. 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले. अनि दबाई लिएर आएँ. जमानी फर्केछ, पहिला जस्तो थियो. मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने. त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो. त्यसलाई कसैले पनि हेलातो नगरौँ.
5: पहिला मलाई विश्वास लाग्थेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई. बाबाले जान्छु भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो. अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो. पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो. अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ.
6: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन. फोन 0556951174. मोबाइल 98555509034.

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगतमै 30 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: टाइम चेक का साथमा केक भनेकै काठमाडौँ बेकरी और फ्रेश बेकरी इन टाउन, साथै
3: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।
4: एग्जाम पछिको फुर्सदमा के गर्ने होला भनेर सोचिरहेको छु म त। तिमी त निकै बिजी छौ नि।
5: म त अहिले बारिस्टा र बेकरी ट्रेनिङ लिइरहेकी छु।
4: हो र, कहाँबाट नि?

0: पक्कै इन्टर्नसिपको पनि व्यवस्था छ, जसले गर्दा हामीलाई हात बस्न एकदमै सजिलो हुन्छ।
1: वाह, त्यसो भए त विदेश जान चाहने वा आफ्नै क्याफे खोल्न चाहनेका लागि पर्फेक्ट रहेछ नि।
0: हो नि, इन्टरनेसनल स्ट्यान्डर्ड ट्रेनिङ, अनुभवी ट्रेनर र प्र्याक्टिकल क्लासले गर्दा सिक्न अझै सजिलो हुन्छ।
1: म पनि जोइन गर्छु अब त। काठमाडौँ बेकरी एन्ड बारिस्ता ट्रेनिङ सेन्टर, 24 कोटी भरतपुर, फोन 98550333338, 97055333338 र 97055333349। सिप सिकौ, सफल बनाऊ।

0: स्वाद जसले सम्बन्ध गाँस ज्ञान मसला
1: विश्वका 16 देशमा सञ्चालन 55 भन्दा बढी आफ्नै कार्यालयहरू सहितको विश्वसनीय स्टडी एब्रोड कन्सल्टेन्ट AECC ग्लोबल
2: अस्ट्रेलिया UK USA न्यूजील्यान्ड क्यानाडा लगायत अन्य देशहरूमा उच्च शिक्षा अध्ययनको लागि जाने सोच्दै हुनुहुन्छ भने यो ग्लोबल फ्युचर स्टार्स विथ AECC ग्लोबल
1: सर्टिफाइड काउन्सलर्स
2: IELTS PT एन्ड ड्युलिङ्गो प्रिपरेशन
1: नो सर्भिस चार्ज साथै उत्कृष्ट भिजा सक्सेस रेट भएको
2: सन्त कोमल बिल्डिङ सही चोक नारायणगढ
1: फोन 0565900019
2: ACC छ त विश्वास छ।

0: Toilet Pony, yeah. Extreme energy drink.
1: हरियाली गार्डन र प्राकृतिक सौन्दर्य सहितको शान्त ठाउँ इला कम्फर्ट हरकपुर
2: हराभरा वातावरण विशाल स्विमिङ पुल र मनमोहक माहौलले यहाँ बिताएको हरेक पललाई बनाउँछ विशेष
1: विवाह व्रतबन्ध हल्दी मेहेन्दी ब्याचलर पार्टीदेखि सभा सम्मेलन र सेमिनारसम्म सबै कार्यक्रमका लागि पर्फेक्ट भेन्यु इला कम्फर्ट हरकपुर
2: अर्गानिक खेतीबाट प्राप्त ताजा साग सब्जी स्वच्छ वातावरण र आधुनिक सुविधा सहित इला कम्फर्ट हरकपुरले बनाउनेछ तपाईँका यादहरू अझ अविस्मरणीय
1: इभी फास्ट चार्जिङ सुविधा सहित माटोको चुलोमा पकाइएका लोकल परिकारहरू अनि नारायणीको ताजा माछा
2: लग्जरी प्रकृति र आतिथ्यको आनन्द भरपूर इला कम्फर्ट हरकपुर गैंडाकोट 12 नवलपुर सम्पर्क 078-590-557 98-550-77-169
3: एक्जाम पछिको फुर्सदमा के गर्ने होला भनेर सोचिरहेको छु म त तिमी त निकै बिजी छौ नि
4: म त अहिले बारिस्टा र बेकरी ट्रेनिङ लिइरहेकी छु
3: हो र कहाँबाट नि
4: काठमाडौँ बेकरी एन्ड बारिस्टा ट्रेनिङ सेन्टर 24 कोठी भरतपुरमा एकदमै प्रोफेसनल ट्रेनिङ सेन्टर हो नि यो त
3: के सिकाउँछ त त्यहाँ
4: एस्प्रेसो लाटे क्यापिचिनो र कफी आर्ट लगायत कफी बनाउने सम्पूर्ण कला सिकाइन्छ साथै केक पेस्ट्री मफिन जस्ता बेकरी आइटम बनाउन पनि तालिम दिइन्छ
3: असाध्यै राम्रो रहेछ तर प्र्याक्टिकल एक्सपिरियन्स पनि पाइन्छ त
4: पक्कै इन्टर्नसिपको पनि व्यवस्था छ जसले गर्दा हामीलाई हात बस्न एकदमै सजिलो हुन्छ
3: वाह त्यसो भए त विदेश जान चाहने वा आफ्नै क्याफे खोल्न चाहनेका लागि पर्फेक्ट रहेछ नि
4: हो नि इन्टरनेसनल स्ट्यान्डर्ड ट्रेनिङ अनुभवी ट्रेनर र प्र्याक्टिकल क्लासले गर्दा सिक्न अझै सजिलो हुन्छ
3: म पनि जोइन गर्छु अब त काठमाडौँ बेकरी एन्ड बारिस्ता ट्रेनिङ सेन्टर 24 कोटी भरतपुर फोन 98-550-33-338 97-055-33-338 र 97-055-33-39 सिप सिकौ सफल बनाऊ
5: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले अनि दबाई लिएर आएँ जमानी फर्केछ पहिला जस्तो थियो मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस् त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो त्यसलाई कसैले पनि हेला त
6: पहिला मलाई विश्वास लाग्थेन यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने जडीबुटीले के होला र भन्ने सोध्थेँ पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो अनि गएर ल्याउनु भयो खानुभयो पछि सन्चन हुँदा हामी त छक्कै पऱ्यौँ
7: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन फोन 056-595-1974 मोबाइल 98-550-50-934

0: Synergy FM 91.6 MHz.
1: विश्वका 16 देशमा सञ्चालन 55 भन्दा बढी आफ्नै कार्यालयहरू सहितको विश्वसनीय स्टडी एब्रोड कन्सल्टेन्ट AECC ग्लोबल
2: अस्ट्रेलिया, युके, USA, न्यूजील्यान्ड, क्यानाडा लगायत अन्य देशहरूमा उच्च शिक्षा अध्ययनको लागि जाने सोच्दै हुनुहुन्छ भने यो ग्लोबल फ्युचर स्टार्ट्स विथ AECC ग्लोबल.
1: Certified counselors,
2: IELTS, PT and Duolingo preparation.
1: No service charge, साथै उत्कृष्ट visa success rate भएको.
2: सन्त कोमल बिल्डिङ सही चोक नारायणगढ.
1: Phone 056-590019.
2: ACC छ त विश्वास.
3: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो. हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि. वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ. 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले. अनि दबाई लिएर आएँ. जमानी फर्केछ, पहिला जस्तो थियो. मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने. हेर्नुहोस्, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो. त्यसलाई कसैले पनि हेलातो
4: पहिला मलाई विश्वास लाग्थेन. यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई. बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो. अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थेँ. पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो. अनि गएर ल्याउनु भयो, खानुभयो. पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ.
5: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन. फोन 0656-595-174. मोबाइल 98-550-50934.

0: सम्बन्ध गाँस ज्ञान मसला ज्ञान मसला
1: सोफा हब चितवन
2: गुणस्तरीय फर्निचर सुपथ मूल्यमा पाइने चितवनको विश्वासिलो ठाउँ सोफा हब चितवन
1: खरीद एक पटक वारेन्टी 10 वर्ष अनि ढुक्क हुनुहोस् वर्षौं वर्ष
2: हामी सोफाहरू यस कारण दिन सक्छौ सुपथ मूल्यमा
1: आफ्नै कारखाना र शोरूम एकै ठाउँमा
2: उच्च गुणस्तरको काठ फर्म र कपडा मध्यस्थकर्ता बिना नै सिधा सम्पर्कद्वारा कारखानामा
1: घर कार्यालय या आफ्नो कुनै पनि व्यवसायका लागि आवश्यक फर्निचर अब सोफा हबमा
2: अर्डर अनुसार तपाईँले खोजे जस्तै अनि रोजे जस्तै फर्निचरका लागि हामीलाई सम्झनुहोस्
1: देशभर डेलिभरीको सुविधा चितवन र आसपासमा निशुल्क
2: सम्पर्क भरतपुर 4 लङ्कु 24 कोटीदेखि 2 किलोमिटर पश्चिम मोबाइल 9847528156 9853155504
1: उत्कृष्ट अनि विश्वासिलो सेवाका लागि तपाईँको प्रतीक्षामा सोफा हब चितवन
3: सोफा हब चितवन

0: Synergy FM 91.6 MHz.
1: क्यान्सर को उपचार सीएमसी क्यान्सर इन्स्टिच्युटमा
2: सुविधा सम्पन्न भवन र अत्याधुनिक प्रविधि सहित सम्पूर्ण क्यान्सर उपचारका लागि अति विश्वसनीय सीएमसी क्यान्सर इन्स्टिच्युट
1: नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्टको ट्रू बिम मेसिन भएको 16 काउच र हाइपर आर्प लगायतका अति आधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी टाउको तथा मुखको क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठे घरको मुख गर्भाशय तथा मूत्राशयको क्यान्सर रगतमा हुने क्यान्सर लगायत सबै किसिमका क्यान्सरहरूको पहिचान तथा उपचार गरिन्छ
2: सरकारी अस्पतालकै शुल्कमा उपचार गरिनुको साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि रहेको छ
1: आफू वा नजिकका कोही कसैलाई क्यान्सर भएको शंका लागेमा विशेषज्ञ चिकित्सकहरूलाई आजै भेट्नुहोस्
2: सम्पर्क सीएमसी क्यान्सर इन्स्टिच्युट फोन 0554943353555
1: क्यान्सरलाई हराएर जीवनलाई जित्ने हिम्मतको सहारा सीएमसी क्यान्सर इन्स्टिच्युट
3: राम्रो र भरपर्दो इन्टरनेट र टिभी चाहियो ViaNet र Via TV को साथले पाइयो हजुर अब पावर अप योर परफॉर्मेंस विद द बेस्ट वैल्यू इंटरनेट एंड टीवी सर्विस इन टाउन 200 Mbps स्मूथ एंड फास्ट अल्ट्रा 5 पाउन्डहोस मात्र रु 999 मा र 175 प्लस च्यानल सहित को फीचर फुल Via TV मात्र रु 150 मा इंटरनेट ओन्ली र टीवी सहित को अन्य पैक पनि उपलब्ध छ अल्ट्रा 5 अल्ट्रा परफॉर्मेंस अल्ट्रा वैल्यू
4: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले अनि दबाई लिएर आएँ जमानी फर्केछ पहिला जस्तो थियो मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि हेर्नुहोस् त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो त्यसलाई कसैले पनि हेलातो न
5: पहिला मलाई विश्वास लागेन यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने जडीबुटीले के होला र भनी सोध्थेँ पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो अनि गएर ल्याउनु भयो खानुभयो पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ
6: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन फोन 0556951474 मोबाइल 98550504
7: सोफा हब चितवन
8: गुणस्तरीय फर्निचर सुपथ मूल्यमा पाइने चितवनको विश्वासिलो ठाउँ सोफा हब चितवन
7: खरीद एक पटक वारेन्टी 10 वर्ष अनि ढुक्क हुनुहोस् वर्षौं वर्ष
8: हामी सोफाहरू यस कारण दिन सक्छौ सुपथ मूल्यमा
7: आफ्नै कारखाना र शोरूम एकै ठाउँमा
8: उच्च गुणस्तरको काठ फर्म र कपडा मध्यस्थकर्ता बिना नै सिधा सम्पर्कद्वारा कारखानामा
7: घर कार्यालय या आफ्नो कुनै पनि व्यवसायका लागि आवश्यक फर्निचर अब सोफा हबमा
8: अर्डर अनुसार तपाईँले खोजे जस्तै अनि रोजे जस्तै फर्निचरका लागि हामीलाई सम्झनुहोस्
7: देशभर डेलिभरीको सुविधा चितवन र आसपासमा निशुल्क
8: सम्पर्क भरतपुर 4 लङ्कु 24 कोटीदेखि 2 किलोमिटर पश्चिम मोबाइल 9847528156 9853155504
7: उत्कृष्ट अनि विश्वासिलो सेवाका लागि तपाईँको प्रतीक्षामा सोफा हब चितवन सोफा हब चितवन
9: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन् नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530
10: हाड जोर्नी तथा नसा सम्बन्धी समस्याको उपचारमा धाउन लाग्नु भएको कति भयो
11: अनि प्यारालाइसिस ग्यास्ट्राइटिस पाइल्स माइग्रेन डिप्रेसन दम सुगर प्रेसर थाइराइड मृगौलाको पत्थरी र कुलत सम्बन्धी समस्या देख्ने र भोगिरहनु भएको पनि त होला
12: यी समस्या भोगिरहनु भएको तर नेट फ्रेस हस्पिटल बारे थाहा नपाएको हुनुहुन्छ कि
11: स्वास्थ्य सम्बन्धी धेरै समस्याको समाधान गर्ने नेटफ्रेश हस्पिटल अब सबैले चिन्नुपर्छ।
10: वर्षौंदेखि एउटै समस्याले पीडित बन्नुभएका आफ्ना परिवार र आफन्तको ज्येष्ठ सदस्यको समस्या समाधान मात्रै होइन, सधैँ स्वस्थ जीवन जिइरहन बेलैमा पुगौं नेटफ्रेश हस्पिटल।
8: सम्पर्क नेटफ्रेश हस्पिटल प्राली, भरतपुर 4, सृष्टि चोकदेखि 200 मिटर अगाडि। फोन 0656030019, मोबाइल 9862701098।
10: स्वस्थ शरीरका लागि सही समयमा सही निर्णयको आवश्यकता पर्दछ। सही निर्णय तब हुनेछ जब एक पटक पुग्नुहुनेछ तपाईँ नेटफ्रेश हस्पिटल।
12: हेरिमाल विदेशबाट आए

0: टेलर्स अहिले त नयाँ व्यवस्थापनका साथ सही चोक मिलन रोड स्थित नारायणी सपिङ कम्प्लेक्स भित्र खुलेको छ नि त। त्यहाँ उच्च स्तरीय आकर्षक सुरका कपडाहरू पाउनुको साथै ग्यारेन्टीका साथ सिलाइ पनि गरिन्छ। मेरो बिहेमा पनि त्यही सिलाएको, अनि अहिले रोहनले पनि त्यही सिलाएको त हो नि।
1: हो र, त्यसो भए म पनि आजै जान्छु काठमाडौँ टेलर्समा सुट सिलाउन।
2: हजुर, हामी कहाँ सुटका कपडा, सर्टका कपडा, जाडोको लागि उलन सर्टको कपडा, कटराइज पाइन्टका कपडाहरू सुपथ मूल्यमा पाइनुका साथै आकर्षक डिजाइनमा ग्यारेन्टीका साथ सिलाइ गरिन्छ। सम्पर्क काठमाडौँ टेलर्स, नारायणी सपिङ कम्प्लेक्सको ग्राउन्ड फ्लोर, शहीद चोक मिलन रोड, नारायणगढ। मोबाइल नम्बर 9845577535, प्रोप्राइटर रत्नलाल कोतामे। अहिले 9 बजेको छ।
3: टाइम चेक का साथमा केक भनेकै काठमाडौँ बेकरी और फ्रेश बेकरी इन टाउन, साथै
4: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।

नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। कोशी, बागमती र गण्डकीका एक दुई ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना। सङ्खुवा सभाको टाँसी गाउँमा विशेष सतर्कता अपनाउन आग्रह। भोटेकोशी बाढीको आज तेस्रो हप्ता पुग्यो। अहिलेसम्म 1395 शव भेटिए, 5130 जना सम्पर्कविहीन। आज गणेश चतुर्थी र ऋषि पञ्चमी पर्व मनाइँदै ऋषेश्वर मन्दिरमा व्रतालुको घुइँचो। स्विजरल्यान्डमा गर्मीले हिमताल पग्लिन थाल्यो, जोगाउन परीक्षणका लागि भेडाको ऊनबाट बनेको कम्बल ओढाइयो। र प्रिमियर लिगमा लिड्सले न्युकासललाई 4-1 गोलले हरायो। नेपाल खबरमा अब पूरा खबर। कोशी, बागमती र गण्डकी प्रदेशको एक दुई ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना छ। साथै यी तीन प्रदेशका विभिन्न ठाउँमा पर्सि बिहिबारसम्म नै पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज देशका अरू ठाउँमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गैरातीदेखि निरन्तर पानी परिरहेको कोशी प्रदेशको विशेष गरी सङ्खुवा सभा टाँसी गाउँमा थप पानी पर्ने सम्भावना छ। महाशाखाले टाँसी गाउँ आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह समेत गरेको छ। गैराती टाँसी गाउँमा सबैभन्दा धेरै 116 मिलिमिटरसम्म वर्षा मापन भएको थियो। अहिले कोशी, बागमती र गण्डकी प्रदेशका एक दुई ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज राति पनि कोशीको पहाड र तराईका एक दुई ठाउँमा ठुलो वर्षाको सम्भावना छ। ठुलो पानी पर्न सक्ने अनुमान गरिएका ठाउँको नदी तटीय क्षेत्रमा विशेष सावधानी अपनाउन महाशाखाको आग्रह छ। यसैबीच भक्तपुर र काठमाडौँको सिमाना भएर बग्ने मनवरा खोलामा गैराती बाढी आएको छ। खोलामा पानीको बहाव बढेपछि स्थानीय बासिन्दालाई राति नै सुरक्षित ठाउँमा सारिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले बताउनुभयो। खोला किनारमा टहरा एवं घर बनाएर बसोबास गर्दै आएकाहरू बस्ती छाडेर भक्तपुरको लोकन्थली हाइटमा पुगेका हुन्। चाँगुनारायणको नगरकोट, काठमाडौँको साँखु लगायतका क्षेत्रमा हिजो बेलुकादेखि अबेरसम्म परेको ठुलो वर्षाका कारण आएको बाढीले खोला किनारका बस्तीमा पानी पसेको छ। राति 9 बजे खोलाको बहाव बढेपछि प्रहरीले साइरन बजाएको थियो। साथै मनवरा खोलाको छेउमा नजान अनुरोध गरिएको थियो। सरकारले मनवरा सुकुम्बासी बस्ती यसअघि नै हटाइसकेको छ। जडीबुटी पेप्सी कोलातर्फको पश्चिमतर्फ निजी जग्गा भाडामा लिएर र आफ्नै जग्गामा घर टहरार बनाएर बसेकाहरूको बस्तीभित्र बाढी पसेको हो। अहिले भने मनवरा खोलाको पानीको सतह घटेको छ। रसुवाको भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढीको आज 3 हप्ता भएको छ। अहिलेसम्म 1395 जनाको शव भेटिएको छ भने 5130 जना अझै सम्पर्कविहीन छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार चितवनमा सबैभन्दा धेरै 364 वटा शव भेटिएका छन्। त्यस्तै नवलपरासी पूर्वमा 232, नवलपरासी पश्चिममा 222, नुवाकोटमा 202, रसुवामा 186, गोरखामा 77, धादिङमा 72 र तनहुँमा 38 वटा शव भेटिएका हुन्। उपचारको क्रममा काठमाडौँमा 2 जनाको ज्यान गएको हो। भेटिएका शवमध्ये 104 वटाको शनाखत भइसकेको छ। बाँकीको पहिचानका लागि डिएनए परीक्षण लगायत प्रक्रिया अघि बढाएको प्राधिकरणले जनाएको छ। बाढीपछि 13,737 जनाको उद्धार गरिएको छ। उद्धार गरिएका मध्ये विभिन्न 33 होल्डिङ सेन्टरमा राखिएका

मध्ये नुवाकोटमा 1,499, रसुवामा 825 र धादिङमा 94 जना रहेका छन्। यस्तै विभिन्न 19 अस्पतालमा 341 जनाको उपचार गरिएकोमा 278 जना उपचारपछि डिस्चार्ज भइसकेका छन्। सुरक्षा निकाय, पालिका तथा विभिन्न सरकारी र गैर सरकारी क्षेत्रबाट सम्पर्कविहीनको खोजी, घाइतेको उद्धार तथा उपचार र राहत व्यवस्थापनका काम भइरहेका छन्। यो बाढीले गरेको क्षति पुनर्निर्माणको लागि 7 खर्ब रुपियाँभन्दा धेरै लाग्ने प्रारम्भिक अनुमान गरिएको छ। हिमाली जिल्ला मुस्ताङको सदरमुकाम जोमसोममा आजदेखि घरबझोङ जलवायु परिवर्तन सम्मेलन सुरु हुँदैछ। सम्मेलनको कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले उद्घाटन गर्ने कार्यक्रम छ। सम्मेलनमा भाग लिन 420 भन्दा धेरै पालिका र 36 जिल्ला समन्वय समितिका जनप्रतिनिधि मुस्ताङ पुगेका छन्। 2,000 भन्दा धेरै अतिथि सहभागी रहेको र आगन्तुकको स्वास्थ्य परीक्षणका लागि स्वास्थ्यकर्मी स्वयंसेवक परिचालन गरिएको छ। गाउँपालिकाको मुख्य राजमार्ग सडक तथा भित्री सडकमा सडक बत्ती जडान गरी झिलिमिली पारिएको छ। सम्मेलन स्थलमा 28 फिट उचाइको जलवायु परिवर्तनको असर सम्बन्धी जनचेतना झल्काउने पृथ्वी रोइरहेको बेलुनको गोलाकार आकृति राखिएको छ। यस्तै मुस्ताङका कृषि उत्पादनको प्रचार प्रसार गर्ने उद्देश्यका साथ 50 भन्दा धेरै स्थल राखिएको गाउँपालिकाको कृषि शाखा अधिकृत रोशन थकालीले जानकारी दिनुभयो। सम्मेलनमा सहभागिताका लागि आयोजक घरबझोङ गाउँपालिकाले यसअघि नै सबै पालिकालाई पत्राचार गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमकुमार बस्नेतले जानकारी दिनुभयो। जलवायु परिवर्तनले हिमाल, पहाड र तराईका पालिकामा पुर्याएको असर र अनुकूलन लगायतका विषयमा साझा धारणा तय गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गर्न मुस्ताङमा पहिलोपटक ऐतिहासिक रूपमा घरबझोङ जलवायु परिवर्तन सम्मेलन गर्न लागिएको आयोजकले जनाएको छ। सम्मेलनका लागि मुस्ताङका अन्य 4 पालिकाले पनि सहयोग गरिरहेका छन्। घरबझोङ गाउँपालिकाका अध्यक्ष मोहन सिंह लालचन्दले सम्मेलन साझा पृथ्वी साझा दायित्व, जलवायु न्यायमा सामूहिक ऐक्यबद्धता साथै खबरदारीका लागि महत्त्वपूर्ण रहेको बताउनु भएको छ। भोलिसम्म चल्ने सम्मेलनले घरबझोङ घोषणा पत्र जारी गर्नेछ। गएको भदौ 10 गते भोटेकोसीको बाढीले जनधनको ठूलो क्षति गरेको अवस्थामा घरबझोङमा जलवायु परिवर्तन सम्मेलन हुन लागेको हो। साथै प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रसङ्घीय महासभामा भाग लिन जाने र जलवायु सम्बन्धी विषय उठाउने एजेन्डा लिइरहँदा कार्यक्रमको सान्दर्भिकता झन बढेको अध्यक्ष लालचन्दले बताउनुभयो। उहाँका अनुसार प्रधानमन्त्री शाहबाट सम्मेलनको सफलताका लागि शुभकामना सन्देश प्राप्त भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।

0: लगायत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा।
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती पटुका र इजारको गाँठो हुँदै गाड धनसम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइल सम्म,
1: यच्छ प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
2: इतिहास गाथा र कथा गाँठका कुरा,
1: गाँठका कुरा
2: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
3: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। भारतले नेपाललाई दैनिक 654 मेगावाट बिजुली दिने भएको छ। भारतको ऊर्जा मन्त्रालयले प्रेस विज्ञप्ति मार्फत नेपाललाई आउँदो डिसेम्बर 31 तारिक अर्थात् पुस 16 गतेसम्म राति 12 बजेदेखि बेलुका 6 बजेसम्म विद्युत उपलब्ध गराउने निर्णय भएको जनाएको छ। मुजफ्फरपुर ढल्केवर 400 केभी डबल सर्किट प्रसारण लाइन मार्फत अधिकतम 600 मेगावाट र टनकपुर महेन्द्रनगर 132 केभी सिङ्गल सर्किट प्रसारण लाइन मार्फत 54 मेगावाट विद्युत उपलब्ध गराइनेछ। भारतले सन् 2027 जनवरीदेखि हुने विद्युत निर्यात भने सन् 2026 डिसेम्बरमा समीक्षा गरिने उल्लेख गरेको छ। भदौ 10 गते भोटेकोसी नदीमा आएको बाढीका कारण जलविद्युत आयोजनाको पूर्वाधारमा ठूलो असर परेको छ। भारतले यो कठिन अवस्थामा नेपाललाई सहयोग गर्न तथा ऊर्जा क्षेत्रमा दुई देशबीचको द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउन प्रतिबद्ध रहेको पनि जनाएको छ। आज गणेश चतुर्थी र ऋषि पञ्चमी पर्व मनाइँदैछ। विशेष गरी ऋषि पञ्चमी पर्व सप्तऋषिको पूजा आराधना गरी मनाउने गरिन्छ। महिलाहरूले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई स्नान गर्ने चलन छ। स्नान गरेपछि अरुण, धरतीसहित अत्री, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ, जसलाई ऋषि पञ्चमीको पूजा लगाउने भनिन्छ। सप्तऋषिको पूजा गर्ने भएकोले आजको पञ्चमीलाई ऋषि पञ्चमी भन्ने गरिएको हो। आज काठमाडौँको टेकु, मूलपानी लगायत देशभरका ऋषेश्वर मन्दिरमा पूजा आजका लागि श्रद्धालु महिला भक्तजनको घुइँचो लागेको छ। यस वर्ष गणेश चतुर्थी र ऋषि पञ्चमी पर्व एकै दिन परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले स्वीकृति दिएका पात्रमा उल्लेख छ। अस्ति आइतबार दर्खाई तीज पर्व सुरु भएकोमा हिजो भदौ शुक्ल तृतीयामा व्रत बसी पूजा उपासना गरिएको छ। गएको भदौ 10 गते रसुवाको भोटेकोसी बाढीको पीडाका कारण विगतका वर्षमा जस्तो यस वर्ष तीज पर्वको रौनक रहेन। आज सप्तऋषिको पूजासँगै तीज समापन हुन्छ। अब विदेशको खबर। स्विजरल्यान्डमा तीव्र गतिमा पग्लिरहेका हिमनदी र ताललाई जोगाउन वैज्ञानिकहरूले एउटा नयाँ उपायको परीक्षण गरिरहेका छन्। उनीहरूले पश्चिमी स्विजरल्यान्डको ताच्चा फुलुरोन हिमनदीमा भेडाको ऊनबाट बनेका दुईवटा कम्मल अर्थात् च्यादर ओढाएका छन्। उनलाई यी कम्मलले हिउँ पग्लिनबाट रोक्न सक्छन् कि सक्दैनन् भन्ने विषयलाई वैज्ञानिकहरूले हेर्न र थप अध्ययन गर्न चाहेका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। हिमनदीको हिउँलाई तीव्र घाम र गर्मीबाट जोगाउन यसअघि नै विशेष प्रकारका सिन्थेटिक तानहरूको प्रयोग गरिदिए आएको छ। यी तानहरूले सूर्यको किरणलाई फर्काइदिन्छन् जसले गर्दा हिउँसम्म कम गर्मी पुग्छ। यो प्रयोग किप इट वुल परियोजना अन्तर्गत भइरहेको छ। यसलाई समिट फाउन्डेसन र युनिभर्सिटी अफ लोसानले संयुक्त रूपमा सञ्चालन गरिरहेका छन्। यो प्रयोगको अर्को उद्देश्य स्विजरल्यान्डमा खेर गइरहेको भेडाको उनलाई प्रयोगमा ल्याउनु पनि हो। यी तानहरूले हिउँलाई केही हदसम्म जोगाउन त सक्छन् तर बढ्दो तापक्रम नियन्त्रण गर्नु नै हिमनदी र हिमताललाई जोगाउने वास्तविक र दिगो उपाय मानिन्छ। अब खेल खबर। इङ्ग्लिस प्रिमियर लिगमा लिड्स युनाइटेडले न्युकासल युनाइटेडलाई 4-1 पराजित गरेको छ। घरेलु मैदान इङ्ल्यान्ड रोडमा आज बिहान भएको खेलमा लिड्सले न्युकासललाई 6-0 हराएको हो। लिड्सले 1 गोल उपहार पाएको थियो। न्युकासलका लुइस माइलीले खेलको 32 मिनटमा आफ्नै पोस्टमा गोल गरे। त्यसपछि 34 मिनटमा जेडेन बोगलले गोल गर्दै लिड्सको अग्रता दोब्बर बनाए। डोमिनिक काभाल्ट लेभिनले पहिलो हाफको इन्जुरी समयमा गोल गरेपछि लिड्सले 3 गोलको अग्रता बनायो। दोस्रो हाफमा नोआ ओका फोरले अर्को गोल थपे। न्युकासलका बाजुमाना टुरेले 90 मिनटमा सान्त्वना गोल फर्काए। यो जितसँगै लिड्स लिगमा अपराजित रहँदै 8 अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ। शीर्ष स्थानमा रहेको आर्सेनल र दोस्रो स्थानमा रहेको म्यान्चेस्टर सिटीको समान 12 अङ्क छ। न्युकासल 12 स्थानमा छ। चार भन्जाङ भित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। कोशी, बागमती र गण्डकीका एक दुई ठाउँमा आज मुसलधारी वर्षाको सम्भावना। सङ्खुवा सभाको टाँसी खाउँमा विशेष सतर्कता अपनाउन आग्रह। भोटेकोशी बाढीको आज तेस्रो हप्ता पुग्यो। अहिलेसम्म 1,395 शव भेटिए, 5,130 जना अझै सम्पर्कविहीन। आज गणेश चतुर्थी र ऋषि पञ्चमी पर्व मनाइँदै ऋषेश्वर मन्दिरमा व्रतालुको भिड। स्विजरल्यान्डमा गर्मीले हिमताल पग्लिन थाल्यो। जोगाउन परीक्षणका लागि भेडाको उनबाट बनेको कम्बल ओढाइयो। र प्रिमियर लिगमा लिड्सले न्युक्यासललाई 4-1 गोलले हरायो।

0: एकानब्बे दशमलव छ मेगाहर्जमा तपाईँ अहिले सुन्दै हुनुहुन्छ सिनर्जी एफएम चितवनको आवाज।
1: के तपाईँ नयाँ घर तथा कार्यालय बनाउँदै हुनुहुन्छ? आफूले भने जस्तै फर्निचर तयार गरी घर अनि अफिस सजाउने तपाईँको चाहना पूरा गर्ने विश्वासिलो विकल्प भनेकै सोफा हब चितवन हो। अब सोफा, कुर्सी, टेबल, दराज, पलङ, डाइनिङ टेबल, किचन क्याबिनेट, टिभी क्याबिनेट, अफिस डेस्क, रिसेप्सन टेबल, पुस्तकालय र्याक, स्टडी टेबल, पसल काउन्टर, होटल रेस्टुरेन्ट र स्टेज सेटअपदेखि हरेक ठाउँका लागि आवश्यक फर्निचर आफ्नै अगाडि भने जस्तै गरी तयार गर्न सम्झनुहोस् सोफा हब चितवनलाई। यी सामानहरू अर्डर अनुसार फ्याक्ट्रीमै र हाम्रा मिस्त्रीहरू तपाईँको बन्दै गरेको घर, कार्यालय या कुनै पनि संघ संस्थामा गई तयार गर्नेछन्। हरेक ठाउँमा सम्पूर्ण डिजाइनका फर्निचरहरू आफ्नै अगाडि भने जस्तै गरी तयार गर्न सम्झनुहोस् सोफा हब चितवनलाई। सोफा हब चितवन, भरतपुर चार लङ्खु, फोन 9847528156।
2: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
3: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
2: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
3: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इला रिसोर्ट मौला काली।
2: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इला रिसोर्ट मौला काली।
3: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इला रिसोर्ट मौला काली केबल कार गैंडाकोट 1 नवलपुर।

0: वात्सल्य भरतपुर क्लिनिक 24 कोठी भरतपुर फर्टिलिटी होप लाइन 01-597-0611
1: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन् नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर थप जानकारीका लागि सम्पर्क नम्बर 97 61 00 25 30

0: Synergy FM 91.6 MHz.
1: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली. जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता. नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद. यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक नारायणगढ, मोबाइल 98550509334, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512409334. आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईँमा आइपुगेका छौँ. प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा. लामो समयदेखि जीव पोल्ने र हिँडडुल गर्न नसक्ने अवस्थामा पुग्नु भएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनु भयो, तर पनि रोग 20 को भएन.
2: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो. हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि. हेर्नुहोस्,
1: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नु भयो.
2: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ. 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले. अनि दबाई लिएर आएँ, जमानी फर्केछ. हेर्नुहोस्, जमानी फर्केछ, पहिला जस्तो थियो. मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि. हेर्नुहोस्, मलाई सन्चो भयो भनेर भन्दैन. त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्.
3: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई. बाबाले जान्छु भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो. अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो. पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो. अनि गएर ल्याउनु भयो, खानुभयो. पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ.
4: बिनिसरा मसरङ्गी गाइडको नम्बर 10 सीताजी. हातखुट्टा चल्दैन थियो मेरो, पुरै हातखुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो. हातखुट्टा जम्मै बङ्गिने के सबै, खुट्टा नचल्ने, पुरै काम नि. मेडिकल गएँ, उहाँ एक्सरे गरेँ, एक्सरे गरेर दबाई ल्याएर खाएँ. दबाई ल्याएर खाएपछि झन् बढी भयो. मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ. म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भन्यो डक्टर साहब. भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ. 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु. के अब त्यो भाँडामा पानी पुनी दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि. 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि. म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्ने सक्ने भएछु.
5: सि बाबु म बेसरी खुसी. म त अहिले
4: अब त म त बचेँ भनेको छ नि. म
5: सुँगै सुँदाखेरि रामराजीपुर कलिम्पुर भन्छ न पितनमाडी, मेरो मलले खाएर गएको के, खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर म भइ गएको के. यहाँ झस्कानी, यहाँबाट झस्कानी र नि पटाउने गल्ने, अनि भतत्तै पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसरी भतत्तै पोल्ने, दुख्ने बेसरी पटाउने, सुतेको सुते हुने, सुते सुते खाने भात, अनि त्यहाँदेखि हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे. लाउने दबाई पनि खाने दबाई पनि दिनुभयो. अनि बिहानै बेलुका पकाउँदै कोही काँचै कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ. त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सक्ने भएको.

0: पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री
1: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656 595174, मोबाइल 98 550 50 934,

0: Energy FM 91.6 चितवनको आवाज.
1: सोफा हब चितवन
2: गुणस्तरीय फर्निचर सुपथ मूल्यमा पाइने चितवनको विश्वासिलो ठाउँ सोफा हब चितवन.
1: खरीद एक पटक वारेन्टी 10 वर्ष अनि ढुक्क हुनुहोस् वर्षौं वर्ष.
2: हामी सोफाहरू यस कारण दिन सक्छौ सुपथ मूल्यमा
1: आफ्नै कारखाना र सोरुम एकै ठाउँमा.
2: उच्च गुणस्तरको काठ फर्म र कपडा मध्यस्थकर्ता बिना नै सिधा सम्पर्कद्वारा कारखानामा.
1: घर कार्यालय या आफ्नो कुनै पनि व्यवसायका लागि आवश्यक फर्निचर अब सोफा हबमा.
2: अर्डर अनुसार तपाईँले खोजे जस्तै अनि रोजे जस्तै फर्निचरका लागि हामीलाई सम्झनुहोस्.
1: देशभर डेलिभरीको सुविधा चितवन र आसपासमा निशुल्क.
2: सम्पर्क भरतपुर 4 लङ्कु 24 कोटीदेखि 2 किलोमिटर पश्चिम. मोबाइल 9847528156 9853155504.
1: उत्कृष्ट अनि विश्वासिलो सेवाका लागि तपाईँको प्रतीक्षामा सोफा हब चितवन. सोफा हब चितवन.

0: स्वाद जसले सम्बन्ध गाँस ज्ञान मसला
1: राम्रो र भरपर्दो इन्टरनेट र टिभी चाहियो Vianet र Via TV को साथले पाइयो हजुर अब पावर अप योर परफॉर्मेंस विद द बेस्ट वैल्यू इंटरनेट एंड टीवी सर्विस इन टाउन 200 Mbps स्मूथ एंड फास्ट अल्ट्रा 5 पाउंड होस मात्र रु 999 मा र 175 प्लस चैनल सहित को फीचर फुल Via TV मात्र रु 150 मा इंटरनेट ओन्ली र टीवी सहित को अन्य पैक पनि उपलब्ध छ अल्ट्रा 5 अल्ट्रा परफॉर्मेंस अल्ट्रा वैल्यू
2: विश्वका 16 देशमा सञ्चालन 55 भन्दा बढी आफ्नै कार्यालयहरू सहितको विश्वसनीय स्टडी एब्रोड कन्सल्टेन्ट एईसीसी ग्लोबल
3: अस्ट्रेलिया युके युएसए न्यूजील्यान्ड क्यानाडा लगायत अन्य देशहरूमा उच्च शिक्षा अध्ययनको लागि जाने सोच्दै हुनुहुन्छ भने यो ग्लोबल फ्युचर स्टार्ट्स विथ एईसीसी ग्लोबल
2: Certified counselors,
3: IELTS, PT and Duolingo preparation.
2: No service charge, साथै उत्कृष्ट visa success rate भएको.
3: सन्त कोमल बिल्डिंग सही चोक नारायण गढ.
2: Phone 056-590019.
3: ACC छ त विश्वास.
4: हरियाली गार्डन र प्राकृतिक सौन्दर्य सहितको शान्त ठाउँ. इला कम्फर्ट हरकपुर.
5: हरा भरा वातावरण विशाल स्विमिङ पुल र मनमोहक माहौलले यहाँ बिताएको हरेक पललाई बनाउँछ विशेष
4: विवाह व्रतबन्ध हल्दी मेहेन्दी ब्याचलर पार्टीदेखि सभा सम्मेलन र सेमिनार सम्म सबै कार्यक्रमका लागि पर्फेक्ट भेन्यू इला कम्फर्ट हरकपुर
5: अर्गानिक खेतीबाट प्राप्त ताजा साग सब्जी स्वच्छ वातावरण र आधुनिक सुविधा सहित इला कम्फर्ट हरकपुरले बनाउनेछ तपाईँका यादहरू अझ अविस्मरणीय
4: इभी फास्ट चार्जिङ सुविधा सहित माटोको चुलोमा पकाइएका लोकल परिकारहरू अनि नारायणीको ताजा माछा
5: लग्जरी प्रकृति र आतिथ्यको आनन्द

0: वात्सल्य भरतपुर क्लिनिक 24 कोठी भरतपुर, फर्टिलिटी होपलाइन 01-597-06-11।
1: टाइम चेक का साथमा केक भनेकै काठमाडौँ बेकरी और फ्रेश बेकरी इन टाउन, साथै
2: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।
3: एक्जाम पछिको फुर्सदमा के गर्ने होला भनेर सोचिरहेको छु म त। तिमी त निकै बिजी छौ नि।
4: म त अहिले बारिस्टा र बेकरी ट्रेनिङ लिइरहेकी छु।
3: हो र, कहाँबाट नि?
4: काठमाडौँ बेकरी एन्ड बारिस्टा ट्रेनिङ सेन्टर 24 कोठी भरतपुरमा। एकदमै प्रोफेसनल ट्रेनिङ सेन्टर हो नि यो त।
3: के सिकाउँछ त त्यहाँ?
4: एस्प्रेसो, लाटे, क्यापिचिनो र कफी आर्ट लगायत कफी बनाउने सम्पूर्ण कला सिकाइन्छ। साथै केक, पेस्ट्री, मफिन जस्ता बेकरी आइटम बनाउन पनि तालिम दिइन्छ।
3: असाध्यै राम्रो रहेछ। तर प्र्याक्टिकल एक्सपिरियन्स पनि पाइन्छ त?
4: पक्कै, इन्टर्नसिपको पनि व्यवस्था छ, जसले गर्दा हामीलाई हात बस्न एकदमै सजिलो हुन्छ।
3: वाह, त्यसो भए त विदेश जान चाहने वा आफ्नै क्याफे खोल्न चाहनेका लागि पर्फेक्ट रहेछ नि।
4: हो नि, इन्टरनेसनल स्ट्यान्डर्ड ट्रेनिङ, अनुभवी ट्रेनर र प्र्याक्टिकल क्लासले गर्दा सिक्न अझै सजिलो हुन्छ।
3: म पनि जोइन गर्छु अब त। काठमाडौँ बेकरी एन्ड बारिस्ता ट्रेनिङ सेन्टर, 24 कोटी भरतपुर। फोन 98-550-33-338, 97-055-33-338 र 97-055-33-39। सिप सिकौ, सफल बनाऊ।

0: आफ्नै रेडियो स्टेशन 91.6 MHz।
1: हालचालको साथमा यो ट्रस्टेड कम्फर्ट पार्टनर फर एभ्री सिजन, भिएरा एयर कन्डिसन।

0: नमस्कार, सिनर्जी एफएम 91.5 समय गर्स इन्टरनेट अनलाइनको सिनर्जी एफएम .com.np र मोबाइल एप्लिकेशन मार्फत संसारभरिकै साथ प्रसारण भइरहेको बिहान 10 बजेको हालचालमा तपाईँलाई स्वागत छ। म रोहन सुनार शर्मा, प्रमुख खबरका शीर्षकहरू। आज प्रतिनिधि सभाको बैठक बस्दै विभिन्न मन्त्रालयसँग सम्बन्धित प्रश्नोत्तर तथा प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची तय। सहयोगका नाममा गैर कानूनी रूपमा असुली गर्नेलाई कार्यवाही गर्न गृह मन्त्रालयको निर्देशन। सेवाग्राहीलाई बिचौलिया मुक्त, छिटो छरितो, सरल र प्रभावकारी रूपमा सेवा प्रवाहका लागि परिपत्र गरिएको भनाई। कृष्णफेरमा नयाँ ट्र्याक अन्तिम चरणमा असोज 1 गतेदेखि यातायात सञ्चालनको तयारी। भारतले नेपाललाई दैनिक 654 मेगावाट बिजुली दिने। क्षयरोग विरुद्धका नयाँ खोपहरूले 10 लाख व्यक्तिको जीवन बचाउन सक्ने गाभीको अनुमान। अर्को उपलब्धिमूलक रोग प्रतिरक्षण उपकरण बन्न सक्ने क्षमता राख्ने दावी। र प्रिमियर लिगमा लिड्सले न्यूक्यासललाई 4-1 गोलको अन्तरले पराजित गर्यो।
1: जाडो होस् या गर्मी, तपाईँको दैनिकीलाई बनाऊ

0: छ अझ सहज र स्मार्ट।
1: स्मार्ट इन्भर्टर टेक्नोलोजी, कम बिजुली खपत र देशभर फैलिएको भर पर्दो सेवा, भिएरा एयर कन्डिसन। अर्डरका लागि सम्पर्क 0556976797 र 98025697। अर्डरदेखि जडानसम्म सेवाका लागि सधैँ प्रतिबद्ध।
0: विश्वास र आरामदायी जीवनशैलीको अर्को नाम भिएरा एयर कन्डिसन,
1: यो ट्रस्टेड कम्फर्ट पार्टनर फर एभ्री सिजन। भिएरा एयर कन्डिसन।
2: अब हालचाल विस्तारमा। संघीय संसद प्रतिनिधि सभाको बैठक आज अपरान्ह 1 बजे बस्ने भएको छ। संसद सचिवालयका अनुसार आजको बैठकका लागि विभिन्न मन्त्रालयसँग सम्बन्धित प्रश्नोत्तर तथा प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची तय गरिएको छ। आजको बैठकमा परराष्ट्र मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण एवं संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यक्रम रहेको छ। यस्तै बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले एसियाली विधायकी संस्थाहरूको परिषदको सदस्यता प्राप्त गर्ने सम्बन्धी सम्मेलनमाथि नेपाल सरकारले आफ्नो हकमा स्पष्ट गरेको घोषणासहित अनुमोदन गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ। यसैबीच प्रतिनिधि सभा बैठकका अतिरिक्त आज विभिन्न संसदीय विषयगत समितिहरूको बैठक पनि बस्दैछ। यस अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विधायन व्यवस्थापन समिति तथा संघीयता सबलीकरण तथा राष्ट्रिय सरकार समितिको बैठक बस्ने तय भएको छ। गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा जिल्ला प्रशासन कार्यालयलाई 5 बुँदे परिपत्र जारी गरेको छ। मन्त्रालयका सहसचिव आनन्द काफलेद्वारा जारी परिपत्रमा सेवाग्राहीलाई बिचौलिया मुक्त, छिटो सरिदो र सरल र प्रभावकारी रूपमा सेवा प्रवाहका लागि परिपत्र गरिएको छ। परिपत्र अनुसार सरकारी कार्यालय वरिपरि सेवाग्राहीलाई सहयोग र सहजीकरण गर्ने नाममा गैर कानूनी रूपमा रकम असुली गर्ने कार्यमा संलग्न हुने व्यक्तिलाई निगरानी गरी कानून बमोजिम कार्यवाहीको व्यवस्था मिलाउन निर्देशन दिएको छ। साथै अपाङ्गता भएका तथा अशक्त व्यक्ति, गर्भवती तथा साना बालबच्चा भएका महिला, ज्येष्ठ नागरिक र टाढाबाट सेवा लिन आएका सेवाग्राहीलाई सेवा प्रवाहमा प्राथमिकता प्रदान गर्न भनिएको छ। परिपत्रमा नागरिक सहायता कक्षबाट, जिल्ला प्रशासन कार्यालयबाट प्रयोग हुने सबै प्रकारका निवेदन र फारम, राष्ट्रिय परिचय पत्र र राहदानी सेवाका लागि अनलाइन फारम भर्ने सेवा, फोटोकपी र स्क्यान सेवा, इमेलबाट पत्रचार गरी अभिलेख बुझ्न पठाउने र प्राप्त गरी प्रिन्ट गर्ने सेवा निशुल्क रूपमा उपलब्ध गराउनु पर्ने उल्लेख गरिएको छ। सम्बन्धित कार्यालयको सेवा प्रकृति अनुसार नागरिक सहायता कक्षबाट निशुल्क सहायता उपलब्ध गराउने व्यवस्था निर्देशन गरिएको छ। त्यसै गरी सेवा प्रवाहमा प्रभावकारी बढाउन सेवाग्राहीलाई आवश्यक पर्ने सूचना तथा जानकारी र कार्यविधिगत विषयहरू कार्यालयको वेबसाइटबाट, सामाजिक सञ्जाल तथा अन्य उपयुक्त माध्यमबाट नियमित रूपमा सम्प्रेषण गर्ने र कार्यालयको वेबसाइट नियमित रूपमा अद्यावधिक गराउने विषय समेत उल्लेख गरिएको छ। मुस्ताङमा आजदेखि खरबछुङ जलवायु सम्मेलन 2083 शुरू हुँदैछ। सम्मेलनको आज कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरी उद्घाटन गर्ने कार्यक्रम रहेको छ। सम्मेलनमा भाग लिन 421 स्थानीय तह र 36 जिल्लाका समन्वय समितिका जनप्रतिनिधि सोमबार साँझ मुस्ताङ आइपुगेका छन्। उज्यालो नेपाल पार्टी उनेपाका अध्यक्ष कुलमान घिसिङले सार्वजनिक खरिद ठेक्कापट्टा प्रक्रियाको विद्युतीय खरिद प्रणाली एजिपीलाई विश्वसनीय बनाउँदै लैजानुपर्नेमा फेरि कागजी प्रक्रियामा फर्किने सरकारको निर्णयमा आपत्ति जनाउनु भएको छ। उहाँले सामाजिक सञ्जालमा लेख्दै सरकारको यो निर्णयले फेरि सार्वजनिक खरिदका काममा पुरानै समस्या दोहोरिने भन्दै आपत्ति जनाउनु भएको हो। उहाँले एजिपी प्रणालीलाई दीर्घकालीन रूपमा साइबर सुरक्षा जोखिमबाट सुरक्षित बनाउन आवश्यक प्राविधिक स्तरोन्नति, सुरक्षा परीक्षण, ब्याकअप र आपतकालीन पुनसञ्चालन प्रणाली सुनिश्चित गर्न जरूरी रहेको बताउनु भएको छ। पृथ्वी राजमार्ग अन्तर्गत कृष्णफेरमा पहिरो खसेर सड़क पूर्व पूर्ण रूपमा अवरुद्ध भएपछि तत्काल थालिएको नयाँ ट्र्याक निर्माण अन्तिम चरणमा पुगेको छ। आइतबार भित्तातर्फको कटिङ तथा सड़क सम्याउने काम सम्पन्न गरी केही सवारी साधन परीक्षणका रूपमा आवतजावत गराइएको थियो। परीक्षण सफल भएपछि नियमित सवारी साधन सञ्चालनका लागि तीव्रता दिएको हो। नयाँ ट्र्याक निर्माणको जिम्मा पाएको निर्माण कम्पनीका इन्जिनियर ईश्वर नेपालले निर्माणको काम अन्तिम चरणमा पुगेको बताउनु भयो। उहाँका अनुसार आज 11 दिनमा ग्राभेलिङ स्लोप कटिङ र नाली निर्माणको काम भइरहेको छ। भारतले नेपाललाई दैनिक 654 मेगावाट बिजुली दिने भएको छ। भारतको ऊर्जा मन्त्रालयले प्रेस विज्ञप्ति मार्फत नेपाललाई आउँदो डिसेम्बर 31 तारिक अर्थात् आउँदो पुस 16 गतेसम्म राति 12 बजेदेखि बेलुका 6 बजेसम्म विद्युत उपलब्ध गराउने निर्णय भएको जनाएको छ। मुजफ्फरपुर ढल्केवर 400 केभी डबल सर्किट प्रसारण लाइन मार्फत अधिकतम 600 मेगावाट र टनकपुर महेन्द्रनगर 132 केभी सिंगल सर्किट प्रसारण मार्फत 54 मेगावाट विद्युत उपलब्ध गराइनेछ। हालसालमा अन्तर्राष्ट्रिय प्रसङ्ग, क्षयरोग अर्थात् टिभी विरुद्धका नयाँ खोपहरूले एक दशकभित्र 70 लाख भन्दा धेरै जीवन बचाउन सक्ने विश्वव्यापी खोप गठबन्धन गाविले जनाएको छ। परीक्षणको अन्तिम चरणमा रहेका नयाँ टिभीका खोपहरूले अर्को उपलब्धिमूलक रोग प्रतिरक्षण उपकरण बन्न सक्ने क्षमता राख्ने गाविका प्रमुख सानिया निस्तारले बताएका छन्। सन् 2029 उपलब्ध हुने अपेक्षा गरिएको यी खोपहरू सबैभन्दा बढी आवश्यकता भएका देशहरूमा पर्याप्त आपूर्ति सुनिश्चित गर्नुपर्नेमा गाविले जोड़ दिएको छ। हालसालमा एउटा खेल प्रसङ्ग, इङ्ग्लिस प्रिमियर लीगमा लिड्स युनाइटेडले न्यूक्यासल युनाइटेडलाई 4-1 गोलको अन्तरले पराजित गरेको छ। घरेलु मैदान इङ्ल्यान्ड ल्यान्ड रोडमा आज बिहान भएको खेलमा लिड्सले न्यूक्यासललाई सहजै हरायो। लिड्सले 1 गोलको उपहार पाएको थियो। न्यूक्यासलका लुइस माइलीले खेलको 32 मिनटमा आफ्नै पोस्टमा गोल गरे। त्यसपछि 34 मिनटमा जोडेन बोगलले गोल गर्दै लिड्सको अग्रता दोब्बर बनाए। डोमिनिक काल्भर्ट लेभिन ले पहिलो हाफको इन्जुरी समयमा गोल गरेपछि लिड्सले 3 गोलको अग्रता बनाए। दोस्रो हाफमा नोआ ओक्याफोरले अर्को गोल थपे। न्यूक्यासलका बाजुमाना टुरेले त 90 मिनटमा सान्तोना गोल फर्काएका थिए। जाँदा जाँदै अहिलेसम्मका प्रमुख प्रसङ्ग पुनः एकपटक। आज प्रतिनिधि सभाको बैठक बस्दै विभिन्न मन्त्रालयसँग सम्बन्धित प्रश्नोत्तर तथा प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीको तय। सहयोगका नाममा गैर कानूनी रूपमा असुली गराईलाई कार्यवाही गर्न गृह मन्त्रालयको निर्देशन। सेवाग्राहीलाई बिचौलिया मुक्त छिटो सरिदो सरल तथा प्रभावकारी रूपमा सेवा प्रवाहका लागि परिपत्र गरिएको भनाई। कृष्णभेटमा नयाँ ट्र्याक अन्तिम चरणमा असोज 1 गतेदेखि यातायात सञ्चालनको तयारी। भारतले नेपाललाई दैनिक 654 मेगावाट बिजुली दिने। क्षयरोग विरुद्धका नयाँ खोपहरूले 10 लाख व्यक्तिको जीवन बचाउन सक्ने गाविको अनुमान। अर्को उपलब्धिमूलक रोग प्रतिरक्षण उपकरण बन्न सक्ने क्षमता राख्ने दावी। र प्रिमियर लिगमा लिड्सले न्यूक्यासललाई 4-1 गोलको अन्तरले पराजित गर्यो। हवस् त, सिनर्जी एफएम 91.6 मेगाहर्ज, इन्टरनेट अनलाइनको सिनर्जी एफएम .com.np र मोबाइल एप्लिकेसन मार्फत संसारभरिकै साथ प्रसारण भइरहेको। बिहान 10 बजेको हालचालबाट बिदा हुन्छौँ। नमस्कार।
1: हालचालको साथमा यो ट्रस्टेड कम्फर्ट पार्टनर फर एभ्री सिजन भिएरा एयर कन्डिसन।
0: जाडो होस् या गर्मी, तपाईँको दैनिकीलाई बनाउँछ अझ सहज र स्मार्ट।
1: स्मार्ट इन्भर्टर टेक्नोलोजी, कम बिजुली खपत र देशभर फैलिएको भर पर्दो सेवा भिएरा एयर कन्डिसन। अर्डरका लागि सम्पर्क 0556976797 र 98025697997। अर्डरदेखि जडानसम्म सेवाका लागि सधैँ प्रतिबद्ध।
0: विश्वास र आरामदायी जीवन शैलीको अर्को नाम भिएरा एयर कन्डिसन,
1: योर ट्रस्टेड कम्फर्ट पार्टनर फर एभ्री सिजन। भिएरा एयर कन्डिसन।

0: सोफा हब चितवन
1: गुणस्तरीय फर्नीचर सुपथ मूल्यमा पाइने चितवन को विश्वासिलो ठाउँ सोफा हब चितवन
0: खरीद एक पटक वारंटी 10 वर्ष अनि ढुक्क हुनुहोस् वर्षौं वर्ष
1: हामी सोफाहरू यस कारण दिन सक्छौ सुपथ मूल्यमा
0: आफ्नै कारखाना र शोरूम एकै ठाउँमा
1: उच्च गुणस्तरको काठ फर्म र कपडा मध्यस्थकर्ता बिना नै सिधा सम्पर्कद्वारा कारखानामा
0: घर कार्यालय या आफ्नो कुनै पनि व्यवसायका लागि आवश्यक फर्निचर अब सोफा हबमा
1: अर्डर अनुसार तपाईँले खोजे जस्तै अनि रोजे जस्तै फर्निचरका लागि हामीलाई सम्झनुहोस्
0: देशभर डेलिभरीको सुविधा चितवन र आसपासमा निशुल्क
1: सम्पर्क भरतपुर 4 लङ्कु 24 कोटीदेखि 2 किलोमिटर पश्चिम मोबाइल 9847528156 9853151504
0: उत्कृष्ट अनि विश्वासिलो सेवाका लागि तपाईँको प्रतीक्षामा सोफा हब चितवन सोफा हब चितवन
2: विश्वका 16 देशमा सञ्चालन 55 भन्दा बढी आफ्नै कार्यालयहरू सहितको विश्वसनीय स्टडी एब्रोड कन्सल्टेन्ट एईसीसी ग्लोबल
3: अस्ट्रेलिया युके युएसए न्यूजील्यान्ड क्यानाडा लगायत अन्य देशहरूमा उच्च शिक्षा अध्ययनको लागि जाने सोच्दै हुनुहुन्छ भने यो ग्लोबल फ्युचर स्टार्स विथ एईसीसी ग्लोबल
2: Certified counselors,
3: IELTS, PT and Duolingo preparation.
2: No service charge, साथै उत्कृष्ट visa success rate भएको.
3: सन्त कोमल बिल्डिङ सही चोक नारायणगढ.
2: फोन 0565900019.
3: ACC छ त विश्वास.
4: लोकमान प्लाजा.
5: एउटै छानामुनि उनदेखि सुनसम्म पाइने
4: लोकमान प्लाजा
5: बिना झन्झट एउटै बिल्डिङमा आफूलाई चाहिएको सम्पूर्ण सामान खरिद गर्न सकिने ठाउँ
4: लोकमान प्लाजा
5: मिलन रोड नारायणगढ फोन नम्बर 056-520-212

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: हरियाली गार्डन र प्राकृतिक सौन्दर्य सहितको शान्त ठाउँ इला कम्फर्ट हरकपुर।
3: हरा भरा वातावरण, विशाल स्विमिङ पुल र मनमोहक माहौलले यहाँ बिताएको हरेक पललाई बनाउँछ विशेष।
2: विवाह, व्रतबन्ध, हल्दी, मेहेन्दी, ब्याचलर पार्टीदेखि सभा, सम्मेलन र सेमिनार सम्म सबै कार्यक्रमका लागि पर्फेक्ट भेन्यु इला कम्फर्ट हरकपुर।
3: अर्गानिक खेतीबाट प्राप्त ताजा साग सब्जी, स्वच्छ वातावरण र आधुनिक सुविधा सहित इला कम्फर्ट हरकपुरले बनाउनेछ तपाईँका यादहरू अझ अविस्मरणीय।
2: इभी फास्ट चार्जिङ सुविधा सहित माटोको चुलोमा पकाइएका लोकल परिकारहरू अनि नारायणीको ताजा माछा,
3: लग्जरी प्रकृति र आतिथ्यको आनन्द भरपूर इला कम्फर्ट हरकपुर, गैंडाकोट 12 नवलपुर। सम्पर्क 0785905557, 98550771।
4: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले पनि। हेर्नुहोस्, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगर।
5: पहिला मलाई विश्वास लाग्थेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थेँ। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो। अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै पऱ्यौँ।
6: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0565951174, मोबाइल 98550505934।

0: मोनिका जी, ए मोनिका जी, सुन्नुहोस् त।
1: हजुर सर।
0: भोलि सेमिनारमा भाग लिन चितवन जानु छ। राम्रो खाने बस्ने ठाउँको व्यवस्था गर्नु पर्यो, कुनै कम्प्लेन नहोस्।
1: चितवनको नारायणगढ बजार नजिकै त्रिशुली नदीको किनार दासडुङ्गामा रहेको अशोक रिसोर्टमा व्यवस्था गरिहाल्छु नि सर, तपाईँ ढुक्क हुनुहोस्।
2: विशेषताहरू सबै कोठाहरूबाट त्रिशुलीको मनमोहक बहाव देखिने डेलिसियस खाना, लग्जरियस बेडरूम, स्प्रिङ्स वाटर बग्ने स्विमिङ पुल, किड्स स्विमिङ पुल, नारायणी बीच क्याम्प, सिटर बाथरूम, भिआइपी मिटिङ रूम, फेमिली ग्यादरिङ रूम, टेरेस रेस्टुरेन्ट, मिटिङ हल, कन्फरेन्स हलको व्यवस्था भएको चितवनकै उत्कृष्ट रिसोर्ट सहरी कोलाहलबाट केही दूरी मात्र पर शान्त वातावरणमा रहेको अशोका रिसोर्टलाई सधैँ सम्झनुहोस्। अशोका रिसोर्ट, भरतपुर 29, दासडुङ्गा, चितवन। सम्पर्क नम्बर 97 4 53 88 819 98 132 52 214।
3: शान्त अनि मनोरम पारिवारिक वातावरणमा सुविधा सम्पन्न रेस्टुरेन्ट सहित स्वादिष्ट परिकारका लागि सिसई पार्क भिलेज।
4: प्राकृतिक सौन्दर्य सँगै आनन्ददायी बसाई अनि परिकारको मजा सिसई पार्कमा।
5: विवाह, व्रतबन्ध, सभा, सेमिनार, तालिम, गोष्ठी लगायतका कार्यक्रमहरू गर्दै हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्।
4: वातानुकूलित हल र डिलक्स रूम,
5: हात्ती ढुङ्गा तथा जीप सफारी,
4: स्विमिङ पुल,
5: थारू सांस्कृतिक नृत्य,
4: अर्गानिक खाना र नास्ता,
5: चिल्ड्रेन्स पार्क सहित पर्याप्त पार्किङको सुविधा,
4: साथै सहकारी शैक्षिक भ्रमण लगायत समूहमा आउनेहरूका लागि विशेष छुट।
3: सम्पर्क सिसई पार्क भिलेज, रत्नगर 9, चितवन। नारायणगढ हुँदै टिकोली जंगल पारी गणेश चोकदेखि 1.5 किलोमिटर दक्षिण तर्फ। फोन 0656-564-56, मोबाइल 98-024-9931।
6: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट, विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97 61 00 25 30।

0: सम्पर्क भरतपुर 4 लङ्कु 24 कोटी देखि 2 किलोमिटर पश्चिम, मोबाइल 9847528156, 9853155504।
1: उत्कृष्ट अनि विश्वासिलो सेवाका लागि तपाईँको प्रतीक्षामा सोफा हब।

0: स्वाद जसले सम्बन्ध गाँस ज्ञान मसला
1: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ। जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेछ अहिले भने हेर्नुहोस्। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो। त्यसलाई कसैले पनि हेला त नगरोस्।
2: पहिला मलाई विश्वास लागेन। यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो। अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
3: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन। फोन 0656 595 1074, मोबाइल 98 5 50 50 934।

0: Synergy FM 91.6. Chitwan ko awaaz.
1: क्यान्सर को उपचार सीएमसी क्यान्सर इन्स्टिच्युटमा
2: सुविधा सम्पन्न भवन र अत्याधुनिक प्रविधि सहित सम्पूर्ण क्यान्सर उपचारका लागि अति विश्वसनीय सीएमसी क्यान्सर इन्स्टिच्युट
1: नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्टको ट्रू बिम मेसिन भएको 16 काउच र हाइपर आर्प लगायतका अति आधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी टाउको तथा मुखको क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठे घरको मुख गर्भाशय तथा मूत्राशयको क्यान्सर रगतमा हुने क्यान्सर लगायत सबै किसिमका क्यान्सरहरूको पहिचान तथा उपचार गरिन्छ
2: सरकारी अस्पतालकै शुल्कमा उपचार गरिनुको साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि रहेको छ
1: आफू वा नजिकका कोही कसैलाई क्यान्सर भएको शंका लागेमा विशेषज्ञ चिकित्सकहरूलाई आजै भेट्नुहोस्
2: सम्पर्क सीएमसी क्यान्सर इन्स्टिच्युट फोन 0554943353555
1: क्यान्सरलाई हराएर जीवनलाई जित्ने हिम्मतको सहारा सीएमसी क्यान्सर इन्स्टिच्युट
3: एक्जाम पछिको फुर्सदमा के गर्ने होला भनेर सोचिरहेको छु म त तिमी त निकै बिजी छौ नि
4: म त अहिले बारिस्टा र बेकरी ट्रेनिङ लिइरहेकी छु
3: हो र कहाँबाट नि
4: काठमाडौँ बेकरी एन्ड बारिस्टा ट्रेनिङ सेन्टर 24 कोठी भरतपुरमा एकदमै प्रोफेसनल ट्रेनिङ सेन्टर हो नि यो त
3: के सिकाउँछ त त्यहाँ
4: एस्प्रेसो लाटे क्यापिचिनो र कफी आर्ट लगायत कफी बनाउने सम्पूर्ण कला सिकाइन्छ साथै केक पेस्ट्री मफिन जस्ता बेकरी आइटम बनाउन पनि तालिम दिइन्छ
3: असाध्यै राम्रो रहेछ तर प्राक्टिकल एक्सपिरियन्स पनि पाइन्छ त
4: पक्कै इन्टर्नसिपको पनि व्यवस्था छ जसले गर्दा हामीलाई हात बस्न एकदमै सजिलो हुन्छ
3: वाह त्यसो भए त विदेश जान चाहने वा आफ्नै क्याफे खोल्न चाहनेका लागि पर्फेक्ट रहेछ नि
4: हो नि इन्टरनेसनल स्ट्यान्डर्ड ट्रेनिङ अनुभवी ट्रेनर र प्र्याक्टिकल क्लासले गर्दा सिक्न अझै सजिलो हुन्छ
3: म पनि जोइन गर्छु अब त काठमाडौँ बेकरी एन्ड बारिस्ता ट्रेनिङ सेन्टर 24 कोटी भरतपुर फोन 98550333338 97055333338 र 97055333349 सिप सिकौँ सफल बनाऊ सफल बनाऊ
5: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले अनि दबाई लिएर आएँ जमानी फर्केछ पहिला जस्तो थियो मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस् त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो त्यसलाई कसैले पनि हेला त
6: पहिला मलाई विश्वास लाग्थेन यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई बाबाले जान्छु भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने जडीबुटीले के होला र भन्ने सोध्थेँ पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो अनि गएर ल्याउनु भयो खानुभयो पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ
7: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन फोन 0556951474 मोबाइल 98550504
8: पाइल्स फिस्टुला एवं फिसर लगायतका मलद्वार सम्बन्धी बिरामीहरू तथा बाथरोग युरिक एसिड साइटिका प्यारालाइसिस एवं नसा च्यापिएको लगायतका हाड जोर्नी तथा नसा सम्बन्धी बिरामीहरूको लागि खुसीको खबर हिमालय आयुर्वेद क्लिनिकको 6 वार्षिक उत्सवको अवसरमा भदौ 30 र 31 गते 2 दिने स्वास्थ्य शिविरका विशेषताहरू
4: टिकटको पैसा लाग्ने छैन
8: औषधिमा 15% छुट
4: आयुर्वेदमा एमडी गर्नुभएका डाक्टर अशोक कुमार महतोद्वारा उपचार गरिनेछ
8: रगत दिशा पिसाबको जाँच लगायतको ल्याब परीक्षणमा 20% छुट
4: पायल्स र फिस्टुलाको छार सूत्र विधिबाट उपचार गर्नु परेमा 50% छुट हुनेछ
8: हाड जोर्नी तथा नसा सम्बन्धी बिरामीहरूको पञ्चकर्म विधिले उपचार गर्नु परेमा 50% छुट शिविर हुने मिति यही भदौ 30 र 31 गते समय बिहान 10 बजेदेखि बेलुका 5 बजेसम्म
4: शिविर हुने स्थान हिमालय आयुर्वेद क्लिनिक पोखरा बस पार्क नारायणगढ चितवन सम्पर्क नम्बर 98419181138 98183141
5: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेछ अहिले भने हेर्नुहोस्। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
6: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
7: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656951474, मोबाइल 98550509034।
9: विश्वका 16 देशमा सञ्चालन 55 भन्दा बढी आफ्नै कार्यालयहरू सहितको विश्वसनीय स्टडी एब्रोड कन्सल्टेन्ट एईसीसी ग्लोबल
10: अस्ट्रेलिया, युके, युएसए, न्युजिल्यान्ड, क्यानाडा लगायत अन्य देशहरूमा उच्च शिक्षा अध्ययनको लागि जाने सोच्दै हुनुहुन्छ भने यो ग्लोबल फ्युचर स्टार्स विथ एईसीसी ग्लोबल।
9: Certified counselors,
10: IELTS, PT and Duolingo preparation.
9: No service charge, साथै उत्कृष्ट visa success rate भएको
10: सन्त कोमल बिल्डिङ सही चोक नारायण गढ।
9: फोन

0: the difference. Feel the energy.
1: एक्जाम पछिको फुर्सदमा के गर्ने होला भनेर सोचिरहेको छु म त। तिमी त निकै बिजी छौ नि।
2: म त अहिले बारिस्टा र बेकरी ट्रेनिङ लिइरहेकी छु।
1: हो र, कहाँबाट नि?
2: काठमाडौँ बेकरी एन्ड बारिस्टा ट्रेनिङ सेन्टर 24 कोठी भरतपुरमा। एकदमै प्रोफेसनल ट्रेनिङ सेन्टर हो नि यो त।
1: के सिकाउँछ त त्यहाँ?
2: एस्प्रेसो, लाटे, क्यापिचिनो र कफी आर्ट लगायत कफी बनाउने सम्पूर्ण कला सिकाइन्छ। साथै केक, पेस्ट्री, मफिन जस्ता बेकरी आइटम बनाउन पनि तालिम दिइन्छ।
1: असाध्यै राम्रो रहेछ। तर प्र्याक्टिकल एक्सपिरियन्स पनि पाइन्छ त?
2: पक्कै, इन्टर्नसिपको पनि व्यवस्था छ, जसले गर्दा हामीलाई हात बस्न एकदमै सजिलो हुन्छ।
1: वाह, त्यसो भए त विदेश जान चाहने वा आफ्नै क्याफे खोल्न चाहनेका लागि पर्फेक्ट रहेछ नि।
2: हो नि, इन्टरनेसनल स्ट्यान्डर्ड ट्रेनिङ, अनुभवी ट्रेनर र प्र्याक्टिकल क्लासले गर्दा सिक्न अझै सजिलो हुन्छ।
1: म पनि जोइन गर्छु अब त। काठमाडौँ बेकरी एन्ड बारिस्ता ट्रेनिङ सेन्टर, 24 कोठी भरतपुर। फोन 98550333338, 97055333338 र 97055333349। सिप सिकौ, सफल बनाऊ।

0: विश्वका 16 देशमा सञ्चालन, 55 भन्दा बढी आफ्नै कार्यालयहरू सहितको विश्वसनीय स्टडी एब्रोड कन्सल्टेन्ट एईसीसी ग्लोबल।
1: अस्ट्रेलिया, युके, युएसए, न्युजिल्यान्ड, क्यानाडा लगायत अन्य देशहरूमा उच्च शिक्षा अध्ययनको लागि जाने सोच्दै हुनुहुन्छ भने यो ग्लोबल फ्युचर स्टार्स विथ एईसीसी ग्लोबल।
0: Certified counselors,
1: IELTS, PT and Duolingo preparation.
0: No service charge, साथै उत्कृष्ट visa success rate भएको
1: सन्त कोमल बिल्डिङ सही चोक नारायणगढ।
0: फोन 0565900019।
1: ACC छ त विश्वास।
2: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले। अनि दबाई लिएर आएँ र जमानी फर्केछ, पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस्। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
3: पहिला मलाई विश्वास थिएन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छु भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
4: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन। फोन 0565951474, मोबाइल 98555509034।

0: वात्सल्य भरतपुर क्लिनिक 24 कोठी भरतपुर फर्टिलिटी होप लाइन 01-597-0611
1: सोफा हब चितवन
2: गुणस्तरीय फर्निचर सुपथ मूल्यमा पाइने चितवनको विश्वासिलो ठाउँ सोफा हब चितवन
1: खरीद एक पटक वारेन्टी 10 वर्ष अनि ढुक्क हुनुहोस् वर्षौं वर्ष
2: हामी सोफाहरू यस कारण दिन सक्छौ सुपथ मूल्यमा
1: आफ्नै कारखाना र शोरूम एकै ठाउँमा
2: उच्च गुणस्तरको काठ फर्म र कपडा मध्यस्थकर्ता बिना नै सिधा सम्पर्कद्वारा कारखानामा
1: घर कार्यालय या आफ्नो कुनै पनि व्यवसायका लागि आवश्यक फर्निचर अब सोफा हबमा
2: अर्डर अनुसार तपाईँले खोजे जस्तै अनि रोजे जस्तै फर्निचरका लागि हामीलाई सम्झनुहोस्
1: देशभर डेलिभरीको सुविधा चितवन र आसपासमा निशुल्क
2: सम्पर्क भरतपुर 4

0: चौबिसकोटीदेखि 2 किलोमिटर पश्चिम, मोबाइल 9847528156, 9855135504।
1: उत्कृष्ट अनि विश्वासिलो सेवाका लागि तपाईँको प्रतीक्षामा सोफा हब चितवन।

0: एक्जाम पछिको फुर्सदमा के गर्ने होला भनेर सोचिरहेको छु म त। तिमी त निकै बिजी छौ नि।
1: म त अहिले बारिस्टा र बेकरी ट्रेनिङ लिइरहेकी छु।
0: हो र, कहाँबाट नि?
1: काठमाडौँ बेकरी एन्ड बारिस्टा ट्रेनिङ सेन्टर 24 कोठी भरतपुरमा। एकदमै प्रोफेसनल ट्रेनिङ सेन्टर हो नि यो त।
0: के सिकाउँछ त त्यहाँ?
1: एस्प्रेसो, लाटे, क्यापिचिनो र कफी आर्ट लगायत कफी बनाउने सम्पूर्ण कला सिकाइन्छ। साथै केक, पेस्ट्री, मफिन जस्ता बेकरी आइटम बनाउन पनि तालिम दिइन्छ।
0: असाध्यै राम्रो रहेछ। तर प्र्याक्टिकल एक्सपिरियन्स पनि पाइन्छ त?
1: पक्कै, इन्टर्नसिपको पनि व्यवस्था छ, जसले गर्दा हामीलाई हात बस्न एकदमै सजिलो हुन्छ।
0: वाह, त्यसो भए त विदेश जान चाहने वा आफ्नै क्याफे खोल्न चाहनेका लागि पर्फेक्ट रहेछ नि।
1: हो नि, इन्टरनेसनल स्ट्यान्डर्ड ट्रेनिङ, अनुभवी ट्रेनर र प्र्याक्टिकल क्लासले गर्दा सिक्न अझै सजिलो हुन्छ।
0: म पनि जोइन गर्छु अब त। काठमाडौँ बेकरी एन्ड बारिस्ता ट्रेनिङ सेन्टर, 24 कोठी भरतपुर। फोन 98550333338, 97055333338 र 97055333349। सिप सिकौ, सफल बनाऊ, सफल बनाऊ।
2: पाइल्स, फिस्टुला एवं फिसर लगायतका मलद्वार सम्बन्धी बिरामीहरू तथा बाथरोग, युरिक एसिड, साइटिका, प्यारालाइसिस एवं नसा च्यापिएको लगायतका हाड जोर्नी तथा नसा सम्बन्धी बिरामीहरूको लागि खुसीको खबर। हिमालय आयुर्वेद क्लिनिकको 6ौं वार्षिक उत्सवको अवसरमा भदौ 30 र 31 गते 2 दिने स्वास्थ्य शिविर। शिविरका विशेषताहरू:
1: टिकटको पैसा लाग्ने छैन,
2: औषधिमा 15% छुट,
1: आयुर्वेदमा एमडी गर्नुभएका डाक्टर अशोक कुमार महतोद्वारा उपचार गरिनेछ,
2: रगत, दिशा पिसाबको जाँच लगायतको ल्याब परीक्षणमा 20% छुट,
1: पाइल्स र फिस्टुलाको चार सूत्र विधिबाट उपचार गर्नु परेमा 50% छुट हुनेछ,
2: हाड जोर्नी तथा नसा सम्बन्धी बिरामीहरूको पञ्चकर्म विधिले उपचार गर्नु परेमा 50% छुट। शिविर हुने मिति यही भदौ 30 र 31 गते, समय बिहान 10 बजेदेखि बेलुका 5 बजेसम्म।
1: शिविर हुने स्थान: हिमालय आयुर्वेद क्लिनिक, पोखरा बस पार्क, नारायणगढ़ चितवन। सम्पर्क नम्बर 98419181130, 98181883141।
3: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले। अनि दबाई लिएर जमानी फर्केछ, पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भन्ने हेर्दैछु। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
4: पहिला मलाई विश्वास लाग्थेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भनी सोध्थेँ। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै पऱ्यौँ।
5: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन। फोन 56595174, मोबाइल 98555509034।

मुस्ताङको सदरमुकाम जोमसोममा जलवायु सम्बन्धी राष्ट्रिय स्तरको सम्मेलन सुरु भएको छ। घरबजोम गाउँपालिकाको आयोजनामा घरबजोम जलवायु परिवर्तन सम्मेलन गरिएको हो। सम्मेलनको कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले उद्घाटन गर्नुभएको छ। सम्मेलनमा भाग लिन 420 भन्दा धेरै पालिका र 36 जिल्ला समन्वय समितिका जनप्रतिनिधि सहित 2000 भन्दा धेरै अतिथि

Да.

जलवायु सम्बन्धी विषय उठाउने एजेन्डा दिइरहँदा कार्यक्रमको सान्दर्भिकता झन बढेको अध्यक्ष लालचन्दले बताउनु भएको छ। आज काठमाडौँ उपत्यका सहित 18 जिल्लामा आकस्मिक बाढीको मध्यम स्तरको जोखिम रहेको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँ, भक्तपुर र ललितपुर सहित

उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा प्रधानमन्त्री राहत कोषमा मौजदात 14 अर्ब रुपियाँ पुग्यो, सुन चाँदीको भाव आज पनि घट्यो लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै

सुन चाँदीको भाव आज पनि घटेको छ।

यसका खबर कृत्रिम बुद्धिमत्ता अर्थात् एआई प्रविधिबाट उत्पन्न हुन सक्ने सम्भावित जोखिमलाई समयमै पहिचान तथा सम्बोधन गर्न आवश्यक रहेको अस्ट्रेलियाको साइबर गुप्तचर निकायका प्रमुखले बताउनु भएको छ। अस्ट्रेलियन सिग्नल्स डाइरेक्टोरेटकी महानिर्देशक अभिगेल राडासाले क्यानबेरामा आयोजित एक सम्मेलनमा एआईसँग सम्बन्धित सम्भावित आक्रमणले सरकारी निकाय तथा व्यवसायहरूले प्रयोग गरिरहेका पुराना प्रविधिमा रहेका कमजोरीलाई लक्षित गर्न सक्ने सम्भावना रहेको र यसका लागि अस्ट्रेलियामा पूर्व चेतावनी प्रणाली विकास गर्न आवश्यक रहेकोमा जोड दिनुभएको छ। उहाँले सम्भावित जोखिमलाई प्रारम्भिक चरणमै पहिचान गर्न आवश्यक तयारी र सहकारी

अथवा युएसपिएसलाई हुलाकबाट गरिने मतपत्र सम्बन्धी नयाँ नियमहरू लागू गर्नबाट अस्थायी रूपमा रोकेको छ। तर यस विषय

उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक। गृह मन्त्रालयद्वारा सबै जिल्ला प्रशासनलाई 5 बुझे परिपत्र, सहयोगका नाममा गैर कानुनी रूपमा असुली गर्नेलाई कारवाही गर्न निर्देशन। मुस्ताङमा जलवायु सम्बन्धी राष्ट्रिय

दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर।

0: 91.6 MHz तपाईँ अहिले सुन्दै हुनुहुन्छ सिनर्जी एफएम चितवनको आवाज।
1: क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युटमा
2: सुविधा सम्पन्न भवन र अत्याधुनिक प्रविधि सहित सम्पूर्ण क्यान्सर उपचारका लागि अति विश्वसनीय सीएमसी क्यान्सर इन्स्टिच्युट।
1: नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्टको ट्रु बिम मेसिन भएको 16 काउच र हाइपर आर्प लगायतका अति आधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी टाउको तथा मुखको क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशयको क्यान्सर, रगतमा हुने क्यान्सर लगायत सबै किसिमका क्यान्सरहरूको पहिचान तथा उपचार गरिन्छ।
2: सरकारी अस्पतालकै शुल्कमा उपचार गरिनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि रहेको छ।
1: आफू वा नजिकका कोही कसैलाई क्यान्सर भएको शंका लागेमा विशेषज्ञ चिकित्सकहरूलाई आजै भेट्नुहोस्।
2: सम्पर्क सीएमसी क्यान्सर इन्स्टिच्युट, फोन 0554943334955।
1: क्यान्सरलाई हराएर जीवनलाई जित्ने हिम्मतको सहारा सीएमसी क्यान्सर इन्स्टिच्युट।
3: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छ। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
2: विश्वका 16 देशमा सञ्चालन 55 भन्दा बढी आफ्नै कार्यालयहरू सहितको विश्वसनीय स्टडी एब्रोड कन्सल्टेन्ट AECC ग्लोबल
4: अस्ट्रेलिया, युके, USA, न्युजिल्यान्ड, क्यानाडा लगायत अन्य देशहरूमा उच्च शिक्षा अध्ययनको लागि जाने सोच्दै हुनुहुन्छ भने यो ग्लोबल फ्युचर स्टार्स विथ AECC ग्लोबल।
2: Certified counselors,
4: IELTS, PT and Duolingo preparation.
2: No service charge, साथै उत्कृष्ट visa success rate भएको
4: सन्त कोमल बिल्डिङ सही चोक नारायण गढ।
2: फोन 0565900019।
4: ACC छ त विश्वास।

0: chip on ya. Extreme energy drink.
1: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ, पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरो।
2: पहिला मलाई विश्वास लाग्थेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छु भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
3: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656951474, मोबाइल 98550509034।
4: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 औं शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
5: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
4: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
5: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
4: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
5: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1, नवलपुर।
6: सोफा हब चितवन,
7: गुणस्तरीय फर्निचर सुपथ मूल्यमा पाइने चितवनको विश्वासिलो ठाउँ सोफा हब चितवन।
6: खरीद एक पटक, वारेन्टी 10 वर्ष, अनि ढुक्क हुनुहोस् वर्षौं वर्ष।
7: हामी सोफाहरू यस कारण दिन सक्छौ सुपथ मूल्यमा,
6: आफ्नै कारखाना र शोरूम एकै ठाउँमा,
7: उच्च गुणस्तरको काठ, फर्म र कपडा, मध्यस्थकर्ता बिना नै सिधा सम्पर्कद्वारा कारखानामा,
6: घर, कार्यालय या आफ्नो कुनै पनि व्यवसायका लागि आवश्यक फर्निचर अब सोफा हबमा।
7: अर्डर अनुसार तपाईँले खोजे जस्तै अनि रोजे जस्तै फर्निचर का लागि हामीलाई सम्झनुहोस्।
6: देशभर डेलिभरीको सुविधा, चितवन र आसपासमा निशुल्क
7: सम्पर्क, भरतपुर 4 लङ्कु, 24 कोटीदेखि 2 किलोमिटर पश्चिम, मोबाइल 9847528156, 9853155504।
6: उत्कृष्ट अनि विश्वासिलो सेवाका लागि तपाईँको प्रतीक्षामा सोफा हब चितवन। सोफा हब चितवन।

0: The Complete Radio Station, 91.6.
1: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छ। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिट्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97 61 00 25 30।
2: विश्वका 16 देशमा सञ्चालन 55 भन्दा बढी आफ्नै कार्यालयहरू सहितको विश्वसनीय स्टडी एब्रोड कन्सल्टेन्ट एईसीसी ग्लोबल
3: अस्ट्रेलिया, युके, युएसए, न्यूजील्यान्ड, क्यानाडा लगायत अन्य देशहरूमा उच्च शिक्षा अध्ययनको लागि जाने सोच्दै हुनुहुन्छ भने यो ग्लोबल फ्युचर स्टार्स विथ एईसीसी ग्लोबल।
2: Certified counselors,
3: IELTS, PT and Duolingo preparation.
2: No service charge, साथै उत्कृष्ट visa success rate भएको
3: सन्त कोमल बिल्डिङ सही चोक नारायणगढ।
2: फोन 0565900019।
3: ACC छ त विश्वास।
4: हरियाली गार्डन र प्राकृतिक सौन्दर्य सहितको शान्त ठाउँ इला कम्फर्ट हरकपुर।
5: हरा भरा वातावरण, विशाल स्विमिङ पुल र मनमोहक माहौलले यहाँ बिताएको हरेक पललाई बनाउँछ विशेष।
4: विवाह, व्रतबन्ध, हल्दी, मेहेन्दी, ब्याचलर पार्टीदेखि सभा सम्मेलन र सेमिनार सम्म सबै कार्यक्रमका लागि पर्फेक्ट भेन्यू इला कम्फर्ट हरकपुर।
5: अर्गानिक खेतीबाट प्राप्त ताजा साग सब्जी, स्वच्छ वातावरण र आधुनिक सुविधा सहित इला कम्फर्ट हरकपुरले बनाउनेछ तपाईँका यादहरू अझ अविस्मरणीय।
4: इभी फास्ट चार्जिङ सुविधा सहित माटोको चुलोमा पकाइएका लोकल परिकारहरू अनि नारायणीको ताजा माछा,
5: लग्जरी प्रकृति र आतिथ्यको आनन्द भरपूर इला कम्फर्ट हरकपुर, गैंडाकोट 12 नवलपुर। सम्पर्क 0785955 98550 77169।
6: सोफा हब चितवन,
7: गुणस्तरीय फर्निचर सुपथ मूल्यमा पाइने चितवनको विश्वासिलो ठाउँ सोफा हब चितवन।
6: खरीद एक पटक, वारेन्टी 10 वर्ष, अनि ढुक्क हुनुहोस् वर्षौं वर्ष।
7: हामी सोफाहरू यस कारण दिन सक्छौ सुपथ मूल्यमा,
6: आफ्नै कारखाना र शोरूम एकै ठाउँमा,
7: उच्च गुणस्तरको काठ, फर्म र कपडा, मध्यस्थकर्ता बिना नै सिधा सम्पर्कद्वारा कारखानामा,
6: घर, कार्यालय या आफ्नो कुनै पनि व्यवसायका लागि आवश्यक फर्निचर अब सोफा हबमा।
7: अर्डर अनुसार तपाईँले खोजे जस्तै अनि रोजे जस्तै फर्निचरका लागि हामीलाई सम्झनुहोस्।
6: देशभर डेलिभरीको सुविधा, चितवन र आसपासमा निशुल्क
7: सम्पर्क, भरतपुर 4 लङ्कु, 24 कोटीदेखि 2 किलोमिटर पश्चिम, मोबाइल 98457 28 156, 98513 15504।
6: उत्कृष्ट अनि विश्वासिलो सेवाका लागि तपाईँको प्रतीक्षामा सोफा हब चितवन।
8: GFM 24 hours with you.

ਕਰਨਾ ਵੋ ਜਾ ਕੇ ਆਪਣੀ ਭੈਂਸ ਚਰਾਏ। ਅਰੇ ਅਭੀ ਤੋ ਪਾਰਟੀ ਸ਼ੁਰੂ ਹੋਈ ਹੈ।

0: सोफा हब चितवन
1: गुणस्तरीय फर्नीचर सुपथ मूल्य में पाइने चितवन को विश्वासिलो ठाउ सोफा हब चितवन
0: खरीद एक पटक वारंटी 10 वर्ष अनि ढुक्क हुनुहोस् वर्षौं वर्ष
1: हामी सोफाहरू यस कारण दिन सक्छौ सुपथ मूल्यमा
0: आफ्नै कारखाना र शोरूम एकै ठाउँमा
1: उच्च गुणस्तरको काठ फर्म र कपडा मध्यस्थकर्ता बिना नै सिधा सम्पर्कद्वारा कारखानामा
0: घर कार्यालय या आफ्नो कुनै पनि व्यवसायका लागि आवश्यक फर्निचर अब सोफा हबमा
1: अर्डर अनुसार तपाईँले खोजे जस्तै अनि रोजे जस्तै फर्निचरका लागि हामीलाई सम्झनुहोस्
0: देशभर डेलिभरीको सुविधा चितवन र आसपासमा निशुल्क
1: सम्पर्क भरतपुर 4 लङ्कु 24 कोटीदेखि 2 किलोमिटर पश्चिम मोबाइल 9847528156 9853151504
0: उत्कृष्ट अनि विश्वासिलो सेवाका लागि तपाईँको प्रतीक्षामा सोफा हब चितवन
2: एउटै छानामुनि उनदेखि सुनसम्म पाइने बिना झन्झट एउटै बिल्डिङमा आफूलाई चाहिएको सम्पूर्ण सामान खरिद गर्न सकिने ठाउँ लोकमान प्लाजा मिलन रोड नारायणगढ फोन नम्बर 0656520212
3: अहिले 1 बजेको छ
4: टाइम चेक का साथमा केक भनेकै काठमाडौँ बेकरी अ फ्रेश बेकरी इन टाउन साथै
5: एक्जाम पछिको फुर्सदमा के गर्ने होला भनेर सोचिरहेको छु म त तिमी त निकै बिजी छौ नि
6: म त अहिले बारिस्टा र बेकरी ट्रेनिङ लिइरहेकी छु
5: हो र कहाँबाट नि
6: काठमाडौँ बेकरी एन्ड बारिस्टा ट्रेनिङ सेन्टर 24 कोठी भरतपुरमा एकदमै प्रोफेसनल ट्रेनिङ सेन्टर हो नि यो त
5: के सिकाउँछ त त्यहाँ
6: एस्प्रेसो लाटे क्यापिचिनो र कफी आर्ट लगायत कफी बनाउने सम्पूर्ण कला सिकाइन्छ साथै केक पेस्ट्री मफिन जस्ता बेकरी आइटम बनाउन पनि तालिम दिइन्छ
5: असाध्यै राम्रो रहेछ तर प्र्याक्टिकल एक्सपिरियन्स पनि पाइन्छ त
6: पक्कै इन्टर्नसिपको पनि व्यवस्था छ जसले गर्दा हामीलाई हात बस्न एकदमै सजिलो हुन्छ
5: वाह त्यसो भए त विदेश जान चाहने वा आफ्नै क्याफे खोल्न चाहनेका लागि पर्फेक्ट रहेछ नि
6: हो नि इन्टरनेसनल स्ट्यान्डर्ड ट्रेनिङ अनुभवी ट्रेनर र प्र्याक्टिकल क्लासले गर्दा सिक्न अझै सजिलो हुन्छ
5: म पनि जोइन गर्छु अब त काठमाडौँ बेकरी एन्ड बारिस्ता ट्रेनिङ सेन्टर 24 कोटी भरतपुर फोन 9855033338 9705533338 र 9705533349 सिप सिकौँ सफल बनाऊ

0: जय माता मौला काली।
1: काली गण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखिकी प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
2: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
1: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
2: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारिसोट मौला काली।
1: केबलकार सँगैको रोमाञ्चक यात्रा आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारिसोट मौला काली।
2: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारिसोट मौला काली केबलकार गैंडाकोट 1 नवलपुर।
3: एक्जाम पछिको फुर्सदमा के गर्ने होला भनेर सोचिरहेको छु म त। तिमी त निकै बिजी छौ नि।
4: म त अहिले बारिस्टा र बेकरी ट्रेनिङ लिइरहेकी छु।
3: हो र, कहाँबाट नि?
4: काठमाडौँ बेकरी एन्ड बारिस्टा ट्रेनिङ सेन्टर 24 कोठी भरतपुरमा। एकदमै प्रोफेसनल ट्रेनिङ सेन्टर हो नि यो त।
3: के सिकाउँछ त त्यहाँ?
4: एस्प्रेसो, लाटे, क्यापिचिनो र कफी आर्ट लगायत कफी बनाउने सम्पूर्ण कला सिकाइन्छ। साथै केक, पेस्ट्री, मफिन जस्ता बेकरी आइटम बनाउन पनि तालिम दिइन्छ।
3: असाध्यै राम्रो रहेछ। तर प्र्याक्टिकल एक्सपिरियन्स पनि पाइन्छ त?
4: पक्कै, इन्टर्नसिपको पनि व्यवस्था छ जसले गर्दा हामीलाई हात बस्न एकदमै सजिलो हुन्छ।
3: वाह, त्यसो भए त विदेश जान चाहने वा आफ्नै क्याफे खोल्न चाहनेका लागि पर्फेक्ट रहेछ नि।
4: हो नि, इन्टरनेसनल स्ट्यान्डर्ड ट्रेनिङ, अनुभवी ट्रेनर र प्र्याक्टिकल क्लासले गर्दा सिक्न अझै सजिलो हुन्छ।
3: म पनि जोइन गर्छु अब त। काठमाडौँ बेकरी एन्ड बारिस्ता ट्रेनिङ सेन्टर 24 कोठी भरतपुर। फोन 98550333638, 97055333338 र 97055333349। सिप सिकौँ, सफल बनाऊ।

0: सम्पर्क भरतपुर 4 लङ्कु 24 कोटीदेखि 2 किलोमिटर पश्चिम, मोबाइल 98457 28 156, 98513 15504।
1: उत्कृष्ट अनि विश्वासिलो सेवाका लागि तपाईँको प्रतीक्षामा सोफा हब चितवन।
2: क्यान्सर को उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट मा
3: सुविधा सम्पन्न भवन र अत्याधुनिक प्रविधि सहित सम्पूर्ण क्यान्सर उपचारका लागि अति विश्वसनीय सीएमसी क्यान्सर इन्स्टिच्युट।
2: नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्टको ट्रु बिम मेसिन भएको 16 काउच र हाइपर आर्प लगायतका अति आधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी, टाउको तथा मुखको क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशयको क्यान्सर, रगतमा हुने क्यान्सर लगायत सबै किसिमका क्यान्सरहरूको पहिचान तथा उपचार गरिन्छ।
3: सरकारी अस्पतालको शुल्कमा उपचार गरिनुको साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि रहेको छ।
2: आफू वा नजिकका कोही कसैलाई क्यान्सर भएको शंका लागेमा विशेषज्ञ चिकित्सकहरूलाई आजै भेट्नुहोस्।
3: सम्पर्क सीएमसी क्यान्सर इन्स्टिच्युट, फोन 0554943334955।
2: क्यान्सरलाई हराएर जीवनलाई जित्ने हिम्मतको सहारा सीएमसी क्यान्सर इन्स्टिच्युट। क्यान्सर को उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट मा
3: सुविधा सम्पन्न भवन र अत्याधुनिक प्रविधि सहित सम्पूर्ण क्यान्सर उपचारका लागि अति विश्वसनीय सीएमसी क्यान्सर इन्स्टिच्युट।
2: नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्टको ट्रु बिम मेसिन भएको 16 काउच र हाइपर आर्प लगायतका अति आधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी, टाउको तथा मुखको क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशयको क्यान्सर, रगतमा हुने क्यान्सर लगायत सबै किसिमका क्यान्सरहरूको पहिचान तथा उपचार गरिन्छ।
3: सरकारी अस्पतालको शुल्कमा उपचार गरिनुको साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि रहेको छ।
2: आफू वा नजिकका कोही कसैलाई क्यान्सर भएको शंका लागेमा विशेषज्ञ चिकित्सकहरूलाई आजै भेट्नुहोस्।
3: सम्पर्क सीएमसी क्यान्सर इन्स्टिच्युट, फोन 0554943334555।
2: क्यान्सरलाई हराएर जीवनलाई जित्ने हिम्मतको सहारा सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: शरीर फुलेर झ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले। अनि दबाई लिएर आएँ र जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले पनि। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरौँ।
5: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भनी सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै गऱ्यौँ।
6: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0556 595 174, मोबाइल 98550 50 934।
7: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
8: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
7: मनमोहक दृश्यावलोकनका साथ सरल र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
8: पवित्र देवघाट धाम कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोक मौला काली।
7: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
8: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार गैंडाकोट 1 नवलपुर।

0: ते संबंध गास ज्ञान मसाला ज्ञान मसाला।
1: हरियाली गार्डन र प्राकृतिक सौन्दर्य सहितको शान्त ठाउँ इला कम्फर्ट हरकपुर।
2: हरा भरा वातावरण, विशाल स्विमिङ पुल र मनमोहक माहौलले यहाँ बिताएको हरेक पललाई बनाउँछ विशेष।
1: विवाह, व्रतबन्ध, हल्दी, मेहेन्दी, ब्याचलर पार्टीदेखि सभा सम्मेलन र सेमिनारसम्म सबै कार्यक्रमका लागि पर्फेक्ट भेन्यु इला कम्फर्ट हरकपुर।
2: अर्गानिक खेतीबाट प्राप्त ताजा साग सब्जी, स्वच्छ वातावरण र आधुनिक सुविधा सहित इला कम्फर्ट हरकपुरले बनाउनेछ तपाईँका यादहरू अझ अविस्मरणीय।
1: इभी फास्ट चार्जिङ सुविधा सहित माटोको चुलोमा पकाइएका लोकल परिकारहरू अनि नारायणीको ताजा माछा,
2: लग्जरी प्रकृति र आतिथ्यको आनन्द भरपूर इला कम्फर्ट हरकपुर, गैंडाकोट 12 नवलपुर। सम्पर्क 0785905557 98550771।
3: शरीर फुलेर झ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले पनि। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलाचो नगरौँ।
4: पहिला मलाई विश्वास लाग्थेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुन, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
5: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0556951174, मोबाइल 98550505934,

0: वात्सल्य भरतपुर क्लिनिक 24 कोठी भरतपुर फर्टिलिटी होप लाइन 01-597-0611
1: विश्वका 16 देशमा सञ्चालन 55 भन्दा बढी आफ्नै कार्यालयहरू सहितको विश्वसनीय स्टडी एब्रोड कन्सल्टेन्ट AECC ग्लोबल
2: अस्ट्रेलिया युके USA न्यूजील्यान्ड क्यानाडा लगायत अन्य देशहरूमा उच्च शिक्षा अध्ययनको लागि जाने सोच्दै हुनुहुन्छ भने यो ग्लोबल फ्युचर स्टार्स विथ AECC ग्लोबल
1: सर्टिफाइड काउन्सलर्स
2: IELTS PT एन्ड ड्युओलिङ्गो प्रिपरेशन
1: नो सर्भिस चार्ज साथै उत्कृष्ट भिजा सक्सेस रेट भएको
2: सन्त कोमल बिल्डिङ सही चोक नारायणगढ
1: फोन 0565900019
2: ACC छ त विश्वास छ

0: Rico e Leponia. Extreme energy drink.
1: शरीर खुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन क्या। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले पनि। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलाको नगरौँ।
2: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थेँ। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
3: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0556951474, मोबाइल 98550509034।
4: सोफा हब चितवन,
5: गुणस्तरीय फर्निचर सुपथ मूल्यमा पाइने चितवनको विश्वासिलो ठाउँ सोफा हब चितवन।
4: खरिद एक पटक, वारेन्टी 10 वर्ष, अनि ढुक्क हुनुहोस् वर्षौं वर्ष।
5: हामी सोफाहरू यस कारण दिन सक्छौ सुपथ मूल्यमा,
4: आफ्नै कारखाना र सोरुम एकै ठाउँमा,
5: उच्च गुणस्तरको काठ, फर्म र कपडा, मध्यस्थकर्ता बिना नै सिधा सम्पर्कद्वारा कारखानामा,
4: घर, कार्यालय या आफ्नो कुनै पनि व्यवसायका लागि आवश्यक फर्निचर अब सोफा हबमा।
5: अर्डर अनुसार तपाईँले खोजे जस्तै अनि रोजे जस्तै फर्निचरका लागि हामीलाई सम्झनुहोस्।
4: देशभर डेलिभरीको सुविधा, चितवन र आसपासमा निशुल्क
5: सम्पर्क, भरतपुर 4 लङ्कु, 24 कोटीदेखि 2 किलोमिटर पश्चिम, मोबाइल 98457828156, 98513154।
4: उत्कृष्ट अनि विश्वासिलो सेवाका लागि तपाईँको प्रतीक्षामा सोफा हब चितवन।
6: एउटै छानामुनि उनदेखि सुनसम्म पाइने
7: लोकमान प्लाजा, लोकमान प्लाजा,
6: बिना झन्झट एउटै बिल्डिङमा आफूलाई चाहिएको सम्पूर्ण सामान खरिद गर्न सकिने ठाउँ
7: लोकमान प्लाजा,
6: लोकमान प्लाजा, लोकमान प्लाजा, मिलन रोड, नारायणगढ, फोन नम्बर 0556520212।
8: हेरिमाल, विदेशबाट आएपछि पहिलोचोटि हिजो रोहनको विवाहमा ज्वन्त गइयो, खुब रमाइलो भयो यार। फेरि त्यसले लगाएको कोट प्यान्ट देख्दा त मलाई पनि सिलाउ सिलाउ जस्तो लाग्यो। भने जन्तीमा पनि दुलाहाको भन्दा कोट प्यान्ट के बढी प्रशंसा गर्ने, कहाँ सिलाएछ त्यसले त्यति राम्रो कोट प्यान्ट।
9: ल तँलाई के थाहा, त विदेश गएपछि कति चेन्ज भइसक्यो नारायणगढ। थियो नि पहिलाको काठमाडौँ टेलर, अहिले त नयाँ व्यवस्थापनका साथ सही चोक मिलन रोड स्थित नारायणी सपिङ कम्प्लेक्सभित्र खुलेको छ नि त। त्यहाँ उच्च स्तरीय आकर्षक सुरका कपडाहरू पाउनुको साथै ग्यारेन्टीका साथ सिलाइ पनि गरिन्छ। मेरो बिहेमा पनि त्यही सिलाएको, अनि अहिले रोहनले पनि त्यही सिलाएको त हो नि।
8: हो र, त्यसो भए म पनि आजै जान्छु काठमाडौँ टेलर्समा सुट सिलाउन।
10: हजुर, हामी कहाँ सुटका कपडा, सर्टका कपडा, जाडोको लागि उलन सर्टको कपडा, कटराइज पाइन्टका कपडाहरू सुपथ मूल्यमा पाइनुका साथै आकर्षक डिजाइनमा ग्यारेन्टीका साथ सिलाइ गरिन्छ।
11: सम्पर्क काठमाडौँ टेलर्स, नारायणी सपिङ कम्प्लेक्सको ग्राउन्ड फ्लोर, शहीद चोक मिलन रोड, नारायणगढ, मोबाइल नम्बर 98450775535, प्रोप्राइटर रत्नलाल गोतामे।

0: सिनर्जी एफएम 91.6 चितवनको आवाज
1: शान्त अनि मनोरम पारिवारिक वातावरणमा सुविधा सम्पन्न रेस्टुरेन्ट सहित स्वादिष्ट परिकारका लागि सिसई पार्क भिलेज
2: प्राकृतिक सौन्दर्य सँगै आनन्ददायी बसाई अनि परिकारको मजा सिसई पार्कमा
3: विवाह व्रतबन्ध सभा सेमिनार तालिम गोष्ठी लगायतका कार्यक्रमहरू गर्दै हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्
2: वातानुकूलित हल र डिलक्स रुम
3: हात्ती ढुङ्गा तथा जीप सफारी
2: स्विमिङ पुल
3: थारू सांस्कृतिक नृत्य
2: अर्गानिक खाना र नास्ता
3: चिल्ड्रेन्स पार्क सहित पर्याप्त पार्किङको सुविधा
2: साथै सहकारी शैक्षिक भ्रमण लगायत समूहमा आउनेहरूका लागि विशेष छुट
1: सम्पर्क सिसे पार्क भिलेज रत्नगर 9 चितवन नारायणगढ हुँदै टिकोली जंगल पारी गणेश चोकदेखि 1.5 किलोमिटर दक्षिण तर्फ फोन 0656 564 56 मोबाइल 98024 39321
4: शरीर खुलेर ढ्याकुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नुको ठेगानै थिएन कि वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले अनि दबाई लिएर आएँ जमानी फर्केछ पहिला जस्तो थियो मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले मैले जस्तो त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो त्यसलाई कसैले पनि हेलाथो नगरौँ
5: पहिला मलाई विश्वास लाग्छ यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई बाबाले जान्छु भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने जडीबुटीले के होला र भन्ने सोध्थ्यो पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो अनि गएर ल्याउनु भयो खानुभयो पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ
1: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन फोन 0656 595 1074 मोबाइल 98550 50 934

0: वात्सल्य भरतपुर क्लिनिक 24 कोठी भरतपुर फर्टिलिटी होप लाइन 01-597-06-11
1: सोफा हब चितवन
2: गुणस्तरीय फर्निचर सुपथ मूल्यमा पाइने चितवनको विश्वासिलो ठाउँ सोफा हब चितवन
1: खरीद एक पटक वारेन्टी 10 वर्ष अनि ढुक्क हुनुहोस् वर्षौं वर्ष
2: हामी सोफाहरू यस कारण दिन सक्छौ सुपथ मूल्यमा
1: आफ्नै कारखाना र शोरूम एकै ठाउँमा
2: उच्च गुणस्तरको काठ फर्म र कपडा मध्यस्थकर्ता बिना नै सिधा सम्पर्कद्वारा कारखानामा
1: घर कार्यालय या आफ्नो कुनै पनि व्यवसायका लागि आवश्यक फर्निचर अब सोफा हबमा
2: अर्डर अनुसार तपाईँले खोजे जस्तै अनि रोजे जस्तै फर्निचरका लागि हामीलाई सम्झनुहोस्
1: देशभर डेलिभरीको सुविधा चितवन र आसपासमा निशुल्क
2: सम्पर्क भरतपुर 4 लङ्कु 24 कोटीदेखि 2 किलोमिटर पश्चिम मोबाइल 98-457-28-156 98-513-15-504
1: उत्कृष्ट अनि विश्वासिलो सेवाका लागि तपाईँको प्रतीक्षामा सोफा हब चितवन
3: अहिले 2 बजेको छ
4: टाइम चेक का साथमा केक भनेकै काठमाडौँ बेकरी अ फ्रेश बेकरी इन टाउन साथै
5: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
6: एग्जाम पछिको फुर्सदमा के गर्ने होला भनेर सोचिरहेको छु म त तिमी त निकै बिजी छौ नि
7: म त अहिले बारिस्टा र बेकरी ट्रेनिङ लिइरहेकी छु
6: हो र कहाँबाट नि
7: काठमाडौँ बेकरी एन्ड बारिस्टा ट्रेनिङ सेन्टर 24 कोठी भरतपुरमा एकदमै प्रोफेशनल ट्रेनिङ सेन्टर हो नि यो त
6: के सिकाउँछ त त्यहाँ
7: एस्प्रेसो लाटे क्यापिचिनो र कफी आर्ट लगायत कफी बनाउने सम्पूर्ण कला सिकाइन्छ साथै केक पेस्ट्री मफिन जस्ता बेकरी आइटम बनाउन पनि तालिम दिइन्छ
6: असाध्यै राम्रो रहेछ तर प्र्याक्टिकल एक्सपिरियन्स पनि पाइन्छ त
7: पक्कै इन्टर्नसिपको पनि व्यवस्था छ जसले गर्दा हामीलाई हात बस्न एकदमै सजिलो हुन्छ
6: वाह त्यसो भए त विदेश जान चाहने वा आफ्नै क्याफे खोल्न चाहनेका लागि पर्फेक्ट रहेछ नि
7: हो नि इन्टरनेसनल स्ट्यान्डर्ड ट्रेनिङ अनुभवी ट्रेनर र प्र्याक्टिकल क्लासले गर्दा सिक्न अझै सजिलो हुन्छ
6: म पनि जोइन गर्छु अब त काठमाडौँ बेकरी एन्ड बारिस्ता ट्रेनिङ सेन्टर 24 कोटी भरतपुर फोन 98-550-33-338 97-055-33-338 र 97-055-33-39 सिप सिकौँ सफल बनाऊ

0: 96.6 MHz जनजनमा मन मनमा
1: हालचालको साथमा यो ट्रस्टेड कम्फर्ट पार्टनर फर एभ्री सिजन भिएरा एयर कन्डिसन

0: सिनर्जी एफएम 91.6 मेगाहर्ज इन्टरनेट अनलाइनको सिनर्जी एफएम .com.np र मोबाइल एप्लिकेशन मार्फत संसारभरिकै साथ प्रसारण भइरहेको दिउँसो 2 बजेको हालचालमा तपाईँलाई स्वागत छ। म पूजा लम्साल। शुरूआतमा अहिलेसम्मका प्रमुख प्रसंग। नेपाललाई दैनिक 18 घण्टासम्म विद्युत उपलब्ध गराउन भारतको स्वीकृति। अस्थायी आवास बनाउन नुवाकोटमा 8 स्थान प्रस्ताव। कृष्णवीरमा असोज 1 गतेदेखि यातायात सञ्चालनको तयारी। भोटेको सिबारीबारे संसदीय समिति गठनबारे आङदाम्बेको सभामुखलाई ध्यानाकर्षण। जलवायु परिवर्तनको असर न्यूनीकरण र व्यवस्थापनका लागि विश्व समुदायलाई आह्वान गरिने प्रधानमन्त्री शाहको भनाई। हावामा आयल निगमको तेल चोरी गर्दै गर्दा 2 ट्याङ्कर नियन्त्रणमा। अपहरणमा परेको 12 दिनपछि 15 महिने बच्चाको सकुशल उद्धार। नवलपुरमा श्रीमतीको हत्या आरोपमा 1 जना पक्राउ। चुनाव मार्फत हुने मतदान सीमित गर्ने ट्रम्पको प्रयास सर्वोच्चद्वारा अस्वीकृत। अमेरिकाले पहिलो पटक अन्तरिक्ष हतियार तैनात गरेको पुष्टि। इम्फाको राखीपमा ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम स्थगित।
1: जाडो होस् या गर्मी, तपाईँको दैनिकीलाई बनाउँछ अझ सहज र स्मार्ट।
2: स्मार्ट इन्भर्टर टेक्नोलोजी, कम बिजुली खपत र देशभर फैलिएको भर पर्दो सेवा, भिएरा एयर कन्डिसन। अर्डरका लागि सम्पर्क 0556976797 र 98025697997। अर्डरदेखि जडानसम्म सेवाका लागि सधैँ प्रतिबद्ध।
1: विश्वास र आरामदायी जीवनशैलीको अर्को नाम भिएरा एयर कन्डिसन।
2: Your trusted comfort partner for every season. Viera Air Condition.
0: अब हालचाल विस्तारमा। भारतले नेपालमा दैनिक 18 घण्टा विद्युत निर्यात गर्न स्वीकृति दिएको छ। भारतको विद्युत मन्त्रालयले नेपाल विद्युत प्राधिकरणलाई 13 सेप्टेम्बरदेखि 31 डिसेम्बर 2026 दैनिक 18 घण्टा विद्युत निर्यात गर्न स्वीकृति दिएको हो। भारतको विद्युत मन्त्रालयको सूचना अनुसार मुजफ्फरपुर ढल्केबर 400 केभी डिसी लाइन मार्फत 600 मेगावरसम्म र टनकपुर महेन्द्रनगर 132 केभी एसीसी लाइन मार्फत 54 मेगावटसम्म विद्युत निर्यात गर्न सकिनेछ। यसअनुसार नेपालले भारतबाट कुल 654 मेगावटसम्म विद्युत आयात गर्न पाउनेछ। भारतले दैनिक राति 12 बजेदेखि बेलुकाको 6 बजेसम्म 18 घण्टाका लागि विद्युत निर्यातको स्वीकृति दिएको हो। 2027 जनवरीदेखि नेपाललाई आवश्यक पर्ने विद्युतको परिमाणबारे भने डिसेम्बर 2026 पुनरावलोकन गरिने भारतको विद्युत मन्त्रालयले जनाएको छ। हालै नेपालमा आएको बारी पहिरोका कारण विभिन्न जलविद्युत आयोजनाका संरचनामा ठूलो क्षति पुगेपछि विद्युत उत्पादनमा कमी आएको हो। त्यसले नेपालमा आन्तरिक विद्युत माग व्यवस्थापनका लागि थप विद्युत आवश्यक पर्ने अवस्था सिर्जना भएको छ। बाढी प्रभावित नागरिकलाई अस्थायी वासस्थान बनाउन स्थानीय सरकारले केन्द्र सरकार समक्ष 8 स्थान प्रस्ताव गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रका स्थानीय सरकारका प्रमुखहरूसँग छलफल गर्नुभएको थियो। सोक्रममा नुवाकोटको विदुर नगरपालिकाले बाढी प्रभावित क्षेत्रको पुनस्थापना तथा पुननिर्माणको विस्तृत योजना समेटिएको प्रस्ताव प्रधानमन्त्री समक्ष पेश गरेको छ। मेयर राजन श्रेष्ठले सो कार्ययोजना प्रधानमन्त्री समक्ष पेश गर्नुभएको हो। सचिवालयका अनुसार प्रधानमन्त्रीले प्रस्ताव स्वीकार गर्दै संघीय सरकारले सोही अनुसार रणनीति बनाउने बताउनु भएको छ। विदुर नगरपालिकाले अस्थायी वासस्थानका लागि विदुर दश अन्तर्गत बेत्रावती क्षेत्रका लागि सुहारा डाँडा प्रस्ताव गरेको छ। विद्युत 7 अन्तर्गत तुप्ची सोले अक्करे छिपीटार क्षेत्रका लागि भित्रिनीटार र विद्युत नेपाल विद्युत प्राधिकरणको जग्गा प्रस्ताव गरिएको छ। विदुर 10 भैँसे क्षेत्रका लागि कान्नले सिरफेर प्रस्ताव गरिएको छ। विदुर 10 को 1 नम्बर पुल क्षेत्रका लागि गोरखुटार ओडा कार्यालय क्षेत्रमा प्रस्ताव गरिएको छ। विदुर 9 अन्तर्गत सिलर ट्याङ्की र बिजुराका लागि राहुलटारमा अस्थायी वासस्थान बनाउन प्रस्ताव गरिएको छ। विदुर 1 अन्तर्गत त्रिशुली ढुङ्गे क्षेत्रका लागि नेपाल विद्युत प्राधिकरणको जग्गा कुलनी प्रस्ताव गरिएको छ। विदुर 4 अन्तर्गत सिमचौर बस्तीलाई विदुर 2 को धापखेत एरियामा प्रस्ताव गरिएको छ। विदुर 5 देवीघाटलाई चन्द्रज्योति मावि र आयुर्वेद भवनमा अस्थायी वासस्थान बनाउने गरी प्रस्ताव गरिएको छ। नगरपालिकाका अनुसार यस क्षेत्रमा आँगनपुरटार गेरफिटार, मिलन चौतारा, गुम्बा डाँडा, बान्द्रे, बट्टा र हसिन टारमा तत्काल कटा नियन्त्रण गर्नुपर्ने आवश्यकता पनि देखिएको छ। यसैबीच यता प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 14 अर्ब 2 करोड

7,777 रुपियाँ जम्मा भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार पछिल्लो विवरण अनुसार विभिन्न 9 बैंकमा 10,40,943,516 जम्मा भएको हो। त्यस्तै कोषका अन्य 2 बैंकमा रहेको डलर खातामा 2,37,06,575 अमेरिकी डलर जम्मा भएको छ। पृथ्वी राजमार्ग अन्तर्गत कृष्णवीरमा पहिरो खसेर सड़क पूर्ण रूपमा अवरुद्ध भएपछि तत्काल थालिएको नयाँ ट्र्याक निर्माण अन्तिम चरणमा पुगेको छ। आइतबार भित्तातर्फको कटिङ तथा सड़क सम्याउने काम सम्पन्न गरी केही सवारी साधन परीक्षणका रूपमा आवजावत गराइएको थियो। परीक्षण सफल भएपछि नियमित सवारी साधन सञ्चालनका लागि तीव्रता दिएको हो। नयाँ ट्र्याक निर्माणको जिम्मा पाएको निर्माण कम्पनीका इन्जिनियर ईश्वर नेपालले निर्माणको काम अन्तिम चरणमा पुगेको बताउनु भएको छ। उहाँका अनुसार आज ग्राभेलिङ, स्लोप कटिङ र नाले निर्माणको काम भइरहेको छ। सम्भवतः असोज गतेदेखि पूर्ण रूपमा यातायात सञ्चालन गर्ने गरी काम अगाडि बढिरहेको उहाँले बताउनुभयो। अहिले काम अन्तिम चरणमा पुगेकाले करिब 40-50 दक्ष तथा मजदुर परिचालन गरिएको छ। आवश्यकता अनुसार ग्रेडर, रोलर र एक्सकाभेटर सहित 5-6 हेभी इक्विपमेन्ट प्रयोग भइरहेका छन्। हाल नयाँ ट्र्याकमा नदीको ग्रान प्रयोग गरी ग्राभेलिङ भइरहेको छ। नेपाली कंग्रेसका संसदीय दलका नेता विष्णुराज आङदेवेले सभापति डोलप्रसाद अर्याललाई भोटेकोशी बारेबारे उच्चस्तरीय संसदीय समिति गठनबारे ध्यान आकर्षण गराउनु भएको छ। आज सभामुखको कार्यकक्ष सिंहदरबारमा बसेको बैठकमा उहाँले भदौ 11 गतेको सर्वदलीय बैठकले गरेको निर्णय अनुसार समिति गठनको माग गर्नुभएको हो। उहाँले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम नियमित गर्न माग पनि गर्नुभएको छ। उहाँले प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभामा जाँदै गरेको विषयमा पनि आफ्ना सुझाव प्रस्तुत गर्नुभएको थियो। यसैबीच यता राज्यसभा सांसद समीक्षा बासकोटाले अस्पतालको आइसियूमा नै अन्तर्वार्ता लिनु र दिनु स्वीकृति दिनु कतिको इथिकल प्र्याक्टिस हो भनी सोध्नु भएको छ। उहाँले भोटेकोशी बाटीको सुरुङबाट निकालिएका व्यक्तिहरूको अस्पतालको आइसियू कक्षमा नै गएर मिडियामा अन्तर्वार्ता आएको विषयमा प्रश्न उठाउनु भएको हो। उहाँले विपदमा स्वास्थ्य पत्रकारिताको सीमा के हो भनेर सोध्नु भएको छ। आइसियू कक्षमा बिरामीको परिवारलाई पनि निश्चित प्रोटोकल अपनाइएर निश्चित समयमा जान दिइने भन्दै त्यहाँ अन्तर्वार्ता लिनु गम्भीर विषय भएको उहाँले बताउनुभयो। प्रधानमन्त्री बालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम तथा विपद न्यूनीकरण र व्यवस्थापनका पक्षमा विश्वव्यापी सहयोग र सहकारीका लागि आह्वान गर्ने बताउनु भएको छ। प्रधानमन्त्री शाहले मुस्ताङमा आयोजित घर पचङ जलवायु सम्मेलनका क्रममा पठाइएका शुभकामना सन्देशमा जलवायु परिवर्तनबाट हुने असरको न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी विषय विश्व समुदायको साझा जिम्मेवारी रहेकाले समाधानका लागि विश्वको ध्यान आकर्षण गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको हो। प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघको महासभामा जलवायु परिवर्तनका कारण नेपालले भोग्नु परिरहेको समस्या, क्षति र समाधान लगायतका विषयमा विश्व समुदायको ध्यान आकर्षण गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको शुभकामना सन्देशमा उल्लेख रहेको छ। भारतबाट रूपन्देही स्थित भलबारी डिपोका लागि ल्याउँदै गरिएको पेट्रोलियम पदार्थ चोरी गर्न खोजिएको अवस्थामा प्रहरीले 2 ट्याङ्कर नियन्त्रणमा लिएको छ। लुम्बिनी प्रदेश प्रहरी कार्यालय ताङबाट खटिएको टोलीले आज भैरवा स्थित सराफ आइल सेन्टरमा पेट्रोलियम पदार्थ निकालिरहेको अवस्थामा 2 ट्याङ्कर नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार भलबारी डिपोका लागि भारतबाट पेट्रोलियम पदार्थ बोकेर आएका ट्याङ्करहरू सराफ आइल सेन्टरमा पुगेका थिए। करिब 10 प्रहरीले छापा मार्दा लु 2 ख 1544 र लु 1 ख 6504 नम्बरका ट्याङ्करबाट तेल निकालिरहेको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ। प्रहरीले नियन्त्रणमा लिएका दुवै ट्याङ्करको सिल तोडिएको र पेट्रोलियम पदार्थ निकालिएको अवस्थामा भेटिएको जनाएको छ। घटनापछि ट्याङ्कर र 1 सहचालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। भलबारी डिपोका लागि भारतबाट पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्याङ्कर व्यवसायी र पेट्रोल संचालक बीचको मिलिमतमा लामो समयदेखि तेल चोरी हुने गरेको दावी केही निकटस्थ स्रोतले बताएका छन्।
धनुषाको विदिहा नगरपालिकाबाट झण्डै दुई साता अघि अपहरणमा परेका 15 महिने बालकको प्रहरीले सकुशल उद्धार गरेको छ। यही भदौ 18 गते अपहरणमा परेका विदिह छका कमलेश महतोका 15 महिने छोरा सिद्धान्तलाई गैराती विदेह 1-10 गजा क्षेत्रबाट सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो। बच्चालाई छाडेर भाग्दै गरेको अवस्थामा धनुषाको कमला नगरपालिका नौकी पुनिता देवी पासवानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपदेशक ओम प्रकाश खनालले बताउनु भएको छ। बच्चा अपहरणमा परेको सूचना पाएलगतै तालिम प्राप्त कुकुरसहित प्रहरीको टोलीले खोजी गर्दै जाँदा बच्चा राखेको ठाउँमा प्रहरी पुगेपछि बच्चालाई छाडेर भाग्न खोज्दा ती महिलालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। यसबीच यता नवलपरासी वर्तकार सुस्ता पूर्वमा श्रीमतीको हत्या आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। पक्राउ त्रिमणी गाउँपालिका 3 चिसा पानीका 43 वर्षीय शेरबहादुर विकसन उनले आफ्नै श्रीमती 40 वर्षीय उनीमाया विगमाथि खुर्पा प्रहार गरेका थिए। घटनास्थलमा नै उनीमायाको मृत्यु भएको प्रहरीले जनाएको छ। त्यसपछि शेरबहादुरलाई घरबाट नियन्त्रणमा लिई कारवाही अघि बढाइएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ। अब अन्तर्राष्ट्रिय प्रसङ्ग। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बरमा हुने संसदीय निर्वाचन अघि हुलाक मार्फत हुने मतदान मेलिन भोटिङ सीमित गर्न गरेको प्रयासलाई अमेरिकी सर्वोच्च अदालतले अस्वीकार गरेको छ। सर्वोच्च अदालतका 9 मध्ये 7 न्यायाधीशले सोमबार तल्लो अदालतको निर्णयलाई कायम राख्दै ट्रम्प प्रशासनको कार्यकारी आदेश कार्यान्वयनमा रोक लगाएको भनेर बताइएको छ। सर्वोच्चमा ट्रम्पले नियुक्त गरेका 300 रिपब्लिकन पार्टीका राष्ट्रपतिले नियुक्त गरेका न्यायाधीशको 6-3 बहुमत छ। रिपब्लिकन पार्टीका राष्ट्रपतिले नियुक्त गरिएका सामुएल अलिटो र क्लोरेन्स थोमसले भने उक्त निर्णयमा सहमति जनाउनु भएको थियो। सर्वोच्च अदालतले जारी गरेको एक अनुच्छेदको संक्षिप्त आदेशमा निर्णयको विस्तृत कारण भने खुलाइएको छैन। सर्वोच्च अदालतको निर्णयले ट्रम्पले अमेरिकी निर्वाचन प्रणालीमा व्यापक परिवर्तन गर्ने प्रयासलाई तत्कालका लागि रोकिदिएको छ। अमेरिकाले पृथ्वीको कक्षमा पहिलो पटक अन्तरिक्ष हतियार तैनात गरेको पुष्टि गरेको छ। अमेरिकाले यस्तो प्रकारको आक्रामक क्षमता रहेको स्वीकार गरेको यो पहिलो पटक हो। अमेरिकी वायुसेना सचिव ट्रोय मेक्सले शत्रुको आक्रामक कारवाहीबाट अमेरिकी सेनाको सुरक्षा गर्न अन अर्बिट हतियार आवश्यक रहेको बताउनु भएको छ। एयर स्पेस एन्ड साइबर कन्फरेन्समा बोल्दै मेकले अमेरिका बदलिदो खतराहरूको सामना गर्न तयार रहेको पनि बताउनु भएको छ। तर उहाँले अन्तरिक्ष हतियारको क्षमता वा त्यसलाई कहिले कक्षमा स्थापित गरियो भन्नेबारे विस्तृत विवरण भने दिनु भएन। वरिष्ठ सैन्य अधिकारीहरूले यसअघि नै अन्तरिक्षमा सैन्य क्षमता अभिवृद्धि गर्ने योजना रहेको बताएका छन्। उनीहरूले भविष्यको द्वन्द्वमा अमेरिकी स्याटेलाइटहरूमाथि आक्रमण गर्ने वा तिनलाई अवरुद्ध पार्ने उपायहरू विकास गरिरहेका रुसी तथा चिनिया कार्यक्रमहरूको उल्लेख गर्नुभएको छ। र अब खेल प्रसङ्ग। अखिल नेपाल फुटबल सङ्घ इन्फाले राष्ट्रिय खेलकुद परिषद राखेपमा ध्यानाकर्षण पत्र बुझाउने तथा धर्ना कार्यक्रममा स्थगित भएको छ। इन्फाले आजका लागि तय भएको कार्यक्रम विशेष कारणले अनिश्चितकालका लागि स्थगित भएको जानकारी दिएको हो। कार्यक्रम नहुनुको स्पष्ट कारण भने खुलाइएको छैन। इन्फाल निलम्बन फुकुवाका लागि कदम नचालिएको भन्दै राखेपलाई ध्यानाकर्षण बुझाउने कार्यक्रम थियो। त्यसपछि 1 घण्टा धरना बस्ने इन्फाले जनाएको थियो। गत असार 11 गते इन्फालाई फिफाले निलम्बन गरेको थियो। इन्फामा तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै फिफाले अनिश्चितकालका लागि निलम्बन गरेको हो। इन्फाले यसअघि नै निलम्बन फुकुवाको प्रयास आफ्नो पहुँचमा नभएको र फुकाको निम्ति सरकारले कार्य अघि बढाउनुपर्ने स्पष्ट पारिसकेको छ। जाँदा जाँदै अहिलेसम्मका प्रमुख प्रसङ्ग पुनः एकपटक। नेपाललाई दैनिक 18 घण्टासम्म विद्युत उपलब्ध गराउन भारतको स्वीकृति। अस्थायी आवास बनाउन नुवाकोटमा 8 स्थान प्रस्ताव। कृष्णवीरमा असोज 1 गतेदेखि यातायात सञ्चालनको तयारी। भेटेको सिबारीबारे संसदीय समिति गठनबारे आङदा बेकुक सभामुखलाई ध्यानाकर्षण। जलवायु परिवर्तनको असर न्यूनीकरण र व्यवस्थापनका लागि विश्व समुदायलाई आह्वान गरिने प्रधानमन्त्री शाहको भनाई। बाहिर हावामा आयल निगमको तेल चोरी गर्दै गर्दा 2 ट्याङ्कर नियन्त्रणमा। अपहरणमा परेको 12 दिनपछि 15 महिने बच्चाको सकुशल उद्धार। नवलपुरमा श्रीमतीको हत्या आरोपमा एकजना पक्राउ।
वार्ड मार्फत हुने मतदान सीमित गर्ने ट्रम्पको प्रयास सर्वोच्चद्वारा अस्वीकृत, अमेरिकाले पहिलो पटक अन्तरिक्ष हतियार तैनाथ गरेको पुष्टि, इन्फाको राखेपमा ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम स्थगित। अवस्थ सिनर्जी एफएम 91.6 मेगाहर्ज, इन्टरनेट अनलाइनको synergyfm.com.np र मोबाइल एप्लिकेशन मार्फत संसारभरिकै साथ प्रसारण भइरहेको दिउँसो 2 बजेको हालचालबाट बिदा हुन्छौ। नमस्कार।

0: हालचालको साथमा यो ट्रस्टेड कम्फर्ट पार्टनर फर एभ्री सिजन भिएरा एयर कन्डिसन।
1: जाडो होस् या गर्मी, तपाईँको दैनिकीलाई बनाउँछ अझ सहज र स्मार्ट।
0: स्मार्ट इन्भर्टर टेक्नोलोजी, कम बिजुली खपत र देशभर फैलिएको भरपर्दो सेवा, भिएरा एयर कन्डिसन। अर्डरका लागि सम्पर्क 0556976797 र 98025697997। अर्डरदेखि जडानसम्म सेवाका लागि सधैँ प्रतिबद्ध।
1: विश्वास र आरामदायी जीवनशैलीको अर्को नाम भिएरा एयर कन्डिसन।
0: Your trusted comfort partner for every season. Vera Air Conditioning.

0: स्वाद जसले सम्बन्ध गाँस्छ ज्ञान मसला।
1: विश्वका 16 देशमा सञ्चालन 55 भन्दा बढी आफ्नै कार्यालयहरू सहितको विश्वसनीय स्टडी एब्रोड कन्सल्टेन्ट AECC ग्लोबल
2: अस्ट्रेलिया, युके, USA, न्यूजील्यान्ड, क्यानाडा लगायत अन्य देशहरूमा उच्च शिक्षा अध्ययनको लागि जाने सोच्दै हुनुहुन्छ भने यो ग्लोबल फ्युचर स्टार्ट्स विथ AECC ग्लोबल।
1: Certified counselors,
2: IELTS, PT and Duolingo preparation.
1: No service charge, साथै उत्कृष्ट visa success rate भएको
2: सन्त कोमल बिल्डिङ सही चोक नारायण गढ।
1: फोन 0565900019।
2: ACC छ त विश्वास। पाइल्स, फिस्टुला एवं फिसर लगायतका मलद्वार सम्बन्धी बिरामीहरू तथा बाथ रोग, युरिक एसिड, साइटिका, प्यारालाइसिस एवं नसा च्यापिएको लगायतका हाड जोर्नी तथा नसा सम्बन्धी बिरामीहरूको लागि खुसीको खबर। हिमालय आयुर्वेद क्लिनिकको 6 वार्षिक उत्सवको अवसरमा भदौ 30 र 31 गते 2 दिने स्वास्थ्य शिविर। शिविरका विशेषताहरू:
1: टिकटको पैसा लाग्ने छैन,
2: औषधिमा 15% छुट,
1: आयुर्वेदमा MD गर्नुभएका डाक्टर अशोक कुमार महतोद्वारा उपचार गरिनेछ,
2: रगत, दिशा पिसाबको जाँच लगायतको ल्याब परीक्षणमा 20% छुट,
1: पाइल्स र फिस्टुलाको चार सूत्र विधिबाट उपचार गर्नु परेमा 50% छुट हुनेछ,
2: हाड जोर्नी तथा नसा सम्बन्धी बिरामीहरूको पञ्चकर्म विधिले उपचार गर्नु परेमा 50% छुट। शिविर हुने मिति यही भदौ 30 र 31 गते, समय बिहान 10 बजे बेलुका 5 बजेसम्म।
1: शिविर हुने स्थान हिमालय आयुर्वेद क्लिनिक, पोखरा बस पार्क, नारायणगढ़, चितवन। सम्पर्क नम्बर 98419181130, 98181483141।

0: toilet pony, yeah. Extreme energy drink.
1: हरियाली गार्डन र प्राकृतिक सौन्दर्य सहितको शान्त ठाउँ इला कम्फर्ट हरकपुर
2: हरा भरा वातावरण विशाल स्विमिङ पुल र मनमोहक माहौलले यहाँ बिताएको हरेक पललाई बनाउँछ विशेष
1: विवाह व्रतबन्ध हल्दी मेहेन्दी ब्याचलर पार्टीदेखि सभा सम्मेलन र सेमिनार सम्म सबै कार्यक्रमका लागि पर्फेक्ट भेन्यू इला कम्फर्ट हरकपुर
2: अर्गानिक खेतीबाट प्राप्त ताजा साग सब्जी स्वच्छ वातावरण र आधुनिक सुविधा सहित इला कम्फर्ट हरकपुरले बनाउनेछ तपाईँका यादहरू अझ अविस्मरणीय
1: इभी फास्ट चार्जिङ सुविधा सहित माटोको चुलोमा पकाइएका लोकल परिकारहरू अनि नारायणीको ताजा माछा
2: लग्जरी प्रकृति र आतिथ्यको आनन्द भरपूर इला कम्फर्ट हरकपुर गैंडाकोट 12 नवलपुर सम्पर्क 078-590-557 98-550-77-169
3: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थिएँ हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले अनि दबाई लिएर आएँ र जमानी फर्केछ पहिला जस्तो थियो मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो त्यसलाई कसैले पनि हेलातो नगरोस्
4: पहिला मलाई विश्वास लागेन यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई बाबाले जान्छु भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने जडीबुटीले के होला र भन्ने सोध्थेँ पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो अनि गएर ल्याउनु भयो खानुभयो पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ
5: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन फोन 0656-595-174 मोबाइल 98-550-50-934
6: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमा सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन् नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30
7: 24 hours with you.

0: शान्त अनि मनोरम पारिवारिक वातावरणमा सुविधा सम्पन्न रेस्टुरेन्ट सहित स्वादिष्ट परिकारका लागि सिसई पार्क भिलेज।
1: प्राकृतिक सौन्दर्य सँगै आनन्ददायी बसाई अनि परिकारको मजा सिसई पार्कमा।
2: विवाह, व्रतबन्ध, सभा, सेमिनार, तालिम, गोष्ठी लगायतका कार्यक्रमहरू गर्दै हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्।
1: वातानुकूलित हल र डिलक्स रूम,
2: हात्ती ढुङ्गा तथा जीप सफारी,
1: स्विमिङ पुल,
2: थारू सांस्कृतिक नृत्य,
1: अर्गानिक खाना र नास्ता,
2: चिल्ड्रेन्स पार्क सहित पर्याप्त पार्किङको सुविधा,
1: साथै सहकारी शैक्षिक भ्रमण लगायत समूहमा आउनेहरूका लागि विशेष छुट।
0: सम्पर्क सिसे पार्क भिलेज, रत्नगर 9 चितवन, नारायणगढ हुँदै टिकोरी जंगल पारी गणेश चोकदेखि 1.5 किलोमिटर दक्षिण तर्फ। फोन 0656 564 56, मोबाइल 98024 2931।

0: स्वाद जसले सम्बन्ध गाँस्छ ज्ञान मसला।
1: विश्वका 16 देशमा सञ्चालन 55 भन्दा बढी आफ्नै कार्यालयहरू सहितको विश्वसनीय स्टडी एब्रोड कन्सल्टेन्ट AECC ग्लोबल
2: अस्ट्रेलिया, UK, USA, न्यूजील्यान्ड, क्यानाडा लगायत अन्य देशहरूमा उच्च शिक्षा अध्ययनको लागि जाने सोच्दै हुनुहुन्छ भने यो ग्लोबल फ्युचर स्टार्स विथ AECC ग्लोबल।
1: Certified counselors,
2: IELTS, PT and Duolingo preparation.
1: No service charge, साथै उत्कृष्ट भिजा सक्सेस रेट भएको
2: सन्त कोमल बिल्डिङ सही चोक नारायण गढ।
1: फोन 0565900019।
2: ACC छ त विश्वास।
3: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्दैछु। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगर।
4: पहिला मलाई विश्वास लागेन, यस्तो हस्पिटलको दबाईले त सन्चन हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छु भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
5: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन। फोन 0556951174, मोबाइल 98550509034।
6: हरियाली गार्डन र प्राकृतिक सौन्दर्य सहितको शान्त ठाउँ इला कम्फर्ट हरकपुर।
7: हरा भरा वातावरण, विशाल स्विमिङ पुल र मनमोहक माहौलले यहाँ बिताएको हरेक पललाई बनाउँछ विशेष।
6: विवाह, व्रतबन्ध, हल्दी, मेहेन्दी, ब्याचलर पार्टीदेखि सभा सम्मेलन र सेमिनार सम्म सबै कार्यक्रमका लागि पर्फेक्ट भेन्यू इला कम्फर्ट हरकपुर।
7: अर्गानिक खेतीबाट प्राप्त ताजा साग सब्जी, स्वच्छ वातावरण र आधुनिक सुविधा सहित इला कम्फर्ट हरकपुरले बनाउनेछ तपाईँका यादहरू अझ अविस्मरणीय।
6: इभी फास्ट चार्जिङ सुविधा सहित माटोको चुलोमा पकाइएका लोकल परिकारहरू अनि नारायणीको ताजा माछा,
7: लग्जरी प्रकृति र आतिथ्यको आनन्द भरपूर इला कम्फर्ट हरकपुर, गैंडाकोट 12 नवलपुर। सम्पर्क 0785905557, 98550771.
8: ओहो, ल क्यामेराम्यान खसेछ, हत्तेरिका हात खुट्टा दुवै भाँचे जस्तो छ। ल होस् पनि छैन, तुरुन्तै काठमाडौँ लानु पर्यो, हेलिकप्टर चार्टर गरेर मगाइहाल त।
9: पर्ख दीपक,
8: किन
9: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्तिहाल्नु पर्छ र? वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे घरको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
8: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
10: हजुर, हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा ICU सेवा उपलब्ध गराइन्छ।
11: थप जानकारीको लागि NPI नारायणी सामुदायिक हस्पिटल, फोन नम्बर 0556938117, 0556938211, 0556938401 र 0556938514, मोबाइल नम्बर 98442096131।
12: Synergy FM 91.6 MHz.

0: त कति निष्ठुरी रहेछौ है। मेरो याद बल्ल आयो तिमीलाई। कृष्ण, तिमी त बुढो पो भएछौ त।
1: आफ्नो गाला चौरी परेको देखेछु। हेर त, अहिले पनि उस्तै हिरो देखिन्छ।

0: कृष्ण, तिमीले मलाई कति माया गर्छौ?
1: कृष्णले राधालाई जति, मुनाले मदनलाई जति, भन्दा पनि आज बढी म स्वतः कति गर्छु।

0: राधा, मैले मेरो बाचा पुरा गरेँ। यो जुनीमा त तिम्रो भन्न सकिनँ, अर्को जुनी मेरै भन्नुभयो।
1: कृष्ण सुन न,
0: मलाई सबै कुरा थाहा छ, केही नभन।
1: मलाई माफ गर्दै है कृष्ण, न बुवा आमाको वचन तोड्न सक्छु, न तिमीलाई बिर्सिन सक्छु।
0: बस है, म जान्छु।
1: तिमी कहाँ जान लागेको, कहिले फर्किन्छौ?
0: कहाँ जान्छु, कहिले फर्किन्छु, केही थाहा छैन। बस एउटा कुरा यति मात्र थाहा छ कि मेरो अन्तिम श्वास तिम्रै काखमा जानेछ।

0: के तपाईँ नयाँ घर तथा कार्यालय बनाउँदै हुनुहुन्छ? आफूले भने जस्तै फर्निचर तयार गरी घर अनि अफिस सजाउने तपाईँको चाहना पूरा गर्ने विश्वासिलो विकल्प भनेकै सोफा हब चितवन हो। अब सोफा, कुर्सी, टेबल, दराज, पलङ, डाइनिङ टेबल, किचन क्याबिनेट, टिभी क्याबिनेट, अफिस डेस्क, रिसेप्सन टेबल, पुस्तकालय र्याक, स्टडी टेबल, पसल काउन्टर, होटल रेस्टुरेन्ट र स्टेज सेटअपदेखि हरेक ठाउँका लागि आवश्यक फर्निचर आफ्नै अगाडि भने जस्तै गरी तयार गर्न सम्झनुहोस् सोफा हब चितवनलाई। यी सामानहरू अर्डर अनुसार फ्याक्ट्रीमै र हाम्रा मिस्त्रीहरू तपाईँको बन्दै गरेको घर, कार्यालय या कुनै पनि संघ संस्थामा गई तयार गर्नेछन्। हरेक ठाउँमा सम्पूर्ण डिजाइनका फर्निचरहरू आफ्नै अगाडि भने जस्तै गरी तयार गर्न सम्झनुहोस् सोफा हब चितवनलाई। सोफा हब चितवन, भरतपुर चार लङ्खु, फोन 9847528156।
1: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
2: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
1: मनमोहक दृश्यावलोकनका साथ सरल र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
2: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
1: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
2: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1, नवलपुर।
3: एक्जाम पछिको फुर्सदमा के गर्ने होला भनेर सोचिरहेको छु म त। तिमी त निकै बिजी छौ नि।
4: म त अहिले बारिस्टा र बेकरी ट्रेनिङ लिइरहेकी छु।
3: हो र, कहाँबाट नि?
4: काठमाडौँ बेकरी एन्ड बारिस्टा ट्रेनिङ सेन्टर, 24 कोठी, भरतपुरमा। एकदमै प्रोफेसनल ट्रेनिङ सेन्टर हो नि यो त।
3: के सिकाउँछ त त्यहाँ?
4: एस्प्रेसो, लाटे, क्यापिचिनो र कफी आर्ट लगायत कफी बनाउने सम्पूर्ण कला सिकाइन्छ। साथै केक, पेस्ट्री, मफिन जस्ता बेकरी आइटम बनाउन पनि तालिम दिइन्छ।
3: असाध्यै राम्रो रहेछ। तर प्राक्टिकल एक्सपिरियन्स पनि पाइन्छ त?
4: पक्कै, इन्टर्नसिपको पनि व्यवस्था छ, जसले गर्दा हामीलाई हात बस्न एकदमै सजिलो हुन्छ।
3: वाह, त्यसो भए त विदेश जान चाहने वा आफ्नै क्याफे खोल्न चाहनेका लागि पर्फेक्ट रहेछ नि।
4: हो नि, इन्टरनेसनल स्ट्यान्डर्ड ट्रेनिङ, अनुभवी ट्रेनर र प्र्याक्टिकल क्लासले गर्दा सिक्न अझै सजिलो हुन्छ।
3: म पनि जोइन गर्छु अब त। काठमाडौँ बेकरी एन्ड बारिस्ता ट्रेनिङ सेन्टर, 24 कोठी, भरतपुर। फोन 9855033338, 9705533338 र 9705533349। सिप सिकौ, सफल बनाऊ।

विश्वासै दिल्लीमै जलाग्रस्तता आयोजनाको सुरुमा बाढीपछि फसेका खबरनाको खोज तथा उद्धार प्रयास भइरहेको छ। कुरुङभित्र जिल्लाको काम भएको र पानीका कारण उद्धार कार्य चुनौतीपूर्ण भए पनि उद्धार टोलीले निरन्तर काम गरिरहेको राष्ट्रपाका सांसद एवं इन्जिनियर श्रीराम रूपाले सामाजिक सञ्जाल मार्फत जानकारी दिनुभएको छ। वाकान्तर पछिल्लो दुई दिनदेखि कुरुङभित्र 24 घण्टा उद्धारको प्रयास भइरहेको छ। अहिले कुरुङको झन्डै 150 मिटर भाग पानीको जलमग्न छ। पानीको सतह घटाउन शक्ति पम्प प्रयोग गर्ने तयारी भइरहेको छ। पानीको सतह घटेपछि नेपाली सेनाको तालिम प्राप्त उद्धार टोलीलाई कुरुङको थप भित्री भागसम्म पुग्ने सर्ने प्रस्ताव गरिएको छ। भोटेपछि बाढीमा परेर 34 देशका 660 विदेशी पर्यटक बेपत्ता भएका छन्। पर्यटन विभागका घटना अधिकारी सुरेश घिमिरेले विभिन्न कम्पनी मार्फत कैलाश मानसरोवर र जनौषधि मेलाका लागि गोर्खाकुण्ड गएका 660 विदेशी पर्यटक बेपत्ता भएको बताउनु भएको छ। बेपत्ता भएका विदेशी पर्यटकमध्ये 269 जना पुरुष, 329 महिला र 9 लिङ्ग परीक्षा नभएका नागरिक रहेका छन्। बेपत्ता भएका विदेशी नागरिकमध्ये 70% धेरै प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले भेटेको गाडीमा बेपत्ता भएका व्यक्तिका परिवारको डिएनए परीक्षणको प्रतिवेदन फ्रीको उपलब्ध गराउने माग गरेका छन्। बैठकको आकस्मिक समयमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुश्रीले बाढीमा बेपत्ता भएका व्यक्तिका परिवारले डिएनए परीक्षणको प्रतिवेदन कहिले आउँछ भनेर प्रश्न गर्न थालेको बताउनुभयो। उहाँले पीडित परिवारको अन्यल अन्त्य गर्न परीक्षणको प्रतिवेदन यथाशीघ्र उपलब्ध गराउन माग गर्नुभयो। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राणा मगरले विपदमा परेका नागरिकका लागि मानसिक स्वास्थ्य उपचार सहित आवश्यक सेवाको व्यवस्था गर्न सरकारको ध्यान आकर्षण गराउनु भएको छ। यस्तै एमालेका सांसद देवेन्द्र बहादुर महरले भोटेकोसी बाढीमा बेपत्ता भएकाहरूको पीडा झन जटिल बन्दै गएको भन्दै खोजी तथा उद्धार कार्यलाई तीव्रता दिन आग्रह गर्नुभएको छ। राजपाकी सांसद समीक्षा बास्कोटाले अस्पतालको मा बाढीमा परि घाइते भएर सघन उपचार कक्षमा रहेका बिरामीसँग अन्तर्वार्ता लिने कार्यप्रति प्रश्न उठाउँदै यसले स्वास्थ्य र सञ्चार क्षेत्रका आचार संहितामाथि गम्भीर प्रश्न खडा गरेको बताउनुभयो। काङ्ग्रेसका सांसद खड्गबहादुर बुढा, राजपाका सांसद गोविन्द पन्थी र नेपाली कम्युनिस्ट पार्टीका सांसद गोपाल शर्माले पनि बाढी पीडितको बाढी पहिरोको रोकथाम, विपद व्यवस्थापन तथा सडक दुर्घटनामा बढ्दो जोखिम न्यूनीकरणमा सरकारले प्रभावकारी कदम चाल्नुपर्ने बताउनु भएको छ। नेपाली काङ्ग्रेसले विपदपछिको राहत उद्धार तथा पुनस्थापनाको काम प्रभावकारी र पारदर्शी बनाउन संसदीय उच्चस्तरीय समिति गठन गर्न सभामुखको ध्यान आकर्षण गराएको छ। काङ्ग्रेस संसदीय दलका नेता भीष्मराज आङदाम्बेले आज सभामुख गोलप्रसाद अर्याललाई भेटेर विपद व्यवस्थापनका लागि तत्काल संसदीय उच्चस्तरीय समिति गठन गर्न माग गर्नुभएको छ। आङदाम्बेले विपद आएको 17-18 दिन बितिसक्दा पनि सर्वदलीय बैठकमा उठाएको समिति गठनको विषय कार्यान्वयनमा आउन नसकेको बताउनुभएको छ। हुलाकी राजमार्ग अन्तर्गत झापा जिल्लाको झापा गाउँपालिका 2 र गौरीगञ्ज गाउँपालिका 1 जोड्ने कन्काई पुल 14 वर्षसम्म अलपत्र पार्ने निर्माण कम्पनी पप्पू महादेव खिम्की संयुक्त उपक्रम जेबीलाई सरकारले झन्डै 2 अर्ब रुपियाँ जरिवाना तिराउनु भएको छ। हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जहरीले सार्वजनिक खरिद ऐन बमोजिम 1,99,12,58,775 रुपियाँ सरकारी राजस्व खातामा दाखिला गर्न 35 दिने सार्वजनिक सूचना निकालेको छ। तोकिएको समयभित्र रकम दाखिला नगरे निर्माण कम्पनीको चलअचल सम्पत्ति रोका गरी सरकारी बाँकी सरह तहसिल कार्यालय मार्फत असुल उपर गरिने कार्यालयले जनाएको छ। 2068 साल जेठ 31 गते 723 मिटर लामो कन्काई पुल निर्माणका लागि 34,09,00,000 रुपियाँ

0: ठेक्का सम्झौता भएको हो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोस्।
1: हरियाली गार्डन र प्राकृतिक सौन्दर्य सहितको शान्त ठाउँ इला कम्फर्ट हरकपुर।
2: हरा भरा वातावरण, विशाल स्विमिङ पुल र मनमोहक माहौलले यहाँ बिताएको हरेक पललाई बनाउँछ विशेष।
1: विवाह, व्रतबन्ध, हल्दी, मेहेन्दी, ब्याचलर पार्टीदेखि सभा सम्मेलन र सेमिनार सम्म सबै कार्यक्रमका लागि पर्फेक्ट भेन्यू इला कम्फर्ट हरकपुर।
2: अर्गानिक खेतीबाट प्राप्त ताजा साग सब्जी, स्वच्छ वातावरण र आधुनिक सुविधा सहित इला कम्फर्ट हरकपुरले बनाउनेछ तपाईँका यादहरू अझ अविस्मरणीय।
1: इभी फास्ट चार्जिङ सुविधा सहित माटोको चुलोमा पकाइएका लोकल परिकारहरू अनि नारायणीको ताजा माछा,
2: लग्जरी प्रकृति र आतिथ्यको आनन्द भरपूर इला कम्फर्ट हरकपुर, गैंडाकोट 12 नवलपुर। सम्पर्क 078-590-557, 98550-77169।

संस्था का प्रवक्ता परिनाज परीक्षक ओम प्रकाश नाले बताना है। आज दिवसो तराईका धेरै ठाउँमा तापक्रम 30 डिग्री सेल्सियसभन्दा माथि मापन भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भदौको अन्तिमतिर आइपुग्दा पनि तराई क्षेत्रमा गर्मी छ। आज दिउँसो तराईका विभिन्न ठाउँमा अधिकतम तापक्रम 35 डिग्री सेल्सियससम्म पुगेको छ। विशेष गरी धनगढी नेपालगञ्ज भैरवा र सिमरातर्फ अधिकतम तापक्रम 36 डिग्री सेल्सियससम्म पुगेको अनुमान छ। पहाडी क्षेत्रमा समेत कतिपय ठाउँमा तापक्रम तुलनात्मक रूपमा उच्च रहेको छ। तराई क्षेत्रमा तापक्रम बढेसँगै दिउँसोको समयमा गर्मी र तातो हावा महसुस हुन सक्ने भएकाले आवश्यक सावधानी अप्नाउन मौसम विभागले सुझाव दिएको छ। अब विदेशको खबर। अमेरिकाले पृथ्वीको कक्षामा पहिलोपटक अन्तरिक्ष हतियार तैनाथ गरेको पुष्टि गरेको छ। अमेरिकाले यस्तो प्रकारको आक्रामक क्षमता रहेको स्वीकार गरेको यो पहिलोपटक हो। अमेरिकी वायुसेना सचिव ट्रोय मेन्टले शत्रुको आक्रामक कारबाहीबाट अमेरिकी सेनाको सुरक्षा गर्न अन अर्बिट हतियार आवश्यक रहेको बताउनु भएको बिबिसीले उल्लेख गरेको छ। हिजो आयोजित एयर स्पेस एन्ड साइबर कन्फरेन्समा बोल्दै मेकन्सले अमेरिका बदलिएको खतराहरूको सामना गर्न तयार रहेको बताउनुभयो। तर उहाँले अन्तरिक्ष हतियारको क्षमता वा त्यसलाई अहिले कहिले कक्षामा स्थापित गरियो भन्नेबारे विस्तृत विवरण भने दिन भएन। अमेरिकालाई क्षेपास्त्र र अन्य हवाई खतराहरूबाट जोगाउन प्रतिरक्षा प्रणालीको एक महत्त्वपूर्ण अङ्गका रूपमा योजना गरिएको गोल्डेन होममा अन्तरिक्ष आधारित क्षमता र इन्टरसेप्टर क्षेपास्त्रहरू रहने क्रम प्रशासनले भनेको छ। सन् 1967 एक सन्धिले अन्तरिक्षको कक्षमा आम विनाशकारी हतियार राख्न प्रतिबन्ध लगाएको थियो। त्यसर्थ अमेरिका, रुस र चीन जस्ता प्रमुख शक्ति राष्ट्रहरूले यो सन्धिको दायराभन्दा बाहिर रहेर अन्य क्षमताहरूको विकास गर्ने प्रयास गरिरहेका छन्। अब खेल खबर। अस्ट्रेलियाका चर्चित क्रिकेटर डेभिड वार्नर नेपाल प्रिमियर लिग एनपिएल क्रिकेट खेल्न नेपाल आउनुभएका छन्। एनपिएलको टोली काठमाडौँ गोर्खाजले तेस्रो संस्करणका लागि वार्नरलाई अनुबन्ध गरेको सामाजिक सञ्जाल मार्फत जनाएको छ। 39 वर्षीय डेभिड वार्नर एनपिएल खेल्न आउने अहिलेसम्मकै चर्चित विदेशी खेलाडी हुन्। यसअघि पहिलो संस्करणमा कर्णाली एक्सले भारतका शेखर धवन, दोस्रो संस्करणमा विराटनगर किङ्सले दक्षिण अफ्रिकाका पाप डु प्लेसिसलाई अनुबन्ध गरेको थियो। वार्नरले 110 टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा 1 शतक र 28 अर्धशतक सहित 3,277 रन बनाएका छन्। यसै उनले समग्र 439 टी20 क्रिकेटमा 10 शतक र 118 अर्धशतक सहित 14,284 रन बनाएका छन्। चार भन्जाङ भित्रका खबर सुरु गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। राष्ट्रसङ्घ महासभामा नेपालको जलवायु समस्या उठाउने प्रधानमन्त्री शाहको प्रतिबद्धता, जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि विश्व समुदायलाई आह्वान गर्ने, दिल्लीमै जलविद्युत आयोजनामा उद्धारको प्रयास चल्दै भोटेको सी बाढीमा 34 देशका 607 जना विदेशी पर्यटक बेपत्ता, बाढीमा दुर्गत व्यक्तिका परिवारलाई डिएनए परीक्षण प्रतिवेदन छिटो उपलब्ध गराउन सांसदहरूको माग, 14 वर्षदेखि कन्काईपुल अलपत्र पार्ने निर्माण कम्पनीलाई 2 अर्ब रुपियाँ जरिवाना तिर्न 35 दिनको समय सीमा, अमेरिकाद्वारा पहिलोपटक अन्तरिक्ष हतियार तैनात गरेको पुष्टि, बदलीको खतराहरूको सामना गर्न तयार रहेको भनाई, र अस्ट्रेलियाका डेभिड वार्नरले काठमाडौँको खाजबाट एनपिएल खेल्नु।

0: एक्जाम पछिको फुर्सदमा के गर्ने होला भनेर सोचिरहेको छु म त। तिमी त निकै बिजी छौ नि।
1: म त अहिले बारिस्टा र बेकरी ट्रेनिङ लिइरहेकी छु।
0: हो र, कहाँबाट नि?
1: काठमाडौँ बेकरी एन्ड बारिस्टा ट्रेनिङ सेन्टर 24 कोठी भरतपुरमा। एकदमै प्रोफेसनल ट्रेनिङ सेन्टर हो नि यो त।
0: के सिकाउँछ त त्यहाँ?
1: एस्प्रेसो, लाटे, क्यापिचिनो र कफी आर्ट लगायत कफी बनाउने सम्पूर्ण कला सिकाइन्छ। साथै केक, पेस्ट्री, मफिन जस्ता बेकरी आइटम बनाउन पनि तालिम दिइन्छ।
0: असाध्यै राम्रो रहेछ। तर प्र्याक्टिकल एक्सपिरियन्स पनि पाइन्छ त?
1: पक्कै, इन्टर्नसिपको पनि व्यवस्था छ, जसले गर्दा हामीलाई हात बस्न एकदमै सजिलो हुन्छ।
0: वाह, त्यसो भए त विदेश जान चाहने वा आफ्नै क्याफे खोल्न चाहनेका लागि पर्फेक्ट रहेछ नि।
1: हो नि, इन्टरनेसनल स्ट्यान्डर्ड ट्रेनिङ, अनुभवी ट्रेनर र प्र्याक्टिकल क्लासले गर्दा सिक्न अझै सजिलो हुन्छ।
0: म पनि जोइन गर्छु अब त। काठमाडौँ बेकरी एन्ड बारिस्ता ट्रेनिङ सेन्टर, 24 कोठी भरतपुर। फोन 98550333338, 97055333338 र 97055333349। सिप सिकौ, सफल बनाऊ।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले पनि। हेर्नुहोस्, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगर।
3: पहिला मलाई विश्वास लाग्थेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थेँ। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै गऱ्यौँ।
4: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656-95-1174, मोबाइल 98-550-50-934।
5: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
6: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
5: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
6: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इला रिसोर्ट मौला काली।
5: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इला रिसोर्ट मौला काली।
6: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इला रिसोर्ट मौला काली। मौला काली केबल कार, गैंडाकोट 1, नवलपुर।

0: वात्सल्य भरतपुर क्लिनिक 24 कोठी भरतपुर फर्टिलिटी होप लाइन 01-597-0611
1: सोफा हब चितवन
2: गुणस्तरीय फर्निचर सुपथ मूल्यमा पाइने चितवनको विश्वासिलो ठाउँ सोफा हब चितवन
1: खरीद एक पटक वारेन्टी 10 वर्ष अनि ढुक्क हुनुहोस् वर्षौं वर्ष
2: हामी सोफाहरू यस कारण दिन सक्छौ सुपथ मूल्यमा
1: आफ्नै कारखाना र शोरूम एकै ठाउँमा
2: उच्च गुणस्तरको काठ फर्म र कपडा मध्यस्थकर्ता बिना नै सिधा सम्पर्कद्वारा कारखानामा
1: घर कार्यालय या आफ्नो कुनै पनि व्यवसायका लागि आवश्यक फर्निचर अब सोफा हबमा
2: अर्डर अनुसार तपाईँले खोजे जस्तै अनि रोजे जस्तै फर्निचरका लागि हामीलाई सम्झनुहोस्
1: देशभर डेलिभरीको सुविधा चितवन र आसपासमा निशुल्क
2: सम्पर्क भरतपुर 4 लङ्कु 24 कोटीदेखि 2 किलोमिटर पश्चिम मोबाइल 9847528156 9853155504
1: उत्कृष्ट अनि विश्वासिलो सेवाका लागि तपाईँको प्रतीक्षामा सोफा हब चितवन सोफा हब चितवन
3: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन् नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर थप जानकारीका लागि सम्पर्क नम्बर 9761000253

0: सम्पर्क भरतपुर 4 लङ्कु 24 कोटी देखि 2 किलोमिटर पश्चिम, मोबाइल 9847528156, 9853155504।
1: उत्कृष्ट अनि विश्वासिलो सेवाका लागि तपाईँको प्रतीक्षामा सोफा हब चितवन।

0: स्वाद जसले सम्बन्ध गाँस ज्ञान मसला ज्ञान मसला।
1: शान्त अनि मनोरम पारिवारिक वातावरणमा सुविधा सम्पन्न रेस्टुरेन्ट सहित स्वादिष्ट परिकारका लागि सिसई पार्क भिलेज।
2: प्राकृतिक सौन्दर्य सँगै आनन्ददायी बसाई अनि परिकारको मज्जा सिसई पार्कमा।
3: विवाह, व्रतबन्ध, सभा, सेमिनार, तालिम, गोष्ठी लगायतका कार्यक्रमहरू गर्दै हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्।
2: वातानुकूलित हल र डिलक्स रूम,
3: हात्ती ढुङ्गा तथा जीप सफारी,
2: स्विमिङ पुल,
3: थारू सांस्कृतिक नृत्य,
2: अर्गानिक खाना र नास्ता,
3: चिल्ड्रेन्स पार्क सहित पर्याप्त पार्किङको सुविधा,
2: साथै सहकारी शैक्षिक भ्रमण लगायत समूहमा आउनेहरूका लागि विशेष छुट।
1: सम्पर्क सिसई पार्क भिलेज, रत्नगर 9 चितवन, नारायणगढ हुँदै टिकोरी जंगल पारी गणेश चोकदेखि 1.5 किलोमिटर दक्षिण तर्फ। फोन 0656564456, मोबाइल 9894249321।
4: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 औं शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
5: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
4: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
5: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इला रिसोर्ट मौला काली।
4: केबलकार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इला रिसोर्ट मौला काली।
5: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इला रिसोर्ट मौला काली, मौला काली केबलकार, गैंडाकोट 1, नवलपुर।

0: Synergy FM 91.6 MHz.
1: शान्त अनि मनोरम पारिवारिक वातावरणमा सुविधा सम्पन्न रेस्टुरेन्ट सहित स्वादिष्ट परिकारका लागि सिसई पार्क भिलेज,
2: प्राकृतिक सौन्दर्य सँगै आनन्ददायी बसाई अनि परिकारको मजा सिसई पार्कमा।
3: विवाह, व्रतबन्ध, सभा, सेमिनार, तालिम, गोष्ठी लगायतका कार्यक्रमहरू गर्दै हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्।
2: वातानुकूलित हल र डिलक्स रूम,
3: हात्ती ढुङ्गा तथा जीप सफारी,
2: स्विमिङ पुल,
3: थारू सांस्कृतिक नृत्य,
2: अर्गानिक खाना र नास्ता,
3: चिल्ड्रेन्स पार्क सहित पर्याप्त पार्किङको सुविधा,
2: साथै सहकारी शैक्षिक भ्रमण लगायत समूहमा आउनेहरूका लागि विशेष छुट।
1: सम्पर्क सिसई पार्क भिलेज, रत्नगर 9 चितवन, नारायणगढ हुँदै टिकोली जंगल पारी गणेश चोकदेखि 1.5 किलोमिटर दक्षिण तर्फ। फोन 0656-562-456, मोबाइल 98024-2931।
4: एक्जाम पछिको फुर्सदमा के गर्ने होला भनेर सोचिरहेको छु म त। तिमी त निकै बिजी छौ नि।
5: म त अहिले बारिस्टा र बेकरी ट्रेनिङ लिइरहेकी छु।
4: हो र, कहाँबाट नि?
5: काठमाडौँ बेकरी एन्ड बारिस्टा ट्रेनिङ सेन्टर, 24 कोठी भरतपुरमा। एकदमै प्रोफेसनल ट्रेनिङ सेन्टर हो नि यो त।
4: के सिकाउँछ त त्यहाँ?
5: एस्प्रेसो, लाटे, क्यापिचिनो र कफी आर्ट लगायत कफी बनाउने सम्पूर्ण कला सिकाइन्छ। साथै केक, पेस्ट्री, मफिन जस्ता बेकरी आइटम बनाउन पनि तालिम दिइन्छ।
4: असाध्यै राम्रो रहेछ। तर प्र्याक्टिकल एक्सपिरियन्स पनि पाइन्छ त?
5: पक्कै, इन्टर्नसिपको पनि व्यवस्था छ, जसले गर्दा हामीलाई हात बस्न एकदमै सजिलो हुन्छ।
4: वाह, त्यसो भए त विदेश जान चाहने वा आफ्नै क्याफे खोल्न चाहनेका लागि पर्फेक्ट रहेछ नि।
5: हो नि, इन्टरनेसनल स्ट्यान्डर्ड ट्रेनिङ, अनुभवी ट्रेनर र प्र्याक्टिकल क्लासले गर्दा सिक्न अझै सजिलो हुन्छ।
4: म पनि जोइन गर्छु अब त। काठमाडौँ बेकरी एन्ड बारिस्ता ट्रेनिङ सेन्टर, 24 कोठी भरतपुर। फोन 98550-33338, 97055-33338 र 97055-33339। सिप सिकौ, सफल बनाऊ, सफल बनाऊ।
2: विश्वका 16 देशमा सञ्चालन, 55 भन्दा बढी आफ्नै कार्यालयहरू सहितको विश्वसनीय स्टडी एब्रोड कन्सल्टेन्ट एईसीसी ग्लोबल।
6: अस्ट्रेलिया, युके, युएसए, न्युजिल्यान्ड, क्यानाडा लगायत अन्य देशहरूमा उच्च शिक्षा अध्ययनको लागि जाने सोच्दै हुनुहुन्छ भने यो ग्लोबल फ्युचर स्टार्ट्स विथ एईसीसी ग्लोबल।
2: Certified counselors,
6: IELTS, PT and Duolingo preparation,
2: no service charge, साथै उत्कृष्ट visa success rate भएको
6: सन्त कोमल बिल्डिङ सही चोक नारायणगढ।
2: फोन 0565900019।
6: ACC छ त विश्वास। पाइल्स, फिस्टुला एवं फिसर लगायतका मलद्वार सम्बन्धी बिरामीहरू तथा बाथरोग, युरिक एसिड, साइटिका, प्यारालाइसिस एवं नसा च्यापिएको लगायतका हाड जोर्नी तथा नसा सम्बन्धी बिरामीहरूको लागि खुसीको खबर। हिमालय आयुर्वेद क्लिनिकको 6ौं वार्षिक उत्सवको अवसरमा भदौ 30 र 31 गते 2 दिने स्वास्थ्य शिविर। शिविरका विशेषताहरू:
5: टिकटको पैसा लाग्ने छैन,
6: औषधिमा 15% छुट,
5: आयुर्वेदमा MD गर्नुभएका डाक्टर अशोक कुमार महतोद्वारा उपचार गरिनेछ,
6: रगत, दिशा, पिसाबको जाँच लगायतको ल्याब परीक्षणमा 20% छुट,
5: पाइल्स र फिस्टुलाको चार सूत्र विधिबाट उपचार गर्नु परेमा 50% छुट हुनेछ,
6: हाड जोर्नी तथा नसा सम्बन्धी बिरामीहरूको पञ्चकर्म विधिले उपचार गर्नु परेमा 50% छुट। शिविर हुने मिति यही भदौ 30 र 31 गते, समय बिहान 10 बजेदेखि बेलुका 5 बजेसम्म।
5: शिविर हुने स्थान हिमालय आयुर्वेद क्लिनिक, पोखरा बस पार्क, नारायणगढ़ चितवन। सम्पर्क नम्बर 98419-18113, 98181-83141।

0: Mania.
1: Extreme energy drink.
2: Time check. Time check.
3: अहिले 4 बजेको छ.
2: Time check का साथमा केक भनेकै काठमाडौं बेकरी अ फ्रेश बेकरी इन टाउन साथै
4: Extreme energy drink. Taste the difference. Feel the energy.
5: एक्जाम पछिको फुर्सदमा के गर्ने होला भनेर सोचिरहेको छु म त. तिमी त निकै बिजी छौ नि.
3: म त अहिले बारिस्टा र बेकरी ट्रेनिङ लिइरहेकी छु.
5: हो र, कहाँबाट नि?
3: काठमाडौँ बेकरी एन्ड बारिस्टा ट्रेनिङ सेन्टर 24 कोठी भरतपुरमा. एकदमै प्रोफेसनल ट्रेनिङ सेन्टर हो नि यो त.
5: के सिकाउँछ त त्यहाँ?
3: एस्प्रेसो, लाटे, क्यापिचिनो र कफी आर्ट लगायत कफी बनाउने सम्पूर्ण कला सिकाइन्छ. साथै केक, पेस्ट्री, मफिन जस्ता बेकरी आइटम बनाउन पनि तालिम दिइन्छ.
5: असाध्यै राम्रो रहेछ. तर प्र्याक्टिकल एक्सपिरियन्स पनि पाइन्छ त?
3: पक्कै, इन्टर्नसिपको पनि व्यवस्था छ, जसले गर्दा हामीलाई हात बस्न एकदमै सजिलो हुन्छ.
5: वाह, त्यसो भए त विदेश जान चाहने वा आफ्नै क्याफे खोल्न चाहनेका लागि पर्फेक्ट रहेछ नि.
3: हो नि, इन्टरनेसनल स्ट्यान्डर्ड ट्रेनिङ, अनुभवी ट्रेनर र प्र्याक्टिकल क्लासले गर्दा सिक्न अझै सजिलो हुन्छ.
5: म पनि जोइन गर्छु अब त. काठमाडौँ बेकरी एन्ड बारिस्ता ट्रेनिङ सेन्टर, 24 कोटी भरतपुर. फोन 98550333338, 97055333338 र 97055333349. सिप सिकौ, सफल बनाऊ.

0: एक्जाम पछिको फुर्सदमा के गर्ने होला भनेर सोचिरहेको छु म त। तिमी त निकै बिजी छौ नि।
1: म त अहिले बारिस्टा र बेकरी ट्रेनिङ लिइरहेकी छु।
0: हो र, कहाँबाट नि?
1: काठमाडौँ बेकरी एन्ड बारिस्टा ट्रेनिङ सेन्टर 24 कोठी भरतपुरमा। एकदमै प्रोफेसनल ट्रेनिङ सेन्टर हो नि यो त।
0: के सिकाउँछ त त्यहाँ?
1: एस्प्रेसो, लाटे, क्यापिचिनो र कफी आर्ट लगायत कफी बनाउने सम्पूर्ण कला सिकाइन्छ। साथै केक, पेस्ट्री, मफिन जस्ता बेकरी आइटम बनाउन पनि तालिम दिइन्छ।
0: असाध्यै राम्रो रहेछ। तर प्र्याक्टिकल एक्सपिरियन्स पनि पाइन्छ त?
1: पक्कै, इन्टर्नसिपको पनि व्यवस्था छ, जसले गर्दा हामीलाई हात बस्न एकदमै सजिलो हुन्छ।
0: वाह, त्यसो भए त विदेश जान चाहने वा आफ्नै क्याफे खोल्न चाहनेका लागि पर्फेक्ट रहेछ नि।
1: हो नि, इन्टरनेसनल स्ट्यान्डर्ड ट्रेनिङ, अनुभवी ट्रेनर र प्र्याक्टिकल क्लासले गर्दा सिक्न अझै सजिलो हुन्छ।
0: म पनि जोइन गर्छु अब त। काठमाडौँ बेकरी एन्ड बारिस्ता ट्रेनिङ सेन्टर, 24 कोटी भरतपुर। फोन 98550333338, 97055333338 र 97055333339। सिप सिकौँ, सफल बनाऊ, सफल बनाऊ।
2: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन चोक नारायणगढ, मोबाइल 98550509334, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ, 98512409334। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईँमा आइपुगेका छौँ। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिँडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग 20 भएन।
3: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। हेर्नुहोस्,
2: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
3: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ। हेर्नुहोस्, जमानी फर्केछ, पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेछ अहिले पनि। हेर्नुहोस्, मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
4: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छु भन्दैन, खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थेँ। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
5: बिनिसरा मसरङ्गी गाइडको भन्नुभयो, डर सीताजी, हातखुट्टा चल्दैन थियो मेरो, पुरै हातखुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो, हातखुट्टा जम्मै बङ्गुडिने के, सबै खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गएँ, उहाँ एक्सरे गरेँ, एक्सरे गरेर दबाई ल्याएर खाएँ। दबाई ल्याएर खाएपछि झन् बढी भयो, मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ। म यस्तै समाचार, रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डक्टर साहब भन्नुभयो, नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु। के अब त्यो भाँडामा पानी पुनि दबाई दुबै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्नु सक्ने भएछु।
6: शिव बाबु, म बेसरी खुसी। म त अहिले
5: अब त म त बचेँ भनेको छु नि। म
6: रामराजीपुर कलिम्पुर भन्छ नि, तितरमाडी, मेरो मलले खाएर गएको के, खोज्दै खोज्दै गएको के, नचिनेको मान्छे
7: मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर म वहीँ गएको कि यहाँ झस्का हानि यहाँबाट झस्का हानि र नि पटाउनी गल्ने अनि भतते पोल्ने अनि यहाँ पैतलासम्म पोल्ने घाउबाट बेसरी भतते पोल्ने दुख्ने बेसरी पटाउने सुतेको सुते हुने सुते सुते खाने भात अनि त्यहाँ हिँड्न नहुने यहाँ बसे यहाँबाट त्यहाँ बहने त्यहाँबाट त्यहाँ बहने त्यहाँबाट त्यहाँ बहने हुन्थे लाउने दबाई पनि खाने दबाई दिनुभयो अनि बिहानै बेलुका बिहानै बेलुका पकाउँदै कोही काँचै कोही तातो पानीमा खाने अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सक्नु भएको
8: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद संसारकै शक्तिशाली जडीबुटी नेपाली जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा कार्यक्रम मेरो देश मेरो आयुर्वेद यस कार्यक्रमको सहयात्री
9: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन फोन 0656-595-174 मोबाइल 98550-50934
10: सोफा हब चितवन
11: गुणस्तरीय फर्निचर सुपथ मूल्यमा पाइने चितवनको विश्वासिलो ठाउँ सोफा हब चितवन
10: खरीद एक पटक वारेन्टी 10 वर्ष अनि ढुक्क हुनुहोस् वर्षौं वर्ष
11: हामी सोफाहरू यस कारण दिन सक्छौ सुपथ मूल्यमा
10: आफ्नै कारखाना र शोरूम एकै ठाउँमा
11: उच्च गुणस्तरको काठ फर्म र कपडा मध्यस्थकर्ता बिना नै सिधा सम्पर्कद्वारा कारखानामा
10: घर कार्यालय या आफ्नो कुनै पनि व्यवसायका लागि आवश्यक फर्निचर अब सोफा हबमा
11: अर्डर अनुसार तपाईँले खोजे जस्तै अनि रोजे जस्तै फर्निचरका लागि हामीलाई सम्झनुहोस्
10: देशभर डेलिभरीको सुविधा चितवन र आसपासमा निशुल्क
11: सम्पर्क भरतपुर 4 लङ्कु 24 कोटीदेखि 2 किलोमिटर पश्चिम मोबाइल 9847528156 9853155504
10: उत्कृष्ट अनि विश्वासिलो सेवाका लागि तपाईँको प्रतीक्षामा सोफा हब चितवन
12: शान्त अनि मनोरम पारिवारिक वातावरणमा सुविधा सम्पन्न रेस्टुरेन्ट सहित स्वादिष्ट परिकारका लागि सिसै पार्क भिलेज
13: प्राकृतिक सौन्दर्य सँगै आनन्ददायी बसाई अनि परिकारको मजा सिसै पार्कमा
14: विवाह व्रतबन्ध सभा सेमिनार तालिम गोष्ठी लगायतका कार्यक्रमहरू गर्दै हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्
13: वातानुकूलित हल र डिलक्स रुम
14: हात्ती ढुङ्गा तथा जीप सफारी
13: स्विमिङ पुल
14: थारू सांस्कृतिक नृत्य
13: अर्गानिक खाना र नास्ता
14: चिल्ड्रेन्स पार्क सहित पर्याप्त पार्किङको सुविधा
13: साथै सहकारी शैक्षिक भ्रमण लगायत समूहमा आउनेहरूका लागि विशेष छुट
12: सम्पर्क सिसे पार्क भिलेज रत्नगर 9 चितवन नारायणगढ हुँदै टिकोली जंगल पारी गणेश चोकदेखि 1.5 किलोमिटर दक्षिण तर्फ फोन 0656-564-656 मोबाइल 98024-9931
11: विश्वका 16 देशमा सञ्चालन 55 भन्दा बढी आफ्नै कार्यालयहरू सहितको विश्वसनीय स्टडी एब्रोड कन्सल्टेन्ट AECC ग्लोबल
15: अस्ट्रेलिया युके USA न्यूजील्यान्ड क्यानाडा लगायत अन्य देशहरूमा उच्च शिक्षा अध्ययनको लागि जाने सोच्दै हुनुहुन्छ भने यो ग्लोबल फ्युचर स्टार्स विथ AECC ग्लोबल
11: सर्टिफाइड काउन्सलर्स
15: IELTS PT एन्ड ड्युलिङ्गो प्रिपरेशन
11: नो सर्भिस चार्ज साथै उत्कृष्ट भिजा सक्सेस रेट भएको
15: सन्त कोमल बिल्डिङ सही चोक नारायणगढ
11: फोन 0565900019
15: ACC छ त विश्वास

0: एक्जाम पछिको फुर्सदमा के गर्ने होला भनेर सोचिरहेको छु म त। तिमी त निकै बिजी छौ नि।
1: म त अहिले बारिस्टा र बेकरी ट्रेनिङ लिइरहेकी छु।
0: हो र, कहाँबाट नि?
1: काठमाडौँ बेकरी एन्ड बारिस्टा ट्रेनिङ सेन्टर 24 कोठी भरतपुरमा। एकदमै प्रोफेसनल ट्रेनिङ सेन्टर हो नि यो त।
0: के सिकाउँछ त त्यहाँ?
1: एस्प्रेसो, लाटे, क्यापिचिनो र कफी आर्ट लगायत कफी बनाउने सम्पूर्ण कला सिकाइन्छ। साथै केक, पेस्ट्री, मफिन जस्ता बेकरी आइटम बनाउन पनि तालिम दिइन्छ।
0: असाध्यै राम्रो रहेछ। तर प्र्याक्टिकल एक्सपिरियन्स पनि पाइन्छ त?
1: पक्कै, इन्टर्नसिपको पनि व्यवस्था छ, जसले गर्दा हामीलाई हात बस्न एकदमै सजिलो हुन्छ।
0: वाह, त्यसो भए त विदेश जान चाहने वा आफ्नै क्याफे खोल्न चाहनेका लागि पर्फेक्ट रहेछ नि।
1: हो नि, इन्टरनेसनल स्ट्यान्डर्ड ट्रेनिङ, अनुभवी ट्रेनर र प्र्याक्टिकल क्लासले गर्दा सिक्न अझै सजिलो हुन्छ।
0: म पनि जोइन गर्छु अब त। काठमाडौँ बेकरी एन्ड बारिस्ता ट्रेनिङ सेन्टर, 24 कोठी भरतपुर। फोन 98550333338, 97055333338 र 97055333349। सिप सिकौ, सफल बनाऊ।

0: के तपाईँ नयाँ घर तथा कार्यालय बनाउँदै हुनुहुन्छ? आफूले भने जस्तै फर्निचर तयार गरी घर अनि अफिस सजाउने तपाईँको चाहना पूरा गर्ने विश्वासिलो विकल्प भनेकै सोफा हब चितवन हो। अब सोफा, कुर्सी, टेबल, दराज, पलङ, डाइनिङ टेबल, किचन क्याबिनेट, टिभी क्याबिनेट, अफिस डेस्क, रिसेप्सन टेबल, पुस्तकालय र्याक, स्टडी टेबल, पसल काउन्टर, होटल रेस्टुरेन्ट र स्टेज सेटअपदेखि हरेक ठाउँका लागि आवश्यक फर्निचर आफ्नै अगाडि भने जस्तै गरी तयार गर्न सम्झनुहोस् सोफा हब चितवनलाई। यी सामानहरू अर्डर अनुसार फ्याक्ट्रीमै र हाम्रा मिस्त्रीहरू तपाईँको बन्दै गरेको घर, कार्यालय या कुनै पनि सङ्घ संस्थामा गई तयार गर्नेछन्। हरेक ठाउँमा सम्पूर्ण डिजाइनका फर्निचरहरू आफ्नै अगाडि भने जस्तै गरी तयार गर्न सम्झनुहोस् सोफा हब चितवनलाई। सोफा हब चितवन, भरतपुर 4 लङ्खु, फोन 98457 28156।
1: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
2: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
1: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
2: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इलारी सोट मौला काली।
1: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इलारी सोट मौला काली।
2: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इलारी सोट मौला काली, मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर। एउटै छानामुनि उनदेखि सुनसम्म पाइने
3: लोकमान प्लाजा,
2: बिना झन्झट एउटै बिल्डिङमा आफूलाई चाहिएको सम्पूर्ण सामान खरिद गर्न सकिने ठाउँ
3: लोकमान प्लाजा।
2: लोकमान प्लाजा, मिलन रोड, नारायणगढ़। फोन नम्बर 0656 520 212।
4: टाइम चेक,
5: अहिले 5 बजेको छ।
4: टाइम चेक का साथमा केक भनेकै काठमाडौँ बेकरी, अफ्रेश बेकरी इन टाउन, साथै
6: Extreme energy drink. Taste the difference. Feel the energy.
7: Exam pasi ko fursat ma ke garne hola bhanera sochi raheko chu ma ta. Timi ta nikkei busy chhau ni.
8: Ma ta ahile barista ra bakery training li raheki chu.
7: Ho ra, kaha bata ni?
8: Kathmandu Bakery and Barista Training Center 24 koti Bharatpur ma. Ekdamai professional training center ho ni yo ta.
7: के सिकाउँछ त त्यहाँ?
8: एस्प्रेसो, लाटे, क्यापिचिनो र कफी आर्ट लगायत कफी बनाउने सम्पूर्ण कला सिकाइन्छ। साथै केक, पेस्ट्री, मफिन जस्ता बेकरी आइटम बनाउन पनि तालिम दिइन्छ।
7: असाध्यै राम्रो रहेछ, तर प्राक्टिकल एक्सपिरियन्स पनि पाइन्छ त?
8: पक्कै, इन्टर्नसिपको पनि व्यवस्था छ, जसले गर्दा हामीलाई हात बस्न एकदमै सजिलो हुन्छ।
7: वाह, त्यसो भए त विदेश जान चाहने वा आफ्नै क्याफे खोल्न चाहनेका लागि पर्फेक्ट रहेछ नि।
8: हो नि, इन्टरनेसनल स्ट्यान्डर्ड ट्रेनिङ, अनुभवी ट्रेनर र प्र्याक्टिकल क्लासले गर्दा सिक्न अझै सजिलो हुन्छ।
7: म पनि जोइन गर्छु अब त। काठमाडौँ बेकरी एन्ड बारिस्ता ट्रेनिङ सेन्टर, 24 कोटी, भरतपुर। फोन 98550 33338, 97055 33338 र 97055 33349। सिप सिकौ, सफल बनाऊ।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो न।
3: पहिला मलाई विश्वास लाग्थेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थेँ। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
4: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0556951474, मोबाइल 98550509034।
5: शान्त अनि मनोरम पारिवारिक वातावरणमा सुविधा सम्पन्न रेस्टुरेन्ट सहित स्वादिष्ट परिकारका लागि सिसई पार्क भिलेज।
6: प्राकृतिक सौन्दर्य सँगै आनन्ददायी बसाई अनि परिकारको मजा सिसई पार्कमा।
7: विवाह, व्रतबन्ध, सभा, सेमिनार, तालिम, गोष्ठी लगायतका कार्यक्रमहरू गर्दै हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्।
6: वातानुकूलित हल र डिलक्स रूम,
7: हात्ती, ढुङ्गा तथा जीप सफारी,
6: स्विमिङ पुल,
7: थारू सांस्कृतिक नृत्य,
6: अर्गानिक खाना र नास्ता,
7: चिल्ड्रेन्स पार्क सहित पर्याप्त पार्किङको सुविधा,
6: साथै सहकारी शैक्षिक भ्रमण लगायत समूहमा आउनेहरूका लागि विशेष छुट।
5: सम्पर्क सिसे पार्क भिलेज, रत्नगर 9 चितवन, नारायणगढ हुँदै टिकोली जंगल पारी गणेश चोकदेखि 1.5 किलोमिटर दक्षिण तर्फ। फोन 0556564456, मोबाइल 98024939321।
8: एक्जाम पछिको फुर्सदमा के गर्ने होला भनेर सोचिरहेको छु म त। तिमी त निकै बिजी छौ नि।
9: म त अहिले बारिस्टा र बेकरी ट्रेनिङ लिइरहेकी छु।
8: हो र, कहाँबाट नि?
9: काठमाडौँ बेकरी एन्ड बारिस्टा ट्रेनिङ सेन्टर 24 कोठी भरतपुरमा। एकदमै प्रोफेसनल ट्रेनिङ सेन्टर हो नि यो त।
8: के सिकाउँछ त त्यहाँ?
9: एस्प्रेसो, लाटे, क्यापिचिनो र कफी आर्ट लगायत कफी बनाउने सम्पूर्ण कला सिकाइन्छ। साथै केक, पेस्ट्री, मफिन जस्ता बेकरी आइटम बनाउन पनि तालिम दिइन्छ।
8: असाध्यै राम्रो रहेछ। तर प्र्याक्टिकल एक्सपिरियन्स पनि पाइन्छ त?
9: पक्कै, इन्टर्नसिपको पनि व्यवस्था छ, जसले गर्दा हामीलाई हात बस्न एकदमै सजिलो हुन्छ।
8: वाह, त्यसो भए त विदेश जान चाहने वा आफ्नै क्याफे खोल्न चाहनेका लागि पर्फेक्ट रहेछ नि।
9: हो नि, इन्टरनेसनल स्ट्यान्डर्ड ट्रेनिङ, अनुभवी ट्रेनर र प्र्याक्टिकल क्लासले गर्दा सिक्न अझै सजिलो हुन्छ।
8: म पनि जोइन गर्छु अब त। काठमाडौँ बेकरी एन्ड बारिस्ता ट्रेनिङ सेन्टर, 24 कोठी भरतपुर। फोन 98550333338, 97055338338 र 97055338339। सिप सिकौँ, सफल बनाऊ, सफल बनाऊ।
10: क्यान्सरको उपचार सिएमसी क्यान्सर इन्स्टिच्युटमा
6: सुविधा सम्पन्न भवन र अत्याधुनिक प्रविधि सहित सम्पूर्ण क्यान्सर उपचारका लागि अति विश्वसनीय सिएमसी क्यान्सर इन्स्टिच्युट।
10: नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्टको ट्रू बिम मेसिन भएको 16 काउच र हाइपर आर्प लगायतका अति आधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी, टाउको तथा मुखको क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशयको क्यान्सर, रगतमा हुने क्यान्सर लगायत सबै किसिमका क्यान्सरहरूको पहिचान तथा उपचार गरिन्छ।
6: सरकारी अस्पतालकै शुल्कमा उपचार गरिनुको साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि रहेको छ।
10: आफू वा नजिकका कोही कसैलाई क्यान्सर भएको शंका लागेमा विशेषज्ञ चिकित्सकहरूलाई आजै भेट्नुहोस्।
6: सम्पर्क सिएमसी क्यान्सर इन्स्टिच्युट। फोन 0554943353555।
10: क्यान्सरलाई हराएर जीवनलाई जित्ने हिम्मतको सहारा सिएमसी क्यान्सर इन्स्टिच्युट।
11: हेरी माल, विदेशबाट आएपछि पहिलोचोटि हिजो रोहनको विवाहमा जन्त गइयो, खुब रमाइलो भयो यार। फेरि त्यसले लगाएको कोट प्यान्ट देख्दा त मलाई पनि सिलाउँ सिलाउँ जस्तो लाग्यो। मलाई जन्तीमा पनि दुलाहाको भन्दा कोट प्यान्टकै बढी प्रशंसा गर्ने, कहाँ सिलाएछ त्यसले त्यति राम्रो कोट प्यान्ट।
12: ल, तँलाई के थाहा, त विदेश गएपछि कति चेन्ज भइसक्यो नारायणगढ।
11: थियो नि पहिलाको काठमाडौँ टेलर्स, अहिले त नयाँ व्यवस्थापनका साथ सही चोक मिलन रोड स्थित नारायणी सपिङ कम्प्लेक्सभित्र खुलेको छ नि त। त्यहाँ उच्च स्तरीय आकर्षक सुरका कपडाहरू पाउनुको साथै ग्यारेन्टीका साथ सिलाइ पनि गरिन्छ। मेरो बिहेमा पनि त्यही सिलाएको, अनि अहिले रोहनले पनि त्यही सिलाएको त हो नि।
12: हो र, त्यसो भए म पनि आजै जान्छु काठमाडौँ टेलर्समा सुट सिलाउन।
13: हजुर, हामी कहाँ सुटका कपडा, सर्टका कपडा, जाडोको लागि उलन सर्टको कपडा, कटराइज पाइन्टका कपडाहरू सुपथ मूल्यमा पाइनुका साथै आकर्षक डिजाइनमा ग्यारेन्टीका साथ सिलाइ गरिन्छ। सम्पर्क काठमाडौँ टेलर्स, नारायणी सपिङ कम्प्लेक्सको ग्राउन्ड फ्लोर, शहीद चोक मिलन रोड, नारायणगढ। मोबाइल नम्बर 98457735, प्रोप्राइटर रत्नलाल गोतामे।
14: ओहो, ल ल ल ल, क्यामेराम्यान खसेछ। हत्तेरीका, हात खुट्टा दुवै भाँचे जस्तो छ। ल, होस पनि छैन। ल ल ल ल, तुरुन्तै काठमाडौँ लानु पर्यो। हेलिकप्टर चार्टर गरेर मगाइहाल त।
15: पर्ख दीपक,
14: किन
15: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्तिहाल्नु पर्छ र? वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या हो? पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे घरको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
14: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
16: हजुर, हामी कहाँ आधुनिक प्रविधियुक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आईसीयू सेवा उपलब्ध गराइन्छ।
17: थप जानकारीको लागि एनपीआई नारायणी सामुदायिक हस्पिटल, फोन नम्बर 056-493-817, 056-493-211, 056-493-401 र 056-493-514, मोबाइल नम्बर 9844-20-96-31।

वात्सल्य भरतपुर क्लिनिक 24 कोठी भरतपुर फर्टिलिटी होपलाइन 01 597 0611

0: 96.6 MHz चितवनको आवाज।
1: हालचालको साथमा यो ट्रस्टेड कम्फर्ट पार्टनर फर एभ्री सिजन, भिएरा एयर कन्डिसन।

0: नमस्कार, सिनर्जी एफएम 91.6 मेगाहर्ज, इन्टरनेट अनलाइनको सिनर्जी एफएम .com.np र मोबाइल एप्लिकेशन मार्फत संसारभरिकै साथ प्रसारण भइरहेको साँझ 5:30 बजेको हालचालमा तपाईँलाई स्वागत छ। म पूजा लम्साल। शुरूआतमा अहिलेसम्मका प्रमुख प्रसंग। हवाई दुर्घटना बिमा बढाउने सरकारको तयारी, भाडा दर पनि बढ्ने, नेपाललाई दैनिक 18 घण्टासम्म विद्युत उपलब्ध गराउन भारतको स्वीकृति, कृष्ण भिरमा ट्र्याक खोल्ने काम सकियो, बिहिबारदेखि दुईतर्फे यातायात सञ्चालन हुने। अस्थायी आवास बनाउन नुवाकोटमा 8 स्थान प्रस्ताव, विपत्तिमा एक्लै काफी छु भने घमण्ड नगर्न सरकारलाई एमालेको चेतावनी, संस्थापनको महाधिवेशन भाग नलिन काङ्ग्रेस पूर्व सभापति देउवाको अपिल। मकवानपुर केन्द्र सरोवरमा इबी गाडी दुर्घटना, 4 जनाको ज्यान गयो, पेट्रोलियम पदार्थ चोरी गरेको आरोपमा 3 ट्याङ्कर नियन्त्रणमा 1 सहचालक पनि पक्राउ। फ्रिज विस्फोट हुँदा भारतको कर्नाटकमा एकै परिवारका 4 जनाको मृत्यु, अमेरिकामा विदेशी विद्यार्थी र पत्रकारको बसाइ घटाउने नियममा अदालतको रोक। र साफ च्याम्पियनसिपको उद्घाटनमा भारत र पाकिस्तान भिड्दै नेपालले खेले तालिका फेरिने।
1: जाडो होस् या गर्मी, तपाईँको दैनिकीलाई बनाउँछ अझ सहज र स्मार्ट।
2: स्मार्ट इन्भर्टर टेक्नोलोजी, कम बिजुली खपत र देशभर फैलिएको भर पर्दो सेवा, भिएरा एयर कन्डिसन। अर्डरका लागि सम्पर्क 0556976797 र 98025697997। अर्डरदेखि जडानसम्म सेवाका लागि सधैँ प्रतिबद्ध।
1: विश्वास र आरामदायी जीवन शैलीको अर्को नाम भिएरा एयर कन्डिसन।
2: Your trusted comfort partner for every season. Viera Air Condition.
0: अब हालचाल विस्तारमा। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले हवाई यात्रुको दुर्घटना बिमाको दायित्व अन्तर्राष्ट्रिय मापदण्ड अनुसार बढाउँदा आन्तरिक हवाई भाडा दर समेत वृद्धि हुन सक्ने बताउनु भएको छ। आज राष्ट्रिय सभाको विधान व्यवस्थापन समितिको बैठकमा आन्तरिक वायु सेवाको दायित्व सम्बन्धी विधेयक 2083 माथिको सैद्धान्तिक छलफलका क्रममा मन्त्री पौडेलले हाल अभ्यासमा रहेको करिब 20,000 अमेरिकी डलरको बिमा दायित्व बढाएर अन्तर्राष्ट्रिय मापदण्ड अनुसार करिब 1,00,000 अमेरिकी डलरसम्म पुर्याउने तयारी रहेको बताउनु भएको हो। उहाँका अनुसार बिमा दायित्व बढेसँगै वायु सेवा कम्पनीको लागत बढ्ने भएकाले त्यसको असर हवाई भाडा दरमा पर्न सक्ने सम्भावना छ। यद्यपि यात्रुको सुरक्षा र क्षतिपूर्ति सम्बन्धी दायित्वलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार बनाउनु पर्ने बाध्यता सरकारसँग रहेको उहाँले बताउनुभयो। नेपालले पर्यटनलाई अर्थतन्त्रको मुख्य आधार स्तम्भका रूपमा विकास गर्ने लक्ष्य राखेकाले अन्तर्राष्ट्रिय मान्यता र मापदण्ड पालना गर्नुपर्ने उहाँको भनाइ रहेको छ। मन्त्री पौडेलले दुर्गम क्षेत्रमा हवाई सेवामा कायम रहेको दोहोरो अर्थात् डलर फियरको कानूनी आधार समेत आफूले स्पष्ट रूपमा फेला पार्न नसकेको बताउनु भयो। विदेशी र नेपाली यात्रुबीच हवाई भाडामा हुने यस्तो विभेद उपयुक्त नभएको उहाँको भनाइ छ। भारतले नेपालमा दैनिक 18 घण्टा विद्युत निर्यात गर्न स्वीकृति दिएको छ। भारतको विद्युत मन्त्रालयले नेपाल विद्युत प्राधिकरणलाई 13 सेप्टेम्बरदेखि 31 डिसेम्बर 2026 दैनिक 18 घण्टा विद्युत निर्यात गर्न स्वीकृति दिएको हो। भारतको विद्युत मन्त्रालयको सूचना अनुसार मुजफ्फरपुर ढल्केबर 400 केभी डिसी लाइन मार्फत 600 मेगावाटसम्म र टनकपुर महेन्द्रनगर 132 केभी एससी लाइन मार्फत 54 मेगावाटसम्म विद्युत निर्यात गर्न सकिनेछ। यस अनुसार नेपालले भारतबाट कुल 654 मेगावाटसम्म विद्युत आयात गर्न पाउनेछ। भारतले दैनिक राति 12 बजेदेखि बेलुकाको 6 बजेसम्म 18 घण्टाका लागि विद्युत निर्यातको स्वीकृति दिएको हो। सन् 2027 जनवरीदेखि नेपाललाई आवश्यक पर्ने विद्युतको परिमाण बारे भने डिसेम्बर 2026 पुनरावलोकन गरिने भारतको विद्युत मन्त्रालयले जनाएको छ। हालै नेपालमा आएको बाढी पहिरोका कारण विभिन्न जलविद्युत आयोजनाहरूका संरचनामा ठूलो क्षति पुगेपछि विद्युत उत्पादनमा कमी आएको छ। त्यसैले नेपालमा आन्तरिक विद्युत माग व्यवस्थापनका लागि थप विद्युत आवश्यक पर्ने अवस्था सिर्जना भएको छ। भूमिक व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमाना दिन सबै मन्त्रालय आयोग सचिवालय सातवटै प्रदेशका मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय र स्थानीय तहलाई आग्रह गरेको छ। मन्त्रालयले सरुवा भएका कर्मचारीलाई विभिन्न बहानामा साबिकै कार्यालयमा राखेर कामकाज गराउने तथा सरुवा भइसकेपछि पनि रमाना नदिई पुरानै कार्यालय बाट तलब भत्ता भुक्तानी गर्ने प्रवृत्ति देखिएपछि सम्बन्धित सबै निकायलाई आग्रह गरेको हो। मन्त्रालयले आज परिपत्र जारी गर्दै निजामती सेवा नियमावली अनुसार सरुवा भएको कर्मचारीलाई तोकेको अवधिभित्र रमाना नदी साबिकै कार्यालयबाट तलब भत्ता भुक्तानी गरिएमा रमाना दिनुपर्ने म्यादभन्दा बढी अवधिको त्यस्तो तलब भत्ता सम्बन्धित कार्यालय प्रमुख र भुक्तानी दिने लेखा प्रमुखबाट असुलोपर गर्ने व्यवस्था रहेको जनाएको छ। मन्त्रालयका अनुसार पछिल्लो समय सरुवा भएका कर्मचारीलाई नियमावलीमा तोकिएको बहाली म्याद सकिँदा समेत रमाना नदिने, विभिन्न बहानामा साबिकै कार्यालयमा राखेर काम गराउने र सरुवा भइसकेपछि पनि पूर्व कार्यालयबाटै तलब भत्ता भुक्तानी गर्ने गरेको पाइएको छ। यसले स्थानीय तहमा जनशक्ति अभाव भई यस सेवा प्रवाहमा गम्भीर समस्या सिर्जना हुन पुगेको मन्त्रालयले जनाएको छ। रसुवाको भोटेकुसीमा गएको बाढीका कारण अवरुद्ध भएको पृथ्वी राजमार्गको नागरुङ्गा बुङ्लिन सडक खण्डमा पर्ने कृष्णभीरमा ट्र्याक खोल्ने काम सम्पन्न भएको छ। उक्त खण्डमा यी भदौ 28 गतिदेखि परीक्षणका रूपमा यातायात सेवा सुरु भइसकेको छ भने आगामी असोज 1 गतिदेखि पूर्ण रूपमा यातायात सञ्चालन सुरु हुनेछ। प्रधानमन्त्री बालेन्द्र शाहले यी भदौ 17 गते संघीय संसदमा सम्बोधनका क्रममा रसुवाका बाढीले क्षतिग्रस्त कृष्णभीर खण्ड भदौ महिनाभित्रै सञ्चालनमा ल्याउने बताउनु भएको थियो। सोही अनुसार पूर्वाधार विकास मन्त्रालयले उक्त खण्डमा ट्र्याक खोल्ने काम सुरु गरेको हो। बाढी प्रभावित नागरिकलाई अस्थायी वासस्थान बनाउन स्थानीय सरकारले केन्द्र सरकार समक्ष 8 स्थान प्रस्ताव गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले सोमबार बाढी प्रभावित क्षेत्रका स्थानीय सरकारका प्रमुखसँग छलफल गर्नुभएको थियो। सरक्रममा नुवाकोटको भिद्रु नगरपालिकाले बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना तथा पुननिर्माणको विस्तृत योजना समेटिएको प्रस्ताव प्रधानमन्त्री समक्ष पेश गरेको छ। मेयर राजन श्रेष्ठले उक्त कार्ययोजना प्रधानमन्त्री समक्ष पेश गर्नुभएको हो। श्रेष्ठको सचिवालयका अनुसार प्रधानमन्त्रीले प्रस्ताव स्वीकार गर्दै संघीय सरकारले सोही अनुसार रणनीति बनाउने बताउनु भएको छ। विदुर नगरपालिकाले यो अस्थायी वासस्थानका लागि विदुर दश अन्तर्गत बेत्रावती क्षेत्रका लागि सुहारा डाँडा प्रस्ताव गरेको छ। विदुर सात अन्तर्गत तुप्से सोले अकरे छिपिटार क्षेत्रका लागि भेत्रिनटार र नेपाल विद्युत प्राधिकरणको जग्गा प्रस्ताव गरिएको छ। विदुर दश भैँसे क्षेत्रका लागि कान्नले सिर्फेर प्रस्ताव गरिएको छ। विदुर अन्तर्गत सिलट ट्याङ्की र बिजुराका लागि राहुल टारमा अस्थायी वासस्थान बनाउन प्रस्ताव गरिएको छ। विद्रोह एक अन्तर्गत त्रिशुली ढुङ्गे क्षेत्रका लागि नेपाल विद्युत प्राधिकरणको जग्गा खुलनी प्रस्ताव गरिएको छ। विद्रोह चार अन्तर्गत सिमचौर बस्तीलाई विद्रोह दुईको धापखेत एरियामा प्रस्ताव गरिएको छ। विद्रोह पाँच देवीघाटलाई चन्द्रज्योति मावि र आयुर्वेद भवनमा अस्थायी वासस्थान बनाउने गरी प्रस्ताव गरिएको छ। नगरपालिकाका अनुसार यस क्षेत्रमा आगनपुर टार, गेर्कु टार, मिलन चौतारा, गुम्बा डाँडा, बान्द्री बट्टा र हसिन टारमा तत्काल कटा नियन्त्रण गर्नुपर्ने आवश्यकता पनि देखिएको छ। नेकपा एमाले विपद व्यवस्थापन राहत वितरणमा सरकारले देखाएको एकलौटी शैलीप्रति आपत्ति जनाएको छ। आज प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले उपनेता पद्म अर्यालले विपदको यो घडीमा सरकारलाई म एक्लै काफी छु भने घमण्ड नपाल्न चेतावनी दिनुभएको हो। सांसद अर्यालले विपदपछि राहत खोज तथा उद्धार पुनस्थापना र पुननिर्माणका कामलाई प्रभावकारी बनाउन सर्वदलीय विशेष संसदीय समिति गठन गर्न माग गर्नुभएको छ। सांसद अर्यालले विपद व्यवस्थापनका लागि तीन तहका सरकार, राजनीतिक दल, नागरिक समाज र अन्तर्राष्ट्रिय समुदायबीच प्रभावकारी समन्वय हुन नसकेको बताउनुभयो। उहाँले सरकारले केही काम गरे पनि त्यसलाई पर्याप्त मान्न नसकिने र सरकार अझै धेरै जिम्मेवार हुनुपर्ने बताउनु भएको छ। काङ्ग्रेस पूर्व सभापति शेरबहादुर देउवाले संस्थापन पक्षले गर्न लागेको महाधिवेशनलाई अवैधानिक भन्दै त्यस्तो प्रक्रिया अघि बढे आफू मूर्ख दर्शक भएर नबस्ने धारणा राख्नु भएको छ। उहाँले संस्थापनले गर्न लागेको महाधिवेशनमा भाग नलिन नेता कार्यकर्तालाई आज अपिल जारी गर्दै संस्थापनले गर्न लागेको महाधिवेशन पार्टी हित विपरीतको संज्ञा दिनुभएको हो। काङ्ग्रेसभित्र देखिएको पछिल्लो विवाद र असमझदारीप्रति गम्भीर चिन्ता व्यक्त गर्दै उहाँले पार्टीको विधि विधान पद्धति परम्परा तथा केन्द्रीय समितिका निर्णय विपरीत विशेष महाधिवेशन पक्षधर समूहले एकपक्षीय रूपमा अघि बढ्न खोजेको आरोप पनि लगाउनु भएको छ। हेटौडाबाट काठमाडौँ जाँदै गरेको विद्युत इभी गाडी मकवानपुर केन्द्र सरोवर गाउँपालिका दुई सल्ले सुकौरामा दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय भीमफेदीका अनुसार आठजना सवारमध्ये चारजनाको घटनास्थलमा नै मृत्यु भएको र बाँकी चारजनालाई उद्धार गरिएको छ। उद्धार गरिएका एकजनालाई हेटौडा अस्पताल पठाइएको छ भने बाँकीलाई काठमाडौँतर्फ लगिएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ। आज दिउँसो करिब 2 बजे दुर्घटना भएको गाडी सडकबाट करिब 500 मिटर तल भिरमा खसेको जनाइएको छ। दुर्घटनाको थप विवरण तथा मृतक र घाइतेको पहिचान खुल्न बाँकी रहेको छ। तपाईँ यति बेला सिनर्जी एफएम 91.6 मेगाहर्ज इन्टरनेट अनलाइनको सिनर्जी एफएम .com.np र मोबाइल एप्लिकेशन मार्फत संसारभरिकै साथ प्रसारण भइरहेको साँझ 5:30 बजेको हालचाल सुनिरहनु भएको छ। हामीसँग प्रसङ्गहरू अझै बाँकी नै छन्, तर त्योभन्दा अगाडि एकैछिन विश्राम।
3: हेरी माल, विदेशबाट आएपछि पहिलोचोटि हिजो रोहनको विवाहमा जन्त गइयो, खुब रमाइलो भयो यार। फेरि त्यसले लगाएको कोट प्यान्ट देख्दा त मलाई पनि सिलाउँ सिलाउँ जस्तो लाग्यो। भने जन्तीमा पनि दुलाहाको भन्दा कोट प्यान्टकै बढी प्रशंसा गर्ने, कहाँ सिलाएछ त्यसले त्यति राम्रो कोट प्यान्ट।
4: ल, तँलाई के थाहा, त विदेश गएपछि कति चेन्ज भइसक्यो नारायणगढ। थियो नि पहिलाको काठमाडौँ टेलर्स, अहिले त नयाँ व्यवस्थापनका साथ सही चोक मिलन रोड स्थित नारायणी सपिङ कम्प्लेक्सभित्र खुलेको छ नि त। त्यहाँ उच्च स्तरीय आकर्षक सुरका कपडाहरू पाउनुको साथै ग्यारेन्टीका साथ सिलाइ पनि गरिन्छ। मेरो बिहेमा पनि त्यही सिलाएको, अनि अहिले रोहनले पनि त्यही सिलाएको त हो नि।
3: हो र, त्यसो भए म पनि आजै जान्छु काठमाडौँ टेलर्समा सुट सिलाउन।
5: हजुर, हामी कहाँ सुटका कपडा, सर्टका कपडा, जाडोको लागि उलन सर्टको कपडा, कटराइज पाइन्टका कपडाहरू सुपथ मूल्यमा पाइनुका साथै आकर्षक डिजाइनमा ग्यारेन्टीका साथ सिलाइ गरिन्छ। सम्पर्क काठमाडौँ टेलर्स, नारायणी सपिङ कम्प्लेक्सको ग्राउन्ड फ्लोर, शहीद चोक मिलन रोड, नारायणगढ। मोबाइल नम्बर 98457-75535, प्रोप्राइटर रत्नलाल गोतामे।
6: हाड जोर्नी तथा नसा सम्बन्धी समस्याको उपचारमा धाउन लाग्नु भएको कति भयो?
7: अनि प्यारालाइसिस, ग्यास्ट्राइटिस, पाइल्स, माइग्रेन, डिप्रेसन, दम, सुगर, प्रेसर, थाइराइड, मृगौलाको पत्थरी र कुलत सम्बन्धी समस्या देख्ने र भोगिरहनु भएको पनि त होला।
8: यी समस्या भोगिरहनु भएको तर नेट फ्रेस हस्पिटल बारे थाहा नपाएको हुनुहुन्छ कि?
7: स्वास्थ्य सम्बन्धी धेरै समस्याको समाधान गर्ने नेट फ्रेस हस्पिटल अब सबैले चिन्नु पर्छ।
6: वर्षौंदेखि एउटै समस्याले पीडित बन्नुभएका आफ्ना परिवार र आफन्तको ज्येष्ठ सदस्यको समस्या समाधान मात्रै होइन, सधैँ स्वस्थ जीवन जिइरहन बेलैमा पुगौं नेटफ्रेस हस्पिटल।
8: सम्पर्क नेटफ्रेस हस्पिटल प्राली, भरतपुर 4, सृष्टि चोकदेखि 200 मिटर अगाडि। फोन 0656-03019, मोबाइल 98-672-01-098।
6: स्वस्थ शरीरका लागि सही समयमा सही निर्णयको आवश्यकता पर्दछ। सही निर्णय तब हुनेछ जब एक पटक पुग्नुहुनेछ तपाईँ नेटफ्रेस हस्पिटल।
9: ओहो, ल ल ल ल, क्यामेराम्यान खसेछ, हत्तेरीका हात खुट्टा दुवै भाँचे जस्तो छ। ल, होस पनि छैन, ल ल ल ल, तुरुन्तै काठमाडौँ लानु पर्यो, हेलिकप्टर चार्टर गरेर मगाइहाल त।
10: पर्ख दीपक,
9: किन
10: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्तिहाल्नु पर्छ र? वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे घरको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
9: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
11: हजुर, हामी कहाँ आधुनिक प्रविधियुक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आईसीयू सेवा उपलब्ध गराइन्छ।
12: थप जानकारीको लागि एनपीआई नारायणी सामुदायिक हस्पिटल, फोन नम्बर 0656-493-817, 0656-493-211, 0656-493-401 र 0656-493-514, मोबाइल नम्बर 98-44-20-96-31।
13: Synergy FM 91.6 MHz.
0: केमिरको विश्रामपछि पुनः स्वागत छ। अब बाँकी प्रसंग। गत आर्थिक वर्षमा 7,20,86 करोड बराबरको घर जग्गाको कारोबार भएको छ। नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले आज सार्वजनिक गरेको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2082-83 घर जग्गाको कारोबारमा बढोत्तरी भएको छ। राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष 2081-82 भने रु 3,86,15 करोड बराबरको घर जग्गा कारोबार भएको थियो। आर्थिक वर्ष 2082-83 घर जग्गाको कुल कारोबारको संख्या आर्थिक वर्ष 2081-82 तुलनामा 4.74% बढेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा 2081-82 भने घर जग्गाको कारोबार संख्या 1.84% घटेको थियो। दुई महिनाभन्दा बढी समयदेखि सवार चालक अनुमति पत्र स्मार्ट लाइसेन्सको छपाई कार्य ठप्प हुँदा देशैभरका हजारौं सेवाग्राही चरम मर्कामा परेका छन्। विशेष गरी वैदेशिक रोजगारीका लागि विदेश जाने श्रमिक तथा अध्ययनका लागि बाहिरिन तयारीमा रहेका विद्यार्थीहरू समयमै लाइसेन्स नपाउँदा ठूलो समस्यामा परेका छन्। संघीय सरकारबाट अधिकार क्षेत्र हस्तान्तरण भई प्रदेश तहमा प्रणाली र छपाई प्रक्रिया पूर्ण रूपमा कार्यान्वयनमा आउन नसक्दा यो अन्यल सृजना भएको हो। यातायात व्यवस्था विभागका अनुसार सवारी लाइसेन्स छपाई तथा वितरणको जिम्मेवारी अब पूर्ण रूपमा प्रदेश सरकारहरूको मातहतमा गएको छ। संघीयताको मर्मअनुसार अधिकार हस्तान्तरण भएपछि गत साउन 1 गतेदेखि नयाँ पास भएका तथा नवीकरणका लागि प्रक्रियामा रहेका लाइसेन्सको छपाई कार्य रोकिएको हो। विभागका निर्देशक केशव खतिवडाले सातवटै प्रदेश सरकारले सुरक्षण मुद्रण केन्द्रसँग औपचारिक सम्झौता गरेपछि मात्र लाइसेन्स छपाईको बाटो पूर्ण रूपमा खुल्ने स्पष्ट पार्नुभएको छ। उहाँका अनुसार मध्य प्रदेशले सघि नै सम्झौताको प्रक्रिया अगाडि बढाइसकेको छ। बागमती लगायत अन्य प्रदेशको हकमा भने यातायात कार्यालयबाट ट्रायल पास गरेका र विदेश जाने अति आवश्यक स्वाग्राहीको फाइल क्रमशः प्रक्रियामा लगिएको छ। नयाँ प्रणाली र छपाई व्यवस्थापन पूर्ण रूपमा स्थिर तथा परिपक्व बन्न केही समय लाग्ने भए पनि अब कामले छिट्टै गति लिने विभागको अपेक्षा छ। रूपन्देहीको भलबारी स्थित नेपाल आयल निगमको डिपोका लागि पेट्रोलियम पदार्थ ल्याएका तीनवटा ट्याङ्करलाई प्रहरीले नियन्त्रणमा लिएको छ। आयल निगमका लागि ल्याएको पेट्रोलियम पदार्थ पेट्रोल पम्पमा झिक्दै गरेको अवस्थामा तीनवटा ट्याङ्कर नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङको टोलीले लु 2 ख 1544, लु 1 ख 6504 र लु 1 ख 6619 नम्बरका ट्याङ्कर नियन्त्रणमा लिएको हो। लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक डिआइजी भूपेन्द्र बहादुर खत्रीका अनुसार ट्याङ्करहरूको सिल तोडिएको तथा पेट्रोलियम पदार्थ निकालिरहेको अवस्थामा फेला पारिएको हो। नेपाल आयल निगमका लागि भारतबाट पेट्रोलियम पदार्थ बोक्दै आएका लु 2 ख 1544 र लु 1 ख 6504 नम्बरका ट्याङ्करलाई सिद्धार्थ नगर नगरपालिका वडा नम्बर 8 स्थित सराफ आयल सेन्टरमा डिजल निकालिरहेको अवस्थामा करिब 30 लिटर डिजल सहित नियन्त्रणमा लिएको थियो। लु 1 ख 6619 नम्बरको ट्याङ्करलाई बाग्दै गर्दा नियन्त्रणमा लिएको डिआइजी खत्रुले जानकारी दिनुभएको छ। लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष टोली र वडा प्रहरी कार्यालय भैरवको संयुक्त टोलीले तीनवटा ट्याङ्कर सहित एकजना सहचालकलाई पनि नियन्त्रणमा लिएको छ। नवलपरासी बर्दखाट सुस्ता पूर्वमा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। पक्राउ परेमा बनेत्रमणी गाउँपालिका 3 चिसा बानीका 43 वर्षीय शेरबहादुर विक रहेका छन्। उनले आफ्नी श्रीमती 40 वर्षीय उनी माया विकमाथि खुर्पा प्रहार गरेका थिए। घटनास्थलमा नै उनी मायाको मृत्यु भएको प्रहरीले जनाएको छ। त्यसपछि शेरबहादुरलाई घरबाट नियन्त्रणमा लिई कारवाही अघि बढाइएको पनि प्रहरीले जनाएको छ। अब अन्तर्राष्ट्रिय प्रसङ्ग। भारतको दक्षिण पश्चिमी राज्य कर्नाटकमा फ्रिज विस्फोट हुँदा एकै परिवारका 4 जनाको मृत्यु भएको छ। घटनामा अन्य 2 जना घाइते भएका छन्। प्रहरीका अनुसार आज बिहान बेलगावी जिल्लाको सेन्ट्रल बस स्ट्यान्ड नजिकै रहेको चावहाट गल्लीमा परिवार बस्दै आएको घरमा फ्रिज विस्फोट भएको हो। विस्फोटपछि लागेको आगलागीमा फेरि 4 जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनामा घाइते भएका 2 जनाको शरीरमा करिब 60% सम्म जलेको भएको बताइएको छ। उनीहरूको उपचार भइरहेको छ बेलगावी कर्नाटकको राजधानी बेङ्गलुरुदेखि करिब 506 किलोमिटर उत्तर पश्चिममा पर्छ। घटनाका सम्बन्धमा प्रहरीले मुद्दा दर्ता गरी फ्रिज विस्फोटको कारण पत्ता लगाउन अनुसन्धान अघि बढाएको जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले विदेशी विद्यार्थी तथा पत्रकारको अमेरिकामा बसाई अवधि सीमित गर्ने गरी ल्याएको नयाँ भिसा नियम लागू गर्न एक संघीय अदालतले अस्थायी रोक लगाएको छ। अमेरिकी डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीले आजदेखि यो नियम लागू गर्ने तयारी गरेको थियो, तर नियम कार्यान्वयन हुनु अघि नै अदालतले प्रारम्भिक निषेधाज्ञा जारी गरेको हो। विभिन्न विश्वविद्यालयका अध्यक्ष, शैक्षिक संस्था र ट्रेड युनियनहरूको गठबन्धनले नियम विरूद्ध कानूनी चुनौती दिएपछि अदालतले यस्तो आदेश दिएको हो। मुद्दामा अन्तिम फैसला हुन भने बाँकी रहेको छ। प्रस्तावित नियममा अमेरिकामा विदेशी विद्यार्थी र एक्सचेन्ज भिजिटरको बसाई अधिकतम 4 वर्षमा सीमित गर्ने तथा पत्रकारलाई एकपटकमा 240 दिनसम्म मात्र बस्न दिने व्यवस्था गरिएको थियो। हाल एफ जे र आई भिसा वाहकले आफ्नो अध्ययन वा काम जारी रहेसम्म ड्युरेसन अफ स्टेटस व्यवस्था अन्तर्गत अमेरिकामा बस्न पाउँछन्। अदालतमा सुनवाईका क्रममा न्यायाधीश एफ डेनिस सैलरले सरकारले प्रस्तावित परिवर्तनका निम्ति पर्याप्त लागत लाभ विश्लेषण प्रस्तुत गर्न नसकेको बताउनु भएको थियो। सरकारले तोकेको 4 वर्षको सीमा एकतर्फी रहेको उहाँले टिप्पणी पनि गर्नुभएको छ। अदालतको आदेशसँगै नयाँ नियम तत्काल लागू नहुने भएपछि अमेरिकामा रहेका हजारौं विदेशी विद्यार्थी तथा पत्रकारलाई राहत पुगेको छ। खेल प्रसङ्ग, एसियाली फुटबल महासंघ साफले बंगलादेशमा नोभेम्बर 5 देखि शुरू हुने साफ च्याम्पियनसिपको तालिका सार्वजनिक गरेको छ। आज प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेसँगै भारत र पाकिस्तान बीच उद्घाटन खेलमा प्रतिस्पर्धा हुने भएको छ। प्रतियोगितामा सहभागी 6 टोलीलाई 2 समूहमा विभाजन गरिएको छ, जसको समूह एमा बंगलादेश, श्रीलंका र भूटान छन् भने समूह बीमा भारत, मालदिव्स र पाकिस्तान छन्। तालिका अनुसार समूह चरणका खेल नोभेम्बर 11 हुनेछ भने 14 नोभेम्बरमा सेमी फाइनल हुनेछ र नोभेम्बर 17 फाइनल खेल हुनेछ। तालिकामा साफले नेपालले सहभागिता सुनिश्चित भए तालिका पुनः परिमार्जन गर्दै नोभेम्बर 4 देखि प्रतियोगिता शुरू गर्ने सम्भावना पनि व्यक्त गरेको छ। सन्देश जारी 21 मालदिप्समा सम्पन्न साफ च्याम्पियनसिपमा फाइनल पुग्नु नै नेपालले हालसम्म प्राप्त गरेको उत्कृष्ट नतिजा हो। त्यसबाहेक नेपालले एकपटक 3रो स्थान हासिल गर्दा 2 पटक 4थो स्थान र 3 संस्करण सेमी फाइनलसम्म पुगेको छ। हाल नेपाल फिफा निलम्बनमा छ। फिफाले गत असार 4 गते 3रो पक्षीय हस्तक्षेप भएको भन्दै इन्फाले अनिश्चितकालका लागि निलम्बन गरेको थियो। गत अगस्ट 21 साफले टाइसिट सार्वजनिक गर्दा सहभागिता खेल्न सेप्टेम्बर 1 सम्म निलम्बन फुकुवा भइसक्नुपर्ने शर्त राखेको थियो। जाँदा जाँदै अहिलेसम्मका प्रमुख प्रसङ्ग पुनः एकपटक। हवाई दुर्घटना बीमा बढाउने सरकारको तयारी, भाडा दर पनि बढ्ने, नेपाललाई दैनिक 18 घण्टासम्म विद्युत उपलब्ध गराउन भारतको स्वीकृति, कृष्णभीरमा ट्र्याक खोल्ने काम सकियो, बिहिबारदेखि 2 तर्फे यातायात सञ्चालन हुने, अस्थायी आवास बनाउन नुवाकोटमा 8 स्थान प्रस्ताव, विपत्तिमा एक्लै काफी छु भने घमण्ड नगर्न सरकारलाई एमालेको चेतावनी, संस्थापनको महाधिवेशनमा भाग नलिन काङ्ग्रेस पूर्व सभापति देउवाको अपिल, मकवानपुरको इन्द्र सरोवरमा इभी गाडी दुर्घटना, 4 जनाको मृत्यु, पेट्रोलियम पदार्थ चोरी गरेको आरोपमा 3 ट्याङ्कर नियन्त्रणमा 1 सहचालक पनि पक्राउ, फ्रिज विस्फोट हुँदा भारतको कर्नाटकमा एकै परिवारका 4 जनाको ज्यान गयो, अमेरिकामा विदेशी विद्यार्थी र पत्रकारको बसाई घटाउने नियममा अदालतको रोक, र साफ च्याम्पियनसिपको उद्घाटनमा भारत पाकिस्तान फेर्दै नेपालले खेले तालिका फेरिने। सिनर्जी 91.6 MHz इन्टरनेट अनलाइनको synergyfm.com.np र मोबाइल एप्लिकेशन मार्फत संसारभरिकै साथ प्रसारण भइरहेको साँझ 5:30 बजेको हालचालबाट बिदा हुन्छौ। नमस्कार।
14: हालचालको साथमा यो ट्रस्टेड कम्फर्ट पार्टनर फर एभ्री सिजन भेरा एयर कन्डिसन।
15: जाडो होस् या गर्मी, तपाईँको दैनिकीलाई बनाउँछ अझ सहज र स्मार्ट।
16: स्मार्ट इन्भर्टर टेक्नोलोजी, कम बिजुली खपत र देशभर फैलिएको भर पर्दो सेवा, भिएरा एयर कन्डिसन। अर्डरका लागि सम्पर्क 0556976797 र 98025967997। अर्डरदेखि जडानसम्म सेवाका लागि सधैँ प्रतिबद्ध।
15: विश्वास र आरामदायी जीवनशैलीको अर्को नाम Viera Air Condition।
14: Your trusted comfort partner for every season. Viera Air Condition.
6: हाड जोर्नी तथा नसा सम्बन्धी समस्याको उपचारमा धाउन लाग्नु भएको कति भयो?
7: अनि प्यारालाइसिस, ग्यास्ट्राइटिस, पायल्स, माइग्रेन, डिप्रेसन, दम, सुगर, प्रेसर, थाइराइड, मृगौलाको पत्थरी र कुलत सम्बन्धी समस्या देख्ने र भोगिरहनु भएको पनि त होला।
15: यी समस्या भोगिरहनु भएको तर नेट फ्रेस हस्पिटल बारे थाहा नपाएको हुनुहुन्छ कि?
7: स्वास्थ्य सम्बन्धी धेरै समस्याको समाधान गर्ने नेट फ्रेस हस्पिटल अब सबैले चिन्नु पर्छ।
6: वर्षौंदेखि एउटै समस्याले पीडित बन्नुभएका आफ्ना परिवार र आफन्तको ज्येष्ठ सदस्यको समस्या समाधान मात्रै होइन, सधैँ स्वस्थ जीवन जिइरहन बेलैमा पुगौं नेटफ्रेस हस्पिटल।
15: सम्पर्क नेटफ्रेस हस्पिटल प्राली, भरतपुर 4, सृष्टि चोकदेखि 200 मिटर अगाडि। फोन 0556030019, मोबाइल 9876701098।
6: स्वस्थ शरीरका लागि सही समयमा सही निर्णयको आवश्यकता पर्दछ। सही निर्णय तब हुनेछ जब एक पटक पुग्नुहुनेछ तपाईँ नेटफ्रेस हस्पिटल।
17: शान्त अनि मनोरम पारिवारिक वातावरणमा सुविधा सम्पन्न रेस्टुरेन्ट सहित स्वादिष्ट परिकारका लागि सिसई पार्क भिलेज।
18: प्राकृतिक सौन्दर्य सँगै आनन्ददायी बसाई अनि परिकारको मजा सिसई पार्कमा।
19: विवाह, व्रतबन्ध, सभा, सेमिनार, तालिम, गोष्ठी लगायतका कार्यक्रमहरू गर्दै हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्।
18: वातानुकूलित हल र डिलक्स रुम,
19: हात्ती ढुङ्गा तथा जीप सफारी,
18: स्विमिङ पुल,
19: थारू सांस्कृतिक नृत्य,
18: अर्गानिक खाना र नास्ता,
19: चिल्ड्रेन्स पार्क सहित पर्याप्त पार्किङको सुविधा,
18: साथै सहकारी शैक्षिक भ्रमण लगायत समूहमा आउनेहरूका लागि विशेष छुट।
17: सम्पर्क सिसई पार्क भिलेज, रत्नगर 9 चितवन, नारायणगढ हुँदै टिकोली जंगल पारी, गणेश चोकदेखि 1.5 किलोमिटर दक्षिण तर्फ। फोन 0556564456, मोबाइल 9804249321।
15: विश्वका 16 देशमा सञ्चालन, 55 भन्दा बढी आफ्नै कार्यालयहरू सहितको विश्वसनीय स्टडी एब्रोड कन्सल्टेन्ट AECC ग्लोबल।
16: अस्ट्रेलिया, युके, USA, न्यूजील्यान्ड, क्यानाडा लगायत अन्य देशहरूमा उच्च शिक्षा अध्ययनको लागि जाने सोच्दै हुनुहुन्छ भने यो ग्लोबल फ्युचर स्टार्स विथ AECC ग्लोबल।
15: Certified counselors,
16: IELTS, PT and Duolingo preparation.
15: No service charge, साथै उत्कृष्ट visa success rate भएको।
16: सन्त कोमल बिल्डिङ सही चोक नारायणगढ।
15: फोन 0565900019।
16: ACC छ त विश्वास।
20: Time check.
21: अहिले 6 बजेको छ।
20: टाइम चेक का साथमा केक भनेकै काठमाडौँ बेकरी, अफ्रेश बेकरी इन टाउन, साथै
22: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।
23: एग्जाम पछिको फुर्सदमा के गर्ने होला भनेर सोचिरहेको छु म त। तिमी त निकै बिजी छौ नि।
21: म त अहिले बारिस्टा र बेकरी ट्रेनिङ लिइरहेकी छु।
23: हो र, कहाँबाट नि?
21: काठमाडौँ बेकरी एन्ड बारिस्टा ट्रेनिङ सेन्टर, 24 कोठी, भरतपुरमा। एकदमै प्रोफेसनल ट्रेनिङ सेन्टर हो नि यो त।
23: के सिकाउँछ त त्यहाँ?
21: एस्प्रेसो, लाटे, क्यापिचिनो र कफी आर्ट लगायत कफी बनाउने सम्पूर्ण कला सिकाइन्छ। साथै केक, पेस्ट्री, मफिन जस्ता बेकरी आइटम बनाउन पनि तालिम दिइन्छ।
23: असाध्यै राम्रो रहेछ। तर प्राक्टिकल एक्सपिरियन्स पनि पाइन्छ त?
21: पक्कै, इन्टर्नसिपको पनि व्यवस्था छ, जसले गर्दा हामीलाई हात बस्न एकदमै सजिलो हुन्छ।
23: वाह, त्यसो भए त विदेश जान चाहने वा आफ्नै क्याफे खोल्न चाहनेका लागि पर्फेक्ट रहेछ नि।
21: हो नि, इन्टरनेसनल स्ट्यान्डर्ड ट्रेनिङ, अनुभवी ट्रेनर र प्र्याक्टिकल क्लासले गर्दा सिक्न अझै सजिलो हुन्छ।
23: म पनि जोइन गर्छु अब त। काठमाडौँ बेकरी एन्ड बारिस्ता ट्रेनिङ सेन्टर, 24 कोठी, भरतपुर। फोन 9855033338, 9705533338 र 9705533349। सिप सिकौ, सफल बनाऊ।

0: आइतको दिनमा पनि खुरुङमा खोजी चल्दै घाँसीको कृष्णपुर सडकमा नयाँ ट्र्याक खोल्ने काम सकियो। पर्सिदेखि दुई तर्फी गाडी चल्ने पकवानपुरमा माइक्रो बस दुर्घटना हुँदा चारजनाको ज्यान गयो।
1: सरुवा भएका कर्मचारीलाई छुट्टीको अवधिभित्र अनिवार्य रमाना दिन सरकारको निर्देश छन्। रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाट तलब हासिल गर्ने।
0: पुँजी बजार सुधार कार्ययोजनाले सेयर बजारमा उत्साह, नेट 148 अङ्कले बढ्यो। अत्यावश्यकीय वस्तुमा मूल्य वृद्धि र कालोबजारी बढ्दो, हस्तक्षेप थालेको सरकारले जानकारी।
2: अब महसुस गर्ने गरिने यसको रिजल्ट एक दुई दिनभित्रै आउन थाल्छ। चिनीको विषयमा आजदेखि नै इन्टरभेन्सनको काम सुरु गरिसकेका छौँ।
1: सन् 2020 दशक चिनको पक्षमा हुने बारेको बहस तीव्र, अमेरिकाको ऊर्जा नीतिमा परिवर्तनले जलवायु
0: र डेभिड वार्नरले काठमाडौँ खासबाट झुम्बाभित्र व्यञ्जन टेलरभन्दा लामो समयसम्म
3: सोफा हब चितवन,
4: गुणस्तरीय फर्निचर सुपथ मूल्यमा पाइने चितवनको विश्वासिलो ठाउँ सोफा हब चितवन।
3: खरीद एक पटक, वारेन्टी 10 वर्ष, अनि ढुक्क हुनुहोस् वर्षौं वर्ष।
4: हामी सोफाहरू यस कारण दिन सक्छौ सुपथ मूल्यमा,
3: आफ्नै कारखाना र शोरूम एकै ठाउँमा,
4: उच्च गुणस्तरको काठ, फर्म र कपडा, मध्यस्थकर्ता बिना नै सिधा सम्पर्कद्वारा कारखानामा,
3: घर, कार्यालय या आफ्नो कुनै पनि व्यवसायका लागि आवश्यक फर्निचर अब सोफा हबमा।
4: अर्डर अनुसार तपाईँले खोजे जस्तै अनि रोजे जस्तै फर्निचरका लागि हामीलाई सम्झनुहोस्।
3: देशभर डेलिभरीको सुविधा, चितवन र आसपासमा निशुल्क
4: सम्पर्क, भरतपुर 4 लङ्कु, 24 कोटीदेखि 2 किलोमिटर पश्चिम, मोबाइल 9847528156, 9853155504।
3: उत्कृष्ट अनि विश्वासिलो सेवाका लागि तपाईँको प्रतीक्षामा सोफा हब चितवन। सोफा हब चितवन।
1: अब खबरको सिलसिला, भोटेकोशी नदीमा प्रलयकारी बाढी आएको 21 दिन आज पनि मानिसहरू जीवित फँसेको आशंका सहित जलविद्युतको सुरुमा खोजी कार्य भइरहेको छ। किलिमी जलविद्युत आयोजनाको सुरुमा बाढीपछि फँसेका 6 खोज तथा उद्धारको प्रयास भइरहेको राष्ट्रपतिका सांसद एवं इन्जिनियर श्रीराम नेउपानेले जानकारी दिनुभएको छ। यसैबीच बाढीका कारण जलविद्युत क्षेत्रमा ठुलो क्षति पुगेपछि सरकारले विपद सहन सक्ने संरचना निर्माणका लागि नयाँ सुरक्षा अवधारणा अघि सारेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले आयोजनाको जोखिम न्यूनीकरण र कामदारको सुरक्षाका लागि नीतिगत सुधारसहित 6 मुख्य मुद्दा प्रस्तुत गरेको हो। नयाँ अवधारणामा अनिवार्य पूर्ण संरचनात्मक बिमा, हरेक आयोजनामा सुरक्षा अधिकारीको व्यवस्था, नियमित उद्धार तालिम, स्वच्छ कार्य आकस्मिक योजना, पावरहरूको कम्तीमा 30 पुग्ने खाद्यान्न भण्डारण र सुरुङको पूर्ण संरचना रोकेका छन्। सरकारले अब जलविद्युत आयोजनालाई अनुमति पत्र दिँदा यी सुरक्षा मापदण्डहरू पालनाबारे सम्झौता गर्नेछ।
0: यसरी नागडुङ्गा मुगलुङ सडक खण्ड र अन्तर्गत कृष्णगिरी सडकमा नयाँ ट्र्याक खोल्ने काम सम्पन्न भएको छ। त्रिशुलीले कटान गरेर सडक ढाकिएको ठाउँमा केही माथिबाट नयाँ ट्र्याक खोल्ने काम सकिएको र कृष्णगिरी खण्डमा वर्ष दुर्गादेखि दुईतर्फी गाडी चलाउने सडक विभागले जनाएको छ। अस्ति आइतबारदेखि केही गाडी सञ्चालन भइरहेकामा

0: अदालत नोडला पुनर्स्थापना तथा दीर्घकालीन पुनर्निर्माणलाई गति दिन विकास साझेदार र गैर सरकारी संस्थाहरूलाई एकीकृत रूपमा परिचालन गर्ने भएको छ। विपद जोखिम न्यूनीकरण सम्बन्धी राष्ट्रिय कार्य मञ्चको बैठकमा साझेदार संस्थाका प्रतिनिधिहरूले अहिलेसम्म भएका उद्धार तथा राहत कार्यको समीक्षा गर्दै आउँदो सहयोग बारेमा धारणा राखेका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज विकृतिले सबै साझेदार संस्थालाई प्राधिकरणको विस्तारित अङ्गका रूपमा मिलेर काम गर्न आग्रह गर्नुभयो। उहाँले प्रभावितको तत्काल आवश्यकता पूरा गर्दै दीर्घकालीन पुनर्निर्माणका लागि प्रभावकारी सहकारी आवश्यक रहेको बताउनुभयो। बैठकले सरकारी निकाय सुरक्षा संयन्त्र र साझेदार संस्थाहरू बीच बलियो समन्वय कायम गरी प्रभावित क्षेत्रमा राहत पुनर्स्थापना र खेतीको पछिको पुनर्निर्माणलाई तीव्रता दिने निर्णय गरेको छ।
1: जसुवाको बटेपछि बाढीका कारण कैलाश मानसरोवर र गोसाईकुण्ड भ्रमणमा गएका 34 देशका 607 विदेशी र 188 नेपाली पर्यटक बेपत्ता भएका विवरण सार्वजनिक भएको छ। पर्यटन विभागका अनुसार बेपत्ता हुनेमा सबैभन्दा धेरै 189 भारतीय नागरिक रहेका छन् भने अमेरिका, मलेसिया, युक्रेन र चीन सहितका पर्यटक पनि सम्पर्क दिन्छन्। स्थानीय प्रशासन र सुरक्षा निकायले खोज तथा उद्धार राहत कार्यलाई तीव्रता दिएका छन्। अहिलेसम्म 310 विदेशी पर्यटक सकुशल उद्धार गरिएको छ भने सम्पर्क दिन भएका अन्य 13 सम्पर्कमा आएका छन्।
0: यसैबीच प्रतिनिधि सभाका सांसदहरूले भोटेकृषि बाढीमा बेपत्ता भएकाहरूको खोजी तीव्र पार्न र फेला परेका शवहरूको डिएनए परीक्षण प्रतिवेदन तत्काल उपलब्ध गराउन सरकारको ध्यान आकर्षण गराएका छन्। आजको बैठकमा सांसदहरूले आफन्तको अवस्था थाहा नहुँदा पीडित परिवार अन्यलमा परेको भन्दै राहत र पुनर्स्थापना कामलाई पनि तीव्र दिन माग गरे। साथै विपदपछिको खोज, उद्धार, पुनर्निर्माण र राहत वितरणको प्रभावकारी अनुमोदनका लागि उच्च स्तरीय सर्वदलीय संसदीय विशेष समिति गठन गर्न समेत सांसदहरूले सभामुख मार्फत सरकारको ध्यान आकर्षण गराए।
1: हेटौडाबाट काठमाडौँ आउँदै गरेको माइक्रोबस मकवानपुरको इन्द्र सरोवर गाउँपालिका 2 स्थलले सुखौरामा दुर्घटना हुँदा 4 ज्यान गएको छ। आज दिउँसो 2 बजेतिर दुर्घटना भएको गाडी सडकबाट झन्डै 500 मिटर तल भिरमा खसेको हो। इलाका प्रहरी कार्यालय भीमफेटीका अनुसार गाडीमा 8 चढेका थिए, 4 उद्धार गरिएको छ। उद्धार गरिएकामा 1 हेटौडा अस्पताल पठाइएको छ भने गम्भीर घाइते 3 काठमाडौँ ल्याएको इलाका प्रहरी कार्यालय भीमफेटीले जनाएको।
0: भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा भएका निजामती कर्मचारीलाई तोकिएको अवधिभित्र अनिवार्य रूपमा रमना दिन सबै सम्बन्धित निकायलाई निर्देशन दिएको छ। मन्त्रालयले सबै मन्त्रालय, आयोग, सचिवालय, छात्रले प्रदेशका मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय र पालिकाहरूलाई आज परिपत्र गर्दै सरुवा भएका कर्मचारीलाई विभिन्न वाहनामा साधिकै कार्यालयमा राखेर कामकाज गराउने तथा सरुवा भइसकेपछि पनि रमना नदी पुरानै कार्यालयबाट तलब भत्ता भुक्तानी गर्ने प्रवृत्ति अन्त्य गर्न निर्देशन दिएको हो। कतिपय कार्यालयहरूले कर्मचारीको सरुवा भइसकेपछि पनि रमना नदी साधिकै कार्यालयमा काम गराउने र त्यहीँबाट तलब तथा भत्ता भुक्तानी गर्ने गरेको पाइएपछि यस्तो व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न भनिएको हो। परिपत्रमा निजामती सेवा नियमावलीमा भएको व्यवस्थालाई स्मरण गराउँदै सरुवा भएको कर्मचारीलाई तोकिएको अवधिभित्र रमना नदी साबिकै कार्यालयबाट तलब भत्ता भुक्तानी गरिएमा त्यसरी भुक्तानी भएको रकम सम्बन्धित कार्यालय प्रमुख र भुक्तानी दिने लेखा प्रमुखबाट असुल उपर गर्ने स्पष्ट पारिएको छ। मन्त्रालयले सरुवा भएका कर्मचारीलाई रमना दिने विषयमा कुनै ढिलाइ नगर्नु तथा प्रचलित कानुन र नियमावलीमा तोकिएको प्रक्रिया अनिवार्य रूपमा पालना गर्न सम्बन्धित कार्यालयलाई आग्रह गरेको छ। मन्त्रालयले सरुवा भएका कर्मचारीले निर्धारित अवधिमा रमना दिने, नयाँ कार्यालयमा हाजिर हुने वातावरण बनाउने तथा तलब भत्ता भुक्तानी सम्बन्धी व्यवस्था कानुन अनुसार कार्यान्वयन गर्न सबै निकायलाई सचेत गराएको छ।
1: कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले जलवायु परिवर्तनबाट उत्पन्न चुनौती समाधानका लागि सङ्घ प्रदेश र पालिकाले साझा सङ्कल्पका साथ अघि बढ्नुपर्ने बताउनु भएको छ। मुस्ताङको हरपझोङ गाउँपालिका 4 जोङसम्म आजदेखि सुरु भएको हरपझोङ जलवायु सम्मेलन 2083को उद्घाटन गर्दै मन्त्री चौधरीले जलवायु परिवर्तनको असर कुनै एउटा क्षेत्र वा तहमा मात्र सीमित नरहेकाले यसको सामना गर्न सबै तहका सरकारबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताउनु भएको छ। हरपझोङ गाउँपालिकाको आयोजनामा सुरु भएको सम्मेलनमा देशभरका 420 पालिकाले सहभागिता जनाउने प्रतिबद्धता जनाएका छन्। 2 चल्ने सम्मेलनको मुख्य उद्देश्य हिमाल पहाड र तराईका पालिकाले जलवायु परिवर्तनका कारण भोगिरहेका समस्या, जोखिम तथा अनुकूलनका उपायबारे साझा धारणा निर्माण गर्नुभएको आयोजकले जनाएको छ। यसैबीच सम्मेलनलाई शुभकामना सन्देश दिँदै प्रधानमन्त्री नरेन्द्र शाहले जलवायु परिवर्तनका कारण सृजित जोखिम तथा विपद न्यूनीकरण र व्यवस्थापनका लागि विश्व समुदायसँग सहयोग र सहकार्यका लागि आह्वान गर्ने बताउनु भएको छ।
0: सिधा कुरा, प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। बजारमा अत्यावश्यक वस्तुको मूल्य वृद्धिमा सरकारी हस्तक्षेप बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै

0: इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
1: मोनिकाजी, ए मोनिकाजी, सुन्नुहोस् त।
2: हजुर सर।
1: भोलि सेमिनारमा भाग लिन चितवन जानु छ, राम्रो खाने बस्ने ठाउँको व्यवस्था गर्नु पर्यो, कुनै कम्प्लेन नहोस्।
2: चितवनको नारायणगढ बजार नजिकै त्रिशुली नदीको किनार दासडुङ्गामा रहेको अशोक रिसोर्ट म व्यवस्था गरिहाल्छु नि सर, तपाईँ ढुक्क हुनुहोस्।
1: विशेषताहरू सबै कोठाहरूबाट त्रिशुलीको मनमोहक बहाव देखिने डेलिसियस खाना, लग्जरियस बेडरुम, स्प्रिङ्स वाटर बग्ने स्विमिङ पुल, किड्स स्विमिङ पुल, नारायणी बीच क्याम्प, सिटर बाथरुम, भिआइपी मिटिङ रुम, फेमिली ग्यादरिङ रुम, टेरेस रेस्टुरेन्ट, मिटिङ हल, कन्फरेन्स हलको व्यवस्था भएको चितवनकै उत्कृष्ट रिसोर्ट सहरी कोलाहलबाट केही दूरी मात्र पर शान्त वातावरणमा रहेको अशोका रिसोर्टलाई सधैँ सम्झनुहोस्। अशोका रिसोर्ट, भरतपुर 29, दासडुङ्गा, चितवन। सम्पर्क नम्बर 97 88 819 98 132 52 214।
3: विश्वका 16 देशमा सञ्चालन, 55 भन्दा बढी आफ्नै कार्यालयहरू सहितको विश्वसनीय स्टडी एब्रोड कन्सल्टेन्ट एईसीसी ग्लोबल।
4: अस्ट्रेलिया, युके, युएसए, न्यूजील्यान्ड, क्यानाडा लगायत अन्य देशहरूमा उच्च शिक्षा अध्ययनको लागि जाने सोच्दै हुनुहुन्छ भने यो ग्लोबल फ्युचर स्टार्स विथ एईसीसी ग्लोबल।
3: Certified counselors,
4: IELTS, PT and Duolingo preparation.
3: No service charge, साथै उत्कृष्ट visa success rate भएको
4: सन्त कोमल बिल्डिङ सही चोक नारायणगढ।
3: फोन 0565900019।
4: ACC छ त विश्वास।
5: क्यान्सरको उपचार CMC क्यान्सर इन्स्टिच्युटमा
6: सुविधा सम्पन्न भवन र अत्याधुनिक प्रविधि सहित सम्पूर्ण क्यान्सर उपचारका लागि अति विश्वसनीय CMC क्यान्सर इन्स्टिच्युट।
5: नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्टको ट्रु बिम मेसिन भएको 16 काउच र हाइपर आर्प लगायतका अति आधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी टाउको तथा मुखको क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशयको क्यान्सर, रगतमा हुने क्यान्सर लगायत सबै किसिमका क्यान्सरहरूको पहिचान तथा उपचार गरिन्छ।
6: सरकारी अस्पतालकै शुल्कमा उपचार गरिनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि रहेको छ।
5: आफू वा नजिकका कोही कसैलाई क्यान्सर भएको शंका लागेमा विशेषज्ञ चिकित्सकहरूलाई आजै भेट्नुहोस्।
6: सम्पर्क CMC क्यान्सर इन्स्टिच्युट। फोन 0554943353।
5: क्यान्सरलाई हराएर जीवनलाई जित्ने हिम्मतको सहारा CMC क्यान्सर इन्स्टिच्युट।
7: सबैभन्दा बढी अलिक ग्यासको आपूर्ति व्यवस्थापनमा जुन दबाव हामीले झेल्नु परिरहेको छ। क्रममा भएको र अब चाँडै भोलि पर्सितिर पुगिसकेपछि खास गरी बुलेटहरू यताको उद्योगहरूमा आउँछ र अब त्यो पनि अब बिस्तारै सहज हुने स्थितिमा जान्छ भन्ने लागेको छ।
8: यो बाहेक अत्यावश्यकीय चिनी लगायतका खाद्य वस्तुमा चाहिँ अचाक्ने मूल्य वृद्धि भइरहेको छ, अनुगमन पनि गरिरहनु भएको छ, यति हुँदा हुँदै पनि किन बढिरहेको छ त मूल्य?
7: अब यो मूल्य वृद्धिको कारण हामी पनि अहिले हेरिराखेका छौँ, खास गरी उत्पादक र पालमा ल्याउने आयातकर्ताको लेभलदेखि लिएर खुद्रासम्मको लेभलमा कहाँनिर चाहिँ यो चाहिँ अलिकति गडबड भइराखेको छ अथवा के हो सिनारी हो भनेर हामी त्यो अध्ययन गरिराखेका छौँ। अहिले चिनीको हामीले हिजो मात्रै पनि खास गरी हाम्रो सरकारी संस्थानहरू एसटिसी र खाद्यसँग जति उपलब्ध छ त्यसलाई मार्केटमा लैजाने विषयमा हामीले कुरा गरिराखेका छौँ। केही माटहरू जो चाहिँ अलिक धेरै ब्रान्चहरू भएको माटहरू छ ती माटहरू मार्फत हाम्रो सरकारी संस्थानहरूबाट चिनी उपलब्ध गराएर त्यहाँबाट चाहिँ हामी बिक्री वितरण सहज बनाउने त्यो मूल्यलाई नियन्त्रण गर्ने हिसाबले हामी इन्टरभेन्सन गर्दैछौँ। आजैदेखि त्यो सुरु भइराखेको छ र जहाँसम्म चामल दाल तेलको सन्दर्भ छ आयातकर्ताको लेभलमा र उत्पादकको लेभलदेखि तल खुद्राको लेभलमा जाँदाखेरि त्यसको चेन इफेक्ट कहाँनिर परेको छ भन्ने अहिले हाम्रो अनुगमन टोली त्यसमा फोकस भएर काम गरिराखेको स्थिति छ। यिनले सम्बन्धित आयातकर्ताका छाता संस्थाहरू र खास गरी उद्योगका छाता संस्थाहरूसँग चाहिँ यो खालको कुराहरू हुनु हुँदैन भनेर हामीले निर्देशन पनि दिइराखेको स्थिति छ।
8: उपभोक्ताले चाहिँ सरकारले हस्तक्षेपकारी भूमिका निर्वाह नगरेको महसुस गरिरहेका छन्। उपभोक्ताले महसुस गर्ने गरी कहिलेदेखि चाहिँ
7: अलिकति यो अब महसुस गर्ने गरी नै यसको रिजल्ट एक दुई दिनभित्रै आउन थाल्छ। चिनीको विषयमा आजदेखि नै इन्टरभेन्सनको काम सुरु गरिसकेका छौँ। बजारको चाहिँ व्यवस्थापन गर्ने काम निजी क्षेत्रले गरेको छ, सरकारले क्याटालिटिकको भूमिका मात्रै निर्वाह गरिराखेको स्थिति हो। बढीभन्दा बढी निजी क्षेत्र जिम्मेवार हुनुपर्छ र यी कुराहरूलाई व्यवस्थित गर्नको लागि निजी क्षेत्रले पनि सरकारलाई सहयोग गर्ने, निजी क्षेत्र पनि जिम्मेवार हुने, निजी क्षेत्रले पनि एउटा आफ्नो चाहिँ इथिक्समा रहेर सोसल कर्पोरेट रेस्पोन्सिबिलिटी निर्वाह गर्ने कुराहरू पनि साथसाथै आउँछ। त्यही हिसाबले उहाँहरूलाई हामीले भनिराखेका छौँ, मूल्य बढी लिएको भन्ने तपाईँहरू कहाँ गुनासो आएको छ भने हामीलाई सेयर गर्नुहोस् न, हामी स्पेसिफिक रूपमै त्यसलाई चाहिँ नियन्त्रण गर्नेतर्फ तत्कालै लागिरहेछौँ, हामी गर्छौँ। जसले चाहिँ अब चाहिँ गल्ती गरेको छ, जसले कमी कमजोरी गरेको छ उहाँहरू सजायको भागीदार पनि हुनुहुन्छ र जसले फेयर काम गर्नुभएको छ उहाँहरूलाई चाहिँ मन्त्रालयले प्रमोट पनि गर्छ र सहजीकरण पनि गर्छ। फेरि
9: उहाँहुन्थ्यो उद्योग वाणिज्य आपूर्ति मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेत नेपाल दर्पणमा खबर देखिएला। सांसदको दैनिक भोग्य वस्तुमा अस्वाभाविक मूल्य वृद्धि र कालो बजारी नियन्त्रण गर्न तथा खाना पकाउने एलपी ग्यास कृत्रिम अभाव अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधि सभाको आजको बैठकको कुनै समयमा उहाँहरूले उपभोग्य वस्तुको आपूर्ति व्यवस्था सहज बनाउन र नागरिकलाई सहुलियत दिन सरकारसँग माग गर्नुभएको हो। सांसद भदन कुमार भण्डारीले ग्यासको अभावसँगै अहिले तेल चिनी दाल चामल लगायत दैनिक भोग्य वस्तुको मूल्य आकाशिएको भन्दै तत्काल मूल्य वृद्धि नियन्त्रण गर्न माग गर्नु।
10: सरकारले ल्याएको पुँजी बजार सुधार कार्ययोजनाले आज सेयर बजारमा सकारात्मक प्रभाव पारेको छ। हिजो अर्थमन्त्री स्वर्णिम वाग्लेले पुँजीगत लागत अहिलेको भन्दा आधा घटाउने सहित बजार सुधारको कार्ययोजना कार्यान्वयन गरेपछि आज बजारमा उत्साह देखिएको हो। आज सेयर बजार परिसूचक 148.57 अङ्कले बढेर 2,631.62 बिन्दुमा पुग्यो। आज सबै समूहको उपस्थित बढेर बजार हरियाली भएको दिन लगानी र बिमा समूह 2.5% धेरैले उकालो लागेको छ। आज नेतृसँगै कारोबार रकम पनि बढेको छ। हिजो 4.68 अर्ब कारोबार भएकामा आज 347 कम्पनीको 2,03,00,000 भित्ता सेयर 8.29 अर्ब रुपियाँमा किनबेच भएको छ। यो कारोबार रकम दुई महिना यताकै उच्च हो। यसरी असार 30 गते 8.41 अर्ब रुपियाँ बराबरको सेयर किनबेच भएको थियो। अर्थ मन्त्रालयले पुँजी बजार सुधारका लागि हिजो सार्वजनिक गरेको 21 रुपियाँ कार्ययोजनामा बजारको संरचनागत सुधार लगानीकर्ताहरूको हित संरक्षण तथा पुँजी बजारलाई थप व्यवस्थित र प्रभावकारी बनाउने विषय सम्मिलिएको छ। कार्ययोजनामा दीर्घकालीन लगानीलाई प्रोत्साहन गर्ने गरी पुँजीगत लागतमा सुधारको प्रस्ताव गरिएको छ। 365 दिनभन्दा बढी अवधि समितिमा रहेको भित्र पत्रबाट प्राप्त लाभमा 3.75% तथा 365 दिन र त्योभन्दा कम अवधि समितिमा रहेको भित्र पत्रबाट प्राप्त लाभमा 5% पुँजीगत लागत कायम गर्ने प्रस्ताव गरिएको छ। यसअघि चालु आर्थिक वर्षको बजेट मार्फत अल्पकालीन लगानीमा 10% र दीर्घकालीन लगानीमा 7.5% पुँजीगत लागत कायम गरिएको छ।
9: यसैबीच 2022 भने देशभर 3,82,15,00,000 रुपियाँको मात्रै घर जग्गा कारोबार भएको थियो। यस हिसाबले एक वर्षमा घर जग्गा कारोबारको रकम झन्डै 3,34,70,00,000 रुपियाँले बढेको देखिन्छ। राष्ट्र ब्याङ्क अनुसार आर्थिक वर्ष 2022-23 घर जग्गाको कुल कारोबार सङ्ख्या अघिल्लो आर्थिक वर्षको तुलनामा 4.74% वृद्धि भएको छ। नेपाल दर्पणमा खबरको सूचना बाँकी छ।
11: हेरिमाल विदेशबाट आएपछि पहिलोचोटि हिजो रोहनको विवाहमा ज्वन्त गइयो, खुब रमाइलो भयो यार। फेरि त्यसले लगाएको कोट प्यान्ट देख्दा त मलाई पनि सिलाउँ सिलाउँ जस्तो लाग्यो। मलाई जन्तीमा पनि दुलाहाको भन्दा कोट प्यान्टकै बढी प्रशंसा गर्ने, कहाँ सिलाएछ त्यसले त्यति राम्रो कोट प्यान्ट।
12: ल तँलाई के थाहा, त विदेश गएपछि कति चेन्ज भइसक्यो नारायणगढ। थियो नि पहिलाको काठमाडौँ टेलर्स, अहिले त नयाँ व्यवस्थापनका साथ सही चोक मिलन रोड स्थित नारायणी सपिङ कम्प्लेक्स भित्र खुलेको छ नि त। त्यहाँ उच्च स्तरीय आकर्षक सुरका कपडाहरू पाउनुको साथै ग्यारेन्टीका साथ सिलाइ पनि गरिन्छ। मेरो बिहेमा पनि त्यही सिलाएको, अनि अहिले रोहनले पनि त्यही सिलाएको त हो नि।
11: हो र, त्यसो भए म पनि आजै जान्छु काठमाडौँ टेलर्समा सुट सिलाउन।
13: हजुर, हामी कहाँ सुटका कपडा, सर्टका कपडा, जाडोको लागि उलन सर्टको कपडा, कटराइज प्यान्टका कपडाहरू सुपथ मूल्यमा पाइनुका साथै आकर्षक डिजाइनमा ग्यारेन्टीका साथ सिलाइ गरिन्छ।
14: सम्पर्क काठमाडौँ टेलर्स, नारायणी सपिङ कम्प्लेक्सको ग्राउन्ड फ्लोर, शहीद चोक मिलन रोड, नारायणगढ़। मोबाइल नम्बर 98450775535, प्रोप्राइटर रत्नलाल कोतामे।
15: नगरपालिका 9 सुनिता देवी पासवान नेपाल दर्पणमा अब विदेशका खबर। अमेरिकी प्रभाव क्रमशः कमजोर हुँदै जाँदा र चीनले आर्थिक कूटनीति तथा सैन्य उपस्थिति बढाउँदै लैजाँदा सन् 2020 दशक तिनको दशक बन्ने बहस विश्वभर तीव्र बनेको छ। चिनिया राष्ट्रपति शी जिनपिङको नेतृत्वमा चीनले आफ्ना प्राथमिकता अनुकूल अन्तर्राष्ट्रिय व्यवस्था निर्माण गर्न खोजिरहेको विश्लेषकहरूले बताएका छन्। अमेरिकी विदेश नीति विश्लेषक रायन हायसका अनुसार चीनले अमेरिकासँग तत्काल प्रत्यक्ष शक्ति सङ्घर्ष गर्नुभन्दा आफ्नो प्रभाव विस्तार गर्दै नयाँ अन्तर्राष्ट्रिय व्यवस्थाको नेतृत्वका लागि आधार तयार पारिरहेको छ। चीनले अमेरिकी नेतृत्वको उदार व्यवस्थाका कतिपय मान्यता परिवर्तन गर्न खोजे पनि आफूलाई फाइदा पुग्ने अन्तर्राष्ट्रिय प्रणालीका विशेषता भने कायम राख्न चाहेको छ। अन्तर्राष्ट्रिय नियोग युएसएआइडी जस्ता कार्यक्रममा भएको कटौती र अमेरिकी नीतिमा बढेको स्वास्थ्य केन्द्रित दृष्टिकोणले अमेरिकाको सफ्ट पावर कमजोर बनाएको विश्लेषण भइरहेको छ। विदेशकै अर्को प्रसङ्गमा अमेरिकी वातावरण संरक्षण निकायले कोइला र प्राकृतिक ग्यासबाट सञ्चालन हुने विद्युत गृहबाट निस्कने पृथ्वीको तापक्रम बढाउने हरेकीय ग्यास उत्सर्जन नियन्त्रण गर्ने नियम खारेज गरेको छ। हिजो घोषणा गरिएको यो निर्णयले पूर्व राष्ट्रपति जो बाइडेन र बराक ओबामाको कार्यकालमा अघि बढाएका जलवायु परिवर्तन सम्बन्धी नीतिबाट ठुलो परिवर्तन भएको देखिएको छ। अमेरिकी वातावरण संरक्षण निकायका अनुसार नियम खारेज भएपछि ऊर्जा उद्योगले 3 अर्ब अमेरिकी डलरभन्दा बढी लागत बचत गर्न सक्ने र अमेरिकामा ऊर्जा उत्पादन विस्तार गर्न सहज हुने समाचार संस्था एपीले जनाएको छ।
16: नेपाल दर्पणमा अब खेल खबर। अस्ट्रेलियाका चर्चित क्रिकेटर डेभिड वार्नर नेपाल प्रिमियर लिग एनपिएल क्रिकेट खेल्न नेपाल आउने भएका छन्। एनपिएलको टोली काठमाडौँ गोर्खाले शीर्ष संस्करणका लागि वार्नरलाई अनुबन्ध गरेको सामाजिक सञ्जाल मार्फत जानकारी दिएको छ। 39 वर्षका डेभिड वार्नर एनपिएल खेल्न आउने अहिले खुबै ठुला विदेशी खेलाडी हुन्। यसअघि पहिलो संस्करणमा कर्णाली ग्यासले भारतका शिखर धवन, दोस्रो संस्करणमा विराटनगर किङ्सले दक्षिण अफ्रिकाका लाई अनुबन्ध गरेको थियो। वार्नरले 110 T20 अन्तर्राष्ट्रिय क्रिकेटमा 100 शतक र 28 अर्धशतक सहित 3,270 रन बनाएका छन्। यसै उनले समग्र 439 T20 क्रिकेटमा 10 शतक र 118 अर्धशतक सहित 14,248 रन बनाएका छन्। वार्नरसँग भारतको आइपिएल, अस्ट्रेलियाको बिबिएल, वेस्ट इन्डिजको सिपिएल लगायतका T20 लिगहरू पनि।
15: र जिम्बाब्वेका विकेट किपर ब्याटर ब्रेन्डन टेलरले भारतका दिग्गज सचिन तेन्दुलकरको नाममा रहेको सबैभन्दा लामो एक दिवसीय करियरको कीर्तिमान तोडेका छन्। घरेलु मैदानमा अस्ट्रेलियासँगको पहिलो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा तेन्दुलकरको कीर्तिमान तोडेका हुन्। 2004 डेब्यू गरेका 22 वर्ष र 140 दिनको करियर सहित 2025 अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किएका 40 वर्षीय टेलर सबैभन्दा लामो समयसम्म एक दिवसीय क्रिकेट खेल्ने खेलाडी बनेका छन्। तेन्दुलकरको एक दिवसीय करियर सन् 1999 2012 गरी 22 वर्ष र 91 दिनको रहेको।
16: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्तिम आइपुगेका छौँ। आजका मुख्य खबरका शीर्षक फेरि
15: भोटेको सुवाडीको 81 जुनमा पनि सुरुङमा खोजी चल्दै झाँसीको कृष्णपुर सडकमा नयाँ ट्र्याक खोल्ने काम सकियो। पछिदेखि दुई गाडी चल्ने भगवानपुरमा माइक्रोबस दुर्घटना हुँदा 4 जनाको ज्यान गयो।
16: तरुवा भएका कर्मचारीलाई टोकेको अवधिभित्र अनिवार्य रमना दिन सरकारको निर्देश छन्। रमना नदिए कार्य प्रमुख र लेखा प्रमुखबाट तलब असुल गर्ने।
15: पुँजी बजार सुधार कार्ययोजनाले सेयर बजारमा उत्साह। नेप्से 48 अङ्कले बढ्यो। अत्यावश्यकीय वस्तुमा मूल्य वृद्धि र कालो बजारी बढ्दो। हस्तक्षेप थालेको सरकारको दावी।
16: 2030 दशक 3 पक्षमा हुने बारेको बहस तीव्र। अमेरिकाको ऊर्जा नीतिमा परिवर्तनले जलवायु संरक्षण चुनौती।
15: र डेभिड वार्नरले काठमाडौँ गोर्खाजबाट एनपिएल खेल्ने। जिम्बाब्वेका ब्रेन्डन टेलर बने सबैभन्दा लामो समयसम्म एक दिवसीय क्रिकेट खेल्ने खेलाडी।
16: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी हृदय रिमाल र भोजेन्द्र बसेर बिदा हुन्छौँ। उमालेको वा शुद्धिकरण गरेको पानी पिउने गरौँ।

क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97 61 00 25 30।

0: சம்பந்த காச ஜான் மசாலா
1: ஜான் மசாலா.
2: हरियाली गार्डन र प्राकृतिक सौन्दर्य सहितको शान्त ठाउँ इला कम्फर्ट हरकपुर.
3: हरा भरा वातावरण, विशाल स्विमिङ पुल र मनमोहक माहौलले यहाँ बिताएको हरेक पललाई बनाउँछ विशेष.
2: विवाह, व्रतबन्ध, हल्दी, मेहेन्दी, ब्याचलर पार्टीदेखि सभा सम्मेलन र सेमिनार सम्म सबै कार्यक्रमका लागि पर्फेक्ट भेन्यू इला कम्फर्ट हरकपुर.
3: अर्गानिक खेतीबाट प्राप्त ताजा साग सब्जी, स्वच्छ वातावरण र आधुनिक सुविधा सहित इला कम्फर्ट हरकपुरले बनाउनेछ तपाईँका यादहरू अझ अविस्मरणीय.
2: इभी फास्ट चार्जिङ सुविधा सहित माटोको चुलोमा पकाइएका लोकल परिकारहरू अनि नारायणीको ताजा माछा,
3: लग्जरी प्रकृति र आतिथ्यको आनन्द भरपूर इला कम्फर्ट हरकपुर, गैंडाकोट 12 नवलपुर. सम्पर्क 0785905557, 98550 77169.

0: एक्जाम पछिको फुर्सदमा के गर्ने होला भनेर सोचिरहेको छु म त। तिमी त निकै बिजी छौ नि।
1: म त अहिले बारिस्टा र बेकरी ट्रेनिङ लिइरहेकी छु।
0: हो र, कहाँबाट नि?
1: काठमाडौँ बेकरी एन्ड बारिस्टा ट्रेनिङ सेन्टर 24 कोठी भरतपुरमा। एकदमै प्रोफेसनल ट्रेनिङ सेन्टर हो नि यो त।
0: के सिकाउँछ त त्यहाँ?
1: एस्प्रेसो, लाटे, क्यापिचिनो र कफी आर्ट लगायत कफी बनाउने सम्पूर्ण कला सिकाइन्छ। साथै केक, पेस्ट्री, मफिन जस्ता बेकरी आइटम बनाउन पनि तालिम दिइन्छ।
0: असाध्यै राम्रो रहेछ। तर प्र्याक्टिकल एक्सपिरियन्स पनि पाइन्छ त?
1: पक्कै, इन्टर्नसिपको पनि व्यवस्था छ, जसले गर्दा हामीलाई हात बस्न एकदमै सजिलो हुन्छ।
0: वाह, त्यसो भए त विदेश जान चाहने वा आफ्नै क्याफे खोल्न चाहनेका लागि पर्फेक्ट रहेछ नि।
1: हो नि, इन्टरनेसनल स्ट्यान्डर्ड ट्रेनिङ, अनुभवी ट्रेनर र प्र्याक्टिकल क्लासले गर्दा सिक्न अझै सजिलो हुन्छ।
0: म पनि जोइन गर्छु अब त। काठमाडौँ बेकरी एन्ड बारिस्ता ट्रेनिङ सेन्टर, 24 कोटी भरतपुर। फोन 98550333338, 97055333338 र 97055333349। सिप सिकौ, सफल बनाऊ।

0: संस्कार र संस्कृति के हो भन्ने त सबले बिर्सिसके आजकल। आफ्नो त यही यति कार्पेट नै हो।
1: विगत 35 वर्षदेखिको सुमधुर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनु होला। यति कार्पेट, कार्पेटको शहनशाह।
2: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस्। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगर।
3: पहिला मलाई विश्वास लाग्थेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छु भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थेँ। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
4: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656 595 174, मोबाइल 98 550 50 934।

0: स्वाद जसले सम्बन्ध गाँस्छ ज्ञान मसला
1: अहिले 7 बजेको छ।
2: टाइम चेक का साथमा केक भनेकै काठमाडौँ बेकरी और फ्रेश बेकरी इन टाउन साथै
3: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।
4: एग्जाम पछिको फुर्सदमा के गर्ने होला भनेर सोचिरहेको छु म त। तिमी त निकै बिजी छौ नि।
5: म त अहिले बारिस्टा र बेकरी ट्रेनिङ लिइरहेकी छु।
4: हो र, कहाँबाट नि?
5: काठमाडौँ बेकरी एन्ड बारिस्टा ट्रेनिङ सेन्टर 24 कोठी भरतपुरमा। एकदमै प्रोफेसनल ट्रेनिङ सेन्टर हो नि यो त।
4: के सिकाउँछ त त्यहाँ?
5: एस्प्रेसो, लाटे, क्यापिचिनो र कफी आर्ट लगायत कफी बनाउने सम्पूर्ण कला सिकाइन्छ। साथै केक, पेस्ट्री, मफिन जस्ता बेकरी आइटम बनाउन पनि तालिम दिइन्छ।
4: असाध्यै राम्रो रहेछ। तर प्र्याक्टिकल एक्सपिरियन्स पनि पाइन्छ त?
5: पक्कै, इन्टर्नसिपको पनि व्यवस्था छ जसले गर्दा हामीलाई हात बस्न एकदमै सजिलो हुन्छ।
4: वाह, त्यसो भए त विदेश जान चाहने वा आफ्नै क्याफे खोल्न चाहनेका लागि पर्फेक्ट रहेछ नि।
5: हो नि, इन्टरनेसनल स्ट्यान्डर्ड ट्रेनिङ, अनुभवी ट्रेनर र प्र्याक्टिकल क्लासले गर्दा सिक्न अझै सजिलो हुन्छ।
4: म पनि जोइन गर्छु अब त। काठमाडौँ बेकरी एन्ड बारिस्ता ट्रेनिङ सेन्टर 24 कोठी भरतपुर। फोन 98550333338, 97055333338 र 97055333349। सिप सिकौ सफल बनाऊ।

0: Synergy FM 91.6 MHz.
1: विश्वका 16 देशमा सञ्चालन 55 भन्दा बढी आफ्नै कार्यालयहरू सहितको विश्वसनीय स्टडी एब्रोड कन्सल्टेन्ट एईसीसी ग्लोबल
2: अस्ट्रेलिया युके युएसए न्युजिल्यान्ड क्यानाडा लगायत अन्य देशहरूमा उच्च शिक्षा अध्ययनको लागि जाने सोच्दै हुनुहुन्छ भने यो ग्लोबल फ्युचर स्टार्ट्स विथ एईसीसी ग्लोबल
1: Certified counselors,
2: IELTS, PT and Duolingo preparation.
1: No service charge, साथै उत्कृष्ट visa success rate भएको.
2: सन्त कोमल बिल्डिङ सही चोक नारायण गढ.
1: Phone 056-590019.
2: ACC छ त विश्वास छ.

0: Celebonia.
1: Extreme energy drink.
2: के तपाईँ नयाँ घर तथा कार्यालय बनाउँदै हुनुहुन्छ? आफूले भने जस्तै फर्निचर तयार गरी घर अनि अफिस सजाउने तपाईँको चाहना पूरा गर्ने विश्वासिलो विकल्प भनेकै सोफा हब चितवन हो। अब सोफा, कुर्सी, टेबल, दराज, पलङ, डाइनिङ टेबल, किचन क्याबिनेट, टिभी क्याबिनेट, अफिस डेस्क, रिसेप्सन टेबल, पुस्तकालय ऱ्याक, स्टडी टेबल, पसल काउन्टर, होटल रेस्टुरेन्ट र स्टेज सेटअपदेखि हरेक ठाउँका लागि आवश्यक फर्निचर आफ्नै अगाडि भने जस्तै गरी तयार गर्न सम्झनुहोस् सोफा हब चितवनलाई। यी सामानहरू अर्डर अनुसार फ्याक्ट्रीमै र हाम्रा मिस्त्रीहरू तपाईँको बन्दै गरेको घर, कार्यालय या कुनै पनि संघ संस्थामा गई तयार गर्नेछन्। हरेक ठाउँमा सम्पूर्ण डिजाइनका फर्निचरहरू आफ्नै अगाडि भने जस्तै गरी तयार गर्न सम्झनुहोस् सोफा हब चितवनलाई। सोफा हब चितवन, भरतपुर चार लङ्खु, फोन 9847528156।
3: हरियाली गार्डन र प्राकृतिक सौन्दर्य सहितको शान्त ठाउँ इला कम्फर्ट हरकपुर।
4: हरा भरा वातावरण, विशाल स्विमिङ पुल र मनमोहक माहौलले यहाँ बिताएको हरेक पललाई बनाउँछ विशेष।
3: विवाह, व्रतबन्ध, हल्दी, मेहेन्दी, ब्याचलर पार्टीदेखि सभा सम्मेलन र सेमिनार सम्म सबै कार्यक्रमका लागि पर्फेक्ट भेन्यू इला कम्फर्ट हरकपुर।
4: अर्गानिक खेतीबाट प्राप्त ताजा साग सब्जी, स्वच्छ वातावरण र आधुनिक सुविधा सहित इला कम्फर्ट हरकपुरले बनाउनेछ तपाईँका यादहरू अझ अविस्मरणीय।
3: इभी फास्ट चार्जिङ सुविधा सहित माटोको चुलोमा पकाइएका लोकल परिकारहरू अनि नारायणीको ताजा माछा,
4: लग्जरी प्रकृति र आतिथ्यको आनन्द भरपूर इला कम्फर्ट हरकपुर, गैंडाकोट 12 नवलपुर। सम्पर्क 0785905557, 98550771।
5: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्दैछु। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरौँ।
6: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छु भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
7: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0956951474, मोबाइल 9855505934।
8: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761500253।

0: 10.6 मेगाहर्जमा तपाईँ अहिले सुन्दै हुनुहुन्छ सिनर्जी एफएम चितवनको आवाज।
1: ओहो, ल क्यामेराम्यान खसेछ, हत्तेरिका, हात खुट्टा दुवै भाँचे जस्तो छ। ल, होस पनि छैन, तुरुन्तै काठमाडौँ लानु पर्यो, हेलिकप्टर चार्टर गरेर मगाइहाल त।
2: पर्ख दीपक,
1: किन
2: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्तिहाल्नु पर्छ र? वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे घरको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
1: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
3: हजुर, हामी कहाँ आधुनिक प्रविधियुक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे, 24 घण्टा सिटी स्क्यान तथा आईसीयू सेवा उपलब्ध गराइन्छ।
4: थप जानकारीको लागि एनपीआई नारायणी सामुदायिक हस्पिटल फोन नम्बर 056-493-817, 056-493-211, 056-493-401 र 056-493-514, मोबाइल नम्बर 98-44-20-96-31।
5: शान्त अनि मनोरम पारिवारिक वातावरणमा सुविधा सम्पन्न रेस्टुरेन्ट सहित स्वादिष्ट परिकारका लागि सिसई पार्क भिलेज,
6: प्राकृतिक सौन्दर्य सँगै आनन्ददायी बसाई अनि परिकारको मजा सिसई पार्कमा।
7: विवाह, व्रतबन्ध, सभा, सेमिनार, तालिम, गोष्ठी लगायतका कार्यक्रमहरू गर्दै हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्।
6: वातानुकूलित हल र डिलक्स रूम,
7: हात्ती, ढुङ्गा तथा जीप सफारी,
6: स्विमिङ पुल,
7: थारू, सांस्कृतिक नृत्य,
6: अर्गानिक खाना र नास्ता,
7: चिल्ड्रेन्स पार्क सहित पर्याप्त पार्किङको सुविधा,
6: साथै सहकारी शैक्षिक भ्रमण लगायत समूहमा आउनेहरूको लागि विशेष छुट।
5: सम्पर्क सिसई पार्क भिलेज, रत्नगर 9 चितवन, नारायणगढ हुँदै टिकोली जंगल पारी गणेश चोकदेखि 1.5 किलोमिटर दक्षिण तर्फ। फोन 056-562-456, मोबाइल 98-024-9931।
8: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 औं शताब्दीदेखि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
9: मौला कालीका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबलकारले।
8: मनमोहक दृश्यावलोकनका साथ सरर र केबलकार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालीका मन्दिर।
9: पवित्र देवघाट धाम, कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इला रिसोर्ट मौला काली।
8: केबलकार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इला रिसोर्ट मौला काली।
9: धार्मिक पर्यटकीय गन्तव्य मौला कालीका मन्दिर सँगै इला रिसोर्ट मौला काली, मौला काली केबलकार, गैंडाकोट 1, नवलपुर।

0: वात्सल्य भरतपुर क्लिनिक 24 कोठी भरतपुर फर्टिलिटी होप लाइन 01-597-0611
1: सोफा हब चितवन
2: गुणस्तरीय फर्निचर सुपथ मूल्यमा पाइने चितवनको विश्वासिलो ठाउँ सोफा हब चितवन
1: खरीद एक पटक वारेन्टी 10 वर्ष अनि ढुक्क हुनुहोस् वर्षौं वर्ष
2: हामी सोफाहरू यस कारण दिन सक्छौं सुपथ मूल्यमा
1: आफ्नै कारखाना र शोरूम एकै ठाउँमा
2: उच्च गुणस्तरको काठ फर्म र कपडा मध्यस्थकर्ता बिना नै सिधा सम्पर्कद्वारा कारखानामा
1: घर कार्यालय या आफ्नो कुनै पनि व्यवसायका लागि आवश्यक फर्निचर अब सोफा हबमा
2: अर्डर अनुसार तपाईँले खोजे जस्तै अनि रोजे जस्तै फर्निचरका लागि हामीलाई सम्झनुहोस्
1: देशभर डेलिभरीको सुविधा चितवन र आसपासमा निशुल्क
2: सम्पर्क भरतपुर 4 लङ्कु 24 कोटीदेखि 2 किलोमिटर पश्चिम मोबाइल 9847-28156 9853-15504
1: उत्कृष्ट अनि विश्वासिलो सेवाका लागि तपाईँको प्रतीक्षामा सोफा हब चितवन सोफा हब चितवन
3: क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युटमा
4: सुविधा सम्पन्न भवन र अत्याधुनिक प्रविधि सहित सम्पूर्ण क्यान्सर उपचारका लागि अति विश्वसनीय सीएमसी क्यान्सर इन्स्टिच्युट
3: नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्टको ट्रू बिम मेसिन भएको 16 काउच र हाइपर आर्प लगायतका अति आधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी टाउको तथा मुखको क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठे घरको मुख गर्भाशय तथा मूत्राशयको क्यान्सर रगतमा हुने क्यान्सर लगायत सबै किसिमका क्यान्सरहरूको पहिचान तथा उपचार गरिन्छ
4: सरकारी अस्पतालकै शुल्कमा उपचार गरिनुको साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1 लाख सम्मको छुटको व्यवस्था पनि रहेको छ
3: आफू वा नजिकका कोही कसैलाई क्यान्सर भएको शंका लागेमा विशेषज्ञ चिकित्सकहरूलाई आजै भेट्नुहोस्
4: सम्पर्क सीएमसी क्यान्सर इन्स्टिच्युट फोन 054-94-333-493-555
3: क्यान्सरलाई हराएर जीवनलाई जित्ने हिम्मतको सहारा सीएमसी क्यान्सर इन्स्टिच्युट
5: हेरिमाल विदेशबाट आएपछि पहिलोचोटि हिजो रोहनको विवाहमा जन्त गइयो खुब रमाइलो भयो यार फेरि त्यसले लगाएको कोट प्यान्ट देख्दा त मलाई पनि सिलाउ सिलाउ जस्तो लाग्यो भने जन्तीमा पनि दुलाहाको भन्दा कोट प्यान्टकै बढी प्रशंसा गर्ने कहाँ सिलाएछ त्यसले त्यति राम्रो कोट प्यान्ट
6: ल तँलाई के थाहा त विदेश गएपछि कति चेन्ज भइसक्यो नारायणगढ थियो नि पहिलाको काठमाडौँ टेलर्स अहिले त नयाँ व्यवस्थापनका साथ सहयोग मिलन रोड स्थित नारायणी सपिङ कम्प्लेक्सभित्र खुलेको छ नि त त्यहाँ उच्च स्तरीय आकर्षक सुरका कपडाहरू पाउनुको साथै ग्यारेन्टीका साथ सिलाइ पनि गरिन्छ मेरो बिहेमा पनि त्यही सिलाएको अनि अहिले रोहनले पनि त्यही सिलाएको त हो नि
5: हो र त्यसो भए म पनि आजै जान्छु काठमाडौँ टेलर्समा सुट सिलाउन
7: हजुर हामी कहाँ सुटका कपडा सर्टका कपडा जाडोको लागि उलन सर्टको कपडा कटराइज पाइन्टका कपडाहरू सुपथ मूल्यमा पाइनुको साथै आकर्षक डिजाइनमा ग्यारेन्टीका साथ सिलाइ गरिन्छ
8: सम्पर्क काठमाडौँ टेलर्स नारायणी सपिङ कम्प्लेक्सको ग्राउन्ड फ्लोर शहीद चोक मिलन रोड नारायणगढ मोबाइल नम्बर 98 4 50 77 535 प्रोप्राइटर रत्नलाल गोतामे

0: 24 hours with you.
1: एक्जाम पछिको फुर्सदमा के गर्ने होला भनेर सोचिरहेको छु म त। तिमी त निकै बिजी छौ नि।
2: म त अहिले बारिस्टा र बेकरी ट्रेनिङ लिइरहेकी छु।
1: हो र, कहाँबाट नि?
2: काठमाडौँ बेकरी एन्ड बारिस्टा ट्रेनिङ सेन्टर 24 कोठी भरतपुरमा। एकदमै प्रोफेसनल ट्रेनिङ सेन्टर हो नि यो त।
1: के सिकाउँछ त त्यहाँ?
2: एस्प्रेसो, लाटे, क्यापिचिनो र कफी आर्ट लगायत कफी बनाउने सम्पूर्ण कला सिकाइन्छ। साथै केक, पेस्ट्री, मफिन जस्ता बेकरी आइटम बनाउन पनि तालिम दिइन्छ।
1: असाध्यै राम्रो रहेछ। तर प्र्याक्टिकल एक्सपिरियन्स पनि पाइन्छ त?
2: पक्कै, इन्टर्नसिपको पनि व्यवस्था छ, जसले गर्दा हामीलाई हात बस्न एकदमै सजिलो हुन्छ।
1: वाह, त्यसो भए त विदेश जान चाहने वा आफ्नै क्याफे खोल्न चाहनेका लागि पर्फेक्ट रहेछ नि।
2: हो नि, इन्टरनेसनल स्ट्यान्डर्ड ट्रेनिङ, अनुभवी ट्रेनर र प्र्याक्टिकल क्लासले गर्दा सिक्न अझै सजिलो हुन्छ।
1: म पनि जोइन गर्छु अब त। काठमाडौँ बेकरी एन्ड बारिस्ता ट्रेनिङ सेन्टर, 24 कोटी भरतपुर। फोन 98550333338, 97055333338 र 97055333349। सिप सिकौ, सफल बनाऊ, सफल बनाऊ।
3: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस्। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगर।
4: पहिला मलाई विश्वास लाग्थेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थेँ। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो। अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै पऱ्यौँ।
5: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन। फोन 0656951474, मोबाइल 98550 5934।
6: पाइल्स, फिस्टुला एवं फिसर लगायतका मलद्वार सम्बन्धी बिरामीहरू तथा बाथरोग, युरिक एसिड, साइटिका, प्यारालाइसिस एवं नसा च्यापिएको लगायतका हाड जोर्नी तथा नसा सम्बन्धी बिरामीहरूको लागि खुसीको खबर। हिमालय आयुर्वेद क्लिनिकको 6 वार्षिक उत्सवको अवसरमा भदौ 30 र 31 गते दुई दिने स्वास्थ्य शिविरका विशेषताहरू।
2: टिकटको पैसा लाग्ने छैन,
6: औषधिमा 15% छुट।
2: आयुर्वेदमा एमडी गर्नुभएका डाक्टर अशोक कुमार महतोद्वारा उपचार गरिनेछ।
6: रगत, दिशा, पिसाबको जाँच लगायतको ल्याब परीक्षणमा 20% छुट।
2: पायल्स र फिस्टुलाको चार सूत्र विधिबाट उपचार गर्नु परेमा 50% छुट हुनेछ।
6: हाड जोर्नी तथा नसा सम्बन्धी बिरामीहरूको पञ्चकर्म विधिले उपचार गर्नु परेमा 50% छुट। शिविर हुने मिति यही भदौ 30 र 31 गते, समय बिहान 10 बजेदेखि बेलुका 5 बजेसम्म।
2: शिविर हुने स्थान हिमालय आयुर्वेद क्लिनिक, पोखरा बस पार्क, नारायणगढ़ चितवन। सम्पर्क नम्बर 98419181130, 98181183141।
7: अहिले 8 बजेको छ।
8: टाइम चेक का साथमा केक भनेकै काठमाडौँ बेकरी, अ फ्रेश बेकरी इन टाउन। साथै
9: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।
1: एक्जाम पछिको फुर्सदमा के गर्ने होला भनेर सोचिरहेको छु म त। तिमी त निकै बिजी छौ नि।
2: म त अहिले बारिस्टा र बेकरी ट्रेनिङ लिइरहेकी छु।
1: हो र, कहाँबाट नि?
2: काठमाडौँ बेकरी एन्ड बारिस्टा ट्रेनिङ सेन्टर, 24 कोठी भरतपुरमा। एकदमै प्रोफेसनल ट्रेनिङ सेन्टर हो नि यो त।
1: के सिकाउँछ त त्यहाँ?
2: एस्प्रेसो, लाटे, क्यापिचिनो र कफी आर्ट लगायत कफी बनाउने सम्पूर्ण कला सिकाइन्छ। साथै केक, पेस्ट्री, मफिन जस्ता बेकरी आइटम बनाउन पनि तालिम दिइन्छ।
1: असाध्यै राम्रो रहेछ। तर प्र्याक्टिकल एक्सपिरियन्स पनि पाइन्छ त?
2: पक्कै, इन्टर्नसिपको पनि व्यवस्था छ, जसले गर्दा हामीलाई हात बस्न एकदमै सजिलो हुन्छ।
1: वाह, त्यसो भए त विदेश जान चाहने वा आफ्नै क्याफे खोल्न चाहनेका लागि पर्फेक्ट रहेछ नि।
2: हो नि, इन्टरनेसनल स्ट्यान्डर्ड ट्रेनिङ, अनुभवी ट्रेनर र प्र्याक्टिकल क्लासले गर्दा सिक्न अझै सजिलो हुन्छ।
1: म पनि जोइन गर्छु अब त। काठमाडौँ बेकरी एन्ड बारिस्ता ट्रेनिङ सेन्टर, 24 कोटी भरतपुर। फोन 98550333338, 97055333338 र 97055333349। सिप सिकौ, सफल बनाऊ, सफल बनाऊ।

0: एकर 90.6 मेगाहर्जमा तपाईँ अहिले सुन्दै हुनुहुन्छ सिनर्जी एफएम चितवनको आवाज।
1: विश्वका 16 देशमा सञ्चालन 55 भन्दा बढी आफ्नै कार्यालयहरू सहितको विश्वसनीय स्टडी एब्रोड कन्सल्टेन्ट एईसीसी ग्लोबल
2: अस्ट्रेलिया युके युएसए न्यूजील्यान्ड क्यानाडा लगायत अन्य देशहरूमा उच्च शिक्षा अध्ययनको लागि जाने सोच्दै हुनुहुन्छ भने यो ग्लोबल फ्युचर स्टार्ट्स विथ एईसीसी ग्लोबल।
1: Certified counselors,
2: IELTS, PT and Duolingo preparation.
1: No service charge, साथै उत्कृष्ट visa success rate भएको
2: सन्त कोमल बिल्डिङ सही चोक नारायण गढ।
1: फोन 056590019।
2: ACC छ त विश्वास छ।

0: सम्पर्क भरतपुर 4 लङ्कु 24 कोटी देखि 2 किलोमिटर पश्चिम, मोबाइल 9847528156, 9853155504।
1: उत्कृष्ट अनि विश्वासिलो सेवाका लागि तपाईँको प्रतीक्षामा सोफा हब चितवन।
2: हरियाली गार्डन र प्राकृतिक सौन्दर्य सहितको शान्त ठाउँ इला कम्फर्ट हरकपुर।
3: हराभरा वातावरण, विशाल स्विमिङ पुल र मनमोहक माहौलले यहाँ बिताएको हरेक पललाई बनाउँछ विशेष।
2: विवाह, व्रतबन्ध, हल्दी, मेहेन्दी, ब्याचलर पार्टीदेखि सभा सम्मेलन र सेमिनारसम्म सबै कार्यक्रमका लागि पर्फेक्ट भेन्यु इला कम्फर्ट हरकपुर।
3: अर्गानिक खेतीबाट प्राप्त ताजा साग सब्जी, स्वच्छ वातावरण र आधुनिक सुविधा सहित इला कम्फर्ट हरकपुरले बनाउनेछ तपाईँका यादहरू अझ अविस्मरणीय।
2: इभी फास्ट चार्जिङ सुविधा सहित माटोको चुलोमा पकाइएका लोकल परिकारहरू अनि नारायणीको ताजा माछा,
3: लग्जरी प्रकृति र आतिथ्यको आनन्द भरपूर इला कम्फर्ट हरकपुर, गैंडाकोट 12 नवलपुर। सम्पर्क 0785905557, 98550771।
4: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस्। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगर।
5: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भनी सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
6: सम्पर्क वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक आनन्द मार्ग चितवन, फोन 0656951474, मोबाइल 9855505934।
7: जय माता मौला काली। काली गण्डकी र नारायणीले घेरेको नवलपुर, जहाँ देवघाटको शिरमा बस्छिन् 15 शताब्दीदेखि कि प्रख्यात शक्ति प्रबल माता मौला कालीका।
3: मौला कालिका माताको दर्शनलाई सहज बनाएको छ मौला काली केबल कारले।
7: मनमोहक दृश्यावलोकनका साथ सरर र केबल कार चढी 5 मिनटमा पुग्न सकिन्छ मौला कालिका मन्दिर।
3: पवित्र कलकल बगिरहेकी नारायणी सँगै चितवन र नवलपुरका सुन्दर दृश्यहरू एकै ठाउँबाट देख्न सकिने इला रिसोर्ट मौला काली।
7: केबल कार सँगैको रोमाञ्चक यात्रा, आरामदायी बसाई अनि स्वादिष्ट परिकारका लागि इला रिसोर्ट मौला काली।
3: धार्मिक पर्यटकीय गन्तव्य मौला कालिका मन्दिर सँगै इला रिसोर्ट मौला काली केबल कार, गैंडाकोट 1 नवलपुर।
8: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमा। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761005530।

0: भोटेकोशी त्रिशुली बाढीको तीन साता कहिलेसम्म जारी रहन्छ खोज तथा उद्धार?
1: धेरै धेरै ठाउँमा ग्राउन्ड सर्च सकिसकेको अवस्था, घर घरमा हुने सर्च सकिसकेको अवस्था, टनेल सर्च गरिराखेको अवस्था हो।
0: पुरानै बासस्थान फर्कन सक्ने अवस्था नभएको विस्थापितहरूको पीडा?
2: अहिले खोला बेसी भएर चाहिँ हामीलाई तासिँदा पानी नआउने ठाउँमा, पहिरो नआएको ठाउँमा, त्यस्तोमा चाहिँ पक्का ठाउँमा राख्यो भने चाहिँ हामीलाई राम्रो लाग्छ।
0: र अन्तर्राष्ट्रिय प्रसङ्गमा अमेरिकालाई अन्तरिक्षमा युद्धको तयारी नगर्न चिनको चेतावनी। तर सुरुमा आजका प्रमुख विश्व समाचार।
3: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। संयुक्त राष्ट्रसङ्घले यमनमा छर्कदो लडाई बीच त्यहाँबाट मानिसहरू जिबुटीमा ओहिरिनुलाई अनपेक्षित भएको छ। पाँच दिनको अवधिमा रेड सी पार गरेर 2000 बढी मानिसहरू जिबुटी पुगेका छन्। जिबुटी स्थित युनिसेफका प्रतिनिधिका अनुसार त्यसरी पुगेका मध्ये 8 जति बालबालिका छन्। बीबीसी संवाददाता रिचर्ड कागोय भन्छन्, यमनका सरकारी फौज र इरान समर्थित हुती लडाकुहरू बीच लडाइँ जारी रहँदा अझ हजारौँ मानिस भागेर जान सके र त्यस्तै मानवीय सङ्कट झन बढाउने अधिकारीहरूले चेतावनी दिएका छन्। बीबीसी संवाददाता रिचर्ड कागोय, हुतीहरूले यमनको पुरै रेड सी तटमाथि कब्जा गरिसकेका छन्। यो सँगै अन्तर्राष्ट्रिय रूपमा रणनीतिक महत्त्वको सामुद्रिक मार्गमा उनीहरूको पकड मजबुत भएको छ। सुनियोजित रूपमा तोडफोड हुन सक्ने अधिकारीहरूको आशंका बीच नेदरल्यान्ड्सको ठुलो हिस्सामा रेल सेवा प्रभावित भएको छ। देशको मध्य र पूर्वी क्षेत्रमा बढी प्रभाव परेको छ। आम्स्टर्डम प्रमुख अन्तर्राष्ट्रिय विमानस्थलसम्म पुग्ने रुट, स्किपोल र युट्रेख सहितका सहरमा पनि रेल सञ्चालन प्रभावित भएको छ। अहिलेसम्म कुनै संदिग्धको पहिचान अथवा उद्देश्यबारे थाहा हुन नसकेको भन्दै अधिकारीहरूले प्रहरी अनुसन्धान भइरहेको बताएका छन्। चीनले उसकी शब्दमा अन्तरिक्षमा युद्धको तयारी रोक्न अमेरिकालाई आग्रह गरेको छ। पृथ्वीको कक्षमा अस्त्र तैनाथ गरेको भनी वासिङटनले पहिलो पटक सार्वजनिक रूपमा स्वीकार गरेपछि बेजिङको प्रतिक्रिया आएको हो। चीन र रुसले भविष्यमा उत्पन्न हुन सक्ने द्वन्द्वमा अमेरिकी स्याटेलाइटहरूमाथि आक्रमण गर्ने र तिनलाई अवरुद्ध पार्ने कार्यक्रम बनाएको भन्दै वरिष्ठ सैनिक नेताहरूले यसअघि नै अन्तरिक्षमा सैन्य क्षमता बढाउने योजना भएको बताएका थिए। तर मङ्गलबार चिनिया विदेश मन्त्रालयका एक प्रवक्ताले बाह्य अन्तरिक्षमा अस्त्रहरूको होडबाजी विरुद्ध चेतावनी दिँदै अमेरिकालाई त्यहाँ सैन्य क्षमता विस्तार नगर्न आग्रह गरे। युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले ऊर्जा पूर्वाधारहरूलाई आक्रमणबाट जोगाउन सक्ने सम्झौताका लागि रुस तयार नरहेको बताएका छन्। सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै पक्ष एक अर्काका ऊर्जा पूर्वाधारहरूमाथि हमला नगर्दै बाचा गरेको दावी गरेका थिए। तर त्यो दावी किएव र मस्को दुवैका निम्ति आश्चर्यको रूपमा आएको छ। युद्ध रोक्न तयार रहेको रुसले देखाए मात्रै आफूहरूले आक्रमण रोक्ने जेलेन्स्कीले बताएका छन्। र बङ्गलादेशको एक विशेष अदालतले 2 अघि आन्दोलनका बेला मानवता विरुद्धको अपराध गरेको अभियोगमा तत्कालीन सत्तारूढ दल अवामी लिगका 7 वरिष्ठ सदस्यलाई मृत्युदण्डको सजाय सुनाएको छ। विद्यार्थीहरूको नेतृत्वमा भएको आन्दोलनले तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई सत्ताच्युत गरेको थियो। संयुक्त राष्ट्रसङ्घको अनुमानअनुसार आन्दोलनसँग सम्बन्धित हिंसामा 1400 मृत्यु भएको थियो। 10 अघि मृत्युदण्डकै सजाय सुनाइएका शेख हसिना र उनका गृहमन्त्री जस्तै यी सात नेताहरू पनि भागेर भारतमा बसिरहेका छन्। उनीहरूको अनुपस्थितिमा अदालतले फैसला सुनाएको हो। यो बीबीसी नेपाली सेवा हो।
0: साझा पखमा तपाईँलाई स्वागत छ। रसुवाको विनाशकारी बाढीको तीन साता भइसक्दा पनि नेपाल सरकारले केही जलविद्युत सुरुङमा अझै जीवनको आशा राखेर काम गरिरहेकाले खोज तथा उद्धार कार्य जारी राखेको एक अधिकारीले बताएका छन्। भदौ 10 उक्त विपदमा ज्यान गुमाएका 1300 धेरैको शव फेला परेको र 5000 धेरै अझै सम्पर्कविहीन रहेको पछिल्लो सरकारी विवरण छ। तर वास्तविक मानवीय क्षतिको आकार अझै अस्पष्ट रहेको भन्दै स्थानीय तहमा त्यसको विवरण अद्यावधि गर्ने काम भइरहेको अधिकारीहरूले बताएका छन्। यसै विषयमा केही बेर अघि हामीले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीलाई सम्पर्क गरी सुरुमा उनलाई खोज तथा उद्धार कहिलेसम्म जारी रहन्छ भनी सोधेका छौँ।
1: हाम्रो केसमा अलिकता यो विषय फरक भएको, बाढीले गर्दाखेरि चाहिँ जुन हाइड्रोको टनेलहरू त्यसमा पनि अब उद्धारको कार्य जारी भएको, टनेलहरू पुरै ब्लक भएको, त्यस्तो अवस्था हुनाले चाहिँ केही दिन अझै चल्छ कि भन्ने हिसाबले हामीले हेरिरहेछौँ। तर यसमा छलफल चाहिँ जारी रहेको छ र आज एउटा एकदमै जुन टनेलमा केही आशाका साथ हामीले काम गरिरहेछौँ, त्यसको अवस्था के हुन्छ भनेर पनि हेर्दैछौँ र सँगसँगै चाहिँ अब अहिलेको धेरै धेरै ठाउँमा सर्चको काम ग्राउन्ड सर्च पनि सकिसकेको अवस्था र घर घरमा हुने सर्च पनि लगभग लगभग सकिसकेको अवस्था टनेल सर्च चाहिँ स्टिल ओर्गन चलिराखेको अवस्था चाहिँ हो र एकदमै यसमा बन्द गर्ने भन्ने खालको कुनै निर्णय अहिलेसम्म भएको छैन।
4: कति दिन यसलाई अगाडि लान्छौँ होला अथवा कुन आधारमा कुन बिन्दुमा पुगे पछाडि चाहिँ खोजी अभियान सकियो भनेर घोषणा गर्छौँ?
1: टनेलको कार्य जुन नेपाली सेनाले सेनाको नेतृत्वमा भइराखेको छ त्यहाँबाट चाहिँ अब यो कम्प्लिसन भयो भन्ने खालको एउटा हामी उहाँहरूबाट आउने जुन सूचना छ त्यसलाई पनि हामी आधार मान्छौँ। त्यसपछि अन्तर्राष्ट्रिय जुन मान्यताहरू हुन्छ यो सर्च रेस्क्यूको खोज र उद्धारको त्यसलाई पनि चाहिँ हामी एउटा आधार मान्छौँ। त्यसपछि स्थानीय परिस्थितिलाई पनि हामी आधार मानेर अगाडि बढ्ने भन्ने कुरा भएको छ। तर ठ्याक्कै यकिन चाहिँ अहिलेको आजको मितिसम्म चाहिँ यसमा हामीले कुनै कन्क्लुसिभ या कुनै निचोल चाहिँ निकालेको अवस्था चाहिँ होइन। सायद एक दुई दिनमा यसमा हामी काम गर्दैछौँ र थप चाहिँ केही केही आउँछ होला।
4: जुन अहिले जल विद्युत आयोजनाका भूमिगत विद्युत गृहहरूसम्म पुग्ने प्रयास भइरहेको छ, ती विद्युत गृहमा पुगेर उद्धार कर्मीहरूले त्यहाँ जे भेट्नुहुन्छ त्यस पछाडि चाहिँ यसलाई अन्त्य गर्ने खालको हाम्रो योजना हो।
1: लगभग चाहिँ त्यो लाइनमा सोचिरहेको
5: छ। उनी थिए राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेती साथी अशोक दाहालसँग कुरा गर्दै। भोटेकोशी त्रिशुली नदीमा आएको बाढीका कारण विस्थापित भएर विभिन्न आश्रयस्थलहरूमा बस्दै आएका धेरैजनाले आफ्नो पुरानो बासस्थान फर्किन सक्ने अवस्था नभएको बताएका छन्। नुवाकोट स्थित हाम्रो साथी शक्तिमाया तामाङले तिनै केही पीडितहरूलाई भेटेकी छन्।
6: विस्थापित भएकाहरू नुवाकोटको विभिन्न 22 होल्डिङ सेन्टरमा बस्दै आएका छन्। बाढी प्रभावितहरूले आफूहरूलाई सरकारले जोखिम रहित स्थानमा स्थानान्तरण गर्न माग गरेका छन्। पहिला घर भएको ठाउँमा अहिले खोलाको बगर रहेको कारण त्यस स्थानमा बस्न नमिल्ने बेडु नगरपालिका वडा नम्बर 4 बिन्दा तामाङले बताइन्।
7: त्यहाँ त केही छैन, सब बगा नि त, घरहरू सबै क्षति छ। अब त्यो तल्लोपट्टि त कहाँनेरि घर थियो, पूर्जा कहाँनेरि थियो, होइन, कस्तो घर कहाँ थियो भन्ने पनि थाहा छैन।
6: त्यस्तै अर्का बाढी पीडित कमल भुजेलले अब सरकारले दीर्घकालीन योजना बनाएर पुनस्थापना गर्न जोड गरे। आफूहरूको बस्तीमा अहिले खोला बगिरहेको बताउँदै उनले भने,
8: त्यहाँ त असम्भव जान सकिन्न, सबै घरहरू सबै त्यो उल्ने क्षति गरेर चाहिँ बस्ने ठाउँ छ, होइन, त्यसरी त्यहाँ जान सकिन्न। पहिरो नआउने ठाउँ, बाढी नलाग्ने ठाउँ, स्वास्थ्यहरू त्यो चेकअप गर्ने ठाउँ अथवा त्यो रोजगारको लागि त्यो मिल्ने ठाउँ सबै भइदिएको।
6: रसुवा पिरुका बुद्धिमान तामाङ विनाशकारी भूकम्पले विस्थापित भएर रसुवाकै सात विषयमा बस्दै आएकोमा अहिले बाढीले त्यस स्थान पनि बगाउँदा पुनः विस्थापित भएको बताए।
2: अब अहिले खोला देखे भए हामीलाई अब पहिला पुग्नेमा चाहिँ अब पहिला देखेपछि यी देखेपछि डर लाग्छ। खोला नआउने ठाउँमा, पहाडी नआउने ठाउँमा, पहिला नआएको ठाउँमा, त्यस्तो पक्का ठाउँमा राख्थ्यो भने चाहिँ हामीलाई राम्रो लाग्छ।
6: बाढी पीडितहरूले सरकारले आफूहरूको सवालमा समयमा नीति तयार गरेर बाढी पहिरोको जोखिम रहित आधारभूत आवश्यकता पूरा हुने स्थानमा पुनस्थापना गर्न माग गरेका छन्। शक्तिमाया तामाङ, बीबीसी नुवाकोट।
5: दुई साताभन्दा लामो समयदेखि अवरुद्ध बनेको पृथ्वी राजमार्गको कृष्णगिर खण्डमा असोजे 1 बिहिबारबाट दुईतर्फी यातायात सञ्चालनमा आउने प्रधानमन्त्री कार्यालयले जनाएको छ। भदौ 10 विनाशकारी रसुवा बाढीको मार्ग छिर्पेको उक्त सडक भदौ 14 भाँसिएको थियो। पर्सि बिहिबारबाट हलुकादेखि भारी सबै खालका सवारीका साधनहरू सञ्चालनमा ल्याउन लागि अधिकारीहरूले बताएका छन्। खास गरी काठमाडौँ आउजाउका लागि दैनिक 10,000 बढी सवारी साधनहरू बुढ्ने सो राजमार्ग अवरुद्ध हुँदा सङ्घीय राजधानीको यात्रा र बजार नराम्रो गरी प्रभावित बनेको थियो। यसै विषयमा हामीले सडक विभागका प्रवक्ता शुभराज निरुपानेलाई सम्पर्क गरी सुरुमा उनलाई त्यहाँ अहिले कस्तो खाले बाटो बनेको हो भनी सोधेका छौँ।
9: बिग्रेको थियो करिब 6 त्यसलाई चाहिँ हामीले अलिकति पुरानो ट्र्याकभन्दा माथि उठाएर पाहाडपट्टि चाहिँ डबल लेनकै ट्र्याक खोलेका छौँ। अस्तिको दिन हामीले 1-way ट्राफिक टेस्टको लागि ओपन गरेका थियौँ भने अब त्यो असोज 1 चाहिँ त्यसलाई फुल्ली 2-way ओपन गर्ने तयारीमा छौँ। अहिले हाम्रो बाटो भनेको चाहिँ ग्राभल स्ट्यान्डर्डको हुन्छ, भनेको जहाँ हामीले ट्र्याक खोलेका छौँ ट्र्याक खनेको ठाउँमा चाहिँ त्यो पुरानो अप्ठ्यारो नराम्रो किसिमको माटोलाई हटाएर त्यसलाई चाहिँ रिप्लेस गर्नुहोस् र त्यो माथि चाहिँ ग्राभल राखेर रोलिङ गरेर अनि भित्तापट्टि चाहिँ फ्रेन्च ड्रेन भन्छ हाम्रो सब सर्फेस ड्रेन त्यो राखेर चाहिँ अहिलेलाई 28 किसिमको चाहिँ ट्र्याक निर्माण गर्छ।
10: अब यो थप पानी पर्दाको अवस्थामा त्यहाँ टिक्न चाहिँ कतिको सक्षम बाटो बनेको छ, किनकि तपाईँहरूले नै पहिला यो पहिरो भएकै ठाउँमा बनाउने कुरालाई चाहिँ एउटा चुनौतीकै रूपमा भनिरहेको अवस्थामा चाहिँ त्यसमा कस्तो मूल्याङ्कन भएको छ? माथिपट्टि चिरा पनि थियो भनिएको थियो, त्यसलाई कसरी हेरिएको छ?
9: अहिलेलाई अब हामी यो मनसुनको चाहिँ अन्तिम फेजमा पनि आइसकेको छ र अहिले अब ठुलो पानी नपरेको अवस्थासम्म चाहिँ अहिलेको बाटोले खेप्छ। अब ठुलो भारी बर्सात भएको अवस्थामा चाहिँ पहिरोहरू आउनु खोज्छ, तर आएको पहिरोलाई चाहिँ हामीले तुरन्त पम्पाएर त्यता सञ्चालन गर्ने तयारी गरिरहेको छौँ र सँगसँगै हाम्रो प्रविधिहरू जस्तै सोनेलिङ एङ्करिङहरू माइक्रोपाइलहरूको काम पनि प्यारलाली नै गर्छौँ। अहिले त सुरु गरिसकेको छैनौँ, तर यो यातायात सञ्चालन भइसकेपछि चाहिँ अस्थायी रूपमा केही सामान्य बर्सातबाट चाहिँ खेती हुन नदिनलाई चाहिँ सामान्य मरसम्मको काम चाहिँ हामी तुरुन्तै सुरु गर्छौँ र 10 पछाडि टोबेरी फेरीमा सबै कुरा स्टेबल भइसकेपछि ग्राभलमाथि चाहिँ हामी अस्थायी किसिमको कालो पत्र पनि गर्ने तयारी गर्छौँ।
10: त्यो बाटोको अब दीर्घकालीन समाधान चाहिँ के सोचिएको छ? बर्खापछि तलबाटै वाल उठाउने हो कि जुन भाँसिएको ठाउँमा या सुरुङका कुराहरू पनि उठेको छन्, वैकल्पिक मार्गका कुराहरू पनि भइरहेको थिए, त्यसबारे के सोचिएको छ?
9: बर्खा पछाडि तलबाट वाल उठाउने काम हुन्छ र एक्जिस्टिङ ट्र्याकलाई त हामी मर्मत गरेर चलाउनै पर्छ, त्यसको त कुनै विकल्प छैन। यो सर्ट टर्म स्ट्राटेजी नै त्यही हो भने अब लङ टर्म स्ट्राटेजीको रूपमा चाहिँ हामीले चाहिँ टनेलको पनि स्टडी सुरु गर्छौँ, सँगसँगै नजिकैबाट कतै त्रिशुलीमा पुल हालेर दुई ठाउँमा पुल हालेर पारी क्रस गरेर चाहिँ बनाउन सक्ने अवस्था त्यो पनि हेरिरहेछौँ र अर्को इन्केस किसानहरू पहिरो आइहालेको खण्डमा पारीबाट सञ्चालन गर्न सक्ने गरी अहिले तत्काललाई सडक बोर्ड नेपालबाट त्यो 10 करोड बजेट विनियोजन भएको छ, त्यसको सर्ट नोटिसमा चाहिँ टेन्डर प्रोसेसमा गइसकेको छ। किसानहरूमा केही कतैबाट ब्लकेज भइहालेको अवस्थामा त्रिशुली पारीबाट पनि जहाँ ट्र्याक थिएन, 1.5 किलोमिटर ट्र्याक थिएन, त्यहाँ ट्र्याक खोल्ने गरी टेन्डर आवाज भइसकेको छ, त्यो मूल्याङ्कनको चरणमा छ। हामीले अल्टरनेटिभली चाहिँ अहिले बेनीघाटबाट क्रस गरेर फिसिङ निकाल्ने गरी पारीको ट्र्याकको काम गर्ने काम चाहिँ सुरु नै भइसकेको छ, टेन्डर निस्किसकेको छ भने लङ टर्ममा टनेलको लागि अध्ययन पनि भइरहेछ र स्लोप स्टेबलाइजेसनको फर्दर मेजर्सहरूको पनि अध्ययनको काम सुरु।
10: अन्तिम अब यो बाटोबाट चाहिँ जुन भारी गाडीहरू छन् त्यो पनि आउन सम्भव हुने खालको बाटो हो यो?
9: अहिलेको लागि काठमाडौँ उपत्यकाको सप्लाई चेन म्यानेजमेन्ट र आवश्यक पनि सबै गाडीहरू सञ्चालन गर्ने चाहिँ अहिले हामी तत्कालीन टेम्पररी म्यानेजमेन्ट गरेर।
11: उनी थिए सडक विभागका प्रवक्ता शुभराज नेउपाने।
10: अन्त्यमा नेपाल बाहिरको एउटा विषय, चीनले अन्तरिक्षमा युद्धको तयारी नगर्न अमेरिकालाई चेतावनी दिएको छ। वासिङ्टनले पृथ्वीको कक्षमा आफूले अन्तरिक्ष अस्त्र पठाएको पुष्टि गरेपछि चिनिया प्रतिक्रिया आएको हो। आफूसँग त्यस्तो क्षमता भएको अमेरिकाले पहिलोपटक स्वीकार गरेको हो। बीबीसी विवरणमा आधारित रिपोर्ट गनी अन्सारीबाट।
12: अमेरिकी एयरफोर्सका वरिष्ठ अधिकारी ट्रुई मिङ्कले शत्रुतापूर्ण सैन्य गतिविधिबाट अमेरिकी फौजलाई जोगाउन पृथ्वीको कक्षमा हतियार राख्न आवश्यक भएको तर्क गरेका छन्। एयर स्पेस एन्ड साइबर कन्फरेन्समा सोमबार सम्बोधन गर्दै मिङ्कले अमेरिका बढ्दै गएका खतराहरूसँग जुझ्न तयार रहेको बताए, तर उनले उक्त अस्त्रको क्षमता अथवा त्यसलाई कहिले कक्षमा राखिएको थियो भन्नेबारे विस्तृत जानकारी दिएनन्। चीन र रुसले भविष्यमा उत्पन्न हुन सक्ने द्वन्द्वमा अमेरिकी स्याटेलाइटहरूमाथि आक्रमण गर्ने र तिनलाई अवरुद्ध पार्ने कार्यक्रम बनाएको भन्दै वरिष्ठ सैन्य अधिकारीहरूले यसअघि नै अन्तरिक्षमा सैन्य क्षमता बढाउने आफ्नो योजना भएको बताएका थिए। तर मङ्गलबार चिनिया विदेश मन्त्रालयका एक प्रवक्ताले बाह्य अन्तरिक्षमा अस्त्रहरूको होलबाजी विरुद्ध चेतावनी दिँदै अमेरिकालाई त्यहाँ सैन्य क्षमता विस्तार रोक्न आग्रह गरेका छन्।
10: यसका साथै बिबिसी नेपाली सेवाको साझा पख यहीं सकिन्छ। अब भोलि बेलुकी 9:45 हामी फेरि उपस्थित हुनेछौँ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
13: अहिले 9 बजेको छ।
14: टाइम चेक का साथमा केक भनेकै काठमाडौँ बेकरी, अ फ्रेश बेकरी इन टाउन, साथै
15: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।
16: एक्जाम पछिको फुर्सदमा के गर्ने होला भनेर सोचिरहेको छु म त। तिमी त निकै बिजी छौ नि।
17: म त अहिले बारिस्टा र बेकरी ट्रेनिङ लिइरहेकी छु।
16: हो र, कहाँबाट नि?
17: काठमाडौँ बेकरी एन्ड बारिस्टा ट्रेनिङ सेन्टर 24 कोठी भरतपुरमा। एकदमै प्रोफेसनल ट्रेनिङ सेन्टर हो नि यो त।
16: के सिकाउँछ त त्यहाँ?
17: एस्प्रेसो, लाटे, क्यापिचिनो र कफी आर्ट लगायत कफी बनाउने सम्पूर्ण कला सिकाइन्छ। साथै केक, पेस्ट्री, मफिन जस्ता बेकरी आइटम बनाउन पनि तालिम दिइन्छ।
16: असाध्यै राम्रो रहेछ, तर प्राक्टिकल एक्सपिरियन्स पनि पाइन्छ त?
17: पक्कै, इन्टर्नसिपको पनि व्यवस्था छ, जसले गर्दा हामीलाई हात बस्न एकदमै सजिलो हुन्छ।
16: वाह, त्यसो भए त विदेश जान चाहने वा आफ्नै क्याफे खोल्न चाहनेका लागि पर्फेक्ट रहेछ नि।
17: हो नि, इन्टरनेसनल स्ट्यान्डर्ड ट्रेनिङ, अनुभवी ट्रेनर र प्र्याक्टिकल क्लासले गर्दा सिक्न अझै सजिलो हुन्छ।
16: म पनि जोइन गर्छु अब त। काठमाडौँ बेकरी एन्ड बारिस्ता ट्रेनिङ सेन्टर, 24 कोटी, भरतपुर। फोन 98553338, 97055338 र 97055338349। सिप सिकौ, सफल बनाऊ।

0: 96.6 MHz चितवनको आवाज।
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ सिनर्जी एफएम 91.6 चितवनको आवाज।
2: नौमी डाँडा र यो सार्तापको केटाहरूको झगडाले दिक्क बनाएको छ हौ सूर्याङ, यिनीहरूलाई जसरी मिलाऊ भाइ।
3: मिलाउनु पर्यो नि काका।
4: This is George from Dallas. He wants to start selling online. He just needs a domain name.
5: अनि तुम्बा टिकटको पुरै हल्ला छ, आउने पक्का हो?
3: लगभग भनौँ न।
5: मलाई तुमदेन चोकैमा रोकिदिनु है।
6: हुन्छ हौ हुन्छ, यो गाडी त्यही तुमदेन चोकै जाने हो।
5: जे हो,
6: सयचोटि भन्दा बढी बस सोधिसकेँ यार।
2: तुमदेन चोक कहाँनिर हौ?

0: मलाई तुमदेन चोकैमा रोकिदिनु है।
1: हुन्छ हौ हुन्छ, यो गाडी त्यही तुमदेन चोकै जाने हो।
0: जे
1: हो, सयचोटिभन्दा बढी बस सोधिसकेँ यार।
0: तुमदेन चोक कहाँनिर हौ?

0: आज हाम्रो कुल पूजा सम्पन्न भएको छ। हामीले पूजामा केही गल्ती गरेका छौँ कि? कुलदेवता रिसाएर हाम्रो आफ्नो कुललाई पिर्ने हो कि? सबै भनिदिनु पऱ्यो प्रभु।
1: हाम्रो कुलमा एकजनाले गर्दा सबैलाई पिरलो लाछ।
2: खै कुल पूजाभन्दा अगाडि नै आइपुग्छु भन्थे, आएन नि त।
0: धर्म संस्कृति रीतिरिवाज केही चाहिएन होइन? हुँदा हुँदा कुल पूजामा सबै त आएन, कहाँ गएर भयो?

0: धरणी दाजु, दाजु खाजा पाक्यो भयो। अब सानो मुख ठुलो कुरा भन्छन्, मैले नबुझेको एउटा कुरा नि दाजु, तपाईँ बेसीको मान्छे यो कुरो लागिबस्ने एकान्त लेखमा किन पो घर बनाउनु लाग्नुभयो? यसरी एक्लिनु त राम्रो होइन पो।
1: बिचरा खड्को भाइलाई केही थाहा नै छैन, यो घर बनाउनुको त अर्को छुट्टै कथा पो छ त।
2: सबैले सिलौटी गएर आलुको बिउ ल्याइसके, तेरो बाउको भर गऱ्यो भने त योपालि आलु रोपिन्न होला हो जेठा। अब अहिलेसम्म नआएको कहिले आउने हुन्?
3: माथि त म त जान्न हो आमा, यो मकै लगेर बिउ दिन्छन् कि दिँदैनन्?
2: अब आफ्नै मित्रकोमा जान नि, किन लजाएको हो यो?
1: एक साल बुवा आलु रोप्ने बेला हुँदासम्म पनि घर फर्किनु भएन, अनि म आफै जानुपर्ने भयो माथि सिलौटी लेख निपाको घरमा।
4: 11 Labs Music Generator has arrived. A new era of AI music has just begun. In partnership with labels and built from the ground up, generates studio quality AI music primed for commercial use. Create exceptional content today with 11 Music.
1: लेकमा फल्ने फल बेसीमा नहुने, बेसीमा फल्ने फल लेकमा नहुने। केही भर हरेक साल लेकाली र औलाली मिलेर यो बाटो सफा गर्छ।

माथिबाट लेकाली तरुणी तन्देरीहरू बाटो सफा गर्दै गर्दै आउँथे, तलबाट औरालीहरू मिलेर बाटो सफा गर्दै गर्दै देउरालीसम्म आउँथ्यो।

0: खाजा साटेर खान्थ्यौँ, ठट्टा गर्थ्यौँ, साह्रै मजा पो आउँथ्यो त। अनि ठट्टाको राजा चाहिँ हाम्रो गाउँको सेराङ आङ्देम्पे।
1: लेकालीको आलु त कति लो हुँदो रहेछ त, हाम्रो आलुमा त जति गरे पनि यत्रो फल्दैन त।
2: कस्तो चाहिँ आँखा रहेछ हौ, आलु मात्रै ठुलो देख्ने, पिरो टिमुर र खुर्सानीको त कुरै पो छैन त।
1: हौ, खोर्सानी भन्दा पिरो टिमुर भन्दा टिमुर के को त हाम्रो सोल्टिनीहरू नै हुनुहुँदो रहेछ, के कुरा गर्नु आलु। अनि सोल्टिनीहरूले त यो हाम्रो चाम्रे त चलाउनु भएन त, किन पो हौ, लिउँ न अलिकति।
2: बो बो बो सोल्टी, हामीलाई त यस्तो चामलको भात त पच्दैन हौ अलिक।
1: माथि लेकतिर त यस्तो चामल फल्ने माटो पनि हुनु पर्यो नि त, होइन?
2: लेकालीको त झन् मन माटै मलिलो, जे रोप्यो त्यही फल्छ कलिलो।
0: साह्रै रमाइलो पो हुन्थ्यो त। अब अहिले बाटो आयो, गाडी आयो, सबै सामान घर घरमा ल्यायो, पुरानो कुराहरू हराउँदै हराउँदै गयो है।
3: को हो
4: नि छोरा?
5: नमस्ते।
3: ल छोजा, ल हेर मेरो पुत्ने छोरा, निद बा भन्दा नि लाठे भइसकेछ यो त। ल हेर, बहिनी हो दाइ हो सजल गर।
6: छेजल्लो दाजु,
3: यो भित्र गएकी जेठी हो, यो चाहिँ माइली। अर्की चाहिँ सुत्दैछ, अब फेरि अर्को आउँदैछ। के गर्छ है तिमीहरूको बेसीमा पो? धान फल्छ, मकै फल्छ, कोदो फल्छ, वर्षमा 3 बाली भित्रिन्छ। ए हाम्रो लेखमा त यही आलु, आलु छ जीवन छ, आलु छैन जीवन छैन। निदाको हो र?
5: होइन।
3: हो के सुत्छ अहिले? मित्र म त 3 दिन 3 रात गफिएर बस्थ्यौँ। के गफ आएको होला त्यो बेला? मितको हातको सिपलाई चाहिँ मान्नै पर्छ भा। मैले कति सङ्गत गरेँ तर मैले भाका टिप्नै सकिनँ, यसो टालटुल गर्न मात्रै जाने। 70 रुपियाँको लगभग सबै घर मितैले बनाएका हुन्, होइन त भाउ?
5: नुन त हो, तर अहिले त घरमै बस्नुहुन्न, हिँडेको हिँडै गर्नुहुन्छ।
3: अच्छा, कता हिँड्छन्, के भने हो?
5: गार्डन भन्नुहुन्छ, हनुमाने पैसा भन्नुहुन्छ, मडी खोज्ने भन्नुहुन्छ।
3: बाटो बिराए मितले, बाटो बिराए।
4: हावाले उडाइसक्यो, राम्रोसँग झ्याल डगा थुन।
3: अब यता सुन छोरा, त आलुको मैजर गर्ने बेला आइपुगिस्। पश्चिमबाट हाम्रो गुरुङ बन्धुहरूलाई चुड्का सिकाउन बोलाएको छु, 4-5 दिन बसेर त पनि सिकेर जा।
5: म त जानुपर्छ, आमा पिर गर्नुहुन्छ, फेरि लुगा सुगा पनि केही ल्याएको छैन।
4: आफ्नै घरमा बस्छु पनि के को पिर, ढुक्कले बसेर जानु
3: हो नि? मेरो लुगा छैन कि? हुँदैन,
7: नयाँ पक्का घर बनाइदिन्छु भनेकै हुँ क्यारे, भनेको केही मान्नु होइन। अब के गर्ने त,
8: म यस्तो हात लिएर छाउन जानु? हो माया, पानी ल्याइदे दाजुलाई, बस। चिनिस?
4: खै के चिन्थ्यो होला दाई, सानैमा देखेको।
5: फुपू
8: मनमाया, फुपू
5: नमस्ते।
4: भाग्यमानी हुनु बाबु।
8: हिजोको हावाहुरीले फुपूको घर अभरमा पर्यो अरे, घर हेर्दे।
5: ल, मलाई त्यस्तो घर बनाउन त आउँदैन त हौ।
8: कस्तो कुरा गर्छ यसले, अलिअलि सिप त रगतमै सर्छ हौ।

0: आमा
1: है
0: को
1: होइन यसले के भन्छ तैँले चिनेनस् तेरो मिठे मामाको मिठ छोरा नि तल सत्य रूपाको

0: सत्य रूपाको सेरान सोल्टीको साथी है। त्यही त कहाँ देखे देखे जस्तो त लाग्दै थियो। आलको सोल्टी लेक चढेछ, लेकको हावाले त उडाउँछ है सोल्टी। तिमी सानोमा पनि हाम्रो मामाकोमा आइराख्थ्यो है। लु भन त म कस्तो थिएँ सानोमा।
1: मैले त बिर्सेँ।
0: के जिस्काउनु र तिर्खा लाग्यो भने भन है, जाड छानिदिन्छु।
2: तेरो ढाकाको डल्लाहरू खोज्दा खोज्दा झन्डै नपाएको नि।
0: नलिएको भए त मार्थे पो त। अनि हिजै आउँछु भन्थिस् त।
2: हिजै आइपुग्थेन हौ। आम्बो, आउँदा आउँदा बाटोमा पानी परेर त्यस्तै उरी बतास त्यस्तै। अन्त के, अनि यति जाबो त मै बनाइहाल्थेँ नि।
0: खुब खालो सारिस् तैँले।
2: हुनुहुन्छ

0: घरी घरी पस्तै पस्तै डाली डाली बस्तै बस्तै कहिले काहीँ थाके जस्तै सङ्गीत र सुगन्धको कहिले काहीँ थाके जस्तै सङ्गीत र सुगन्धको
1: गाउनु गाऊ।

0: अब तपाईँहरू त दुध दहीमै बिगौतीमा मर्यादै गर्ने मान्छेहरू, हाम्रोमा चाहिँ यस्तै खालको बिगौती पाइन्छ है दाजु।
1: चाख्ने हो सार्दैन है
2: Gemini Omni Flash is now on Envato, your one place to get the latest AI models and images.
3: हाम्रो काफ्लेहरुको पनि बिगौतीको छुट्टै कथा छ नि। ए बिगौतीको न्यूमा बासी काफ्ले र साजी काफ्ले भएको।
1: तिमी चाहिँ कुन काफ्ले?
3: हामी बासी। बासी बिगौती मिठो हुन्छ नि त।
1: बासी काफ्लेलाई जिस्किन पनि आउँदो रहेछ है।
0: दाजु
4: अनि फुल भन्छ त तिमीहरूसँग थियो होइन त? खोइ त
0: तपाईँको भान्जी यहीँनिर बसिरहेको छ, उहाँ चाहिँ अघि घर पुगिसक्यो होला।
4: त्यो फुल भान्जीलाई पनि गाह्रै छ ऊ बिचरी आमा एक्लै, त्यो बाउ बनाउँदो कहाँ हो त्यहाँ दिनु दुःख दिएछ यिनीहरूलाई।
5: भान्जे
1: माया आइजानु।
0: जाँदिन है म त, यहाँ अझै कति काम ल्याउनु छ।
4: जान जा, भान्जी खोल्छ म डराइ अलि
0: भरे म लाउनु चाहिँ डर लाग्दैन कि क्या?
4: उहाँ बहिनी एक्लै छ, बहिनी डराउँदैन।
5: राति
4: जा छोरा तिनीहरू पुऱ्याएर आइज।
1: यो बाटो हेर्दाखेरि च्यानमा थिएको जस्तो लाग्छ,
0: डर छिर्वी
1: अहिले सुरुलु भारी बोकेर आयो भने नि फेरि
0: यतै बिहे गरेर बस्नु त
1: भेना भन्छस् अनि।
0: अँ दाजु एउटा गीत गाइदिनु न त।
3: होठ पिछास निकट नै आवे, महावीर जप नाम सुनावे।

0: के देखियो तेरो दोकानमा?
1: सपनामा कालो भैँसी देख्छु,
2: कालो कालो
1: के भएकै छैन ठुलमा, के घरै पर्दैन
0: केही नभए यस्तो हुन्छ, केही त भयो होला नि।
1: Oh, shit.

0: आजको चाहिँ के रहेछ यो? हिजोसम्म त सारसाउँदै थियो यो, के भयो तपाईँ?
1: बाटोमा यसो छेस्लेको ढुङ्गा मात्रै झरेको थियो। हाम्रो दाजु त हो, काफ्लेको मुटुमा नै देख्यो।
2: घरमै छ?
1: मलाई के थाहा,
2: यसपालि सिक्किम चाँडै फर्किन्छ, तेरो के सामान छ सब पोको पार राखेर
1: नबोले त मसँग।
0: किन रिसायो ठुलोमा? सुरु गर, सुरु गर्छु।
3: यो आलु छ नि, यो आलुको नाम गोल्ठ्याङ थिए। यो फल्नै जान्दैन, बौलाएर फल्छ यो। अनि यो छ नि यो एमएस, यो पछि आयो यो। तैँले यो उठाउँदै गरेको झ्याले असाध्यै मिठो हुन्छ। अनि यो पछाडि छ नि, तेरो पछाडिको यो चाहिँ बिट्यो। अब यो ज्यानले पहिलो पहिलो 400 मनसम्म फलाएको हो, खोइ यो साल त आलु नै भएन। अब हिउँ परेन यो साल, कहाँबाट आलु
2: भयो?
3: ल मनमा फुकुमा लगाइदियो आलु, तिनीहरूले खेतीपाती गर्ने हो है नि।
2: भयो हौ, त्यहाँ त म पुऱ्याउँदिनँ।
3: ल किन पुऱ्याउँदैनस्? छोरा आयो भनेर खुसी भएको त छ नि।
1: घरिघरि आप्पा आप्पा नगर्ने आमा, हामीलाई अप्ठ्यारो पर्दा कहिले आयो? आज अचानक यत्रो सालपछि रङ्गमेले खबर लिएर आउने बित्तिकै सबै सक्यो होला नि।
4: मलाई धेरै नसम्झाए, मलाई कसैले सम्झाएको मन पर्दैन। म एक्लोले तँलाई कसरी हुर्काएँ भन्ने कुरा मलाई थाहा छ। तँ पनि कति जल बस्छ, आखिर अर्का घर जानु जातै हो।
2: आलु कहाँ राख्थ्यौँ? कहाँ पो जान लागेको हो मिठो?
3: चुपचाप हिँड्न, पुगेको थियो भने
2: उहाँले आमाले पिर गर्न थालिसक्नुभयो होला। आज त मेरो जानुपर्छ हौ।
3: लुजा बाटो यही हो, छोटो बाटो अझ यताबाट फर्दैन चाहिँ फर्दैन। मान्छेले यहाँ के सोचिरहेको छ? अहिले ल हजुर, तपाईँहरू उता पश्चिमबाट आइदिनु भयो, हामी पूर्वेली गुरुङहरूको तर्फबाट तपाईँहरू सबैलाई सजालो
2: सजालो। हजुर,
3: अब तपाईँहरूले हामीलाई धेरै कुराहरू सिकाएर जानुहोस्, जरासम्म सिकाएर जानु होला क्या हजुर। हामी त साह्रै लाटो काँडो भयो। के कसो हजुर?
2: ल हामी सुरु गर्छौँ है त हजुर।
3: होस् हजुर,

0: 목 위로가 나오는데?
1: 목은 우리돈을 따라낼 수 있을라고.
0: 예. 뭐라? 너 여러 부트니 서랄라이 보니 나가 아이 됐어. 가이 될라?

ಹುಟ್ಟೂರ ತಕ್ಕೈ

0: के चाहिँ टुनामुना हालिस हो बहिनीलाई, यसो त कहिले गर्दैन यसले। ओइ नरो दाई आउनुहुन्छ। ल अब मितले त मेरो अनुहार पनि बिर्स्यो होला नि। आउन नपाई जान थालिस, अब अर्को पटक आउँदा महिना दिन सघाउने गरेर आउने।
1: ल म अब त आएको आइ गरिहाल्छु।

0: छिरेर जानु पर्दैन, बाटै काटेर जाने।
1: हेर्न त हेरै थियो त हो,
0: बाहुन मिस्त्रीले आमाले पठाइदिनु भयो मालिङ्गोको अचार हो। खुरु खुरु घर लिएर जानु नि, फेरि बाटेमा नसक्नु। लेख्न आउँछ यो अटो भरेर ल्याइदेऊ। पञ्चमी बजारको समय मात्रै भाका छ नि, फेरि खुरु खुरु घर जाऊ है, ढिलो होला।

0: कसलाई के भन्नु र हो दाजु? होइन, तिन चार दिन ल्याइपो ल यस्तो हो। कति पाती आलु ल्याएछ हो? कति?
1: चार पाँच पाती जति।
2: त्यसै त्यसै सम्झेर हुन्छ, जेवरी त्यसको बडा बाउ हुन्छ। के भएको छ माइलाको खलिफा? मूल घर त्यहीँ बस भनेर दिएकै हो। अहिले यो धरणी पनि खोलातिर चनारेकोमा जान्छ, त्यहाँ कुदेको देखेको छु मैले। तिनीहरूको सङ्गत गरिसकेपछि छोइसाइ पनि खाँदो।
0: त्यो चनारोलाई हाम्रो जग्गाबाट निस्केर जा भनेर कतिचोटि भइसक्यो, हेर्दैन। खोलाको जग्गा साझा हुन्छ भनेर अहिले उल्टै लिन्छ, त्यसलाई हाम्रो जग्गामा बसिरहनु दिने हो दाजु? त्यही हाम्रो जग्गामा बस्या भएर हाम्रो कुलले दुःख दिइरहेको जस्तो लाग्छ हो दाजु मलाई।
2: आफूले धोई चढाएपछि पराइले टाउको टिङ्सकै जान्छ।
3: यति धेरै पैसा गहना कहाँबाट ल्याउनु भयो?
4: सबैले मलाई यसले केही गरेर खाँदैन भन्थ्यो होइन, व्यापार गरेर कमाउ।
5: अनि मलाई चाहिँ खै त
4: तँलाई दिएको छ नि मैले।
3: तँलाई चाहिँ किन चाहिएको छ?
5: मलाई चाहिँ चाहिँदैन यस्तो।
4: यो लगाएर हेर्दै थियो
1: म

0: Ouais, quand même. Ouais, la gaire.
1: Oui.
0: La gaire. Où tu étais? Moi, je te la gaire qui est un business pour bizarre de rêve. खास कुरो के भने नि त्यहाँ माथि तापलेजुङमा एकजनासँग पुरानो सिक्का छ अरे बुझिनुहोस् न 2 लाखमा दिन्छु भनेको छ त्यसले सिलगढीमा मैले एउटा किन्ने व्यापारी ठिक्क पारेर राखेको छु त्यसले 10 लाख हाल्छु भनेको छ त्यस्तो हुँदाखेरि 8 लाख त नाप्यो हुन्छ होइन तल ढापातिर 2-4 बिघा धानखेत किनेर राख्न पाएँ सबैलाई सजिलो फेरि सबै त काप्लेहरू सबै झापातिरै झर्दैछन् पछि त हामी मात्रै उठ्छौँ जस्तो छ हौ यो गाउँमा के छ तेरो विचार
2: याक्ले साँचो पनि बिग्रेर मासु हामीले बनाइसक्यो मेरो त
3: काका अहिले कता बोल्छन् हौ
2: यता छु ए यो साँचोको खप्पर बिग्रेर के आउँ
3: लु दाको मुडो ल्याइदिएको छु है
2: त्यो अब चाहिँ मलाई नभन है बडौ त कराका कराएको थियो त
3: मुढा जति सको सदारेले भन्दै थियो
2: तिम्रा बढाउँदै रहेछन् हौ साह्रै गनगने मानिस यो सालको बाली पनि दिएको छैनन् अनि के मेरो भुँडीमा चाहिँ मुसा कुदोस् अरे
3: अनि मलाई चाहिँ के भन्छौ त हौ
2: कुन दिन मेरो मुख भयो गाली भेट्छ तिमीले रुपल्ला भयो लु न ठुला यति त दुःख गरिहाल्यो बाबा के माथि गएर पानी फर्काइदेऊ न
3: खालि मेरा बाबा भनेर फुर्काएर काममा रहिहाल्छन्
2: आएकै छैन सबै खोला है सबै

तिम्रो सुन्दर मखमली अटो डायरी मेरो हातमा थमाइदिएको हो, योग्य सम्झेर नै त होला। लु धेरै धेरै धन्यवाद छ है, तर म पो अलमल अलमलमा पर्यो हौ। शब्दहरू बोक्दै बोक्दै जाँदा त मर्नति बन्ला, अग्लिँदै अग्लिँदै जाँदा भक्ताङलुङ हिमाल बन्ला। लु जे भए पनि, जसो जसो भए पनि भुलचुक माफ गर्दै पढ्नु ल।

फूल फुलेको मौसम थियो, तिमी त्यही फुलबारीमा रमाउँदै पुतलीको पछि पछि कुदिरहेकी थियो। हो, आज पनि तिनै दृश्य, तिनै तस्बिर मेरो मानस पटलमा घरिघरि आइरहन्छ। रातो स्वेटरमा सजिएकी परी मेरो मन नजेरीमा बसिरहेकी छिन्। मलाई थाहा छ तिमीले मलाई जिस्काएर सोधेको, सानोमा म कस्ती देखिन्थे। सानो बेला मात्रै होइन फुल, मलाई तिम्रो जीवनको हरेक पलको बारेमा राम्रोसँग थाहा छ। म परबाट तिमीलाई निहालिरहन्थे, कसैले नदेख्ने गरी, अनि आफैसँग प्रश्न गर्थे, त फुलको समीपमा कहिले जान्छस् हाम्रा? बल्ल भाग्य बलियो भएर आएछ, तिमीले मलाई आफ्नो अटोमा मेरो मनका भावना पोख्ने मौका दियौ नि त। तिमीले मलाई चिन्यौ, साँच्चै तिमीले मलाई चिन्यौ फुल। तिमीले नचिनेको भए सायद म आफूलाई तिमीसँग कहिल्यै चिनाउन सक्दिन थिएँ। मेरो स्वभाव नै यस्तै छ नि त। उही

0: थकापले जेठा झिलिमिली छ त आज त
1: हाम्रो सेरान दाजुले चाहिँ कसले भन्यो हो नि हेरौँ त
2: देवलै कस्तो गरेर निस्किनु भयो त हौ
0: अहिले
1: यस्तै हो भने त बजारबाट घर फर्किनु जस्तो छ
3: हौ अलिकति पेसेन्टमा चाहिने भयो मेला जान लैजाउँ त
4: के भन्छ यो तेरो बुढो बाबु साथी के को पैसा छ तेरो बाजेले यहाँ थुपारेर राखेको
3: छ चाहिने
0: भुपु भयो नि प्रधान पनि छौ त भाउ के भएको बिर्सिन्छौ क्या घरिघरि मरेको बाउ बाजे के खान्छौ अब पैसा दिनै पर्छ भरे
3: चाहिने
4: ल कति छ कपालको 3 लाख
0: आज चाहिँ झिलिमिली होला जस्तो है केटा हो
3: ए छिटो गर न कहिले कोर्ने होइन
0: यो चेसमा बाटोलाई यो कालो चेसमा मेलालाई
2: दाजुलाई साह्रै सिलायो
0: अनि कालो छ 300 आँखा त छोप्नु पर्यो ल है केटा हो त्यो धुलो सुलो धारै भरे त्यहाँ छोडिदिनेहरूले यसैको गीत गाउँछ नि फेरि
1: हौ केटा हो म त लाग्दै गर्नु पर्यो हो
0: हो र एकछिन बस्न यत्रो 2-3 घन्टा हिँडेर आएको छ पसिना त औपाउनु थिए
1: होइन हौ मेरो त काम छ कि म सक्दै गर्छु
0: के काम त्यस्तो सँगै आएपछि सँगै गएको भए हुने क्या ए
1: तिमीहरू आउँदै गर न हौ
2: लागे त
0: हिँडी पो गयो त के काम छ यसको त्यस्तो यो खालको होला अलिक चटक चिटिक पार है केटा हो

0: गुरुवाको कसरी?
1: 10 रुपियाँ आउँदैन
0: दिनु त। कस्तो मिठो छ चाहिँ।

0: तिमीहरू दार्जिलिङबाट आएको है यता हामी बुवाको उहाँ जान्थ्यौँ नि त बुवा सानो
1: सानोको याद छ सबै म कस्तो थिएँ सानोमा भन त लु
0: कस्तो थियो भनेर मैले यो अर्कोमा लेखेको छु अहिले नपढौँ न पछि पढ्नु के
1: ल

0: तिमीहरू दार्जिलिङबाट
1: यो बदम खानालाई किन आउनु नहुने थियो? त्यो चारजाति राणा छ नि, त्यहाँ आप्पाले गोठ गरेर बस्नुहुन्थ्यो अरे, अनि घिउ छुर्पी बेच्न सिलौटी झर्दाखेरि आमालाई भेटेको रहेछ। देख्नु बित्तिकै माया बसेको अरे दुईजनाको। त त्यही चारजातिको गोठमा जन्मेको नि म, अनि म जन्मेपछि हामी सबैजना दार्जिलिङको भयो। आप्पाले पनि गोठ छोड्नु भयो त्यसपछि। अलिक पछि कलकत्तामा काम गर्न जाने भएर जानुभएको, फर्किनु भएन। त्यही देखेर मामाहरूले पनि हामीलाई यता लिएर आएको नि। अहिले फेरि त्यही गोठमा बिरामी भएर फर्केको छ अरे, रङ्ग मेरो चाहिँ भेटिराख्दो रहेछ। बाउ बिरामी छ भनेर सुनेपछि आमा दिनदिनै जान खोज्छ। माया आस भन्ने कुरा पनि कस्तो हुँदो रहेछ है।

0: तिम्रो दिल हो, आउन पनि सक्छ नआउन पनि सक्छ है। रेडी है नानी बाउ?
1: अरे आउ सोल्टी नि, सोल्लै बेकार कता भनेको त यता पो, अनि तेरो पनि हतार छ भन्थिस्, कस्तो हतार भनेको त यता छ।
0: अचानक भेट्नु
1: अब अचानक यस्तो हुन्छ स्टुडियो सहित? टोल्टिनी र मेरो पो एक तास दिउँ त अलिकति त लु,
0: अन्तिम तास थियो भर्खरै सकिएको
1: ए हो र लु, तलतिर फोटो खिच्नुपर्छ, हाम्रो सल्लाह पनि छ त टोल्टिनी, ल पनि बाटो लाग आइरहेको
0: होइन। दुई बजीसम्म त सँगै थियौँ, त्यस पछाडि हामी डाइसन थाल्यौँ, अन्त खै केटो कहाँ गयो गयो, कहीँ देखेन।
2: एउटा छोरालाई फौदारी गरेर जेल बस्दामा ठिक छ, एउटा छोरालाई बैँस चढेर भुइँमा खुट्टा छैन।
3: हो धरानी, कञ्चन बजार गएको थियो अरे, यो मेरो सेराङले देख्यौ न?
4: किन पो हो तुम्बा,
5: देखिस् कि देखेनस्? साँचो साँचो बोल, देखिस् भने को कोसँग देखिस्?
4: हेर्नु है, देख्नु चाहिँ मैले देखेको,
3: साथी उसको त्यो
4: माथि लेकको गुरुङ मेन्सनमासँग देखेको चाहिँ हो, त्यहाँभन्दा अरू चाहिँ मलाई केही पनि थाहा छैन है। तुम्बा
6: त्यो गुरुङ लिएर भएको पक्का भयो,
3: शान्ता बेकुटुम्बको अगाडि मेरो इज्जत माटोमा मिलायो, जाँठा सबै पार्यो।

0: अनि त्यस्तो अरूसँग पहिला जानेले मलाई किन आस्थे खाउँ? किन बजार बजार भेट्न बोलाउनु? किन चाहिँ फोटो खिच्नु? म त छक्क पर्छु हो।
1: तिमी त साह्रै लुम्रे मानिस छौ कि क्या हो? मित बाबुको घर नजिकै छ, जाऊ बुझ। त्यति बुझ्दा मर्छ।

0: मित्रमा नमस्कार।
1: कुरा कहाँबाट आइसक्यो अचानक?

0: माया त देख्दिनँ त, कता गएछ हौ?
1: यसको नाम नलि, नकाटी त्यसले हाम्रो तेरै गाउँको त्यो सेरङ हो कि छेरङसँग गयो भने होइन
0: भाइ गयो
1: के भइगयो? म मर्दा त्यसलाई छुन दिने होइन बुझिस्, मेरो क्रश कि मेरो छोरीले गर्छ, सुनमायाले गर्छ।
0: अनि तलतिर त फुलको हल्ला छ त,
2: कहाँ आउनु फुल भान्जी? माथि लेखमा गोठुङ्नु जानु परेन बिचरीलाई।
1: कोसँग बोल्दैछ, कोसँग हिमझिम बढाउँदैछ, ख्याल गर्नु पर्दैन।

0: समाचार ल्यायो त ठुला?
1: ऊ त होइन रहेछ नि त, माया पो रहेछ त हाम्रो मितबाउकी छोरी, छैन?
0: मैले भनेको थिएँ कि थिइनँ, मनमा कुरा गुम्सायो भने त त्यसै मर्छ है ठुला।
1: अनि के चाहिँ गर्नु त हो, मैले के गर्नु सक्छु?
0: अनि बजारमा त उसैले फोलाकी भनेको होइन,
1: अनि म ढाँसु त तिमीलाई? बोलाकी मात्रै होइन, त्यत्रो बात मारेर दुःख सुखका कुरा गरेर उहाँ गएर त्यत्रो फकाउनको दास थियो मलाई।
0: मानिस यत्तिकै चाहिँ हुँदैन है ठुला, यो उमेरमा पनि यस्ता कुरा भन्न सकेनौ भने चाहिँ म केही भन्न सक्थेँ। फेरि मायालाई त उडायो उडायो, फुललाई पनि उडाइदिएला नि। काटे चरिनी मेरो पुत्रका पुत्रका बेसीमा झर्यानी हौ भनेर जस्तो नि।
1: मिटबाले पनि अहिले अप्ठ्यारो परेको बेलामा आएर सघाइदिए हुन्थ्यो भनेका भनेथे। यस्तो गाह्रो साह्रो पर्दा आफ्नो छोरो भनेको तै त होस् नि, त्यति बेला गरिनुहोस् भने के गर्छ भन्दै थिए। फेरि आफूलाई जानै मन छ नि, कस्तो मरियो हत्या गर्छन् भने।
2: अब यहाँ पनि म एक्लै हुन्छु, अब त्यस्तै अगरै परेको भए त जानु पनि पर्यो नि।

0: को पो हुनुहुन्छ होला? अलिकति पानी पाइन्छ होला?
1: ढोकामा बसेर पानी माग्दा पाइन्छ? भित्र आउनु परेन? उनीहरू हेर्दा पनि भोकले मर्नु लागि जस्तो छ।
0: अनि यस्तो अनकन्ता डाँडामा एक्लै पो बस्नुहुन्छ?
1: अब यो उमेरमा कहाँ जब जोडी खोज्नु?
0: अनि बुढा चाहिँ
1: ऊ माथि चार रातेमा गोठ उमेर बस्छ एक्लै।
0: ए, छुट्टा छुट्टै बस्नुहुन्छ?
1: अनुहार हेर्दा हेर्दा दिक्कै लागेर नि। अनि कहाँ हिँडे तिमी?
0: म चार रातेसम्म हेर्नु। चार राते पुग्नलाई कति लाग्छ?
1: तिमीहरू जस्तो लाग्नेलाई त 3-4 घन्टा लाग्छ, तर जङ्गलको बाटो बाघ भालु निस्किन्छ नि फेरि। भोलि बिहान नै गयो भने हुँदैन?
0: होइन होइन, मेरो त जानै पर्नेछ, नगई भएको छैन।
1: अलिकति सामान छ, मेरो बुढालाई लगिदेऊ है। को आउँछ भनेर ठिक्क पार राखेको थिएँ, तिमी आएछौ, राम्रै भयो।
0: म त देख्छु कि देख्दिनँ।
1: मगरी काण्डको बोट सोध्दै जानु, जोसुकैले पनि बताइदिइहाल्छ।

tutto alla forza del cuore. Come sono?

0: कठोर
1: म उसलाई मन पराउँछु भन्नु आएको

0: यस्तो चिसो लुगा लगाएर हिँडेको छ यस्तो बेलामा, राति राति जङ्गललाई डर पनि छैन?
1: त्यो त म गरेँ काइलाको भुटकतातिर हो।

त्यो मरेकालाई बाजेको गोठ म जान्छु ल।

0: बोल्न आउँदैन
1: ए म त इन्डियाको एसएसबी हो भनेर पो त हो छुर्पी घिउ लिनु आउँछ कि त्यसले गर्दा पो हिन्दी बोलेको त म त
0: मगरे कैलाको गोठिया होइन
1: हो मै हो मगरे कैला आउन भित्रै
0: यो पठाइदिनु भएको थियो
1: ए बसौँ न बसौँ मैले यो देख्दाखेरि नै बुझिहालेँ सबैलाई दुःख दिन्छौँ कालो जानेहरूलाई माया लिने अन्त भाइ चाहिँ कहाँको
0: म चाहिँ तल 70 रुपियाँको
1: 70 रुपियाँको ए अन्त यहाँ बोर्डर बोर्डर चाहिँ के कारणले आएको कि सिक्किमको रङ बेच्छ कि के
0: बेच्छ ए होइन
1: ए
0: म यसो भेटघाट भन्दा पनि घुमघाम गर्न आएको
1: ए
0: के गर्नुहुँदैछ हौ
1: याद बिमार छ कि मेरो त्यसले गर्दा चाहिँ यो फिर्केरी खुरमा मुखमा लगायो भनेदेखि चाहिँ आराम हुन्छ नि बिचारहरूलाई
0: साह्रै छ
1: साह्रै छ नि

0: छिन्टु त कस्तो रमाइलो रहेछ।
1: ज्ञानी छ भनेको सबै मान्छ।
0: उसले आफ्नो आमालाई चाहिँ सम्झिरहने रहेछ। छिन्टुको बारेमा पहिल्यै थाहा थियो?
1: थाहा थिएन। नदेख्दा नभेट्दासम्म के हो को हो केही मतलबै थिएन। भेटेपछि त माया लाग्दो रहेछ।
0: उसको आमा चाहिँ
1: सबैको आफ्नो भाग्य होला नि। मलाई मेरो आप्पाले छोडेर गयो, यसलाई यसको आमाले।
0: मेरो आप्पा र आमा मिलिसक्नु भएको?
1: आप्पा साह्रै बिरामी भएको थाहा पाएपछि त मामाहरूले नदिँदा नदिँदा पनि आमा फेरि आउनुभयो। त यही छिन्टुले सारेर बसेको रहेछ आप्पालाई। पहिला त आप्पा सम्झेर कस्तो रिस उठ्थ्यो, तर अस्ति आप्पा र आमालाई सँगै देखेपछि त पुरा परिवारै यस्तै हुने रहेछ भनेर विश्वास लाग्यो। आमा यति खुसी कति पछि देखेको मैले। अहिले आप्पालाई सिलगढी लिएर जानुभएछ।
0: धेरै जस्तो घरमा बस्दै बस्नु नि। घरमा चाहिँ आमा म र भाइ मात्रै।

0: छिटो छिटो झोला मिलाएर निस्किहाल है, अब रात परेपछि अबर पर्ला अस्तिको जस्तो।
1: के हतार छ र बाटो देखेपछि?
0: त्यस्तो के हतार छ, अरू गोठकोले देख्यो भने के भन्छ मलाई? चिनेको मान्छे भएर पो बाँच्दैको त

0: तयारी गरिदिनु।
1: मान्छे कहाँबाट सामान लिएर आइसक्यो
0: अर्जीहरू।

0: मेरो मिठै बाबाले सोध्दैछ, मेरो फुल भान्जे कहिले आउँछ है भनेर। यसको आमा पनि खुसी हुने गरेको गरे गरौँ देख्न पाएको एकखेप जसले पनि भेटाइदिए है भन्नु
1: लुगा लगाउनु आमालाई भेट्न जाने होइन सिक्किम।

0: आमालाई भेटेर फर्किहाल है,
1: हुन्छ
0: छ भने मार्छ।
2: कता कता जिल्ला?

0: नआइकन किन निस्केको बाठो भएर खाटुनीबाट? बाहिर कसैले देख्यो भने नि?
1: देखे देखोस् न त, म चाहिँ यहाँ लुकेर बस्नको लागि मात्रै आएको हो।
0: किन आएको त? के गर्न आएको?
1: म त तिमीलाई मन पराउँछु पो भन्न आएको।
0: ए काफले त खाने नभएको कुरा पो भन्न आएको रहेछ है। अन्त अस्ति अटो भर्न दिएको कि लभ लेटर लेख्न दिएको? कसैलाई दिनै नमिल्ने बनाएर ल्याइदिएको छ। थुप्रै बेहोस हुँदा पनि फुललाई मन पराउँछु भन्दै हिँड्दो रहेछ। माया गर्नु मन पराउनु त्यति सजिलो छ?
1: म साँच्चै गर्छु। अनि के भन्नु त?
0: माया गर्ने मान्छे अब एक्लै गोठमा छोडेर जाउँ न।

0: अन्त के हो सिक्किम घुम्नु जान्छु भन्ने मान्छे त अन्त अहिले चाहिँ यहाँ पो छ त अन्त अनि यति छिटो सिक्किम डल्लै घुमेर आएको नमस्ते भन्दाखेरि नि मेरो याद त कति भयो नि हौ खै
1: म त नखा मलाई कहिले पनि मुखमा हालेको छु
0: कस्तो कुरा गरेको हौ केही हुँदैन हौ स्वार्थ पाऱ्यो भनेदेखि आनन्द आउँछ ए स्वार्थ पनि पुग्छ नि मजा आउँछ हेट खानुपर्छ कस्तो कुरा गरेको
2: त्यति नै हो अब हाम्रो नै हेर्नु न म परे दार्जिलिङको ऊ परे नेपालको न जात मिल्यो न सिमाना मिल्यो अब मन मिल्यो भइ त हाल्यो
0: कोही बेला चाहिँ कुरा मिठै गर्छ नि तर मनै मिलेर पनि त कहाँ हुँदो रहेछ त आमा ऊ ससुरा बुढोले नेपालपट्टि त छोरी दिँदै दिँदिन भनेर लिँडे ढिपी अब हामी दुईजनाको मन मिलेको ए म त के गर्नु न कसो गर्नु पऱ्यो त्यही माथि म मगर ऊ फेरि नेवार के चाहिँ गरिनु होला मैले उहाँलाई फकाउनुको लागि बल्ल बल्ल बल्ल मानेर चाहिँ अहिले हाम्रो जिन्दगी यसो चलिरहेको छ मेरो जग्गामा चाहिँ भाइ तिमी भाइ चाहिँ के गर्थ्यौ लु भन्नु
1: म त यत्रो पनि डराउँदिन थिएँ म त उडाइदिन्थेँ
0: मुटु ठुलो

झन् काफ्रेको गीत सुन्न पाइन्छ होला भनेर मन पराएको त गल्ती पो गरेँ कि क्या हो गाउँदै गाउँदैन त्यो अस्ति रुख चढ्दाखेरि काको गीत गाउनु।

0: मलाई छ नि कोही नभएको ठाउँमा एउटा सानो चिटिक्क परेको घर बनाउनु मन छ, अनि वरिपरि फुल पनि राख्नु।
1: त्यही भएर त म घर बनाउन सिक्दैछु।
0: तिमी कस्तो कुरै नबुझ्ने सोचो छौ है धरणी। म तिमीलाई माया गर्छु, तिमीले पनि मलाई माया गर्छ, तर हाम्रो कति कुरै मिल्दैन। अन्त आप्पाले पनि हामी सबैलाई दार्जिलिङ लिएर जाने भन्नुभएको छ।
1: मलाई चटक्क बसेर जानु सक्छ,
0: मेरो त ठाउँ नै त्यही हो, ठेगानै त्यही हो, देशै त्यही हो, जानु त परिहाल्यो। कति अरूको सहारामा बाँच्ने, जसले पनि मेरो नाममा बाँच मात्रै भन्छ।
1: मैले पनि त्यस्तो भनेको छु र
0: तिमी बाहुन म गुरु, मेरो घरमा आएर मागेर लाने आँट छ? भागेर लाने सोचेको होला होइन? हिजो सबैको अगाडि त्यही भन्दै थियो त, कति भागेर हिँड्नु मन चाहिँ। सानोमा पनि आप्पाले गर्दा आमासँग भागेर यहाँ आएँ, अब बल्ल बल्ल आप्पा आमा मिलेको बेला फेरि तिमीसँग भागेर जानु म? मेरो चाहिँ जीवनै भागेर बित्नुपर्ने हो?
1: मैले कहिले त्यस्तो भने हो?
0: के भन्नु खोजेको त, त्यति सजिलो छ?
1: मैले त्यस्तो त भनेको छुइनँ।

0: एक्टिभिटी भनौँ, अस्ति तिमी हाम्रो घरमा छाना बनाउन आउँदा मलाई कति आप्पाको याद आएको थियो। हाम्रो आप्पा पनि घरमै भएको भए त्यस्तै देख्थ्यो होला छाना बनाउँदा। आमाले त तिम्रो गुण कहिले पनि बिर्सिन सक्दिनँ भन्नुभएको छ। तिमीले साँच्ची दिउँसो के बनाएको छानामा?
1: खोलेर हेरौँ, थाहा पाइहाल्छौँ।

0: अस्ति तिमीले भरेको अटो पढेर त म झसङ्गै भएको थिएँ। मैले त मेरो सानो बेलाको खेलेको कुदेको कति यादहरू अनि बाँचेको कति कुराहरू नै बिर्सिसकेको रहेछु। तिमीले बरु तिम्रो सम्झनामा मलाई बचाइराखेको रहेछ है। म त कस्तो छु नि, यतिको वर्ष तिमी मेरो वरिपरि हुँदा पनि मैले कसरी देखिनँ?
1: साह्रै बुद्ध भएर होला नि, गुवाचे भएर होला नि।

0: जति जे गर्दा पनि सँगै हुन सकेन भने के गर्छौँ?
1: त्यस्तो त म कहिले पनि हुनै दिन।
0: साँच्चीकै त्यस्तै भयो भने
1: त्यस्तो भयो भने म एउटा कुनै फुलको बगैँचा बनाउँछु, अनि बिचमा एउटा चिटिक्क परेको सानो घर बनाउँछु, अनि तिमीलाई पर्खेर बस्छु।

0: अब चाहिँ फर्क ल तिमी। के भयो हो?
1: तिमीलाई एउटा उनको स्वेटर बुनेर लगाइदिन्छु भने बुनेर सकिनौ।
0: अनि भइगयो नि त, कति नै कहिले नै भेट नहुने जस्तो।
1: त्यही पनि
0: ल, म जान्छु।

हल्का सङ्ग टाढा टाढा फुल जस्तै माया पनि बिझाउने भन्छ काँडा काँडा सुस्केर म रात बिछ सक्ने छैनौ नि।

0: जब हुन्छौँ हामी एक अर्कासँग गठा फुल जस्तो माया पनि बिजाउने बन्छ। मैले फुलको लागि गाएको यो गीत जस्तै भयो खड्ग भाइ, अनि नसोचेका घटनाहरू घट्न थाले। मेरे काका बडाबरले तिमीलाई अछुत भनेर त्यहाँबाट खेदाए। खोलाको भजुवामा पनि बस्न दिएन, अन्याय गरे। साँच्चै म जितेको कथा सुनाउन तिमीकोमा आएको थिएँ काका। मलाई माफ गर्दौ काका,
1: म प्रत्यक्ष दर्शी भएर पनि यो कथित बल्लो दर्जाको समाज विरुद्ध बोल्न सकिनँ।

0: त्यसपछि एक रात झमझम पानी परिरहेको थियो। नेत्रुक्कै भिजेर आँगनमा टुप्रक्क बुवा देखा पर्नु भयो।
1: सिलगढीमा लुटेराहरूले सबै सम्पत्ति लुटेर बुवालाई भेटेर सडकको पेटीमा फालिदिएका थिए। बल्ल बल्ल ज्यान बचाएर घरसम्म आइपुग्नु भएको थियो।
0: बुवाले हामीलाई कथा सुनाउनु, अब नयाँ सुरुवात गर्नु नै थियो। बुवाले कारखानाको काम थाल्नुभयो, मलाई पनि सिकाउनु थाल्नुभयो। बाउ छोरा मिलेर घरहरू बनाउन पनि थाल्यो। सबै सामान्य नै चल्छ।